0: कार्यालयका सूचना अधिकारी अरूण भुजेलका अनुसार आगामी असोजमा काम सक्ने गरी भएको सम्झौता अनुसार हाल काम भइरहेको छ। हाल भैँसीपाटी स्थित मन्त्री निवास पुननिर्माण तथा मर्मत सम्भारको काम भइरहेको छ। उनका अनुसार पुननिर्माण पूरा भएपछि प्राथमिकताका आधारमा हाल पुलचोक स्थित मन्त्री निवास र निजी निवासमा बस्दै आएका मन्त्रीलाई क्रमशः भैँसेपाटी लगिनेछ। तीन चरणमा काम सक्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको उनले बताएका छन्। पहिलो चरणको कामका लागि 8,60,00,000 र दोस्रो चरणको कामका लागि 15,49,00,000 रूपियाँमा ठेक्का सम्झौता गरेका छौ भुजेलले भने। यसबाहेक साज सज्जाका लागि 17,89,00,000 रूपियाँमा छुट सम्झौता गरेका सौ। यो सबै रकम जोड्दा 41,98,00,000 रुपियाँ हुन्छ। गत भदौ 23 र 24 गतिको जेएनजी आन्दोलनका क्रममा भैँसेपाटी स्थित मन्त्री निवासका 27 ब्लक मध्ये 26 आगो लगाइएको थियो। जेएनजी विद्रोहमा ध्वस्त मन्त्री निवास बनाउन 42 करोड शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: $200 अर्ब लगानी थपिने शीर्षकमा गोर्खापत्र खबर लेख्छ। नेपालमा छिट्टै थप 200 अर्ब रूपियाँको वैदेशिक लगानी थपिने भएको छ। त्यसका लागि प्रक्रिया अघि बढ़िरहेको भन्दै थप नीतिगत स्थिरता आवश्यक रहेको बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिले बताएका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सोमबार अर्थ मन्त्रालयमा नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीका प्रतिनिधिहरूसँग छलफल गर्दै थप लगानी भित्र्याउन आग्रह गर्नुभएपछि थप नीतिगत स्थिरता खण्डमा लगानी बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्र्याउन भइरहेको लगानी विस्तार गर्न र नयाँ रोजगारी सिर्जना गर्न 20 ठूला बहुराष्ट्रिय करदाता कम्पनीलाई आग्रह गर्नुभएको थियो।
0: तत्कालीन सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषणा गरेको विराटनगर महानगरपालिका 19 बैजनाथपुर स्थित गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला निर्माण प्राथमिकतामा नपर्दा अलपत्र अवस्थामा छ। तत्कालीन खेलकुद मन्त्री डेगबहादुर लिम्बुको पालामा गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला निर्माणका लागि डीपीआर तयार भएको थियो। रंगशाला निर्माणका लागि 2,96,00,000,000 रूपियाँ लागत अनुमान सहितको डीपीआर बनाइए पनि त्यसपछिका सरकारले निर्माणमा प्राथमिकता नदिँदा काम अघि बढ्न नसकेको पूर्व मन्त्री लिम्बुको गुनासो छ। रंगशाला निर्माणका लागि सके जति प्रयास गरेको तर बजेट निर्माण अघि नै आफू मन्त्रीबाट हटेका कारण यसलाई बहुवर्ष योजनामा राख्न नसकेको लिम्बुले बताएका छन्। रंगशाला अलपत्र पर्नुमा राजनीतिक कारण नै मुख्य रहेको उनको दावी छ। राजनीतिक पूर्वाग्रहका कारण गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला निर्माण हुन नसकेको हो लिम्बुले भने। तत्कालीन सरकारले काठमाडौँको मूलपानीमा 6.5 अर्ब, चितवनको भरतपुरमा 3 अर्ब र मोरङको विराटनगरमा करिब 3 अर्बकै डीपीआर बनाएर काम अघि बढाउने तयारी गरेको थियो तर त्यसपछिका सरकारले अन्य रंगशाला निर्माणलाई निरन्तरता दिए पनि विराटनगरमा बनाउने भनिएको क्रिकेट रंगशालालाई प्राथमिकतामा नराखेको लिम्बु बताउँछन्। राजनीतिक दाउपेच, संघ प्रदेश स्वामित्व विवाद र व्यवस्थाले अलपत्र परेको विराटनगर 19 बैजनाथपुर स्थित गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला करिब 17 बिघा क्षेत्रफलमा फैलिएको छ। संघीय सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको यो रंगशाला निर्माण प्राथमिकतामा नपर्दा चरण क्षेत्रमा परिणत हुँदै गएको छ। त्यस्तै चितवनको भरतपुर महानगरपालिका 15 स्थित रामपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालाको काम तोकिएको समयमा सम्पन्न गर्न कठिन हुने देखिएको छ। निर्माण सम्पन्न गर्ने निर्धारित समय सकिन करिब 5 महिना मात्र बाँकी रहे पनि हालसम्म भौतिक प्रगति 60% मात्रै सम्पन्न भएको छ। निर्माण सम्पन्न गर्ने निर्धारित समय सकिन करिब 5 महिना मात्र बाँकी रहँदा भौतिक प्रगति 60% मात्र भएकाले गौतम बुद्ध रंगशाला क्षेत्र पनि अलपत्र परेको छ। रंगशालामा पनि राजनीति, 12 वर्षसम्म काम नहुँदा चरण क्षेत्र शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।

0: उज्यालो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ तीन भित्र संसदबाट विश्वासको मत लिने भएका छन्। शनिबार काठमाडौँमा बसेको कांग्रेस बागमती संसदीय दलको बैठकले मुख्यमन्त्री बानियाले आगामी भदौ तीन भित्र विश्वासको मत लिने निर्णय गरेको हो।
2: नेपाली कंग्रेस संसदीय दल सुदूरपश्चिम प्रदेश सभाले अल्पमतमा रहेको प्रदेश सरकारको विषयमा छलफलका लागि संसदीय दलको बैठक बोलाएको छ। नेपाली कंग्रेस संसदीय दलले साउन 27 गते दिनको 2 बजे दलको बैठक बोलाएको हो। बैठकमा मुख्यमन्त्रीले राजीनामा दिने वा प्रदेश सभाबाट विश्वासको मत लिने विषयमा टुङ्गो लाग्ने नेपाली कंग्रेसका प्रदेश सभा सदस्य दिवान सिंह विष्टले जानकारी दिनुभयो।
1: पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा कुल घरधुरी मध्ये 90% भूमिहीन सुकुम्बासी रहेका छन्। पालिकामा 4721 घरधुरी छन्। त्यसमध्ये 90% घरधुरी भूमिहीन सुकुम्बासी रहेको गाउँपालिकाले जनाएको छ। भूमिहीन सुकुम्बासीलाई जग्गा धनी पूर्जा दिएको भूमिको मालिक बनाउन जग्गाको नाप नक्सा सर्जमिन लगायतका सम्पूर्ण काम सकिएको तर पछिल्लो पटक गठित राष्ट्रिय भूमि आयोगबाट प्रमाणीकरण नहुँदा ती लाल पूर्जा वितरण गर्न नसकिएको गाउँपालिकाको भनाइ छ।
2: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासका डिपो तथा विक्रेतालाई आएको र बिक्री गरेको सबै विवरण विभागमा उपलब्ध गराउन निर्देशन दिएको छ। विभागले सोमबार उपत्यकाका विभिन्न ठाउँमा ग्यास डिपो र विक्रेताको पसल तथा गोदाम अनुगमन गर्दा अधिकांशमा खरिद र बिक्रीको यथार्थ विवरण आउन नसकेकाले यस्तो निर्देशन दिएको हो।
1: नेपाल विद्युत प्राधिकरणले 10 मेगावाट भन्दा कम क्षमताका जल विद्युत आयोजनाको विद्युत खरिद सम्झौता पीपीए प्रक्रिया अघि बढाउने तयारी गरेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपान संघको भेटमा प्राधिकरणमा कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले 10 मेगावाट मुनिका आयोजनाले पीपीए प्रक्रिया अघि बढिसकेको जानकारी दिएका हुन्।
2: कानूनी तथा नीतिगत सुधारसँगै रूपन्देहीको भैरहवा स्थित विशेष आर्थिक क्षेत्र सेजमा उद्योग स्थापना गर्ने क्रम बढेको छ। निर्यात सम्बन्धी प्रावधान सहज बनाउनुका साथै औद्योगिक प्लटको भाडा दर घटाइएपछि उद्योगीको आकर्षण बढेको हो।
1: अर्थतन्त्र र रोजगारीका साथै राजस्वमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको अटोमोबाइल व्यवसाय प्रवर्धनका लागि मंगलबारदेखि काठमाडौँमा गाडीहरूको मेला अर्थात मोबिलिटी एक्सपो शुरू हुँदैछ। नाइमा मोबिलिटी एक्सपो लगत्तै भदौमा नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले नाडा अटो सो आयोजना गर्दैछ। उल्लेखित दुईवटा एक्सपोले सुस्ताएको आर्थिक गतिविधि चलायमान बनाउने अपेक्षा गरिएको छ।
2: अब शेयर बजार मापक नेप्से परिसूचक लगातार तेस्रो कारोबार दिन पनि घटेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार सोमबार नेप्से परिसूचक 9.02 अङ्क 0.34% घटेर 2641.06 अङ्कमा बन्द भएको हो।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। भारतमा पनि डेटा सेन्टर विरूद्ध प्रदर्शन भएको छ। महाराष्ट्रको थाडी र आन्ध्र प्रदेशको विशाखापट्टनमा स्थानीय बासिन्दा र वातावरण संरक्षण अभियन्ताले ब्यानर र पम्पलेट सहित विरोध गरेका हुन्। भारतीय संचार माध्यमका अनुसार त्यहाँ विशेष गरी गुगल र अमेजनका डेटा सेन्टर परियोजना विरूद्ध स्थानीयले असन्तुष्टि पोखेका छन्। गत महिना अमेरिकामा पनि डेटा सेन्टरको विरोधमा प्रदर्शन भएको थियो। अमेजनले डेटा सेन्टर बनाउने तयारी गरेको क्षेत्र वरिपरि 5 विद्यालय, 3 अस्पताल र 8 हाउसिङ कम्प्लेक्समा हजारौं परिवार बसिरहेको र त्यस्तो समुदायको माझमा डेटा सेन्टर सञ्चालन गर्नु उचित नहुने स्थानीयवासी साधना प्रधानले द हिन्दूसँगको कुराकानीमा बताएकी छन्। महाराष्ट्र, आन्ध्र प्रदेश जस्ता राज्य सरकारले डेटा सेन्टरका लागि सस्तो जमिन, बिजुलीमा अनुदान र अनुमति एवं स्वीकृतिका लागि एकद्वार प्रणाली जस्ता संस्था र प्रोत्साहन दिइरहेकाले भारतमा विदेशी टेक जायन्टहरू लगानी गर्न उत्सुक देखिएका छन्।
4: अब खेल र खेलाडीका खबर। सन्दीप लामिछाने पुनः नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको कप्तान बनेका छन्। नेपाल क्रिकेट संघ क्यानले सोमबार रोहित पौडेललाई हटाएर सन्दीपलाई एक दिवसीय टोलीको कप्तान बनाएको छ। सन्दीप सन् 2022 पछि पुनः राष्ट्रिय टोलीका कप्तान बनेका हुन्। उनले 2022 अगस्त 30 पछिल्लो पटक नेपालको कप्तानी गरेका थिए। केन्या भ्रमणमा केन्यासँग 5 20-20 अन्तर्राष्ट्रिय नेपालको कप्तानी गरेपछि उनी क्यारेबियन प्रिमियर लीग खेल्न वेस्ट इन्डिज लागेका थिए। तर केन्याबाट वेस्ट इन्डिज नपुग्दै सन्दीपमाथि एक महिलाले बलात्कारको आरोप लगाएपछि क्यानले उनलाई कप्तानबाट हटाएको थियो। त्यसपछि रोहितले 2020 र एक दिवसीयमा नेपालको कप्तानी गर्दै आएका थिए।
3: अब विचार तथा दृष्टिकोण। संविधान संशोधनको औचित्य र एजेण्डा शीर्षकमा प्रकाश ज्वालाको विचार कान्तिपुर दैनिकमा छापिएको छ। संविधान संशोधन गरेर अझै समय सापेक्ष र समृद्ध बनाउने हो भने राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्छ। त्यसका लागि सरकारले संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक राखेर कुन कुन विषयमा संशोधन गर्ने भन्नेबारे सहमति जुटाउनुपर्छ। संविधान संशोधन अहिलेको आवश्यकता हो भने सबै दलहरूबीच सहमति भएमा सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीशको नेतृत्वमा संविधानविदहरू र राजनीतिक दलका प्रतिनिधि राखेर उच्च स्तरीय शक्तिशाली संविधान संशोधन सुझाव आयोग गठन गर्नुपर्छ। संविधानको प्रस्ताव संविधानमा नै असंशोधनीय भनी किटान गरिएका आधारभूत विषय र धाराको संशोधन सम्बन्धी व्यवस्थापन बाहेकका एजेण्डाहरूमा व्यापक बहस गरेर राष्ट्रिय सहमति सहित संविधान संशोधन गर्नुपर्छ।
4: शासन शैलीमा निर्भर लोकतन्त्रको जीवन शीर्षकमा काशीराज दाहालको विचार कान्तिपुर दैनिकमा छापिएको छ। जेन्जी विद्रोह आन्दोलनको परिणाम, अत्याधिक जनमत प्राप्त सरकारले, विश्व स्थिति, नेपालको भू राजनीति, जनताको आकांक्षा, स्रोत साधनको अवस्था, समाजको चरित्र ख्याल गर्नुपर्छ। साथै सरकारको दायित्व र जिम्मेवारी बोध गरी असल शासनका निम्ति सोही अनुरूपको शासकीय सुधार र परिपक्व व्यवहारबाट सबैको मन जित्ने किसिमबाट शासन र प्रशासन सञ्चालन गर्नुपर्छ। लोकतन्त्रको प्रतिफल सामान्यिक रूपमा वितरण हुने सुनिश्चित गर्नुपर्छ। यसो गर्न सकेमा नै मुलुकमा स्थायित्व प्राप्त हुन सक्छ, अन्यथा मुलुक सधैँ प्रयोगशाला बन्ने खतरा रहन्छ। लोकतान्त्रिक आचरण र संस्कारका आधारमा शासन र प्रशासन सञ्चालन गर्ने शासकीय संस्कृतिको विकासबाटै मुलुकमा स्थायित्व र समृद्धि सहज हुन सक्छ।
3: त्यस्तै प्रभावकारी विपद व्यवस्थापन शीर्षकमा सुनिता नेपालको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। नेपालको आफ्नै भौगोलिक अवस्थितिले हुन सक्ने विभिन्न प्रकारका विपद, गैर प्राकृतिक विपदका रूपमा बढ्दो सड़क दुर्घटना तथा आगलागी लगायतका घटनाको व्यवस्थापन हाम्रो जस्तो देशका लागि सहज विषय अवश्य होइन। तथापि बहुपक्षीय, बहुक्षेत्रीय सहयोग, समन्वय र सहकार्यबाट उपलब्ध स्रोत साधनको महत्तम उपयोग गरी अगाडि बढ्नु आजको आवश्यक हो। जिल्ला स्तरमा विपद व्यवस्थापन जिल्ला प्रशासन र जिल्ला सुरक्षा समितिको जिम्मेवारी नभए नागरिक, स्थानीय सरकार र संघ प्रदेश सरकार, निजी क्षेत्र र नागरिक समाज सबैको साझा दायित्व हो भन्ने बुझेर पूर्व तयारी, कानूनी स्पष्टता र समन्वयात्मक रूपमा सहकार्य गरी विपद प्रति कार्यलाई प्रभावकारी बनाउन सकिन्छ।
4: हवस्त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
5: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
6: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर
5: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
6: 24 घण्टा इमर्जेन्सी सेवा
5: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
6: एडभान्स पेडियाट्रिक जनरल वार्ड
5: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
6: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
5: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
6: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
5: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
6: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
5: भेन्टिलेटर सेवा
6: होल बडी चेकअप जाँचको सुविधा
5: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
6: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656 858 5 58 953
7: यस समय सूचकका साथमा
8: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5569 5 5 7 0 61 र 98 5 5 7 0 53
6: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 493 440 493 580 र 98 5 5 26 440
9: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 26 गते मंगलबार, सन् 2026 अगस्त 11 तारिक साउन कृष्ण पक्षको घण्टा कर्ण चतुर्दशी तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेका नवलप्रासीको रेडियो सामर्थ्य 92.1 मेगाहर्ज र जुम्लाको रेडियो नारी आवाज 100.6 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।

0: ढिलै भए पनि सकारात्मक शुरुआत भएको विज्ञको भनाई।
1: 200 अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी थपिने गरी प्रक्रिया अघि बढ्यो। हदबन्दीका कारण 2000 फ्ल्याट र घर घडेरीको स्वामित्व हस्तान्तरण रोकियो।
0: म्यान पावर व्यवसायमाथि कारवाही हुन थालेपछि वैदेशिक रोजगारीको क्षेत्रमा तनाव। नीतिगत सुधार नभएसम्म नयाँ श्रमिक विदेश नपठाउने व्यवसायको अडान।
2: सरकारले इच्छा शक्ति नदेखाउने, तदारुकता नदेखाउने हो भने हाम्रो अन्तिम विकल्प भनेको चाहिँ हामी पेसा गर्न सक्दैनौँ नै भन्ने हो।
1: कोलम्बियामा दशककै शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको संख्या 100 नाग्यो।
0: र सन्दीप लामिछाने फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तान, भुर्तेल नेपाल ए टोलीमा।
3: मुङ्गुर पाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै भारो असी त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
4: ल हेर इन्का बुद्धि, जान्ने पनि तरिका पाल्नलाई, के खुवाउँछौ? ल यो बिजेपी प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
5: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
6: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
7: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
8: सर। चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी, यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
7: हैन, बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
5: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैंकको अगाडि।
6: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
5: सम्पर्क 98119-32811 र 98653-73687।
9: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: मुखति फेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
2: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौँ
3: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा
4: बालेनले आफ्नो कार्यकालको 4.5 महिनापछि कूटनैतिक सक्रियता बढाउँदै दुई छिमेकी देशका राजदूतहरूसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको छ प्रधानमन्त्री शाहले हिजो भारतीय राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत चाङ माओमिङसँग केही घण्टाको अन्तरालमा भेट गर्नुभएको हो भेटमा दुवै राजदूतले प्रधानमन्त्री शाहलाई आफ्नो देश भ्रमणको निम्तो समेत दिनुभएको छ प्रधानमन्त्री शाहले दुवै देशको निमन्त्रणा स्वीकार गरे पनि भ्रमणको मितिबारे कुनै प्रतिबद्धता जनाउनु भएन शाहले अनुकूल समय पारेर भ्रमण गर्ने आश्वासन मात्र दिएको भेटवार्तामा सहभागी सरकारी उच्च अधिकारीहरूको भनाइ छ भेटवार्तामा दुवै दूतावासका वरिष्ठ अधिकारीहरूको पनि उपस्थिति रहेको थियो छिमेकी देशका राजदूत संघको छुट्टा छुट्टै भेटले प्रधानमन्त्री शाहले व्यक्तिगत कूटनैतिक भेटघाट नगर्ने आफ्नो पूर्व अडानमा पुनर्विचार गरेको र छिमेकीहरूसँग सन्तुलित सम्बन्ध कायम राख्न खोजेको संकेत गर्छन् गएको चैत 13 प्रधानमन्त्रीको कार्यभार सम्हाले यता भारत र चीनका राजदूतहरूसँग शाहको पहिलो छुट्टा छुट्टै शिष्टाचार भेट हो प्रधानमन्त्री शाहले गएको चैत 25 र जेठ 12 काठमाडौँ स्थित राजदूतहरूसँग संयुक्त भेट गर्नुभएको थियो भारतका लागि पूर्व राजदूत डाक्टर लोकराज बरालले प्रधानमन्त्रीले थालेको यो कदम सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको छ यस्तै भूराजनीतिक मामिलाका जानकार तथा नेपाली सेनाका अवकाश प्राप्त उपरथि विनोज बस्नेतले भारतीय र चिनिया राजदूतसँग प्रधानमन्त्री शाहको भेटलाई कूटनैतिक भेटवार्ता नगर्ने पूर्व अडानमा समय सापेक्ष परिवर्तनका रूपमा अर्थ्याउनु भयो निकट छिमेकीहरूसँग कूटनैतिक प्राथमिकतामा पर्छन् भन्ने महसुस गर्नु महत्त्वपूर्ण छ बस्नेतले भन्नुभयो तर अबको परीक्षा भनेको यस्ता कूटनैतिक भेटघाटले लगानी कनेक्टिभिटी ऊर्जा व्यापार प्रविधि विकास र सुरक्षा समझदारीमा के कस्तो योगदान गर्छन् भन्ने हो यस्ता भेटघाटले देशको राष्ट्रिय हित र स्वार्थमा योगदान गर्न सके कूटनीतिले सार्थकता पाउने उहाँले टिप्पणी गर्नुभएको छ आजका सबैजसो पत्र पत्रिकाले प्रधानमन्त्री शाहले कूटनैतिक सक्रियता बढाएको बारे खबर छापेका छन् हामीले कान्तिपुर दैनिक र नयाँ पत्रिका दैनिकबाट लिएका हौँ
5: नेपालमा छिट्टै थप 200 अर्ब रुपियाँको वैदेशिक लगानी थपिने भएको छ त्यसका लागि प्रक्रिया अघि बढिरहेको भन्दै थप नीतिगत स्थिरता आवश्यक रहेको बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिले बताएका छन् अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो अर्थ मन्त्रालयमा नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै थप लगानी भित्र्याउन आग्रह गर्नु भएपछि उहाँहरूले थप नीतिगत स्थिरता भएको खण्डमा लगानी बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्र्याउन भइरहेको लगानी विस्तार गर्न र नयाँ रोजगारी सृजना गर्न 20 ठूला बहुराष्ट्रिय करदाता कम्पनीलाई आग्रह गर्नुभएको थियो उद्योगले नाफा कमाए मात्र पुनः लगानी गर्ने र त्यसबाट मात्र उत्पादन बढ्ने अनि रोजगारी सृजना हुने अर्थमन्त्रीको भनाइ थियो 200 अर्ब लगानी थपिने शीर्षकको खबर गोर्खा पत्रमा छ
4: जग्गाको हदबन्दी सम्बन्धी व्यवस्थाका कारण काठमाडौँ उपत्यका सहित विभिन्न क्षेत्रमा झण्डै 2000 फ्ल्याट घर तथा घडेरीको स्वामित्व हस्तान्तरण रोकिएको दावी गरिएको छ रियल इस्टेट कम्पनीले किनेर विकास गरेका तथा बिक्रीका लागि सम्झौता भइसकेका सम्पत्ति समेत कानुनी अडचनका कारण खरिदकर्ताका नाममा पास हुन नसकेको नेपाल घर जग्गा आवास विकास महासङ्घका पूर्व अध्यक्ष भेषराज लोहनीले बताउनुभयो 2076 सालमा भू अभिलेख सूचना व्यवस्थापन प्रणाली कार्यान्वयनमा आएपछि सरकारले तोकिएको हदभन्दा बढी जग्गा खरिद बिक्रीका लागि रोकिएको भन्दै महासङ्घले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा लोहनीले गुनासो गर्नुभयो रियल इस्टेटलाई हदबन्दी लाग्दैन भनेर 2076 सालसम्म मालपोत कार्यालयहरूमा एउटै लिखतमा 50 रोपनीसम्म जग्गा खरिद बिक्री हुन्थ्यो। उदाहरणका लागि ए भन्ने रियल इस्टेट कम्पनी छ भने त्यो कम्पनीले 50 रोपनी जग्गा एकैचोटि किन्न र बिक्री गर्न पाउँथ्यो। उहाँले भन्नुभयो, अनलाइन सिस्टम लागू भएपछि हदबन्दी लाग्ने भनियो अनि कारोबार रोकियो, हामीले बेच्न पाएनौँ, खरिद गर्ने वा बैना दिएकाहरूलाई पनि पास गर्न सकिरहेका छैनौँ। 2076 साल अघिसम्म रियल इस्टेट कम्पनीहरूमा हदबन्दी नलाग्ने अभ्यासमा मालपोत कार्यालयबाट जग्गा पास हुने गरेको लोहानीको भनाइ छ। कुनै कम्पनीले 100 फ्ल्याट सहितको अपार्टमेन्ट निर्माण गरेको अवस्थामा 76 साल अघि नै 50 फ्ल्याट बिक्री गरे, त्यति बेला बिक्री भएका फ्ल्याट खरिदकर्ताको नाममा पास समेत भयो, बाँकी 50 फ्ल्याट सहमतिमा खरिद बिक्री भए पनि खरिदकर्ताको नाममा स्वामित्व हस्तान्तरण हुन नसकेको लोहानीले बताउनु भएको छ। यता भूमि मन्त्रालयका प्रवक्ता गणेश भट्ट भने प्रक्रिया पूरा नगरेका निवेदनको हकमा नियमन गर्ने काम अगाडि बढाएको बताउनुहुन्छ। हदबन्दीका कारण रोकियो 2000 फ्ल्याट र घर घरेडीको स्वामित्व हस्तान्तरण शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा वैदेशिक रोजगारको क्षेत्रमा देखिएको तनाव बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
8: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिड जाऊ त्यतैतिर।
9: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।
10: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
9: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
10: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
9: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98-550-26-440।
10: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
11: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
12: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ।
4: सकारात्मक शुरूआत भएको विज्ञको भनाई, 200 अर्ब रुपियाँ बराबरको वैदेशिक लगानी थपिने गरी प्रक्रिया अघि बढ्यो, हदबन्दीका कारण 2000 फ्ल्याट र घर घडेरीको स्वामित्व हस्तान्तरण रोकियो लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी प्रसंग, वैदेशिक रोजगार विभागले अवैध शुल्क असुली, ठगी र श्रमिक शोषणको आरोपमा 598 भन्दा बढी म्यान पावर कम्पनी विरुद्ध कारवाही अघि बढाएपछि वैदेशिक रोजगार क्षेत्र विवादमा परेको छ। कारवाही फिर्ता नलिएपछि नेपाल वैदेशिक रोजगार व्यवसाय संघले गएको साउन 22 गतेदेखि नयाँ श्रमिक विदेश पठाउने घोषणा गर्दै वैदेशिक रोजगार ऐन संशोधन, वैज्ञानिक सेवा शुल्क निर्धारण, हवाई भाडा घटाउने र नयाँ इजाजत पत्रमा कडाई गर्ने लगायतका माग अघि सारेको छ। विभागले थप कम्पनीमाथि जरिवाना र स्पष्टीकरण प्रक्रिया जारी राखेकाले विवाद झन चर्किएको छ। श्रम मन्त्रालयले सुधारका कार्यक्रम अघि बढाइरहेको बताए पनि व्यवसाय पक्ष असन्तुष्ट देखिन्छ। साथी महेश केवालीले वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिक बहादुर खत्रीसँग सरकारले व्यवसायलाई कारवाही गर्न थालेपछि विवाद किन बढ्दै गएको हो भनेर सोध्नु भएको छ।
13: पछिल्लो समय अक्षरशः कानुनको पालना गराउने ढङ्गले चाहिँ कार्यहरू अगाडि बढाएको छ, तर हाम्रो चिन्ता कहाँनिर हो भने पहिला नीतिगत सुधार गरौँ, त्रुटियुक्त ऐनका दफाहरूलाई संशोधन गरौँ, जहाँ जहाँ अप्ठ्यारो छ त्यसलाई चाहिँ फुकाउँ र त्यसपछि चाहिँ कानुनको अक्षरशः पालना गराउँतर्फ लगाउँ। पुरानो थितिविधिमा रहेर, पुरानै ऐनको व्यवस्थामा रहेर हामीले चाहिँ कानुनको अक्षरशः पालना गर्न सक्ने अवस्था छैन, तपाईँहरू कानुनको अक्षरशः पालना गराउनतर्फ लाग्नुहुन्छ भने हामी श्रमिक पठाउन सक्दैनौँ।
14: यसमा सर जति पनि 500-600 भन्दा बढी कम्पनीहरू कारबाहीमा पर्नु भएको छ, यस पछाडि चाहिँ व्यवसायीको आफ्नो कमजोरी थियो अथवा सरकारको दमनकारी कदम भनेर बुझ्ने के भन्ने यसलाई चाहिँ
13: सरकारको ध्यान कहाँनिर जानु पर्थ्यो भने अत्याधिक मात्रामा कृत्रिम अभाव सिर्जना गरेर कार्टेलिङ भइरहेको जुन टिकट छ त्यो टिकटमा भइरहेको चाहिँ अनियमिततालाई नियन्त्रण कसरी गर्ने, सहुलियतपूर्ण भाडा दर कसरी निर्धारण गर्ने भन्नेतर्फ ध्यान जानु पर्थ्यो। एउटा त्यो ठुलो देशको अर्थतन्त्रलाई चाहिँ चलायमान बनाउनका निम्ति कन्ट्रिब्युसन गरेका श्रमिकलाई समेत राज्यले 13% भ्याट चाहिँ त्यो टिकटमा लगाइरहेको छ। त्यसो भएको कारणले गर्दाखेरि यी यस्ता खालका विषयलाई चाहिँ थितिमा ल्याउनु पर्नेमा विशेष परिस्थितिका कारण चाहिँ के अरे वैदेशिक रोजगारमा जाने श्रमिकलाई भारतको बाटो पठायो भनेर कारवाही गरिनु यो न्यायचित भएन भन्ने हाम्रो तर्क हो। मैले यति काम गरेँ भन्ने देखाउनका निम्ति गरिने स्टनबाजीले सेवाग्राहीलाई ठुलो हानि पुर्याएको छ, यो इतिहासबाट हामी बुझेका छौँ। त्यसो भएको उनीहरूले पनि यो गलत हो भन्ने कुरा चाहिँ हामीले भनेका हौँ सरकारलाई।
14: यो शून्य समय भनेर चाहिँ तपाईँहरूले जुन अवस्था घोषणा गर्नुभएको छ यसको व्यावहारिक अर्थ चाहिँ के हो र यो विशेष गरी चाहिँ कहिलेसम्म कायम रहन्छ?
13: यो क्षेत्र सुध्रिन्छ, यो क्षेत्रमा नीतिगत सुधार हुन्छ, यो क्षेत्रलाई चाहिँ सही ढङ्गले सरकारले सम्बोधन गर्छ र वैदेशिक रोजगार व्यवसायीहरू पनि संस्थागत सुशासनमा फर्किन्छन् भन्ने एउटा आधारशिला तयार हुन्छ भनेदेखि हामीले यसलाई अहिले शून्य समय मानौँ, श्रमिकहरूलाई पनि सम्झाउँ, अन्तिम प्रक्रियामा रहेका श्रमिकहरू जो हुनुहुन्छ 8-10 दिन पर्खनुहोस्, यसलाई साँच्चै राज्यले इच्छा शक्ति चाहिँ देखाउने हो भने यो 2 दिनमा समाधानको हुने कुरा हो
14: र मार्च अन्तिममा गएर श्रमिकहरू नै पर्ने देखिन्छ। यसको विषयमा समाधानको विषयमा सरकारसँग छलफल अथवा परामर्श केही गरेका छौँ कि छैनौँ?
13: हामीले नीतिगत सुधारका निम्ति सरकारलाई चाहिँ सहयोग गर्छौँ भनेर भनेको एउटा टेबलमा बसौँ, 15 बुँदामा हामीले मागेका छौँ। त्यो 15 बुँदामध्ये केही बुँदाहरू कानुन संशोधनको प्रक्रियामा प्रवेश गरिसकेको विषय, ऐन संशोधनको विषयमा प्रवेश गरिसकेको विषय छ। बन्दले मात्रै श्रमिक मार परेका होइनन्, श्रमिकलाई आर्थिक शोषण कहाँ कहाँबाट भइरहेको छ भन्ने विषय टिकटसँग रिलेटेड हेर्नुहोस् त, 24-25 हजार पर्ने टिकट आज 65 हजार तिरेर जानुपर्ने बाध्यतामा श्रमिकहरू छन्, त्यो पनि त श्रमिकलाई परेको मारै हो। सिन्डिकेटका कुरा, एकाधिकारका कुराहरू छन्, यसका विषयमा पनि हामीले चाहिँ आवाजहरू उठाइरहेका छौँ। यो 2-3 दिन हामीले गरेको त्यागले परिवर्तन सुनिश्चित हुन्छ भनेदेखि यसलाई चाहिँ सहज ढङ्गले स्वीकार गरौँ।
14: सरकारले चाहिँ तत्काल वार्तामा नबसी अबको कदम चाहिँ के हुन्छ?
13: सरकारसँग चाहिँ अविलम्ब वार्ताको चाहिँ प्रयास गर्छौँ, छलफलको चाहिँ प्रयास गर्छौँ। एउटा सिटिङले हुने कुरा हो खास, यो हामीले त प्रतिबद्धता खोजेको हो नि त सरकारसँग, सामान्य रूपमा यसलाई चाहिँ हामी मुभ गराउँछौँ। तर अब पनि सरकारले इच्छा शक्ति नदेखाउने, तदारुकता नदेखाउने हो भने हाम्रो अन्तिम विकल्प भनेको चाहिँ ल अब हामी पेसा गर्न सक्दैनौँ नै भन्ने हो।
4: उहाँ हुनुहुन्थ्यो वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिगबहादुर खत्री। उहाँसँग सरकार र म्यान पावर कम्पनी बीचको विवादको कारण व्यवसायका माग तथा समस्या समाधानका बारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। यसअघि कारवाही फिर्ता नलिएपछि नेपाल वैदेशिक रोजगार व्यवसाय संघले गएको साउन 22 गतेदेखि नयाँ श्रमिक विदेश नपठाउने घोषणा गरेको हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ। फेरि पनि खबरकै सिलसिला, रोजगार अनुमति प्रणाली पीएस मार्फत दक्षिण कोरियाको रोजगारीमा जान कोरियाली भाषा परीक्षाका लागि माग गरेको आवेदनमा 7.5 गुणा भन्दा बढी आवेदन परेको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको पीएस कोरिया शाखाले सन् 2026 पीएस मार्फत दक्षिण कोरियाको रोजगारीमा 7,200 जनाका लागि आवेदन माग गरेकोमा 76,172 जनाको आवेदन परेको जानकारी गराएको हो। विभागका महानिर्देशक मीरा आचार्यले दक्षिण कोरिया नेपालीका लागि आकर्षक गन्तव्य देश भएको र कमाई एवं सुरक्षित पनि भएकाले कोरिया जान भाषा परीक्षाको आवेदन दिनेको संख्या उच्च रहेको बताउनु भएको छ। माग भन्दा 7 गुणा बढी आवेदन शीर्षकको खबर गोरखापत्र दैनिकले छापेको छ।
5: निजामती सिभिल अस्पतालमा बिरामीको भिड बढेपछि जाँच र परीक्षणमा समेत हम्मे हम्मे हुने गरेको छ। भिडियो, एक्सरे र ल्याब टेस्टमा समेत भिड बढेको छ। छिटो पालो आउने आशमा बिरामी बिहानैदेखि लाइनमा बस्छन्। कतिपय विभागको सीमित टिकट बाँडिने भएपछि बिरामी बिहानैदेखि लाइन लाग्न पुग्छन्। तर सबैले आएर टिकट काटेका बिरामीले 9 बजेपछि मात्रै डाक्टरलाई ओपिडीमा भेट्न पाउँछन्। अस्पतालले कतिपय विभागको सेवा सातामा 2 दिन मात्रै गरेको छ। गाइनोकोलोजी, युरोलोजी, हाड जोड्ने लगायतका सेवा हप्तामा 4 दिन मात्रै प्रवाह गरिन्छ, जसका कारण सेवा सञ्चालन भएको दिन बिरामीको संख्या अत्यधिक हुने गरेको छ। अस्पताल प्रशासनका अनुसार विभाग हेरेर टिकट वितरण गरिन्छ। कतिपय विभागका चिकित्सकले दैनिक 200 बिरामी हेर्छन्, तर कतिपय विभागमा भने सीमित टिकट वितरण गरिन्छ। डाक्टरको संख्या अनुसार अस्पतालले बिरामीलाई टिकट वितरण गर्छ। सीमित टिकट वितरण गर्दा कतिपय बिरामी फर्किने गरेका छन्। 2 महिना अघि अस्पतालले बिरामीले चाहेका डाक्टरलाई देखाउन सक्ने नियम लागू गरेको थियो। त्यसअघि 3 महिना नियम बन्द गरिएको थियो। आफूले चाहेको चिकित्सकलाई जाँच गराउन नपाइने भएपछि बिरामीको संख्या घटेको थियो। तर 2 महिना यता यो नियम लागू गरिएपछि बिरामीको संख्या बढेको अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर जितेन्द्र परियारले बताउनु भएको छ। छिटो पालो पाउने आशमा सिभिल अस्पतालमा बिरामीको चाप शीर्षकको खबर नयाँ पत्रिकामा छ।
4: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
15: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
9: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
15: 24 घण्टा इमर्जेन्सी सेवा,
9: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
15: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
9: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
15: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
9: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
15: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
9: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
15: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
9: भेन्टिलेटर सेवा,
15: होल बडी चेकअप जाँचको सुविधा
9: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
15: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन, फोन 0656 18 853, 5189353।
16: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
17: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
16: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
18: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
19: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
20: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
5: अब बाँकी खबर। नेपालका अधिकांश किसानले खेती सम्बन्धी समस्या पर्दा पहिले गाउँका अगुवा किसान, कृषि सहकारी वा नजिकको कृषि कार्यालय धाउने गर्थे, तर अहिले अवस्था बिस्तारै बदलिँदै गएको छ। हात हातमा पुगेको स्मार्टफोनले किसानलाई कृषि प्राविधिक, मौसमविद र बजार विश्लेषकसँग जोड्ने नयाँ माध्यम बनेको छ। भौगोलिक विकटता र कृषि प्रचार सेवामा जनशक्ति अभावका कारण किसानसम्म कृषि प्रविधि तथा सूचना पुर्याउन चुनौती भइरहेको बेला मोबाइल एप प्रभावकारी विकल्पका रूपमा देखिएको हो। काभ्रे पलाञ्चोकको मन्दन देवपुरका अग्रणी किसान राजन सापकोटा मौसम र बजारको जानकारी मोबाइल फोनबाटै लिएको बताउनुहुन्छ। पछिल्ला वर्षहरूमा नेपाल सरकारले पनि कृषि क्षेत्रमा डिजिटल प्रविधि प्रयोगलाई प्राथमिकता दिन थालेको छ। कृषि वन पर्यावरण मन्त्रालयले सञ्चालनमा ल्याएको एमपिस एप किसानका लागि उपयोगी डिजिटल प्लेटफर्मका रूपमा विकास भइरहेको छ। किसानका डिजिटल सल्लाहकार एप शीर्षकको खबर गोर्खा पत्रमा छ।
4: अब विदेशको खबर। दक्षिण अमेरिकी देश कोलम्बियामा हिजो बिहान 7.4 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। यो भूकम्पमा परि ज्यान गुमाउनेको संख्या 100 नागेको छ। भूकम्पमा परि कम्तीमा 111 जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। भूकम्पको केन्द्रबिन्दु राजधानी बोगोटाबाट झण्डै 280 किलोमिटर पश्चिममा रहेको उत्तर पश्चिमी चोको क्षेत्रको सान होसे डेल पालमारमा रहेको थियो। भूकम्पको धक्का राजधानी बोगोटासम्मै महसुस परामर्श गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। भूकम्प अघि सावधानीका लागि अलार्म बजाइएपछि मानिसहरू घर तथा भवनबाट बाहिर सडकमा निस्किएका भिडियोहरू समेत सार्वजनिक भइरहेका छन्। भूकम्प इक्वेडर, पनामा र भेनेजुएलामा समेत महसुस गरिएको थियो। अस्ति शुक्रबार मात्रै पदभार सम्हाल्नुभएका कोलम्बियाका राष्ट्रपति अबेलार्दो दे लास इस्प्रेजा आपतकालीन उद्धार तथा राहत कार्यको नेतृत्व गर्न खटिनु भएको छ। भूकम्पमा घाइते तथा ज्यान गुमाउनेको खोजी तथा उद्धार भइरहेको अधिकारीहरूले जनाएका छन्। अमेरिका, दक्षिण अमेरिका, युरोप र मध्य पूर्वका विभिन्न देशका नेताहरूले कोलम्बियामा उद्धार तथा राहत प्रयासमा सहयोग गर्ने प्रस्ताव समेत गरेका छन्।
5: अब खेल सम्बन्धी खबर। सन्दीप लामिछाने पुनः नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको कप्तान बनेका छन्। नेपाल क्रिकेट संघ क्यानले हिजो रोहित पौडेललाई हटाएर सन्दीपलाई एक दिवसीय टोलीको कप्तान बनाएको छ। सन्दीप सन् 2022 पछि फेरि राष्ट्रिय टोलीका कप्तान बनेका हुन्। उनले 2022 को अगस्त 30 पछिल्लो पटक नेपालको कप्तानी गरेका थिए। केन्या भ्रमणमा केन्यासँग 5 T20 अन्तर्राष्ट्रियमा नेपालको कप्तानी गरेपछि उनी क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज लागेका थिए। तर केन्याबाट वेस्ट इन्डिज नपुग्दै सन्दीपमाथि एक महिलाले बलात्कारको आरोप लगाएपछि क्यानले उनलाई कप्तानबाट हटाएको थियो। त्यसपछि रोहितले 2020 र एक दिवसीय नेपालको कप्तानी गर्दै आएका थिए। फेब्रुअरीमा भारतमा सम्पन्न 2020 विश्वकपपछि रोहितको स्थानमा दिपेन्द्र सिंह ऐरीलाई नेपालको 2020 कप्तान बनाइएको थियो। त्यसै त क्यानले दिपेन्द्रलाई नै आधिकारिक मा एक दिवसीयको उपकप्तान बनाएको थियो। सन्दीप नेपालबाट एक दिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडी हुन्। उनले 77 खेलमा 154 विकेट लिएका छन्। तर हालै नेदरल्यान्ड्स भ्रमणमा विश्वकप लिग टूको सुरुवात 3 खेलमा कुनै विकेट लिन नसकेपछि उनलाई नेदरल्यान्ड्स विरुद्धको अन्तिम खेलमा ड्रप गरिएको थियो। दिपेन्द्र 2020 को कप्तानमा यथावत रहनेछन् भने सन्दीपले एक दिवसीयमा नेपालको नेतृत्व सम्हाल्नेछन्। दुईपटक नेपाली टोलीको नेतृत्व गर्ने सन्दीप पहिलो खेलाडी हुनेछन्। सन्दीपको कप्तानीमा नेपालले सेप्टेम्बर 1 मलेसियामा हुने एसिसी प्रिमियर कप खेल्नेछ, जुन एसिया कपको छनौट आधार पनि हो। यसैबीच भुर्तेल सम्बन्धी खबर। नेपाली राष्ट्रिय टोलीबाट हटाइएका कुशल भुर्तेललाई समावेश गर्दै अस्ट्रेलियाको डार्विनमा हुने टप एन टी ट्वेन्टी प्रतियोगिताका लागि 15 सदस्यीय नेपाल ए टोली घोषणा गरेको छ। कमजोर फर्मका कारण भुर्तेललाई हिजो मात्र नेपाली राष्ट्रिय टोलीबाट हटाइएको थियो। अनिल शाहको कप्तानीमा रहेको नेपाल ए टोलीमा भुर्तेल सहित तृतराज दास, मयन यादव, पवन सराफ, दीपक डुमरे, कुशल मल्ल, लोकेश बम, रसिद खान, नारायण जोशी, आकाश चन्द, शाहब अलम आलम, विपिन खत्री, युवराज खत्री, रिजन ढकाल छनौट भएका छन्। क्यानले जनाए अनुसार टप एन टी ट्वेन्टी पछि नेपालले साउथ अस्ट्रेलिया, तास्मानिया र न्युजिल्यान्ड ए विरुद्ध मैत्रीपूर्ण श्रृङ्खला खेल्नेछ।
4: अब केही खबर संक्षेपमा। कोशी र मधेस प्रदेश बाहेक देशको सबैजसो प्रदेशमा गैराती पानी परेको छ। यी क्षेत्रको विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गैराती, बागमती सहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको धेरैजसो ठाउँमा पानी परेको हो। पछिल्लो 6 सबैभन्दा धेरै सुदूरपश्चिमको खप्तड क्षेत्रमा 44.2 वर्षा मापन गरिएको छ। महाशाखाका अनुसार आज पनि पानी पर्ने सम्भावना छ। कर्णाली प्रदेशको पहाडी साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ।
5: नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी नेपाल पावर ट्रेडिङ कम्पनी लिमिटेड एनपिटिसीलाई अब बिजुली खरिद बिक्रीको बाटो खुलेको छ। प्राधिकरणको सञ्चालक समिति बैठकले एनपिटिसीलाई 100 MW बिजुली बिक्री गर्ने अनुमति दिएको हो।
4: र सुनसरीको कप्तानगञ्जमा साउन 10 भएको घटनामा ज्यान गुमाएका रविन्द्र कुमार मेहताको परिवार र सरकार बीच 7 बुधे सहमति भएको छ। मेहताका अभिभावक र गृहमन्त्री सुदन गुरुङ बीच हिजो भएको सहमति अनुसार मेहतालाई सहित घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने लगायत सहमति भएको हो। काया कैरनमा अब पालो उखानको
5: पटुकाको खाजा बटु पकुवाको बटुकाको भात
4: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौ। आजका मुख्य खबर फेरि एकपटक।
5: प्रधानमन्त्री शाहले कूटनीतिक सक्रियता बढाउँदै भारतीय र चिनिया राजदूतसँग छुट्टा छुट्टै भेट, ढिलै भए पनि सकारात्मक शुरूआत भएको विज्ञको भनाई।
4: 200 अर्ब रुपियाँ बराबरको वैदेशिक लगानी थपिने गरी प्रक्रिया अघि बढ्यो। हदबन्दीका कारण 2000 फ्ल्याट र घर घडेरीको स्वामित्व हस्तान्तरण रोकियो।
5: म्यान पावर व्यवसायमाथि कारवाही हुन थालेपछि वैदेशिक रोजगारको क्षेत्रमा तनाव, नीतिगत सुधार नभएसम्म नयाँ श्रमिक विदेश नपठाउने व्यवसायको अडान।
4: कोलम्बियामा दशककै शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको संख्या 100 नाग्यो।
5: र सन्दीप लामिछाने फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तान।

0: 93.2 स्वदेश एफएम।
1: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। आदरणीय श्रोता, अहिलेको पछिल्लो घटनाक्रमलाई लिने हो भने नेपाली कंग्रेसभित्रको विवाद पनि मुख्य प्राथमिकतामा परेको छ, किनभने सर्वोच्च अदालतमा फेरि तत्कालीन मुद्दा पुनरावलोकनका लागि गएको छ, पूर्ण इजलासमा प्रवेश गरेको छ, र पूर्ण इजलासबाट कस्तो खालको फैसला आउँछ त्यो भन्न सकिँदैन। त्यो चाहिँ न्यायालयको तजबिजको कुरा होला, त्यहाँ चाहिँ विभिन्न तथ्य र प्रमाणहरू केलाइएलान्, तर एकपटक फैसला भइसकेको मुद्दा फेरि किन पूर्ण इजलासमा गयो त भन्ने खालका केही संशयहरू पनि यतिखेर आएका छन्। नेपाली कङ्ग्रेसले विभिन्न किसिमका विषयहरू चाहिँ बाहिर ल्याइरहेको एउटा स्थिति छ। त्यसैले गर्दाखेरि आज नेपाली कङ्ग्रेसको आन्तरिक विवादको विषयलाई पनि हामी कुराकानी गर्नेछौँ, र नयाँ राजनीतिक दल भनौँ राष्ट्रिय स्वतन्त्र पार्टी आइसके पछाडि जुन किसिमले सुरुमा प्रधानमन्त्री बालेन्द्र शाह बालिनले आफ्नो कूटनीतिक मर्यादा र प्रोटोकलका कुराहरू गरेका थिए, तर अहिले भने पछिल्लो समय उनको कूटनीति बदलिएको छ। फेरि अब एक्लै छिमेकी राष्ट्रका राजदूतहरूसँग भेटवार्ताको क्रमलाई उनले तीव्रता दिएका छन्, बढाएका छन्, र अब समग्र स्थितिमा दुई देशबीचको सम्बन्धलाई सुमधुर पार्ने किसिमले चाहिँ बालेन्सा अगाडि बढेको देखिएको छ। बहुमा आयामिक साझेदारीका विषयमा अर्थपूर्ण विचार आदान प्रदान भएको भारतीय राजदूतले बताउनु भएको छ भने आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने चिनिया राजदूतको प्रतिबद्धता रहेको विषय आएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग उनले एक्लै भेटवार्ता गरे भने, त्यसै गरी नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङसँग पनि प्रधानमन्त्री शाहको प्रत्यक्ष रूपमा शिष्टाचार भेटवार्ता भएको विषय यतिखेर आएको छ। सरकार र राष्ट्रपति तिक्तता बढेकै बेला रवि बालिन बीच पनि भेटघाट भएको छ। बालिन र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको विषय पनि यतिखेर आएको छ। आदरणीय श्रोता, नेपाली बसमा हामी आज चर्चा गर्न चाहन्छौँ, सरकार अब छिमेकीसँग राम्रो सम्बन्ध बनाउन चाहन्छ, सुमधुर सम्बन्ध बनाउन चाहन्छ, सदियौँदेखि चलेर आएको छिमेकीलाई बदल्न सकिँदैन, छिमेकीसँग सुमधुर सम्बन्ध राख्ने हो। छिमेकी राम्रो परेन भने, छिमेकी रिसालु पर्यो भने, छिमेकी चाहिँ अप्ठ्यारो परिस्थिति पार्ने पर्यो भने त्यसले कहीँ पनि हामीलाई पुर्याउँदैन, फाइदा गर्दैन। त्यसैले गर्दाखेरि छिमेकीसँगको सम्बन्ध र सुमधुरता चाहिँ एकदमै राम्रो राख्नुपर्छ, मधुरता एकदम राम्रो राख्नुपर्छ, र अहिलेको सरकारले र प्रधानमन्त्रीले ढिलै भए पनि उनको बुद्धि फिरेको छ, छिमेकीसँगको सम्बन्धलाई उनले अब राम्रो बनाउने ढङ्गले अगाडि बढेका छन्। आजले श्रोत आयोग र समितिप्रति सरकारकै व्यवस्था छ, यतिखेर प्रतिवेदन बुझ्दैनन्, बुझे पनि कार्यान्वयन हुँदैन। बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि पनि 10 आयोग समिति गठन भए, तर प्रतिवेदन बुझ्दैन, बुझ्ने र बुझे पनि थन्क्याउने प्रवृत्ति पनि अहिलेसम्म दोहोरिरहेको एउटा स्थिति छ। जेएनजी घटना छानबिन आयोगको प्रतिवेदनको कुरा गरौँ, जेएनजी घटनाकै बारेमा राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस खण्डको विषयमा कुराकानी गरौँ, जेएनजी घटनाकै विषयमा सुरक्षाकर्मीहरूका हकमा छानबिन समितिको प्रतिवेदनको विषयलाई जोडौँ, गणेश विका आत्मदाह प्रकरणबारे छानबिन समितिको प्रतिवेदनको कुरा गरौँ, सम्पत्ति छानबिन आयोगको प्रतिवेदनको विषय छ, संविधान संशोधन सम्बन्धी सुझाव प्रतिवेदनको विषय छ, कक्षा 12 नतिजामा भएको त्रुटि सम्बन्धमा छानबिन समितिको प्रतिवेदन गरौँ, सिरा र सप्तरी घटना सम्बन्धी छानबिन आयोगको प्रतिवेदनको कुरा गरौँ, सहकारी सम्बन्धी छानबिन आएको प्रतिवेदनको कुरा गरौँ। अहिलेसम्म यसको बारेमा केही पनि प्रगति हुन सकिरहेको छैन। विगतमा कार्यान्वयन नभएका प्रतिवेदन धेरै छन्। मल्लिक आयोगको प्रतिवेदन हुँदै रायमाझी आयोगको प्रतिवेदन, भैरव लम्साल सम्पत्ति छानबिन, लाल आयोगको प्रतिवेदन, 3800 किलो सुन तस्करी प्रकरण, 61 किलो सुन तस्करी सम्बन्धी प्रतिवेदनदेखि लिएर सरकारी सार्वजनिक जग्गा सम्बन्धी प्रतिवेदनहरू अहिलेसम्म कार्यान्वयन हुन सकिरहेका छैनन्। सचिवको दरबन्दी घटाउने सम्बन्धी प्रतिवेदन, उच्च स्तरीय तलब सुविधा आयोगको प्रतिवेदनदेखि लिएर समाज कल्याण परिषदको अनियमितता सम्बन्धीको प्रतिवेदन हुँदै प्रधानमन्त्री कार्यालयको सुदृढीकरण प्रतिवेदन, संस्थान सुधार सुझाव सम्बन्धी प्रतिवेदनहरू अहिलेसम्म पनि कार्यान्वयन हुन सकिरहेका छैनन्। त्यसैले सरकारले प्रतिवेदनलाई कार्यान्वयन गर्नेतर्फ त्यति धेरै वास्ता गरेको छैन। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ। आदरणीय श्रोता, दरबार हत्याकाण्ड छानबिनको घोषणा त भयो, तर प्रहरी मार्फत अनुसन्धान अघि बढाउने कि समिति बनाउने भन्नेमै अन्यलता छाएको छ। 25 वर्ष अघि भएको दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने घोषणा गरेको सरकारले मोडालिटीबारे टुङ्गोमा पुग्न नसक्दा प्रक्रिया अघि बढ्न सकिरहेको छैन। दरबार हत्याकाण्डमा भइरहेको कामबारे बताउन मिल्दैन। गृह मन्त्रालयले भनेको संवेदनशील सूचना दिने ठाउँ होइन, कतिपय कुरा सर्फेस लेभलमा मात्र भन्ने हो भनेर गृहमन्त्री सुदन गुरुङले दावी गरिरहेका छन्। र गृहमन्त्रीले दरबार हत्याकाण्डको फाइल खोलेर साँच्चै दरबार हत्याकाण्डका आरोपीलाई दोषीलाई कानुनी कडघरामा उभ्याउन सक्छन् त? दरबार हत्याकाण्ड हुँदाका दोषी प्रमाणहरू के छन्? दरबार हत्याकाण्ड ताकाका मुचुल्काहरू के छन्? प्रहरीसँग के छ त्यसको प्रारम्भिक रिपोर्टहरू वा अन्य प्रारम्भिक रिपोर्टहरू के छन्? स्टन्ट मात्रै हो, साँच्चै हत्यारा पत्ता लाग्छ? आज धेरै विषयहरू यतिखेर जोडिएका छन्।

गोलीले गर्दाखेरि दरबार हत्याकाण्डमा गृहमन्त्रीले देखाएको सक्रियता त ठिक छ, तर त्यसका दसी प्रमाणका विषयहरूमा गृहमन्त्रीहरूसँग वा चाहिँ सरकारसँग वा चाहिँ प्रहरीसँग वा चाहिँ अन्य तत्कालीन बेलाका छानबिन आयोगसँग के छन् दसी प्रमाणहरू, तथ्यहरू, तथ्याङ्कहरू, यसका विषयमा पनि छलफल र बहस हुन जरुरी छ। त्यसैले गर्दाखेरि आज हामी नेपाली बहसमा यस विषयलाई पनि उठाउन चाहन्छौँ। राजनीतिक दाउपेच, सङ्घ प्रदेश, स्वामित्व विवाद, व्यवस्थाले अलपत्र परेका छन् धेरै संरचनाहरू। ती संरचनाहरूलाई निर्माण गर्नका निम्ति अब सरकारले तदारुकता देखाउनु पर्छ, जनताको पक्षमा सरकारले काम गर्नुपर्छ। त्यसैले आजको नेपाली बहसमा हामी यी विषयमा पनि चर्चा गर्छौँ। नेपाली बहसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।

0: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक पीस होम इन्टरनेट
1: यतिखेर हाम्रो बेसमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल हुनुहुन्छ। पूर्व प्रधानमन्त्रीज्यू, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: गुड मर्निङ, धन्यवाद।
1: भर्खरका इनर्जेटिक प्रधानमन्त्री, जनताले दुईटै नजिकको बहुमत दिएका प्रधानमन्त्री बालेन्द्र शाह बालेनजीको 4 महिने कार्यकाल पुगिसकेका छ। हिजोको आफ्नो काम कारवाही, तत्कालीन अवस्थाको व्यवस्था र अहिलेका प्रधानमन्त्रीले चालेका कदमहरूलाई यसो हेर्दाखेरि, कम्पेयर गर्दाखेरि कतातर्फ गइरहेको छ देश, कति नम्बर दिनुहुन्छ अहिलेको प्रधानमन्त्रीज्यूलाई?
2: अहिले त यो सरकारको परीक्षा नै टुङ्गिसकेको छैन।
1: त्रैमासिक परीक्षा त भयो नि त पूर्व प्रधानमन्त्रीज्यू, त्रैमासिक सकियो नि त पहिलो सेसन, होइन?
2: अब त्रैमासिककै कुराहरू गर्ने हो भने अहिलेसम्म यो सरकारले जुन नीति र कार्यक्रम ल्यायो त्यो नेपाली जनताको हितमा छैन। आम श्रमिक जनताहरू, किसान जनताहरू, निम्न वर्गीय र निम्न मध्यम वर्गीय जनताको हितमा छैन। माथिल्ला एउटा शोषण, दमन, उत्पीडन गरिरहेका दलाल पुँजीवादी वर्गहरूको हितमा मात्रै उहाँहरूका नीति कार्यक्रमहरू आए। बजेट त्यस्तै छ, बजेटमा पनि आम जनताको हितका कुनै पनि कुराहरू छन् छैनन्। बरु एक पछि अर्का अर्का भारीहरू जनतामाथि चाहिँ थोपरिएको अवस्था छ, त्यसले गर्दा जनता रुष्ट छन्। यो छोटो अवधिमा उहाँहरूले सुकुमासी समस्या समाधान गर्ने भनेर जुन डोजर आतंक सृजना गर्नुभयो, त्यो डोजर आतंकले कतिपय मान्छेहरू खोलामा आम फालेर मृत्युवरण गर्न बाध्य भए, अरू कतिपय मान्छेहरूले तथाकथित होल्डिङ सेन्टरमा नै आफ्ना ज्यानहरू गुमाउनु पर्ने स्थिति बन्यो। आखिरमा असफल भएर त्यो प्रक्रियालाई नै अहिले चाहिँ स्थगित गर्न बाध्य भएको छ सरकार। यो देशका श्रमिकहरूले लामो सङ्घर्ष गरेर प्राप्त गरेको अत्यन्त महत्त्वपूर्ण अधिकार, ट्रेड युनियनको अधिकारलाई यो सरकारले ध्वस्त पारेको छ। त्यसले गर्दाखेरि श्रमिकहरू यो सरकारप्रति रुष्ट बन्न पुगेका छन्। युवा विद्यार्थीहरू जसले लामो सङ्घर्ष गरेर स्वतन्त्र विद्यार्थी युनियनको हक प्राप्त गरेका थिए, त्यो हकलाई समेत यो सरकारले प्रतिबन्धित गर्न पुगेको छ। अब त्यसरी नै यो देशका पत्रकारहरू, जसलाई चाहिँ जो निजी क्षेत्रका पत्रकारहरूलाई सरकारले विज्ञापनसम्म मात्र पनि नदिने खालका नीतिहरू अप्नाउन पुग्यो, त्यसले गर्दा पत्रकार, खास गरिकन श्रमजीवी पत्रकारहरू जो लाखौँको संख्यामा रहेका छन्, उनीहरूको जीवन सबै एउटा लथालिङ्ग पार्ने खालको नीति यो सरकारले लिएर आयो। अब राष्ट्रियताको कुराहरू गर्नु हो भने अब देशलाई कहिले बफर स्टेट भन्छ सरकार, कहिले चाहिँ अब होइन नेपालले पो भारतका भूमिहरू चाहिँ मिचेको छ भनेर औपचारिक रूपले संसदमा गएर अत्यन्त अशोभनीय कुराहरू गर्छ, जो राष्ट्रघाती कुराहरू हुन्, राष्ट्र हितमा यी कुराहरू छैनन्। अनि अब संसदमा गएर बोल्न मात्र पनि यो देशको प्रधानमन्त्री सक्दैनन्, चाहँदैनन्। संसदको एउटा मान मर्यादालाई समेत उल्टने खालका कामहरू गर्छन्। अब राष्ट्रपति संस्थालाई पनि मान मर्यादा गरेको देख्दैन। कुनै प्रधानमन्त्रीले हप्तामा 2 चोटि राष्ट्रपतिसँग पुगेर देशको परिस्थितिको बारेमा, घटनाक्रमहरू बारेमा, अग्रगति, प्रगति, अधोगति आदिको बारेमा सूचना दिनुपर्ने, विचार विमर्श गर्नुपर्ने त्यो प्रक्रिया पनि ध्वस्त प्राय देखिएको छ। अब देशको कार्यपालिकासँग त्यस्तो सम्बन्ध छ भने न्यायपालिकासँगको सम्बन्ध पनि अब यो सरकारले चाहिँ एउटा अस्त व्यस्त बनाउन खोजेको अवस्था देखिन्छ।
1: भनेपछि सरकार त फेल भयो त्यसो भए पहिलो परीक्षामा।
2: यो त्रैमासिक जुन मूल्याङ्कन हो, यो मूल्याङ्कनमा मैले त यो सरकारलाई पास छान्दिनँ, यो सरकार फेल भइसक्यो।
1: ए, भनेपछि अहिले त सरकारले के दावा गर्दैछ भने हामी सुशासनतर्फ हिजोका 30-35 वर्षदेखि जेलिएका जति पनि यी जङ्गारहरू छन् यिनीहरूलाई चाहिँ किनारा लाउने तर्फ, यिनीहरूलाई चाहिँ सफा गर्ने तर्फ चाहिँ अगाडि बढाएको छौँ भन्दै गर्दा गृहमन्त्रीले त यो के अरे दरबार हत्याकाण्डकै छानबिनको घोषणा गरिदिनु भएको छ, होइन? प्रहरीले गर्ने कि अब यो समिति बनाउने भन्नेमा अन्यलता छ। यो दरबार हत्याकाण्डको छानबिनका निम्ति गृहमन्त्रीले साँच्चै सबुत, तथ्य, प्रमाण तत्कालीन बेलाका के कस्ता छन्, वा चाहिँ यो खालि स्टन्ट मात्रै होला, कसरी हेर्नु?
2: यो सत्तामा पुगेर विभिन्न कारणले कुर्सी सीमा पुगेर स्टन्ट हान्दैन, यो देशमा केही हुने वाला छैन, यो देशमा धेरै प्रकारका हत्याकाण्डहरू भएका छन्, दरबार हत्याकाण्ड भएको छ, कमेड मदन भण्डारी कमेड जीवराज आश्रितको हत्या भएको छ, पञ्चायतकालमा देशैभरि ठुल्ठुलो हत्याकाण्डहरू भएका छन्, सुखानी हत्याकाण्ड, त्यसै गरी अरू थुप्रै थुप्रै चेताङ हत्याकाण्ड, यस्ता थुप्रो हत्याकाण्डहरू देशमा भएका छन्। यी कहिल्यै कुनै कुराहरूको छानबिन भएको छैन र यो सरकारका यसो प्वाख हेर्दाखेरि यी प्वाख आफै झर्न थालेका छन्। सरकारले के को यो पूर्ति फाती गरिरहेको म त्यो बुझ्न सकिरहेको छैन। त्यसो हुनाले हाम्रो जस्तो एउटा विविधतै विविधताले भरिएको देश जहाँ चाहिँ विविधताभित्रको एकतालाई निर्माण गरेर जानुपर्ने आवश्यकता छ, यो देशको एउटा राष्ट्रियतालाई हामीले जोगाएर संरक्षित गरेर जानुपर्ने आवश्यकता छ, त्यस्तो देशमा यस प्रकारका बोली वचनहरू गरेर यो देशको न राष्ट्रियता सुदृढ हुन सक्छ, न जनता बिचको सद्भाव कायम गर्न सकिन्छ, एकता कायम गर्न सकिन्छ, न देशलाई सामाजिक आर्थिक रूपान्तरणको दिशातर्फ लान सकिन्छ, न राष्ट्रिय संस्कृति। अब अहिले व्यापक रूपले एउटा वैदेशिक सांस्कृतिक अतिक्रमणहरू देश व्यापी रूपमा भइरहेको छ, त्यसबाट जोगाउने कुराहरू पनि छैन, अनि अनेक प्रकारका उत्पत्यायन कुराहरू गरेर देश कसरी अगाडि बढ्न सक्छ र
1: तर यो हत्याकाण्ड छानबिन गर्ने कुरा दरबारको विषयमा चाहिँ तथ्य प्रमाण र दोषीका आधारमा अलिकति कन्फ्युजन जस्तै छ भन्न खोज्नु भएको प्रभुरामज्यू, समस्या छ
2: होइन? ती तथ्याङ्क उहिले नै कति ध्वस्त बनाइसकेका छन्, अनि अब ती बाँकी रहेका कुराहरूलाई पनि त्यो स्टन्टको आधारमा गर्न सकिन्न। खोइ त खोइ आयो त्यसको जाँच समिति खोइ बनेको त
1: छैन, अन्यलमा छ रे, के गर्ने भनेर मोडालिटी बारे नै टुङ्गोमा पुग्न सकेन सरकार गृह मन्त्रालय, के गर्ने भनेर।
2: त्यस कारणले यो सबै स्टन्टबाजी मात्रै हो, यस्ता कुराहरूले के पनि हुँदैन। यो सरकारले आफ्नो विश्वसनीयता आफै गुमाउन थालिसक्यो, जुन जनताले अब हिजोका पार्टीहरूले गर्न सकेनन्, नेतृत्वले गर्न सकेन भनेर यो राष्ट्रपाललाई जुन भोट दिएका थिए, ती भोट दिने जनताहरू देशव्यापी रूपमा अहिले निराश भइरहेका छन्। निधारमा थाप्लोमा चाहिँ हात राखेर चाहिँ सोच्न बाध्य भइरहेका छन्। खास गरी ती भूमिहीन किसानहरू, गरिब किसानहरू हेर्न, जसले घन्टीमा भोट हाले, हिजोका पार्टीहरूले उनीहरूको पनि समस्या समाधान नगरेकै हो, हिजोका पार्टीले ठुल्ठुला कामहरू गरे,
1: 35 वर्षसम्म त तपाईँहरूले के गर्नुभयो, 35 वर्षसम्म त केही पनि भएन नि भन्ने छ नि त, होइन?
2: 35 वर्षको मात्रै होइन, यहाँ त 100 वर्षको इतिहासको कुरा छ, के को 35 वर्ष, त्यो पर्याप्त कुरा हो, त्यो 35-37 आदि इत्यादि भन्ने, त्यो 30 वर्षको पञ्चायत काल खोइ, अनि त्योभन्दा अगाडिको राणाकाल खोइ, ती सारा कालहरूमा नेपालमा के विकास भएको थियो त, त्यस कारण त्यो 35 वर्षमा बरु नेपालका नेपालमा जनताले हक अधिकार प्राप्त गर्न सके, पञ्चायती व्यवस्था जस्तो एउटा निरङ्कुश व्यवस्थालाई समाप्त गरियो, 62-63 अर्को जनक्रान्ति भयो, संविधान सभाबाट संविधान बनेको छ, जनताका हक अधिकारहरू स्थापित भएका छन्, त्यसलाई खोज्दैछ यो सरकारले। त्यस कारणले 35 वर्षभन्दा धेरै राम्रा कुराहरू चाहिँ कैयौँ विकासका कुराहरू भएका थिए।
1: 35 वर्षमा भ्रष्टाचार मौलायो, कुशासन भयो, धेरै अस्थिरता भयो, देशले विकासको त्यति राम्रो गति लिन सकेन भन्ने आरोपहरू छन् नि त, होइन?
2: अब यस्तो कुरा हो, त्यसमा चाहिँ नि कतिपय कुराहरूमा जस्तो हिजोका पार्टीहरूले खास गरिकन वामपन्थी शक्तिहरूले यो देशमा 2/3 बहुमतसम्मको स्थिति प्राप्त गरिसकेपछि भूमि सुधार गर्न सक्नु पर्थ्यो, कृषि क्रान्ति गर्न सक्नु पर्थ्यो, र कृषिलाई आधुनिकीकरण यान्त्रिकीकरण गर्न सक्नु पर्थ्यो, देशव्यापी रूपमा चाहिँ औद्योगिकरणको एउटा लहर सिद्धान्त गर्न सक्नु पर्थ्यो। हिजो राजा महाराजाले त कतिपय उद्योग धन्दा बनाउन सक्थ्यो भने 2/3 बहुमत भएको वामपन्थी सरकारले बनाउन सक्दैन थियो, तर त्यो सरकार पनि असफल भएकै हो, उसले चाहिँ कमसेकम एउटा शिक्षा स्वास्थ्यमा मात्रै पनि सुधार गर्न सकेन। तर ती सबै कुराहरूका बावजुद त्यति बेला अरू केही पनि भएका होइनन्, कुनै विकास हुँदै भएन भन्ने होइन, जुन बाटोमा हिँडेर आजका यी मन्त्रीहरू हिँडिरहेका छन् त्यो बाटो कसले बनायो, उनीहरूले बनाएको हो थोरै, अनि आज जुन प्रकारको सूचना संयन्त्रहरूको निर्माण भएको छ त्यो कसले बनाएको हो, उनीहरूले बनाएको हो, अहिले डिजिटलाइजेसनका गफहरू गरिरहेका छन्, त्यसको सुरुवात त धेरै अगाडिबाट भएको छ नि त। त्यस कारणले हिजो केही पनि भएन भनेर जनतालाई जुन ढङ्गको एउटा झुट कुराहरू गर्न जुन भाष्य खडा गर्न कोसिस गरिँदैछ त्यो सर्वथा गलत कुरा हो। अब हिजोका पार्टीहरूले गर्नै पर्ने गाँस बाँस कपास शिक्षा स्वास्थ्य रोजगारी सुरक्षा जस्ता समस्याहरूलाई समाधान गर्न उनीहरूले नसकेकै हो। वर्गीय दृष्टिकोणले हेर्न सकेनन् समाजलाई, देशका वर्गीय समस्याहरू राष्ट्रिय समस्याहरूलाई समाधान गर्न सकेनन्। तथापि मात्रात्मक रूपले केही कुराहरू उनीहरूको कार्यकालमा नै भएकै हुन्, यातायातको क्षेत्रमा सञ्चारको क्षेत्रमा होइन, अब अनेकन प्रकारका यी निजी कम्पनीहरू इत्यादिहरू बने, तमाम शिक्षा स्वास्थ्यमा पनि केही प्रसार त भयो तर सबै निजीकरण मात्रै भयो। त्यसलाई चाहिँ सार्वजनिक ढङ्गले जनताको हितमा चाहिँ बनाउन सक्नु पर्थ्यो। के यो सरकारले सक्छ? एउटा भूमिहीन गरिब किसानको हित गर्न सक्छ यो सरकारले? आजसम्म एउटा रोजगारी सृजना गरिसकेको छ? आज यो देशका सारा युवाहरू चाहिँ बाहिर गइरहेका छन्, एकजनालाई रोक्न सकेको छ?
1: जादुको छडी त चल्दैन नि त, रातारात भन्छ क्या राजुपाले,
2: कति वर्ष लाग्छ त्यो जालो तोड्न?
1: त्यो कम्तीमा पनि 5 वर्ष दिनुहोस् भन्दैछ उहाँहरूको।
2: 5 वर्ष त जनताले दिइसकेको छ त, यो 5 महिनामै देखिसक्यो त उनीहरूको चाहिँ गतिमति।
1: पाँच महिनामा
2: मर्निङ सो द डे भन्ने कुरा हुँदैन, पहिलो दिनदेखि गर्ने जवानले पहिलो दिन गर्छ। जस्तो म प्रधानमन्त्री हुँदा पहिलो मेरो मैले फाइल सही गरेकै त्यो सुरुङ मार्गको यत्रो समय लाग्यो त्यो
1: के गर्ने पूर्व प्रधानमन्त्रीज्यू, तपाईँले चाहिँ नागडुङ्गा सिस्नेरी सुरुङ मार्गको फाइलमा हस्ताक्षर गर्नुभयो, अहिलेका पूर्वाधार मन्त्री सुनिल लम्साल गरेर रिबन काट्नुभयो होइन, भनेपछि त्यतिखेर नै त्यो कन्सेप्ट सुरु भइसक्यो त्यो होइन गर्ने भनेर, सुरुङ मार्ग निर्माण गर्ने भनेर
2: मैले सुरुवात नगरेको भए यो सरकारले के को रिबन काट्थ्यो अहिले? त्यस कारण 35 वर्ष केही भएन भन्न लाज लाग्दैन।
1: देशमा सुशासन ल्याउने कुरामा सरकार अलिकति एग्रेसिभली लागेको
2: हो। मैले त सुशासन होइन कुशासन देखिरहेको छु।
1: कसरी अहिले त अब राजधानी घर घरमा जाने कुरा छ, ग्यासहरू अनलाइनमै बिस्तारै ल्याउने कुरा छ होइन, अब रोजगारी यो देशमै दिने कुरा छ, यी कल कारखाना पुराना बन्द भएकाहरू सबै सञ्चालन भइसक्यो।
2: पत्रकार हो तपाईँले सुन्नु नै भएको होला, संसदमा उठिरहेको छ सारा चाहिँ ग्यासका लाइन छन्, कहीँ कहीँ पनि हुन सकिरहेको छैन। यो देशका प्रधानमन्त्री र मन्त्रीहरूको घरमा चाहिँ ग्यास कसरी आउँछ भनेर राज्यसभाकै सांसदहरूले संसद फर्काइरहेको अवस्था तपाईँले सुन्नुभएको छैन? अनि झुटकुया गरेर हुन्छ? पत्रकारले त साँचो कुरा पो गर्नुपर्छ।
1: होइन लाइन त लागेको छ कि, अब बिस्तारै यसलाई चाहिँ अनलाइन बनाउने भन्नुभएको छ क्या उहाँहरूले, अहिले त लाइन छ होइन,
2: यो हास्यास्पद कुराहरू गरेर के पनि हुनेवाला छैन। पहिला गरेर देखाऊ, गर्ने मात्रै भनेर हुँदैन,
1: होइन भौतिक पूर्वाधार मन्त्रीको
2: देखाउने र अनि हामीले यो गर्यौँ भन्यो भने यसको एउटा अर्थ हुन्छ। तर 35 वर्षको शासनलाई धिक्कार गर्ने, त्यसलाई चाहिँ भत्सर्ना गर्ने अनि केही पनि नगर्ने, यता गफ गर्ने, म यसो गर्छु उसो गर्छु भनेर गफ गर्ने, त्यसरी देश बन्दैन, त्यसरी समाजलाई रूपान्तरण गर्न पनि सकिन्न। र होसियारीपूर्वक अगाडि बढ्नु र खास गरी यो देशको राष्ट्रियतालाई जोगाउने कुराहरूमा लाग्नु पर्यो। म बालेन प्रधानमन्त्री बालेनलाई के भन्न चाहन्छु भने, उहाँले काठमाडौँको प्रमुख हुँदाखेरि जुन ढङ्गले त्यो ग्रेटर नेपालको नक्सा राखेर बस्नु भएको थियो, वास्तविक नेपाल त्यही हो। हामी त के अरे पूर्वमा टिस्टादेखि पश्चिममा सप्लोसँग पुगेकै हो, त्यो चाहिँ एकीकृत नेपाल हो। के बालेनसँग त्यो उति छ त्यो एकीकृत नेपाललाई जोगाउन सक्ने? त्यति मात्र होइन,
1: उहाँले त होइन नि, महानगरमा हुँदाखेरि त ग्रेटर नेपालको नक्सा ठास्नु भएको थियो नि, ग्रेटर नेपाल देख्नु भएको थियो नि होइन, तपाईँले पनि आफ्नो कार्यकालमा ग्रेटर नेपालको नक्सा
2: भनिरहेको छु सुन्नुहोस् न। अनि नेपालको नक्सा त्यहाँ राखेर मात्रै भएन नि, त्यति बेलाको नेपालको नक्सा जोगाउन सक्ने उति छ कि छैन भनेर मैले सोधेको। अनि अङ्ग्रेजहरूले 1/3 भूमि हाम्रो चाहिँ कब्जा गरेका थिए, सारा दक्षिण एसिया छोडेर गयो अङ्ग्रेज, तर त्यो 1/3 भूमि अहिले भारतमा परेको छ, के कारणले, के अधिकार हो भारत? तर त्यो भूमि नेपालको हो भनेर भन्न सक्ने कुनै मान्छे छ त अहिले नेपालमा? यो राष्ट्रपालित गर्न सक्छ? त्यो नक्सा झुन्डाएर मात्रै त भएन नि त।
1: अहिले भारतले चाहिँ प्रधानमन्त्रीलाई किन निमन्त्रणा दिन खोजेको छैन वा किन चाहिँ यो दुई देश बीचको सम्बन्धको विषयमा हुन त हिजो उहाँले राजदूतसँग एक्लै एक्लै भेट्नुभयो पहिला चाहिँ प्रोटोकल भनेर सबैलाई संयुक्त भेट्नु भएको थियो उहाँहरूलाई भेटै दिनु भएन विदेश मन्त्री आउने कुरा थियो तर आजको दिनमा भारतले यो सरकारलाई हेर्ने नजरिया कस्तो छ
2: यो सरकारले जे सुरुमा गर्न खोज्यो ती सबै फेल भए र राजदूतसँग चाहिँ म भेट्दिनँ आदि गर्दिनँ सामूहिक रूपमा रूपले मात्रै भेट्छु भन्ने फुर्ती फार्ती यो सरकारले गरेको थियो नि त्यो फुर्ती फार्तीका प्वाख अस्ति झरे र हिजोबाट चाहिँ नै अब के अरे चिनिया राजदूत इन्डियन राजदूतलाई प्रधानमन्त्रीले भेटे अब आज अमेरिकनलाई भेट्दैछन् सायद अब अरू पनि राजदूतलाई भेट्दै जाने होला त हिजो गरेको कमिटमेन्ट त फेल खायो नि त वास्तवमा नेपालले नेपालको कुटनीति भनेको त्यसरी सामूहिक रूपले मात्रै होइन कुनै कुनै समारोह कुनै एउटा सेरेमनी भएको बेलामा त्यसो गर्ने कुरा बेग्लै कुरा हो र प्रत्येक देशका राजदूतसँग अलग्गै नै भेट्नुपर्छ भेट्ने हो भने त्यस कारण अलग भेट्ने उनीहरूका आफ्ना अलग कुराहरू हुन्छन् अलग के अरे सम्भावनाहरू हुन्छन् अलग इन्ट्रेस्टको कुराहरू पनि हुन्छन् ती कुराहरूमा चाहिँ कुटनीतिक ढङ्गले एउटा मर्यादापूर्वक गर्नुपर्ने हुन्छ र राष्ट्रिय सम्मानलाई उच्च बिन्दुमा राखेर कुटनीतिक अभ्यासहरू गर्नुपर्ने आवश्यकता हुन्छ अब यो सरकार त भर्खर पखरा पढ्दै गरेको सिक्दै गरेको देखिन्छ
1: अब अहिले सरकारप्रति प्रतिपक्षीहरूको विपक्षीहरूको निकै ठुलो आक्रोश छ होइन उहाँहरूले त अब देश फेसबुकको भ्युजले चल्दैन सीमा र भूगोल मजाकको विषय होइन सरकारप्रति सत्तारूढ सांसदकै पनि आक्रोश देखिएको छ संसदमा टी सर्ट निषेध गरियो त्यो चस्मा लगाउन कालो चस्मा लगाएर टक्क चमेलीको तेल हालेर जाने सांसदहरूलाई गाह्रो भयो होइन धार्मिक संस्थाहरूलाई पनि कानुनी दायरामा ल्याउन राप्रपाले माग गरेको छ अब ढल्केवर ट्रमा सेन्टर निर्माणका कुराहरूदेखि लिएर हरेक कुरामा चाहिँ जति पनि सरकारमाथि आक्षेपहरू र आरोपहरू लागिरहेका छन् यो ढङ्ग नपुग्या भन्ने कि विपक्षीहरूको खालि आरोप मात्रै हो प्रभु रामनज्यू
2: यो अहिलेको सरकारको बिल्कुलै ढङ्ग नपुगेको भिजन नभएको अनि आफूले गर्नुपर्ने कामहरूको प्राथमिकता छान्न नसकेको अनि अब अरू पोलिटिकल पार्टीहरू प्रतिपक्ष आदिसँगको सम्बन्धलाई निर्वाह गर्न नसकेको कूटनैतिक मर्यादालाई पालन गर्न नसकेको अनि देशमा के आवश्यकता छ आज आम जनताको आवश्यकतालाई आकाङ्क्षालाई बुझेर त्यस प्रकारका नीति र कार्यक्रम ल्याउन नसकेको केही कुरा अगाडि सारे पनि त्यसलाई कार्यान्वयन गर्न नसकेको कहाँ एक पछि अर्का विभिन्न खालका चाहिँ त्यो अन्तर्विरोधी धारणाहरू चाहिँ राखेको त्यो कारणले गर्दाखेरि यी सब समस्याहरू आइरहेका छन् अब संसदभित्र पनि धेरै कुराहरू सुधार गर्नुपर्ने आवश्यकता छन् त्यसमध्ये कुनै पनि देशको प्रधानमन्त्री भनेको आम जनतालाई यो देशका नीतिको बारेमा कार्यक्रमको बारेमा त्यसका सम्बन्धहरूको बारेमा जे जे भइरहेको छ त्यो कुराको बारेमा आम जनतालाई भन्ने सुनाउने व्याख्या गर्ने विश्लेषण गर्ने कन्भिन्स गर्ने मुख हो त्यो प्रधानमन्त्री भनेको तर बोल्दै बोल्दै नबोल्ने प्रधानमन्त्रीले पनि देश हाँक्न सकिन्छ त्यस हुनाले मेरो चाहिँ प्रधानमन्त्री बालिनलाई ठिक छ उहाँ यङ पनि हुनुहुन्छ जवान पनि हुनुहुन्छ उहाँसँग स्पिरिट पनि छ अध्ययन गर्न सक्ने क्षमता पनि होला उहाँ स्ट्रक्चरल इन्जिनियर हो तर स्ट्रक्चरल इन्जिनियरले मात्र देश बन्दैन राजनीतिक इन्जिनियर चाहिन्छ राजनीतिक इन्जिनियरिङ चाहिँ पढेर सिकेर उहाँले यो आफ्नो कार्यकालमा चाहिँ देश निर्माण गर्ने खास गरिकन राष्ट्रियतालाई बलियो बनाउनुहोस् जनजीविकाका समस्याहरू हल गर्नुहोस् देशको चाहिँ सामाजिक आर्थिक रूपान्तरण गर्ने काममा लाग्नुहोस् भूमि सुधार कृषि क्रान्ति औद्योगिकरण जस्ता कामहरू गर्नुहोस् देशमा नयाँ नयाँ उद्योग धन्दाहरू स्थापना गर्नु पर्यो पुरानो यो गर्नै पर्ने जस्तो हेटौँडा कपडा कारखाना पुनस्थापन गर्न सकिन्छ भने एकदम राम्रो कुरा हो गर्नुहोस् कागज कारखाना पुनस्थापित गर्नुहोस् जुत्ता कारखाना पुनस्थापित गर्नुहोस् गोरखाली उद्योग पुनस्थापना गर्नुहोस् ती नेपालका राष्ट्रिय उद्योगहरू हुन् जसले बनाए पनि ती राष्ट्रिय उद्योगहरू हुन् त्यस कारण त्यस्ता उद्योग धन्दाहरू पुनस्थापना गर्ने अरू पनि थुप्रै आवश्यकताका उद्योगहरू छन् ती उद्योगहरू बनाउने कुराहरूमा लाग्ने हो देशमा रोजगारी सिर्जना गर्ने हो भने त्यो राम्रो काम हो तर खै त अहिलेसम्म त एउटा रोजगारी कहीँ सिर्जना भएको छ त
1: अब अहिलेको अवस्थामा फेरि उतापट्टि सँगै स्वर्ग सँगै नर्क जाने कसम सुरु भइसकेछ, तपाईँ कतै छुट्नु भयो है त्यतिखेर?
2: होइन, त्यो अब नेताहरूका अनेक खालका कसरत चलिरहन्छन्, त्यस्ता कसरत छ, मेरो त्यस्तो धेरै सरोकार केही पनि छैन, मसँग केही सरसल्लाह कसैले गरेको पनि छैन, को स्वर्गतिर लाग्दैछ को नर्कतिर लाग्दैछ, र देशलाई चाहिँ नर्क सरह बनाइएको छ अहिले, अब त्यसलाई यो यसलाई सुधार गरेर जाने सरकार आउला भन्ने जनताको अपेक्षा पनि अब धमिलो भइसक्यो, त्यसले गर्दाखेरि देशमा नयाँ ढङ्गले अगाडि बढ्नुपर्ने आवश्यकता छ, नवयुवाहरू अगाडि बढ्नुपर्छ, नयाँ भिजनका साथ अगाडि बढ्नुपर्छ, यो देशको वास्तविकताको आधारमा जानुपर्छ, यो सबै विदेशीहरूको नक्कल गर्ने ढङ्गले होइन, हाम्रो आफ्नै देशको एउटा परम्पराको आधारमा चाहिँ नि हामीले अगाडि बढ्ने कामहरू गऱ्यौँ भने मात्रै देशलाई चाहिँ नि ठिक दिशामा अगाडि बढाएर लान सकिन्छ। लोकतन्त्र पनि हाम्रो देशको आधारमा, हाम्रो देशकै परम्परा अनुको लोकतन्त्र हुनुपर्छ, समाजवाद पनि हाम्रै देशको चाहिँ एउटा चाहिँ परम्परामाथि आधारित हुनुपर्दछ, राज्य व्यवस्था पनि हाम्रै देशको परम्परामाथि आधारित भएको हुनुपर्दछ, त्यस्तो ढङ्गले अगाडि बढ्यो भने मात्रै देशलाई चाहिँ समृद्धि
1: छ। होइन, स्वर्ग नर्कको यात्रामा तपाईँ सहभागी हुनुहुन्न पूर्व प्रधानमन्त्री?
2: म त्यो अरूका यी गफहरूमा म सहभागी छैन, अब स्वर्ग भन्ने कुरा त खोइ कहाँ छ मलाई थाहा छैन, आजसम्मको मेरो अध्ययनले स्वर्ग भनेको त्यो गरुड पुराणमा पाइँदो रहेछ स्वर्ग भन्ने, अनि त्यो स्वर्गको सबै मैले अध्ययन गर्ने, अध्ययन गर्दा यो भ्याली जत्रो पनि रहेको छ त्यो स्वर्ग,
1: त्यसो भए त
2: भ्याली जत्रो पनि छैन, अब त्यसलाई त्यसैलाई स्वर्ग भनेर युवकले चाहिँ सारा चाहिँ मान्छेहरूलाई दिग्भ्रमित बनाउने काम गरिरहेको छ गरुड पुराणले, पुराणले त्यो पक्षमा छैन।
1: स्वर्ग र नर्क राम्रो काम गर्यो भने भलो गर्यो भने यही देखिन्छ होइन, सबै कुराहरू पृथ्वीमै छ होइन,
2: नेपालमै हो, स्वर्ग भनेको यही देश हो, र यसमा व्यापक रूपले प्राकृतिक साधन स्रोत, मानवीय साधन स्रोत, सांस्कृतिक साधन स्रोतले भरिपूर्ण देश हो यो, यो आफैमा स्वर्ग हो, त्यसलाई साँच्चै नै एउटा विकसित र समृद्ध बनाउने नेतृत्वको अभाव हो अहिले।
1: यो स्वर्ग नर्कको यात्रा तय भइसकेपछि कतिलाई चाहिँ पानी छम्किनु पर्ने, कति बेहोसै हुने, हस्पिटलै भर्ना गराउनु पर्ने स्थिति सिर्जना गरिसकियो रे भनेर आइरहेछ समाचारमा होइन, यो फेरि लुछाचुडी त सुरु भयो नि त यो यात्राले।
2: अब यो त बहुदलीय व्यवस्था हो, बहुदलीय व्यवस्थामा बहुदलीय प्रतिस्पर्धा अनिवार्य हुन्छ, अनि यो सरकार अहिले बहुमत ल्याएपछि त्यसैको एकाधिकार सदा सर्वदा चक्रवर्ती हुन्छु भन्ने सोचिया छ भने त्यसको भाड विचारले केही पनि हुनेवाला छैन, कम्पिटिसन गर्न तयार हुनुपर्छ, त्यो त पार्टीहरू मरेका छैन, उनीहरूले खालि पराजित गरे मात्रै हो, त्यहाँ उनीहरू मरिसके अब हाम्रोमा त एक छत्र राज हुन्छ भनेर अहिलेको सरकारले सोचेको छ भने त्यो नितान्त गलत कुरा हो, त्यो अर्को तानाशाही दुष्चक्रको कुरा मात्रै हो, त्यस कारण कम्पिटिसन गर्न तयार हुनुपर्छ, कम्पिटिसन भनेको देश जनता र राष्ट्रको सेवामा कम्पिटिसन, तर खालि सत्तामा पुग्ने कुर्सी ओगट्ने अनि त्यसपछि तानाशाही कुचक्रहरू चलाउने कुराको कम्पिटिसनले केही पनि काम गर्दैन, त्यो त केही महिना मात्रै हो, त्यसपछि टिक्दैन।
1: हस्, यहाँको महत्त्वपूर्ण समय र सम्वादका लागि यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। उहाँ हुनुहुन्थ्यो अपूर्व प्रधानमन्त्री झलनाथ खनाल। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।
3: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053। 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0656 493 440 493 580 र 98550 26 440।
4: It's 7 o'clock, अहिले 7 बजेको छ।
5: स्वदेश FM 93.2 MHz।
6: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
5: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
6: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सम्बन्ध माडीनगर र्याट समितिले 12 विश्व युवा दिवसको अवसर पारेर बादरमुडी स्मारक क्षेत्र सरसफाई गर्ने भएको छ। समितिको आयोजनामा श्रावण 26 गते बिहान 7 बजेदेखि बादरमुडी स्मारक क्षेत्रमा सरसफाई कार्यक्रम सञ्चालन गरिने माडीनगर र्याट संयोजक अचित कार्कीले जानकारी दिनुभयो। सरसफाई कार्यक्रमपछि बिहान 8 बजेदेखि 9 बजेसम्म बसन्तपुर स्थित कृष्ण कटेजमा युवा संवाद तथा युवाका समस्या संकलन कार्यक्रम आयोजना गरिने उहाँले बताउनुभयो। युवाका समस्या आवश्यक तथा स्थानीय स्तरमा युवाका लागि गर्नुपर्ने कामबारे प्रत्यक्ष संवाद मार्फत सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संयोजक कार्कीले जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय युवा दिवस 2026 को अवसरमा माडीमा ट्रेक टू सोमेश्वर हिल कार्यक्रम आयोजना भएको छ। डिफ्रेन्स कन्टेन्ट कमन एप्रिसिएसन भन्ने नारासहित आयोजना हुन लागेको ट्रेकिङ कार्यक्रम 2083 साल श्रावण 30 गते बिहान 8 बजे सुरु हुने आयोजकले जनाएको छ। माडी युथ भोलिन्टियर ग्रुपको आयोजनामा हुने कार्यक्रममा चितवन सक्रिय महिला फाउन्डेसन र एक्सन एड नेपालले सहयोग गर्नेछ। कार्यक्रममा युवाहरूको सहभागिता, प्रकृतिसँग सम्बन्ध, सामुदायिक सक्रियता तथा स्वास्थ्य र पर्यटन प्रबन्धनलाई जोड दिने जनाइएको छ। आयोजकका अनुसार कार्यक्रमले युवाहरूबीच सहकारी, सामाजिक उत्तरदायित्व र सामूहिक सहभागिताको भावना विकास गर्नुका साथै माडीको पर्यटक सम्भावनालाई प्रबन्धन गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। माडीवासीले लामो समयदेखि भुग्दै आएको विद्युत समस्याको दीर्घकालीन समाधानका लागि चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै 25 मेगावाट क्षमताको नयाँ भूमिगत विद्युत लाइन निर्माणको काम अगाडि बढेको छ। चितवन निर्वाचन क्षेत्र नम्बर 3 अन्तर्गत माडी क्षेत्रमा पटक पटक विद्युत अवरुद्ध हुने तथा विद्यमान भूमिगत लाइनमा समस्या आएपछि मरम्मत गर्न लामो समय लाग्ने समस्या समाधान गर्न करिब 8 किलोमिटर क्षेत्रमा नयाँ भूमिगत लाइन निर्माण गर्न लागि हो। हाल माडीमा सञ्चालनमा रहेको 8 मेगावाट क्षमताको भूमिगत विद्युत लाइनमा आउने प्राविधिक समस्याका कारण उपभोक्ताले पटक पटक विद्युत अवरोध बेहोर्दै आएका छन्। नयाँ 25 मेगावाट क्षमताको लाइन निर्माणपछि माडीमा नियमित र भरपर्दो विद्युत आपूर्ति हुने अपेक्षा गरिएको छ। वर्षायाम सकेसँगै निर्माण कार्यलाई तीव्रता दिने तयारी छ। सम्झौता अनुसार 9 महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको जनाइएको छ। आयोजना समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्न सम्बन्धित निकायसँग निरन्तर समन्वय तथा निगरानी गरिने चितवन 3 का प्रतिनिधि सभा सदस्य सुविधा गौतमले बताउनुभयो। लाकी राजमार्ग अन्तर्गत पर्ने चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको बाटो स्तर उन्नतिका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने कार्य अगाडि बढेको छ। यहीका लागि निकुञ्जभित्र रुखको छपान तथा नम्बरिङ कार्य गरिएको छ। बाटोको बीचबाट दायाँ बायाँ 15 मिटर क्षेत्रमा पर्ने रुखहरू गणना गरिएको हो। उक्त क्षेत्रमा 1996 रुख गणना भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। अहिले नम्बरिङ मात्रै गर्ने काम भएको हो। यही बनेर ती रुखहरू काट्नुपर्ने भएमा मन्त्री परिषदको बैठकले निर्णय गर्नुपर्नेछ। उहाँले भन्नुभयो आगामी दशैं अघि नै यहाँ प्रतिवेदन बुझाउने लक्ष्यका साथ काम भइरहेको परामर्शदाता पक्षले पनि जनाएको छ। वन नियमावली अनुसार निकुञ्ज तथा वन कार्यालयबाट प्रमाणित भएर आएको रुख क्षतिको विवरणलाई नै अन्तिम यहाँ प्रतिवेदनमा समावेश गरिनेछ। भौतरीबाट काठमाडौँतर्फ गइरहेको बसले खैरनी नगरपालिका 1 शाही चोकमा पैदलयात्रीलाई ठक्कर दिँदा युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार परिचय नखुलेका अन्दाजी 35 वर्षीय 1 युवकको मृत्यु भएको हो। दुर्घटनामा संलग्न बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले सञ्चालन गरेको डेरी मार्टको चौथो शाखा भरतपुर 12 टाउनचोकमा सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। स्थानीय उपभोक्तालाई शुद्ध, ताजा र गुणस्तरीय दुग्धजन्य पदार्थ सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सहकारीले मार्टको विस्तार गरेको हो। उद्घाटन कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका नम्बर 12 का अध्यक्ष लेखराज पन्त हरिले किसानहरूले उत्पादन गरेका दूध तथा दुग्धजन्य पदार्थको बजारीकरणमा डेरी मार्टले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। चितवन राष्ट्रिय निकुञ्जले खोरसोर स्थित हात्ती प्रजनन केन्द्र र कसराममा रहेको गोही प्रजनन केन्द्रमा पर्यटकका लागि निशुल्क प्रवेश सुविधा प्रदान गरिने भएको छ। गर्दै आएको शुल्क 4 गतेदेखि लागू हुने गरी हटाएपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि अवलोकन शुल्क हटाइएको हो। अवलोकनमा आउने विदेशीलाई रुसहे, स्वदेशी पर्यटकलाई रु 50 र विद्यार्थीका लागि रु 30 प्रवेश शुल्क तोकिएको थियो।
शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटिभीटी का कर्मचारी आंदोलन हुँदा दैनिक शैक्षिक तथा प्रशासनिक काम कारवाही प्रभावित भएका छन्। परिषद अन्तर्गत देशभर रहेका 67 आङ्गिक शिक्षालय, 7 प्रदेश कार्यालय, आयोजना प्राविधिक प्रशिक्षण प्रतिष्ठान, परीक्षा नियन्त्रण कार्यालय, राष्ट्रिय सेवा परीक्षण समिति र केन्द्रीय कार्यालयबाट प्रभाव हुने सेवा प्रभावित भएका हुन्। दबाव सिर्जना गर्न देशभरका सिटिभिटी मार्फतका कर्मचारीहरू भक्तपुर स्थित केन्द्रीय कार्यालयमा केन्द्रित भएका छन्। प्रतिनिधि सभाले नेपाल विशेष सेवा ऐन 2042 को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 बहुमतले पारित गरेको छ। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको विधेयक पारित गरिएको हो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले विधेयकको दफा 2 साबिकको व्यवस्था जगाउने सम्बन्धी व्यवस्थालाई निर्णायर्थ प्रस्तुत गर्नुभएको थियो। दफाको पक्षमा बहुमत सांसदहरूले हुन्छ भनी ध्वनि मत प्रकट गरेपछि सभामुख अर्यालले विधेयक पारित भएको घोषणा गर्नुभयो। प्रतिनिधि सभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा बैठक मंगलबार दिउँसो 1 बजेसम्मका लागि स्थगित गर्नुभएको हो। सोमबारको बैठकमा 3 विधेयक प्रस्तुत भएका छन्। त्यस्तै बैठकले प्रतिनिधि सभाको बैठकमा नेपाल विशेष सेवा ऐन 2042 को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक बहुमतले पारित गरेको छ। संसदीय मामिला मन्त्री सुविधा गौतमले राज्य कोषबाट एउटै व्यक्तिले एकै समयमा दोहोरो सुविधा लिनु सुशासन र मितव्ययिताको सिद्धान्त विपरीत हुने बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाब दिँदै मन्त्री गौतमले राज्य कोषबाट दोहोरो सुविधा लिने परम्पराको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। गण्डकी प्रदेश सरकारले वितरण गरेको खेलकुद पदक विवादमा आएपछि छानबिन समिति गठन भएको छ। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डाक्टर शेषनारायण पौडेलको संयोजकत्वमा 3 सदस्यीय समिति गठन भएको हो। समितिको सदस्यमा मन्त्रालयकै खेलकुद क्षेत्र हेर्ने घनश्याम पौडेल र नारायण बास्तोला छन्। साउन 29 गतेभित्र समितिले प्रतिवेदन मन्त्रीलाई बुझाउनु पर्ने म्याच छ। खेलकुद मन्त्री रेखा गुरुङले समितिले यथासक्य छिटो प्रतिवेदन बुझाउन बताउनु भएको छ। बालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सोमबार सिंहदरबार स्थित मन्त्री परिषद कार्यालयमा उहाँहरूबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विशेष क्षेत्रमा सहयोग प्रवर्धन एवं विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको छ। राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माण कार्य हालकै गतिमा अघि बढेमा ती आयोजना सम्पन्न हुन अझै कम्तीमा 10 वर्ष लाग्ने देखिएको छ। पूर्वाधार विकास समिति अन्तर्गत राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। बजेटको स्रोत सुनिश्चितता, जग्गा प्राप्ति, रोग कटान, काम गर्ने समयको कमी लगायत विभिन्न नीतिगत समस्याका कारण राष्ट्रिय गौरवको आयोजनाको काम समयमै सम्पन्न हुन नसकेको उपसमितिका संयोजक श्रीराम नेउपानेले बताउनुभयो। सर्वोच्च अदालतले नेपाल स्काउटका निर्वाचित राष्ट्रिय प्रदेश र स्थानीय परिषद तथा कार्यकारी समितिहरू विघटन गर्ने सरकारको निर्णय तत्काल कानूनी नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले यस्तो आदेश जारी गरेको हो। अदालतले साउन 5 गते नेपाल स्काउटका संरक्षक निर्देशक र प्रमुख स्काउट शिक्षा विज्ञान तथा प्रविधि मन्त्री स्तरीय निर्णयबाट गरिएका सबै प्रक्रियालाई यथास्थितिमा राख्न भनेको हो। जिल्ला प्रशासन कार्यालय मोरङले उपभोक्ता ठगी गर्ने ग्यास उद्योग र अनुगमनमा सहयोग नगर्ने व्यापारिक फार्मलाई कारवाही गरेको छ। प्रशासनले बजार अनुगमनका क्रममा कैफियत भेटेपछि कोशी ग्यास उद्योग र विराटनगरको एक ट्रेडर्सलाई नगद जरिवाना सहित कानूनी प्रक्रिया अगाडि बढाएको हो। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी पवन राज कोइरालाद्वारा जारी विज्ञप्ति अनुसार बुढी गंगा गाउँपालिका 4 रहेको कोशी ग्यास उद्योग प्रणालीलाई 2,90,000 रुपियाँ जरिवाना गरिएको छ। र लघुवित्त तथा वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन नेपालले सुरु गरेको राजधानी मार्चको 16 दिन सोमबार सरकार र आन्दोलनरत पक्षबीच वार्ता सुरु भएको छ। पीडितहरूले आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिए लगतै सरकारले उनीहरूलाई वार्ताका लागि आह्वान गरेको हो। गत साउन 10 गते बल्कुबाट सिंहदरबारतर्फ अघि बढेको पीडितहरूलाई मार्च पासलाई प्रहरीले शान्ति वाटिकामा रोकेको थियो। सोही राति प्रहरीले आन्दोलनकारीलाई थापाथली स्थित राम मन्दिर धर्मशालामा पुर्याएर अलपत्र छाडिदिएको आन्दोलनकारीहरूको गुनासो रहेको छ। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: विपक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ज
2: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका नेता पूर्वमन्त्री एनपी साउद हुनुहुन्छ। एनपीजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। नेपाली कंग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चको पूर्ण इजलासमा गइसकेपछि तपाईँहरू खुसी हुनुहुन्छ होइन? यतिखेर
3: हामीले नै चाहिँ माग गरेर हामीलाई न्याय प्राप्त भएन, त्यस कारण चाहिँ सर्वोच्च अदालतको डिभिजन बेन्चको निर्णयलाई चाहिँ उल्टाइनुपर्छ र पुनरावलोकन गरिनुपर्छ भनेर माग गरेका थियौँ र सम्मानित सर्वोच्च अदालतले हाम्रो मागको सुनवाई गरेको छ।
2: भनेपछि यो कुन कुन तथ्य र तथ्याङ्कका आधारमा तपाईँहरूले पुनरावलोकनका लागि निवेदन दिनुभयो, यसमा चाहिँ के कैफियत त्यस्तो भेटियो? तत्कालीन बेला त निर्वाचन आयोग र सर्वोच्च अदालतले गगन थापा नेतृत्वलाई वैधानिकता दिइसकेको विषय हो नि त होइन?
3: मूलत चाहिँ नेपाली कङ्ग्रेसभित्र विशेष अधिवेशनको विवाद भएको थियो। केही साथीहरूले विशेष अधिवेशन गर्नुपर्छ भनेर माग गर्नुभएको थियो र हामीहरूको बिचमा केन्द्रीय कार्य सम्पादन समिति र केन्द्रीय समितिभित्र व्यापक छलफल भइसकेपछि अब यो समितिको नेपाली कङ्ग्रेसको केन्द्रीय समितिको केन्द्रीय अधिवेशनको अवधि पुरा भइसकेको हुनाले अब विशेष अधिवेशन गर्नुभन्दा पनि हामीले नियमित अधिवेशन गर्नुपर्छ भनेर पुसको 27 हामीले नियमित अधिवेशन तोकेका थियौँ र नियमित अधिवेशन गर्दाखेरि नेपाली कङ्ग्रेसमा सबभन्दा महत्त्वपूर्ण संरचना भनेको क्रियाशील सदस्यता हो र त्यो क्रियाशील सदस्यता हामीले चाहिँ समयभित्र दिइसक्ने र त्यसको लागि पार्टीभित्र एउटा चाहिँ समिति थियो, त्यो समितिको सभापति संयोजकत्व तत्कालीन महामन्त्री गगन थापाजीले नै गरिराख्नु भएको थियो र उहाँले चाहिँ 80% काम भइसक्यो अब पूर्ण हुन्छ भनेर हामीलाई चाहिँ आश्वस्त तुल्याइराख्नु भएको थियो। हामी चाहिँ विशेष नियमित महाधिवेशन नै गर्नुपर्छ भनेर हामी चाहिँ लागिराखेका थियौँ। यो अवस्थामा एकाएक उहाँहरूले चाहिँ विशेष नियमित महाधिवेशन गर्न सकिन्न, अब नियमित महाधिवेशन गर्न तोकिएको समयमा नसकिने भएको हुनाले विशेष महाधिवेशन गर्नुपर्छ भनेर केन्द्रीय समितिलाई बाइपास गरेर केन्द्रीय समितिको बैठक नबोलाएर केन्द्रीय समितिबाट निर्णय नगरेर उहाँहरूले व्यक्तिगत रूपमा चाहिँ केन्द्रीय समिति विशेष अधिवेशन गर्छौँ भनेर उहाँहरूले चाहिँ भेला बोलाउनु भयो। त्यो भेला बोलाइसकेपछि उहाँहरूले त्यसलाई चाहिँ विशेष अधिवेशनको नाम दिनुभयो। विशेष अधिवेशनबाट उहाँहरू आफू अध्यक्ष उपाध्यक्ष हुनुभयो र निर्विरोध रूपमा त्यसमा कति सहभागिता थियो भन्ने कुरा पनि सुनिश्चित नहुने
2: 54% सहभागिता थियो त्यसमा।
3: नेपाली कङ्ग्रेसको अहिलेसम्मको परम्परा के छ भने भोटिङ हुने गर्छ। 100 नेपाली कङ्ग्रेसको विधान अनुसार 165 केन्द्रीय समिति रहन्छ, त्यहाँ भोटिङ पनि भएन र निर्विरोधै रूपमा उहाँहरूले चाहिँ एकल रूपमा एउटा कार्य समिति डिक्लेयर गर्नु त्यो कार्य समिति केन्द्रीय समितिले बोलाएको अधिवेशनमा त छनौट भएको पनि होइन, विधि पनि पुगेको छैन, प्रक्रिया पनि पुगेको छैन। यो तुन्जेलसम्म यस्तो किसिमको भेलाबाट वैधानिक प्रक्रिया र आधिकारिक संरचनाबाट नबोलाइएको यस्तो किसिमको चाहिँ भेलाबाट गरिएको निर्णय मान्य हुन सक्दैन भनेर हामी निर्वाचन आयोग गयौँ। निर्वाचन आयोगले हाम्रो कुरा सुन्दै सुनेन। निर्वाचन आयोग त पूर्ण पनि थिएन, 5 निर्वाचन आयोग हुनुपर्ने प्रमुख आयुक्त नै पद नै खाली थियो, त्यसमा कसैलाई चाहिँ निमित्त दिएर चाहिँ काम चलाइरहेको अवस्था थियो। त्यसमा पनि उहाँहरूको पनि फरक मतहरू रहेको छ, 3 सदस्यहरू मात्रै भएको निर्वाचन आयोग थियो र फरक मत त्यसमा पनि राखेर उहाँहरूले 5 निर्वाचन आयोग बाट गरिनुपर्ने निर्णय दुईजना आयुक्तहरूको निर्णयको आधारमा मतको आधारमा उहाँहरूले चाहिँ निर्णय गरेर गगन थापाजीको अध्यक्ष सभापतित्वको केन्द्रीय समिति नै आधिकारिक हो भनेर उहाँहरूले तर्क त्यसलाई चाहिँ अध्यावधिक गर्नुभयो. त्यो अध्यावधिक गरिसकेपछि हामीले त त्यो कल्पनामा पनि सोचेका थिएनौँ, किनभने निर्वाचन आयोगले विगतमा गरेका कतिपय यस्तो किसिमको निर्णय थियो ती निर्णयहरूलाई आधार बनाएर त्यसमा हाम्रै पार्टीभित्र पनि त्यो किसिमको नजिर थियो. बागेश्वरमा भेला गरेर शेरबहादुर देउपाजीको नेतृत्वमा विशेष अधिवेशन भएको थियो, त्यो विशेष अधिवेशन नै आधिकारिक हो भनेर हामी निर्वाचन आयोग गएका थियौँ. त्यो बेला गिरिजाप्रसाद कोइरालाको अध्यक्ष सभापतित्वको समितिले चाहिँ त्यसलाई आधिकारिक रूपमा निर्णय गरेको थिएन. त्यसमा चाहिँ अदालतले के निर्णय गरेको, निर्वाचन आयोगले के निर्णय गरेको थियो भने यो चाहिँ तपाईँहरूले आधिकारिक समितिबाट नगरेको हुनाले यो गिरिजाप्रसाद कोइरालाकै काङ्ग्रेस आधिकारिक काङ्ग्रेस हो भनेर चाहिँ निर्णय गराएको थियो. हामी त विगतका नजिरहरूलाई समेत आधार बनाएर हामीले के सोच्यौँ भनेपछि अब यसलाई निर्वाचन आयोगले मान्यता दिने कुराको कल्पनासम्म हामीले गरेका थिएनौँ. त्यसको दोस्रो तेस्रो दिन चुनाउ छ, चुनाउ आयोगमा शेरबहादुर देउपाको दस्तखत नै आधिकारिक भनेर केन्द्रीय समितिले निर्णय गरेर पठाएको अवस्था छ. यो समानुपातिक उम्मेदवारहरूको छिनोफानो भइसकेको छ र सबै समानुपातिक उम्मेदवारहरू शेरबहादुर देउपाकै दस्तखतबाट निर्वाचन आयोगमा त्यसको लिस्ट बुझाइएको छ. यस्तो अवस्थामा चाहिँ हामीलाई त चाहिँ चुनाउको एक दिन पूर्व कुनै सम्हाल्न पनि सक्ने स्थिति नदेखाएर वज्र प्रहार गरे जस्तो गरेर हाम्रा विरुद्ध निर्वाचन आयोगको निर्णय आयो.
2: अब यसको प्रतिष्ठाको लडाई हो, यो पार्टीभित्र पनि प्रतिष्ठाको लडाई हो, कसले हार्यो कसले जित्यो भन्ने लडाई हो.
3: प्रतिष्ठा होइन, न्यायको लडाई हो,
2: धर्मको
3: लडाई हो.
2: तर अब विशेष महाधिवेशनका पनि केही तथ्यहरू प्रमाणहरू भोलि उहाँहरूले जे जे पेश गर्नु भएको छ त्यसमा पनि बहस होला, छलफल होला, यो अन्तिम निस्सा हो पुनरावलोकनका लागि. यसबाट आउने फैसला सर्वमान्य हुन्छ, सबैले स्वीकार्नुहुन्छ कि फेरि लडाई हुन्छ त्यसो भए?
3: होइन, पुनरावलोकनको निर्णय सबैले स्वीकार गर्नुपर्छ. पुनरावलोकनको निर्णयमा जानुभन्दा पहिले हामीले स्पष्ट रूपमा राजनैतिक रूपमा के हेक्का राख्नुपर्छ भने नेपाली कङ्ग्रेस एकजुट हुनु जरुरी छ. केही साथीहरूले जेएनजी आन्दोलनलाई प्रस्तुत गरेर तत्कालीन नेतृत्व परिवर्तन गर्नुपर्छ र हाम्रो नेतृत्वमा चुनाव भयो भने नेपाली कङ्ग्रेस बहुमत प्राप्त गर्न सक्दछ भन्ने मान्यता राख्नुभएको थियो. त्यसै मान्यतामा टेकेर उहाँहरूले विशेष अधिवेशनको माग गर्नुभएको थियो. विशेष अधिवेशनको प्रक्रिया दूषित भए पनि त्यसले विधानलाई प्रतिनिधित्व, विधानको आशय, विधानको अभ्यास र विधानको बन्दोबस्तलाई प्रतिनिधित्व नगर्न सकेको भए पनि एउटा राजनैतिक रूपमा हामीले मान्यौँ कि उहाँहरूले चाहिँ आफ्नो नेतृत्वमा या परिवर्तित नेतृत्वमा बहुमत प्राप्त गर्न सकिन्छ भन्ने उहाँहरूले मान्यता राखेर त्यसको माग गर्नुभएको थियो भने पनि तपाईँले विशेष अधिवेशनपछि भएको फागुनको निर्वाचनलाई तपाईँले हेर्नुभयो भने 89 38 सिट मात्रै आयो.
2: अब के गर्ने भने निर्वाचन लड्न गएकाहरू पराजित भएर आउने, निर्वाचन लड्न गएकाहरू हारेर आउने, अनि कसरी बहुमत आउँछ भने के
3: 27 लाखबाट 1.25 लाख मात्रै भयो. देशभरि नेपाली कङ्ग्रेसको नेपाली कङ्ग्रेसको सरकारहरू थिए, ती सरकारहरू पनि बिदाबारी लिने अवस्थामा छन् भने यस्तो अवस्थामा हामीले विशेष अधिवेशनबाट गुणात्मक परिवर्तन गर्छौँ भनेर जुन दावा गरिएको थियो त्यो राजनैतिक रूपमा त्यो शून्यतामा बदलियो.
2: अब निर्वाचन लड्न गएका जति पनि क्यान्डिडेटहरू छन् नि, उम्मेदवारहरू छन् नि, उहाँहरू विजय भएर नआइसकेपछि गर्ने के भने के विजय भएर आउनु पर्यो नि त बहुमत आउनलाई.
3: हामी लगातार भन्दैथ्यौँ कि चुनावको पूर्व सन्ध्यामा मिलेर अधिवेशन गर्दाखेरि पनि हामीले पार्टीको आन्तरिक चुनावमा हार्ने पक्षलाई मिलाउनका लागि 2-3 वर्ष चाहिन्छ, हिलिङ हुनुपर्छ. चुनावपछि पार्टीको आन्तरिक चुनावपछि त्यसको दोस्रो दिन तेस्रो दिन चुनाव राखियो भनेपछि जित्ने मान्छेले हरेक मान्छेलाई समेट्न चाहिँ गाह्रो हुन्छ। त्यस कारण यो विशेष अधिवेशन चुनावभन्दा अगाडि गर्दाखेरि हाम्रा लागि यो सुसाइडल हुन्छ, यो आत्महत्या सरह हुन्छ। त्यस कारण हामीले या त चुनाव वैशाखमा हुन्छ भनेपछि ठिक छ गरौँ, दुई तिन महिनासम्म भए पनि टाइम पाइन्छ, हामीले चाहे अधिवेशन हामीले माघ फागुनभित्र जहिले सम्भव हुन्छ त्यो गरौँ। यदि फागुनैभित्र यदि चुनाव हुने हो, यदि माघको पहिलो हप्ताभित्र नै नोमिनेसन हुने हो भने हामीसँग त टाइमै छैन, विशेष महाधिवेशन गर्ने नियमित महाधिवेशन गर्ने टाइम छैन। अहिले एकताको सङ्कल्प लिउँ, हामीले चाहे वैशाखमा महाधिवेशन गरौँला त भनिरहेका थियौँ।
2: पूर्व पार्टी सभापति शेरबहादुर देउवा स्वदेश फर्किँदै हुनुहुन्छ होइन?
3: हो, उहाँ चाहे 28 गते 12:20 फ्लाइटबाट स्वदेश फर्किँदै हुनुहुन्छ।
2: उहाँलाई स्वागतका लागि भव्य तयारी हुँदैछ।
3: उहाँ लामो समयदेखि स्वास्थ्य परीक्षण गरेर फर्किँदै हुनुहुन्छ। स्वाभाविक रूपमा चाहे पार्टीका साथीहरू शुभचिन्तकहरूले उहाँहरूलाई उहाँलाई चाहिँ स्वागत गर्दै नै भयो।
2: अब ती 29, 30 र 31 गतेको भेलालाई उहाँले सम्बोधन गर्ने कार्यक्रम छ, यसको सन्देश के जाँदैछ? अब त्यो राष्ट्रिय भेला त नरोकिने नै भन्छ होइन?
3: अब राष्ट्रिय भेला हुन्छ, उहाँले चाहे पार्टी एकता विधान पार्टी एकताको एक भएर जानुपर्छ भनेर उहाँले चाहिँ सम्बोधन गर्नुहुन्छ। पार्टी बलियो बनाउनुपर्छ, पार्टी बलियो बनाएपछि मात्रै प्रजातन्त्र बलियो हुन्छ, राष्ट्रिय सङ्कटको समाधान गर्नका लागि नेपाली कङ्ग्रेस सक्षम हुन्छ, हाम्रो राष्ट्रियताको प्रवर्धन हुन्छ भन्ने सन्देश उहाँले दिनुहोला भन्ने मैले विश्वास लिएको छु।
2: तर राष्ट्रिय भेलाको अबको औचित्य के हो?
3: राष्ट्रिय भेलाले अहिलेको अन्यलपूर्ण अवस्थामा चाहिँ एउटा स्पष्ट रूपमा नेपाली कङ्ग्रेसको दृष्टिकोण दिन्छ। पार्टी एकताका बारेमा पनि अदालत निर्वाचन आयोगदेखि अदालतसम्म विवादहरू पुगेका छन्, त्यसकारण देशभरिका काङ्ग्रेसका साथीहरू एक ठाउँमा जम्मा भएर समग्र काङ्ग्रेसले अहिलेको अवस्थामा हाम्रो दायित्व के हो भनेर एउटा सोचको स्पष्ट रूपमा त्यहाँ सम्प्रेषण हुन्छ। त्यसै गरेर अहिले संसदीय अभ्यास कमजोर भएको छ, सरकार का जिम्मेवार मान्छेहरू जो संसदबाटै निर्वाचित भएर सरकारमा पुगेका छन् उनीहरूले चाहिँ आफ्नो सोर्सलाई आफू जहाँबाट आएको त्यो ठाउँलाई संसदलाई नजरअन्दाज गरेर अगाडि बढ्ने किसिमको प्रवृत्ति बढेको छ, त्यसको बारेमा छलफल हुन्छ। नेपाली कङ्ग्रेसको संसदमा प्रभावकारिता सङ्ख्याका कारणले पनि घटेको छ, हाम्रो स्ट्रेन्थ घट सबभन्दा ठुलो पार्टीबाट लगभग हामी दोस्रो र तेस्रो पार्टी ठुलो मतान्तरका साथ तल आएका छौँ। त्यसकारण चाहिँ त्यो प्रभावकारिताका बारेमा पनि त्यहाँ चाहिँ चर्चा छलफल हुन्छ। राष्ट्र अहिले पनि दुई तिहाई को बहुमत ल्याएको सरकार रासोपाको सरकार बनिसकेपछि पनि अहिले पनि स्थिरताको बाटोमा शान्तिको बाटोमा समृद्धिको बाटोमा लैजाने कुरा सुनिश्चित हुन सकेका छैन। अहिले पनि सरकार अहिले जान्छ कि भोलि जान्छ कि जनताबाट जान्छ कि संसदबाट आफ्नै अन्तर्विरोधले जान्छ कि भन्ने किसिमको अन्यल एकातिर कायम छ भने अर्कोतिर ठाउँ ठाउँमा साम्प्रदायिक दङ्गा भइरहेका छन्, क्राइमहरू बढिरहेका छन्, मान्छेहरू आत्महत्या गरिरहेका छन्, मान्छेमा एक किसिमको निराशा कुण्ठा छ। अहिले पनि राज्यले जुन किसिमले होप जेनेरेट गर्न सक्नु पर्थ्यो, आशा जेनेरेट गर्न सक्नु पर्थ्यो, त्यो आशा दिन सकिरहेका छैन, त्यो विश्वास दिन सकिरहेका छैन। यस्तो अवस्थामा राष्ट्रिय एकता नभइकन हामीले चाहिँ राष्ट्रिय चुनौतीको सामना गर्न सक्दैनौँ, राष्ट्रियतालाई बचाउन सक्दैनौँ, देशलाई बचाउन सक्दैनौँ भन्ने कुराको सन्देश दिनलाई चाहिँ हामीले यो भेलाको आयोजना गरे।
2: जाँदा जाँदा एनपी साउजी तपाईँहरूलाई एउटा के आरोप छ भने नि सबै कार्यक्रममा सबै नेताले चाहिँ गगन थापालाई नै गाली गर्ने अनि गाली गर्न सहमतिको वातावरण बन्छ त भन्ने आरोप छ क्या?
3: होइन हाम्रो अहिले तपाईँसँग मैले चाहिँ कुरा गर्दाखेरि मैले कुनै गाली गरेर गगनजीलाई
2: मैले त गर्नु भएको छैन, तर अन्य
3: हामी हामीले कसैले पनि कुनै पनि कुरामा कसैलाई हामी गाली गलोज गर्न चाहन्नौ। सबै हामी एकै पार्टीका साथी हौ, एकै भएर जानुपर्छ। चौधौं अधिवेशनको शेरबहादुर देउपा नेतृत्वको केन्द्रीय समिति जुन छ, एक दुई महिनाभित्र त्यसमा महामन्त्री उहाँहरू हुनुहुन्छ, कोही पदाधिकारी पनि सह महामन्त्री उहाँहरू हुनुहुन्छ,
2: एकै
3: ठाउँमा बसेर हामीले चाहिँ अधिवेशन गर्ने हो भने निर्विरोध हामीले चाहिँ निर्विवाद रूपमा हामी चुनावमा प्रतिस्पर्धा गरौँला, तर प्रक्रियाका बारेमा निर्विवाद रूपमा हामीले महाधिवेशन गर्न सक्छौँ। यसमा उहाँहरू पनि प्रतिस्पर्धा गर्नुहोस्, हामी पनि प्रतिस्पर्धा गर्छौँ र हामीले समान अवसर प्रतिस्पर्धाको समान अवसर सुनिश्चित हुने गरेर हामी चाहिँ त्यो प्रतिस्पर्धामा जान्छौँ। त्यहाँ चाहिँ गगनजी चाहिँ
2: होइन,
3: गगनजी त छानबिन समितिको महामन्त्रीको हैसियतले, तत्कालीन महामन्त्रीको हैसियतले छानबिन समितिको उहाँ संयोजकै हुनुहुन्छ। महेन्द्रजीको अध्यक्षतामा छानबिन समिति बनाएको छ। हाम्रो चाहिँ भीष्मजीदेखि लिएर चाहिँ थुप्रै साथीहरू अनुशासन समितिमा हुनुहुन्छ। त्यो केन्द्रीय समितिमा त उहाँहरू चाहिँ राम्रै जिम्मेवारीमा हुनुहुन्छ। उहाँहरूले महाधिवेशन सुनिश्चित हुने गरेर यदि डेढ महिनाभित्र नेतृत्वमा त त्यसपछि नियमित महाधिवेशनबाट प्रतिस्पर्धा गरेर आए भइहाल्यो नि। त्यहाँ त फुच्चो प्रतिस्पर्धा गरौँ, खुला प्रतिस्पर्धा गरौँ, पार्टीलाई डिभिजनमा नलैजाउँ, पार्टीलाई एकजुट राखेर जाउँ भन्दाखेरि मलाई लाग्छ कि हामीले कसैलाई गाली पनि गरेको होइन, कसैको निरादर गरेको पनि होइन। हामी विनम्रतापूर्वक आग्रह गर्न चाहन्छौँ देशभरिका नेपाली कङ्ग्रेसका साथीहरूलाई, प्रजातन्त्रवादी साथीहरूलाई, पार्टीलाई एकजुट राख्नका लागि हामीले गरिराखेको प्रयत्नलाई अन्यथा नलिएर यसमा चाहिँ चार तारे झन्डाको र रुख चुनाव चिन्ह जुन हाम्रो पार्टीको छ त्यसलाई एकै ठाउँमा रहने गरेर चाहिँ हामी गोलबन्द भएर हामी एकताका आधारमा र प्रभावकारिता अभिवृद्धि हुने किसिमले हामीले चाहिँ नयाँ कार्यदिशा लिएर
2: हुन्छ क्या एनपी साउजी? तपाईँहरूले त कारवाही गर्नु भएको छ नि त गगनजी र विश्वजीलाई, कारवाही सिधै कारवाही गरेको प्रक्रिया त अगाडि बढ्छ होइन? आधिकारिकता पाउन साथ त उहाँहरू रहने कि नरहने,
3: अदालतले चौधौं यो पुनरावलोकनबाट चौधौं महाधिवेशनलाई पुनस्थापित गर्ने हो भने अब हामीले चाहिँ एकताको बाटोमा गएपछि त पुराना कुरा बिर्सिनु पर्यो नि। उहाँहरूले हामीलाई बाहिर राखेको छ, दस महिनासम्म चाहिँ हामी वास्तवमा कङ्ग्रेसको सदस्यता लिइसकेको मान्छे पुष महिनामा नै नवीकरण गरिसकेका मान्छेलाई अध्यावधिकको नाउँमा हामी व्यक्तिगत रूपमा चिन्छौँ, पार्टीले चिन्दैन भन्ने जस्ता कुराहरू उहाँहरूले गर्नु भएको छ नि त। हामी एकताकै पक्षमा छौँ
2: भने चाहिँ कारवाही हुँदैन, उहाँहरूको कारवाही के हुन्छ त्यसो भए?
3: होइन अब त्यो
2: अदालतले
3: एक अदालतले फैसलालाई उल्ट्यायो भने फेरि हामी एक हुन्छौँ।
2: यहाँको महत्त्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै

0: लिएर सबै दर्शक मिल्दै मेरो अभिवादन नमस्कार।
1: डाक्टर धवल शमशेर जवारा र दुर्गा प्रसाईहरू जय नेपाल पथमा।
0: जय नेपाल पार्टी को हामीले नामकरण गरेर अगाडि बढेका छौँ।
1: काङ्ग्रेसको जय नेपाल स्लोगन चोर्नु भयो होइन?
0: किन काङ्ग्रेसको मात्रै नेपाल जय हो र? राजाले पनि जय नेपाल भन्छन्, प्रहरीले पनि भन्छन्, राष्ट्रवादीहरूले पनि भन्छन्। काङ्ग्रेसको पेवा होइन नि जय नेपाल।
1: जय नेपालको नामकरण चाहिँ कसरी गर्नुभयो डाक्टर जवारा?
0: नै अब धेरै नामहरू, एउटा क्याची नाम, सबैकोले याद गर्ने नाम, एउटा नयाँ आधुनिक नाम, मेरो सबैको जिब्रोमा सजिलोसित बसिरहेको नाम भएर यो जय नेपाल राखेको। नेपालको जय पनि हामीले चाहेकै हो, सबैले
1: नोटिस भइहालोस् भनेर
0: यो
1: राष्ट्रिय स्वतन्त्र पार्टी घन्टी जसरी अल्गोरिदम सेट भयो नि त्यसरी नै जय नेपाललाई पनि गर्न खोज्नु भएको।
0: अल्गोरिजम भन्दा पनि सजिलोसितै सानो समयमा यो पार्टीको नाम नेपाली जनताको मनमा र मस्जिदमा थाम लियोस् भनेर यो नाम पनि राख्यो।
1: डाक्टर जवरालाई जसरी भए नि पार्टीको नेतृत्व गर्नु थियो, अध्यक्षै बन्नु थियो, राप्रपामा सम्भव भएन। ढोका लाग्ने देखियो, पाल्चा लाग्ने देखियो, सम्भावना देखिएन, त्यही भएर जय नेपाल पार्टी खोल्नुभयो।
0: अब तपाईँले त्यसरी व्याख्या गर्नुभयो होइन ऋषिजी, मैले त सकेसम्म राप्रपालाई सुधारेर जाउँ भनेकै हो। धेरै लामो सङ्घर्ष पनि गऱ्यौँ तर महाधिवेशनकै टुङ्गो नलाग्ने देखिएपछि, र अर्को कुरा राप्रपा भित्रैबाट अब अलिकति मक्किसकेको स्थिति भएर पनि यो एजेन्डालाई रेस्क्यु गर्नु पर्यो। यो जुन एजेन्डा हामीले बोकेको छौँ, राजा सहितको हिन्दू अधिराज्य एजेन्डालाई रेस्क्यु गर्नु परेको छ भनेर बाहिर बाटै हुन्छ, राप्रपाबाट अब हुँदैन। जनताले राप्रपालाई भनौँ न एक किसिमले रिजेक्ट गरेको देख्यो गएको निर्वाचनमा, अनि त्यसले एउटा भाष्य के भन्यो भने यो एजेन्डै जनताले रिजेक्ट गर्यो भनेर।
1: त्यसको हिमायती त राप्रपा हो नि त, आजको दिनमा पनि राजा सहितको हिन्दू राष्ट्र
0: उहाँहरूको
1: बटम लाइन नारा,
0: मलाई भन्न दिनु
1: कुन चाहिँ चुनावमा उहाँहरूले राज संस्था र हिन्दू राष्ट्रको एजेन्डा बोक्नु भएको छैन, अनि त्यसको साक्षी डाक्टर धवल शमशेर जवारा पनि हो।
0: राप्रपाको स्थापना कालबाटै एजेन्डा त यही हो, तर जब जब जनताले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ठाउँ दियो, स्पेस दियो, तब तब नेताहरूले आफ्नो व्यक्तिगत स्वार्थमा त्यो एजेन्डालाई अगाडि सारेनन्। गर्दा गर्दा अहिले अन्तिम चरणमा पुगेर 97% उम्मेदवारको जमानत जफत भयो, तिनजना मात्रै भनौँ न, 3% मात्रै जमानत बचेर एउटा भाष्य के भन्न आयो भने नेपाली जनताले राजा सहितको हिन्दू अधिराज्यलाई तिरस्कृत गर्यो, रिजेक्ट गर्यो। तर त्यस्तो होइन, नेपाली जनताले राप्रपालाई रिजेक्ट गरे हो, एजेन्डालाई होइन, र त्यहाँभित्र बसेर त्यो एजेन्डालाई अगाडि सार्न सक्ने स्थिति थिएन र त्यो मनस्थिति पनि नेताहरूको थिएन भन्ने।
1: हिन्दू राष्ट्रलाई तिरस्कृत नगरेको भए, अस्वीकृत नगरेको भए राप्रपाले मत ल्याउँदैन थियो।
0: हो, यही कुरा आयो के, त्यो एजेन्डालाई तिरस्कृत गरे होइन कि राप्रपाको क्रियाकलापले, जुन 30-35 चल्दै आएको क्रियाकलाप छ, त्यो क्रियाकलाप गरेर त्यो लास्टमा पुगेर अब अहिलेको नेतृत्वको लास्टमा अन्तिममा गएर पनि हामी प्रचण्डको नेतृत्वमा गयौँ।
1: तपाईँले त्यसो भन्न सुहाउँदैन भने तपाईँ त त्यो पार्टीको निर्वाचित महामन्त्री हुनुहुन्थ्यो, सङ्गठन विभाग प्रमुख हुनुहुन्थ्यो।
0: मैले धेरैचोटि पार्टीलाई सही बाटोमा डोडाउन खोज्दा खोज्दा सकिनँ, मानेनन् मानेनन् सकिनँ। मैले त यो चुनावमा पनि जानुहुन्न भनेको थिएँ, यो चुनाव हाम्रो लागि सकारात्मक स्थिति छैन, हामीले एजेन्डालाई अगाडि बढाउने काम पनि गरेको छैनौँ, लहर पनि हाम्रो विपरीत छ, हाम्रो व्यवस्थापन पनि अहिले ठिक छैन, सङ्गठन पनि ठिक छैन, जानुहुन्न है चुनावमा, मेरो नोट अफ डिसेन्ट छ भनेर भनेको पनि हो। साथीहरू मानेनन्, सबैजना जान इच्छुक देखेर अनि मैले नोट अफ डिसेन्ट लेखिदिए भए धवलले गरेर हराए चुनाव भन्ने एउटा भाष्य बन्थ्यो। त्यस कारणले अब मान्दैन साथीहरू जाउँ त चुनाव भनेर, तर त्यसरी नतिजा चुनावको आयो। अब त्यो नतिजा पछि राप्रपा एकदमै स्खलित भएको एउटा सन्देश पनि गयो र अब यो एजेन्डालाई रेस्क्यु गर्नुपर्छ भनेर
1: राप्रपाको नेतृत्व फेल भयो।
0: अब त्यो त परिणामले भनिरहेछ, म आफ्नो मुखले म छुद्र बोल्ने मान्छे पनि होइन, त्यो परिणामले बताइरहेछ के भयो भनेर।
1: तर तपाईँको मुख्य द्वन्द कन्फ्रन्टेसन भने चाहिँ अध्यक्ष राजेन्द्र लिङ्गदेन हिजो
0: मेरो
1: एउटै प्यानलबाट अध्यक्ष र महामन्त्री बन्नुभयो।

0: तर अहिले पानी बाराबारको अवस्थामा पुग्नु भयो, त्यही भएर एउटै भान्सामा चोलो चौको गर्न सक्नु भएन। वास्तविकता क्लियर कट छ।
1: मलाई व्यक्तिगत रूपले कसैसित केही पनि छैन, तर यो एजेन्डै अगाडि बढ्न नसक्ने कुराले त्यहाँभित्र महाधिवेशन नहुने परिस्थितिमा र यो एजेन्डै स्खलित हुने स्थितिमा हामीले राप्रपा छोड्नु पर्ने स्थिति थियो र छोडेर अगाडि बढेर नयाँ एन्टिटी बनाएको छौँ। त्यसलाई नेपाली जनताले कसरी हेर्छ र कसरी लिन्छ भन्ने हेर्नै बाँकी छ। पार्टीको नाम र चाहिँ नि पार्टीको दर्ता गर्ने मिति लिएर हामी अगाडि बढेका छौँ। राप्रपाका धेरै साथीहरू पार्टी छोड्दै यता आउने योजना छ र राप्रपाका कार्यकर्ताबाट मात्रै हामीले बोकेको एजेन्डा परिपूर्ति हुँदैन। यो तमाम राजावादी, राष्ट्रवादी, हिन्दूवादी, गणतन्त्र विरोधी, संहिता विरोधी, भ्रष्टाचार विरोधी अभियन्ताहरूलाई सबैको एउटा सहयोग सद्भाव नभइकन यो एजेन्डा स्थापित हुँदैन। त्यो काम गर्न सक्ने स्थिति राप्रपामा थिएन।
0: जनताले अब तपाईँहरूलाई पत्याउने, विश्वास गर्ने, मत दिने आधार छैन क्या? राजसभामय भइसक्यो मुलुक, अनि तपाईँहरू फेरि नयाँ पार्टी खोल्दै हुनुहुन्छ।
1: राष्ट्रपामय भएको
0: राष्ट्रिय प्रजातन्त्र पार्टीले त दाल गलाउन सकेन, अब चाहिँ नेपाल पार्टी
1: राष्ट्रपामय भएको थियो। राष्ट्रपा पनि बिस्तारै स्खलित हुँदैछ। यो चार महिनामा उनको क्रियाकलाप जनताले देख्दैछन्। बालनजीलाई देवतीकरण गरेर सत्तामा ल्याए, झन्डै दुई तिहाई दिए, तर उहाँहरूको क्रियाकलाप तपाईँ र मेरो अगाडि प्रष्टै छ। उहाँहरूले राम्रो गरून्, नेपाली जनता अगाडि बढुन् र नेपाल अगाडि बढुन् भन्ने हाम्रो पनि शुभेच्छा हो, तर त्यस्तो देखिरहेको छैन विभिन्न घटनाक्रमले अगाडि छ। अब त्यो विषयमा नजाऊँ। त्यस कारणले अब नेपाली जनता फर्केर पुराना पार्टीहरूमा जान्नन् भन्ने निर्कोल हाम्रो हो र एउटा नयाँ राष्ट्रवादी पार्टी, राजासहितको एउटा पार्टी, हिन्दुत्व बौद्ध किराँतलाई समेटेर अरू धर्मावलीलाई पनि नुकसान नगरेर एउटा यो देशमा सनातन धर्म सापेक्ष हिन्दू अधिराज्यलाई पुनस्थापना गर्न नेपाली जनताले खोज्छ। त्यो स्पेस छ, त्यो स्पेसलाई फुलफिल गर्नको लागि हामीले एउटा नयाँ पार्टीको स्थापना गर्ने योजनामा हामी अगाडि बढेको छौँ।
0: यसको सबैभन्दा चुरो कुरो चाहिँ डक्टर धवल शमशेर जवरालाई जसरी भए नि अध्यक्ष बन्नु थियो, अनि दुर्गा प्रसाई सर्वोच्च नेता बन्नु थियो, पार्टी खोल्नु थियो, त्यो पार्टीलाई संस्थागत गर्नु थियो।
1: मैले तपाईँको कुरालाई हँ भन्नु पर्ने हो त, मलाई राजनीति गर्न पर्ने पनि केही थिएन। दुईचोटि नगर प्रमुख भइसकेँ, सांसद भइसकेँ, यत्रो ठुलो रोग लाएर पनि भगवान्ले बागेश्वरी माता हाम्रो पशुपतिनाथले बचाइदिए र अब यो एजेन्डै समाप्त हुने स्थितिमा हामीले नगरे कसले गरिदिने, मैले नगरे कसले गरिदिने भन्ने मलाई प्रश्न मेरो मनमा उठेर मैले यो प्रयास गरेको मैले गर्नै पर्ने थिएन। नगरे पनि म मलाई आनन्दसित म आफ्नो जीविका अगाडि बढाउन सक्छु।
0: त्यसमा यो पार्टी खोल्ने बाध्यता चाहिँ कसरी आइपऱ्यो त? सिधा भन्दाखेरि कसैले मलजल गर्यो?
1: कस्तो
0: बोराका बोरा पैसा दियो?
1: कसले ल्याएर हिन्दू राष्ट्र बनाउन बोराको बोरा पैसा दिन्छ र? नेपाली जनताले चाहे पनि हिन्दू अधिराज्य स्थापित हुन्छ,
0: पार्टी चलाउँछ,
1: चाहेन भने हुन्छ। हामी नेपाली जनतासँग सहयोग माग्छौँ। मेरो राजनीति भनेकै त्यो हो। अहिलेसम्म मैले चुनावमा यो जेबबाट खर्च गरेर मैले चुनाव लडेको पनि छैन। चुनाव लडिसकेपछि मैले कुनै प्रकारको घुस पनि खान्न, बरु तलब भत्ता पनि 15 सालबाट बाँड्दै आएको छु। मेरो क्षेत्रको जनता, मेरो नगरपालिका जनता सबैलाई थाहा छ, अनि भोट दिन्छ। त्यस कारणले यो पनि हामी नेपाली जनताकै सहयोगबाट हामी अगाडि बढ्ने हो, उहाँहरूकै सहायताले गर्ने हो। भोट पनि उहाँहरूले दिने हो, सहयोग पनि उहाँहरूले गर्ने हो। त्यस कारणले यो अरू कसैले हामीलाई गरिदिएला, बाहिरबाट गरिदिएला भन्ने हामीले आशा पनि लिएको छैन।
0: पार्टी खोल्न विदेशी शक्तिको साथ छैन,
1: त्यो सम्भावना छैन।
0: आएको छैन,
1: हामी जस्तो हिन्दू अधिराज्य खोज्ने
0: पाउन्ड आएको छ कि?
1: जसले हिन्दू अधिराज्यलाई खाए, सिद्ध्याए, उनीले नै हिन्दू अधिराज्यलाई पुनस्थापना गर्न सहयोग गर्लान् त? गर्दैनन्। हामी नेपाली जनताकै, विश्वका 1,50,00,000,000 हिन्दूहरूको सहयोगले नेपालमा पुनः हिन्दू अधिराज्य स्थापना गर्ने हाम्रो प्रयास हो।
0: भारतको साथ, सहयोग र समर्थन छ कि छैन?
1: अहिले कसैको पनि साथ र समर्थन छैन। विश्वका सबै हिन्दूहरूमा हामीले यो प्रस्ताव राख्छौँ कि एक मात्र हिन्दू अधिराज्य थियो विश्वको, हिन्दूहरूको एउटा जस्तो मुस्लिमहरूको मेक्का मदिना, क्रिस्चियनहरूको भ्याटिकन सिटी छ, त्यस्तै जुजहरूको जेरुजलेम छ, त्यस्तै हिन्दूहरूको धार्मिक स्थल नेपाल हुनुपर्छ। एक मात्र हिन्दू अधिराज्य क्रिस्चियनको छ, मुस्लिमको छ, बुद्धिस्टको छ, सबैको छ, हाम्रो पनि हुनुपर्छ। र तपाईँहरूले त्यो बनाउने क्रममा विश्वका सबै हिन्दूहरूले सकारात्मक दृष्टिकोण राखिदिनु पर्यो र सहयोग गर्नु पर्यो भनेर हामी, म तपाईँकै टिभीबाट सबै हिन्दूहरूलाई आह्वान गर्छु।
0: त्यसमा जनता जान्न चाहन्छन्, म आज स्पष्ट पारिदिनुहोस् कि जय नेपाल पार्टी खोल्नु भारतको ग्रिन सिग्नल या चाहिँ आइसी सहयोग छैन?
1: छैन। त्योभन्दा बढी म के भनौँ, तपाईँहरूले यो देश कस्तो हो भने हवाई हवाको कन्सपिरेसी थियरी थियरीको हरेक कुरा
0: जनताले प्रश्न उठाइरहेछ। अहिले
1: सुन्नुहोस् न, सबैलाई चोर देख्नुहुन्छ, सबै चोर पनि हुँदैनन् र सबै नकारात्मक मनस्थितिबाट अगाडि पनि बढ्दैनन्। यो राष्ट्रमा एउटा मजबुत प्रजातान्त्रिक पार्टी, सनातन धर्म सापेक्ष हिन्दू अधिराज्यलाई कायम गर्ने पार्टीको स्पेस छ, ठाउँ छ। त्यो ठाउँलाई परिपूर्ति गर्नको लागि हामीले जय नेपाल पार्टी अगाडि बढाएको छ। बाँकी त नेपाली जनताले पछ्याउँछ पछ्याउँदैन, नेपाली जनताले पत्याउँछ पत्याउँदैन, त्यो हेर्ने बाँकी छ।
0: नेपालमा पार्टी चाहिँ फुट्ने, जुट्ने, नयाँ दल गठन गर्ने प्रवृत्ति नै भयो है?
1: अब त्यो त्यस्तो देखिएको छ, तर कुनै पनि एजेन्डालाई स्थापित गर्नको लागि, विचारलाई स्थापन गर्नको लागि अभियानबाट हुँदैन, राजनीतिक दलै चाहिन्छ, सडक र सदनमा त्यसको उपस्थिति हुनुपर्छ। त्यस कारणले हामीले बाध्य भएर पार्टी बनाएको हो। मैले नगरे कसले गरिदिन्छ त यो काम? अगाडि नबढे को बढ्छ त? राप्रोबाट हुनेवाला छैन, अरू अभियन्ताहरूले त्यो मोबिलाइजेसन गर्न सक्दैनन् भनेर अगाडि बढेको मैले अघि नबाटै भन्दैछु। नेपाली जनताले हामीलाई पत्याए, विश्वास गरे भने होला, नभए त के हुन्छ? अब हामीले प्रयास गर्ने हो।
0: नेपालमा कम्युनिस्टहरूमाथि एउटा आरोप लाग्छ क्या, नाङ्लो पसल जसरी दलहरू खोल्ने, गल्ली गल्लीमा, चोक चोकमा साइन बोर्ड झुन्ड्याउने। अहिले राजावादीहरूको पनि गति र मति उस्तै भयो। कम्युनिस्टहरूले नाङ्लो पसल खोले, राजावादीहरूले छमेलतिर बेच्छन् नि चुरोट र गोर्खा बेच्ने डाले पसल जस्तो खोल्न थाले।
1: राजावादी राजा र हिन्दू राष्ट्रलाई बोकेको पार्टी एउटा राप्रपै हो, अरू कोही पार्टी थिएन। राप्रपाको स्थिति के भयो हामी सबैलाई थाहा छ। अब राप्रपबाट हुँदैन, हामी अगाडि बढ्नुपर्छ भनेर हामी अगाडि बढ्यौँ। अर्को कुनै पार्टी छैन, अभियन्ताहरू छन्। अभियन्ताहरूबाट हुनेवाला होइन, एउटा सद्भाव, एउटा विचारलाई जीवित राख्ने कुरा हो। अभियन्ताहरूले त्यो काम गरिरहेको छन्। त्योप्रति मलाई नकारात्मक मेरो विचार पनि छैन, अभियन्ताहरूले पनि आफ्नो काम गरिरहेको छन्। तर साँच्चै भने त्यो एजेन्डालाई स्थापित गर्न एउटा मजबुत राष्ट्रिय पार्टी चाहिन्छ, राजनीतिक पार्टी चाहिन्छ। त्यो राष्ट्र राजनीतिक पार्टी बनाउने क्रममा हामी अगाडि बढेको छौँ।
0: जय नेपाल पार्टीमा चाहिँ को को समेट्दै हुनुहुन्छ त? अब
1: मैले भनिराखेको छु नि, हाम्रो
0: व्यक्ति भन्नुहोस् न,
1: सुन न, म नाम, म व्यक्तिको नाम म भन्छु,
0: जनताले चिन्ने व्यक्ति त्यो भयो।
1: मैले भन् धेरै
0: व्यक्ति चाहियो
1: होइन, धेरै व्यक्तिहरू
0: टक्र जबरा र दुर्गा प्रसाई मात्रै सुन्नुहोस् भएर पार्टी त बन्दैन।
1: यो 28 गते पछि तपाईँहरूले थाहा पाउनुहुन्छ, हामीले धेरै व्यक्तिहरूलाई, मैले ठुलो हृदय लिएर हामी अगाडि बढेको छौँ। यो पार्टीमा कसैको व्यक्तिको पार्टी होइन, मेरो दुर्गाजीको पार्टी होइन, हामी सबै यो एजेन्डामा विश्वास गर्ने व्यक्तिहरूको संस्थापक सदस्य भएर हामी निर्वाचन आयोगमा 600-700 त्यो 500 त्यो दर्ता गर्दा 500 सङ्ख्या चाहिँदो रहेछ, हामी 700-800 लिएर संस्थापक सदस्यहरू गइरहेछौँ। धेरै व्यक्तिहरू यसमा जोडिरहेछन्, जोडिँदैछन् र आउने भविष्यमा जोडिन्छन्।
0: रविन्द्र मिश्रले पनि राप्रपा छाडेर निष्क्रिय बस्नु भएको छ।
1: रविन्द्र
0: मिश्रसँग पनि हातै मालो हुन्छ।
1: रविन्द्र मिश्र मेरो मित्र हुन्, उहाँ अहिले थाकेर, तिनवटा चुनाव हारेर थाकेर बस्नु भएको छ, उहाँ सोच्दै हुनुहुन्छ। हामी उहाँलाई पनि स्वागत गरेकै छौँ र आउनुहुन्छ भने मैले विश्वास लिएको छु। बाँकी आउने नआउने त उहाँको विचार हो।
0: अनि राप्रपा फुटाएर झ्याप्पैसँगले यता ल्याउने त्यो स्ट्रेन्थ चाहिँ राख्नु भएन?
1: अब धेरै जिल्लाका जिल्लाले राजीनामा दिइरहेको छन् आजको दिनमा। त्यो विषयमा मन नजाँदा राम्रो हुन्छ, होइन? हामीले सबैलाई स्वागत गरेको छौँ, धेरै आइरहेको छन् र अब यो दुई चार महिनामा सबै कुरा थाहा पाइन्छ।
0: वैचारिक र सैद्धान्तिक रूपमा चाहिँ राप्रपा भन्दा तपाईँहरू कसरी फरक, के मानेमा फरक?
1: वैचारिक र सैद्धान्तिक रूपमा करिब करिब हामी एउटै हौँ, तर गर्ने खाने दाँत र देखाउने दाँत अर्को भएको कारणले हामीले जे बोल्छौँ त्यही गर्छौँ। मैले राप्रपाभित्र पनि मेरो चरित्र पनि त्यस्तै हो, धेरै लामो समयबाट मैले नचाहिने कुरा बोल्दैन, फाल्तु कुरा बोल्दैन, नसक्ने कुरा बोल्दैन। मेरो घोषणापत्र पनि म लड्दाखेरि एक पेजको मात्रै हुन्छ, सक्ने कुरालाई मैले बोल्छु, नसक्ने कुरा बोलेर त्यो भ्रम फैलाउने काम म गर्दैन। त्यस कारणले हामीले सिरियसली इमान्दारी साथ यो एजेन्डालाई अगाडि बढाएको छौँ र नेपाली जनतालाई हामीले साबित गरेर देखाउँछौँ कि हामीले जे बोल्छौँ त्यही गर्छौँ। यो खालि समय अलिकति पर्खिनुहोस्, तपाईँहरूले पनि थाहा पाइहाल्नुहुन्छ।
0: त्यसमा तपाईँहरू जे बोल्ने त्यही गर्ने भन्दै गर्दाखेरि नेपालमा राजा पनि फर्काउनुहुन्छ, हिन्दू राष्ट्र पनि कायम गर्नुहुन्छ?
1: अधिकतम प्रयास गर्छौँ। म हो भोलिको दिनमा म गरिहाल्छु, सबै आइहाल्छ भन्ने त्यस्तो व्यक्ति पनि म होइन। हाम्रो अधिकतम प्रयास रहन्छ, इमान्दारी साथ त्यो प्रयास हामी गर्छौँ। नेपाली जनताले त्यो हाम्रो प्रयासलाई बुझेर साथ दिए भने यो काम सफल हुन्छ, साथ दिएन भने हुँदैन।
0: राजा चाहिँ कसलाई बनाउनुहुन्छ?
1: अहिले राजा त अब ज्ञानेन्द्र राजै अहिले हुनुहुन्छ, त्यो संस्थाको अहिले मूली उहाँ हो र अहिले हामी फेरि राजा पनि संवैधानिक राजा है। नेपाली जनताको छोरा र छोरीले राजनीति गर्ने हो, राजाले राजनीति गर्ने होइन। राजालाई हामीले राजनीतिमा तान्ने पनि होइन। एउटा संविधानभित्र बस्ने संवैधानिक राजा, एउटा घरमूलीको प्रकारले, एउटा संरक्षकको प्रकारले, यो देशको संरक्षकको रूपले, एउटा कन्स्टिट्युसनल मोनार्की भन्छ नि इन लेटर एन्ड वर्ड, त्यो अक्षरमा पनि र क्रियाकलापमा पनि संवैधानिक राजाको परिकल्पना हामीले गरेका छौँ। यो विषयलाई राजासित पनि मैले कुरा गरेँ, राजाले पनि यसलाई स्वीकारेको, स्वीकारी बसेको छ।
0: त्यसमा ज्ञानेन्द्र शाहसँग सल्लाह गरेर, सहमति गरेर, सम्झौता गरेर जय नेपाल पार्टी खोल्नु भएको हो?
1: बिल्कुल गलत। हामीले पार्टी खोल्ने क्रममा राजासित सल्लाह गरेको पनि होइन, हामीले राजालाई राजनीतिमा तान्न खोजेको पनि होइन। राज संस्था चाहिन्छ भनेर हामी अगाडि बढेको छौँ। ठ्याक्कै राजाको सहयोग लिएर यो पार्टी खोलेको होइन। हामीले राप्रपाले सकेन, अब हामीले गर्नुपर्छ भनेर हाम्रो एजेन्डा हाम्रो लागि एकदमै महत्त्वपूर्ण छ।
0: उहाँसँग भेटघाट, छलफल, सरसल्लाह केही पनि भएको छैन?
1: भएको छैन।
0: अनि जो व्यक्तिलाई राजा बनाउने भनेर दल खोल्नु भएको छ नि,
1: तपाईँले
0: समन्वय सहकार्य नगरिकन तपाईँहरूको एजेन्डाले सार्थकता पाउन सक्छ?
1: तपाईँले एउटा कुरा के बुझ्नुहोस् भने व्यक्ति गौण हो हाम्रो लागि। आज ज्ञानेन्द्र राजा छन् भने ज्ञानेन्द्र राजा हो। यो देशमा 2000 वर्षबाट कुनै न कुनै प्रकारको राज संस्थालाई नेपाली जनताले स्वीकार्दै मान्दै आएको छ।
0: व्यक्ति गौण हो,
1: सिद्धि र
0: नेतृत्व त गर्नु पर्यो नि।
1: व्यक्ति गौण हो, संस्था खोज्यो, हामीले राज संस्था खोज्यो। आजको दिनमा राज संस्था आउने क्रममा ज्ञानेन्द्र राजै त्यहाँ भइबक्सिन्छ, ज्ञानेन्द्र राजै आउँछ। त्यस कारणले भोलिको दिनमा अर्को हुन्छ, पर्सिको दिनमा अर्को हुन्छ। त्यस कारणले त्यति हामीले तपाईँले भने जस्तो ज्ञानेन्द्र राजासित एकदमै अनुमति नै लिएर हामी अगाडि बढ्नु परेको छैन। हाम्रो चाहिँ नि के छ भने हाम्रो एजेन्डा प्रष्ट छ। हामीले यो देशमा मुलुकमा राज संस्था चाहिन्छ है, राजाले राजनीति गरिदियो होइन। त्यो हाम्रो एजेन्डा भित्रको एउटा मूल एजेन्डा हो। आर्थिक उन्नतिको कुराहरू छन्, हिन्दू अधिराज्यका कुराहरू छन्, भ्रष्टाचार विरोधीका कुराहरू छन्, धेरै कुराहरू छन्। राज संस्था एउटा हाम्रो एजेन्डाभित्र।
0: ज्ञानेन्द्र शाह राजा बन्न चाहिँ तयार हुनुहुन्छ?
1: अनि उहाँले
0: त दुई पटक राजा बनिसक्नुभयो। 2007 सालमै बेबी किङ हुनुहुन्थ्यो, पछि दरबार हत्याकाण्ड पछि उहाँ आफै प्रत्यक्ष शासन गर्नुभयो, राजा बन्नुभयो।
1: होइन, एउटा
0: उहाँ त अहिले चुपचापसँगले निर्मल निवासमा बसिरहनु भएको छ,
1: एउटा काल परिस्थिति,
0: कहिले नागार्जुनमा बसिरहनु भएको छ, कहिले देश दौडामा हिँडिरहनु भएको छ।
1: राजाले आफैले पटक पटक अभिव्यक्ति दिइबसेको छ कि नेपाली जनताले मलाई खोज्यो भने, नेपाली जनताले मलाई मेरो सहयोग र साथ खोज्यो भने म पछाडि हट्दैन, पार्टीहरूलाई पनि मेरो सहयोग रहनेछ, यो देशमा पार्टीहरू चाहिन्छ भन्ने अभिव्यक्ति पनि त्यसमा आयो। त्यस कारणले जहाँसम्म मलाई लाग्छ नेपाली जनताले राजसत्तालाई पुनर्स्थापना गर्ने इच्छा राख्यो भने गर्यो भने ज्ञानेन्द्र राजा पछाडि हट्दैनन् जस्तो मलाई विश्वास छ।
0: राजाको नाम लिएर पार्टी खोलेर तपाईँहरूको दिनचर्या बिताउनलाई मात्रै राजा भन्नुहुन्छ त?
1: हामीले राजाको नाममा पार्टी खोल्या होइन ऋषिजी, हाम्रो एजेन्डाहरू मध्ये राजसंस्था हिन्दू अधिराज्य राजसंस्था पनि हो, तर राजाको नाममा हामीले पार्टी चलाउन पनि खोज्या होइन, खोल्न पनि खोजेन, हाम्रो त्यो एउटा एजेन्डा हो।
0: अब सहयोग माग्न भेटघाट गर्न चाहनु होला नि?
1: भेटघाट त राजासित भइरहन्छ, अब सहयोग दिने नदिने राजाको इच्छा हो।
0: आर्थिक सहयोग पनि माग्नुहुन्छ?
1: राजाको इच्छा हो,
0: दिनुभयो भने लिनुहुन्छ।
1: पार्टी चलाउने क्रममा नेपाली जनतासित त हामी सहयोग माग्छौँ भने अब राजाले दियो भने सहयोग किन नदिने? राजाले नेपाली जनताको हितमा केही काम गर भन्यो भने त हामी किन नगर्ने? नेपाली जनतासित हामी माग्छौँ, हामी नेपाली जनताको आडमा, हिन्दूहरूको आडमा, विश्वभरिका हिन्दूहरूको आडमा यो पार्टी खोल्या हो।
0: विगतमा राप्रपाले चाहिँ राजासँग पैसा लिएको थियो कि थिएन?
1: मैले अब म प्रत्यक्ष मैले लिएको छैन, अब लिएको भए लिएको होला, राजाले अरूलाई पनि सहयोग गरेको छन् भन्ने मैले पनि सुनेको छु, राप्रपालाई मात्र होइन अरू पार्टीहरूलाई पनि सहयोग गरेकै छ भन्ने मैले सुनेको छु, होला लिएको होला, गरेको पनि होला राज संस्थाले सहयोग।
0: कसलाई गराएछ अरूलाई चाहिँ?
1: अब मलाई के थाहा कस कसलाई गराएछ, मलाई सोधेर गरे होइन राजाले, तर हामीले सुन्या हो,
0: प्रमाणित त गर्नु पर्यो।
1: मलाई सूचना छैन, प्रमाणित गर्न सक्ने म स्थितिमा छैन।
0: राप्रपालाई चाहिँ जे होस् बेला बेलामा आड भरोसा दिनुहुन्थ्यो,
1: अब
0: भरण पोषण गर्नुहुन्थ्यो,
1: होइन त्यस्तरी त्यस्तो हेर्नुहोस् त्यस्तरी नकारात्मक रूपले जुन तपाईँले भनिराख्नु भएको छ नि त्यस्तो होइन। राजाले
0: पैसाको कुरा हो, सकारात्मक कुरा गर्दैछु म,
1: होइन सुन्नुहोस् न, भरण पोषण
0: पार्टी चलाउँदा दाम चाहियो नि त,
1: अब त्यति सुन्नुहोस् न, त्यसरी कसैले सहयोग गर्यो भने पार्टीले त्यसलाई सहज रूपले ग्रहण गर्छ, सबै पार्टीले सहयोग मागेकै हुन्छन्, लिएकै हुन्छन्, आफ्नो क्रियाकलाप अगाडि बढेकै हुन्छ, त्यही क्रममा सबैले गर्ने क्रममा सबैले गरे होलान्।
0: उहाँहरूको नाम भजाएर राजनीति गर्ने उद्देश्य थिए या तपाईँहरूको त्यो किसिमको प्रपञ्च चाहिँ होइन?
1: कतिचोटि होइन भन्ने, एक होइन, दुई होइन, तिन होइन,
0: तर जाँतोला भन्दा हातोला खसखस भने जस्तो राजा ज्ञानेन्द्र तयारै नहुने अनि तपाईँहरू लौन हजुर गद्दीमा आइदिनु पर्यो बसिदिनु पर्यो भन्ने अनि जनताले निर्वाचनमा जाँदाखेरि अस्वीकृत गरिदिने।
1: ऋषिजी किन तपाईँलाई राजाले भने हो र म तयार छैन भनेर?
0: खोइ त उहाँ आउनु पर्यो नि त मैदानमा,
1: राजा राजनीति गर्ने नि होइन नि, राजा त सबैको साझा हो नि,
0: दलहरूले ओपन च्यालेन्ज दिएका छन् त, राजनीति गर्ने भए आउनुहोस् निर्वाचनमा भिडौँ प्रतिस्पर्धा गरौँ।
1: मूर्ख हुन्, कसैले राजालाई चुनाव लड भन्छ भने त्यो मूर्ख हो, राजा त सबैको साझा हो नि, सबै दलका हुन् राजा, सबै पार्टीका राजा हुन्।
0: केपी शर्मा ओलीले भनिरहनु भएको छ, पुष्पकमल दाहाल प्रचण्डले भनिरहनु भएको छ, माधव कुमार नेपालले भनिरहनु भएको छ, गगन कुमार थापाले भनिरहनु भएको छ, अरू नेताहरूको पनि नाम लियौ,
1: यी सबै नेताहरू कहाँ पुगे त मूर्खै रहेछन् भन्ने त साबित त भएको छ नि त, मूर्खैले भन्छ कि राजालाई चुनाव लड भनेर, राजा चुनाव लड्ने संस्था होइन नि, अभिभावक हो ऊ, त सबैको लागि बराबर हो नि, राप्रपा पनि राजा हो, मेरो पनि राजा हो, जे नेपालको पनि राजा हो, एमालेको, कङ्ग्रेसको, माओवादीको, राजा सबैको राजा हो, उहाँले प्रतिस्पर्धा गरेर आफू चुनाव लडेर
0: पूर्व भइसक्नु भयो नि त,
1: होइन
0: राज संस्थालाई
1: मैले कहाँ भने
0: खाडल खनेर चियान बनाइसक्यौँ
1: उनले उनले जे भन्दा त्यही त, नेपाली जनताले चाहे भने जे पनि हुँदो रहेछ नि त, जेएनजी आन्दोलनपछि यतातिर घटनाक्रम हेर्नुहोस् न, त्यसरी जडो गाडे पार्टीहरू आज कहाँ मिलाए, त्यस कारणले नेपाली जनताले चाहे भने राजसँग त फर्किन्छ, चाहेन भने फर्किन्न,
0: त्यस्तै दाउरा हेरेर बसिरहनु भएको छ,
1: त्यस्तो होइन, हामी नेपाली जनतालाई प्रेरणा दिइरहेछौँ, राज संस्था यो देशमा चाहियो, हिन्दू अधिराज्य पुनर्स्थापना गरौँ, बाँकी त्यो प्रेरणा नेपाली जनताले हाम्रो प्रेरणालाई स्वीकार्छन् कि स्वीकार्दैनन् त्यो समयले भन्ला ऋषिजी।
0: हिन्दू मुस्लिम होइन, अस्ति केही दिन अघि मात्र देवानगञ्जदेखि गोलबजारसम्म रडाको मच्यो, फेरि पनि धर्मको नाममा नेपालमा द्वन्द्व फैलाइरहने,
1: त्यो हामीले गरे हो, तपाईँको सवालले त
0: नेपाल त 4036 वर्षको साझा फुलबारी होइन, तपाईँ धर्मनिरपेक्ष राष्ट्र होइन।
1: तपाईँको सवाल त मतिर कसरी फर्क्यो भने फैलाइन नि, हामीले फैलायो एउटा सानो घटनाले। म त कस्तो सहरबाट आउँछु जहाँ यस्तो द्वन्द्वहरू भइरहन्छ, एउटा सानो घटनाले एउटा झिल्काले यो बिगारे हो। पुलिसले त्यसरी गोली हानिहाल्नुपर्ने कारण थिएन, आवेशमा आएर गोली हाने, जस्तो सेन्जीको बेलामा हाने, तिमकोनाको बेलामा हाने, यो मान्छे मारिहाल्नुपर्ने हुँदैन कि, त्यो त्यसको रियाक्सनहरू भएको हो। हामी प्रष्टै रूपले हामीले भनेका छौँ देशमा धार्मिक द्वन्द हुनु हुँदैन। यो देश सबैको देश हो, हिन्दू अधिराज्यको मतलब होइन अरूलाई हामीले निषेध गर्ने, सबैले यो देशमा आफ्नो क्रियाकलाप गर्न पाइन्छ। तर एउटा विभिन्न धर्मावलीहरूको देशहरू छन्, 100 क्रिश्चियन छन् देशहरू छन्, 47 मुस्लिम देश छन्, 15 बुद्धिस्ट देश छन्। त्यसैले एकमात्र विश्वको हिन्दू अधिराज्य थियो, हिन्दू राष्ट्र थियो, त्यसलाई पनि हटाउनु पर्ने कारण केही छैन। तर हाम्रो देशमा सबै धर्मावलीहरूलाई समान रूपले आफ्नो क्रियाकलाप गर्ने अधिकार रहनेछ हाम्रो विचारमा।
0: प्रधानमन्त्री बालेन्द्र शाहले स्पष्ट रूपमा भन्नुभएको छ हिन्दू राष्ट्र परिकल्पना नगर्नुहोस्, सङ्घीयता मास्ने कुरा, खारेज गर्ने कुरा अस्वीकार्य छ।
1: ठिक छ नि, त्यो उहाँको विचार हो, प्रजातन्त्रमा सबैले आफ्नो आफ्नो विचार राख्न पाउनुहुन्छ। बालेन्जीलाई हिन्दू राष्ट्र चाहिन्न, संवैधानिक राजतन्त्र चाहिन्न, गणतन्त्रमा उहाँ खुसी हुन्छ भने उहाँलाई त्यसैमा खुसी हुन दिन हामीलाई के आपत्ति छ? हामीले यो व्यवस्था परिवर्तन गर्ने हाम्रो प्रयास हो, सके परिवर्तन गरौँला, नेपाल जनताले साथ दे, नसके गर्दैनौँ, तर हामी हिंसाको बाटो प्रयोग गर्दैनौँ।
0: तपाईँको पूर्व अध्यक्ष राजेन्द्र लिङ्गदेनले कुनै एक ठाउँमा कार्यक्रममा गएर यो भोट रासोपालाई यति धेरै आउनुको पछाडि बालेन शाहले राजा फर्काउनुहुन्छ भनेर पनि छ भन्नुभएको थियो नि, तपाईँको पनि बुझाइ चाहिँ त्यही छ कि फरक छ?
1: होइन, बालेन शाहलाई एउटा देवतीकरण गरेर जनताले वितृष्णाको भोट दिए, त्यो पुरानो पार्टीहरूको प्रति वितृष्णा भएर भोट दिए, त्यो भोटको बलमा उहाँ आउनुभयो। त्यसमा राजावादीले पनि दिए, हिन्दूवादीले पनि दिए, गणतन्त्रको पक्षधरले पनि दिए, विरोधीले पनि दिए, एउटा लहर थियो परिवर्तन ल्याऊँ भनेर। त्यो परिवर्तनको वाहक बालेन शाह भाते दिए आए, अब गरिरहेछ, हामी हेरिरहेछौँ।
0: गृहमन्त्री सुदन गुरुङले जनकपुरमा हिन्दू धर्म मान्नेहरूसँग सहमति गर्नुभयो भन्नुभएको छ नि, त्यसमा तपाईँहरूलाई सूचना चाहिँ के छ?
1: ठिकै छ,
0: विशेष गरी हिन्दू धर्म
1: होइन
0: वकालत गरिरहनु भएको छ तपाईँहरू।
1: होइन, हामी द्वन्द फैलाउने हाम्रो लक्ष्य होइन। नेपालमा सबै धर्मावलीहरू मिलेरै बस्नुपर्छ भन्ने हाम्रो, हामी त्यो पक्षधर हौँ। र सुदन गुरुङले, गृहमन्त्रीले हिन्दू धर्मवालीहरूसित सम्झौता गर्यो भने राम्रै छ, ठिकै छ नि। द्वन्द्वलाई समाधान गर्नको लागि जसले पनि राम्रो कुरा ल्याउँछ त्यसमा मैले त्यसलाई ठिक छ भन्ने हो।
0: गृहमन्त्री सुदन गुरुङले अर्को एउटा ऐतिहासिक निर्णय गर्नुभएको छ, दरबार हत्याकाण्डको अनुसन्धान गर्ने, फाइल पल्टाउने।
1: पल्टा हुन्छ त, यो चाहिँ नि एउटा मिडियाको नाटक हो उहाँको। 25 वर्ष भइसक्यो, हामी सबै नेपालीहरूलाई थाहा छ के भयो त्यहाँ। त्यो घटनाको राति, घटना घटेको बेलाको 11 आजको दिनमा पनि जीवित छन् र सबैले एउटै कुरा भनिरहेको छन् पटक पटक, तैपनि त्यसलाई रहस्यमय बनाएर त्यसमाथि राजनीति गर्न खोजेर राज संस्थालाई मुच्न खोजा मात्रै हो।
0: 11 के भनिरहेका छन् जनतालाई स्पष्ट भन्नुहोस् न।
1: त्यो बेला भनेकै नि, युवराज दिपेन्द्रले आफ्नो परिवारलाई सखाप पार्या हो, ठिक मनस्थितिमा बेठिक मनस्थितिमा त्यो आफ्नै ठाउँमा छ। तर कुनै पनि 11 मध्येले होइन अरूले गोली हाने भनेको छँदै छैन, सबै प्रत्यक्ष दर्शी छन् त्यहाँ, 11 जीवित छन्। अनि अहिले पनि नविश्वास गर्ने, त्यो मुद्दालाई उखाडिरहने के गर्नु खोजे हो?
0: भनेपछि तपाईँ यसो भन्दै हुनुहुन्छ कि राजाको हत्या गर्ने युवराज दिपेन्द्र नै हो?
1: त्यो त सबैले भनेको छन् नि, त्यो 11 जनाले भनेको छन् नि, उसकै परिवारका, दिपेन्द्रको परिवारकै सबैजना जिम्दै छन् नि। मैले जति नकाब लगाए पनि मेरो परिवारले त मलाई चिन्छ होला नि, त्यो 11 जना जिम्दै छन् त त्यहाँ। अनि यो कुरा यत्रै यो झुटलाई बाहिरको मान्छेले मार्यो, यसले मार्यो, उसले मार्यो, विदेशीले मार्यो, यो 1000 चोटि भन्दा भन्दा भन्दा यसलाई अब हो किन नेपाली जनताको मनमा पार्यो हो।
0: एउटा व्यक्तिले, त्यो पनि युवराजले आफ्नै बुवा राजालाई त्यसरी हत्या गर्छ अनि राज परिवार नै सखाप गर्छ, त्यो कल्पना गर्न सकिन्छ?
1: कल्पना होइन, त्यो यथार्थ हो के ऋषिजी, त्यो कल्पना होइन, त्यो भाकै यथार्थ। 11 जनाले देखेका छन् त्यहाँ, त्यो बेला छानबिन भयो, त्यही कुरो आयो। त्यो विश्वास गर्न गाह्रो कुरा हो कि, तपाईँले भनेको कुरा म सहमत छु, बडा अप्ठ्यारो, सो विश्वास गर्न गाह्रो हो। तर इतिहासमा कहिले कहिले अकल्पनीय घटनाहरू घट्छन्, त्यो अकल्पनीय घटनाको एउटा ज्वलन्त उदाहरण हो।
0: त्यसमा आफ्नै परिवारको हत्या गर्ने राज संस्था अनि राजा चाहिँ किन चाहियो त्यस्तो व्यवस्था?
1: होइन, एकजना व्यक्तिले कुनै सुरुमा गर्यो अथवा केही दबाउमा, इन्फ्लुएन्समा आया अथवा केही खाएर गर्यो, मतलब यो होइन कि राज संस्था चाहिन्न। त्यो घटना घट्यो, दुःखद घटना हो, देशकै लागि दुःखद हो। एउटा लोकप्रिय राजा वीरेन्द्रको हत्या भयो, परिवारको हत्या भयो, हामी सबैलाई दुःख लागेछ। तर त्यो घटना भइसकेपछि राज संस्थाै चाहिन्न भन्ने त कुरा होइन नि, त्यो त एकजना व्यक्तिले गरेको घटना हो, त्यसको मतलब होइन कि यो संस्थाै बेकार हो भनेर।
0: त्यसमा गृहमन्त्री सुदन गुरुङले दरबार हत्याकाण्डको फाइल उत्खनन गर्छु भन्ने कुरा बेकार हो नि त,
1: नाटक हो,
0: घटनाको छानबिन गर्न, अनुसन्धान गर्न केही पनि जरुरी छैन, नाटक, वास्तविकता सिधा सिधी छ, तपाईँले भने अनुसार
1: एकदम सिधा सिधै छ, नाटक हो। अब यो नाटक किन गरिराखेका छन् उहाँ जान्नु ल,
0: उहाँहरूले अन्य काण्डको पनि छानबिन गर्दै हुनुहुन्छ, सरकारको काम कारवाही गतिविधि
1: ठिक छ, मैले सबै छानबिन गलत छ भने होइन, भ्रष्टाचारको विषयमा उठाउनु भएको छ, मान्छे के समात्नु भएको छ, त्यो राम्रो काम हो, नेपाल मक्किसकेको थियो, सडिसकेको थियो, त्यो कुराहरू राम्रो कामलाई राम्रो भन्नु पनि पर्छ होइन। तर अलिकति सुझबुझ पुऱ्याएर अदालतसित टेवा पुग्ने गरेर मान्छे समात्नुपर्छ, एक दिन समात्यो अर्को दिन छुट्यो भने आफै त्यो फितोलो देखिन्छ, अनुभव नभएको देखिन्छ। तर भ्रष्टाचार निर्मूल गर्नको लागि जे कदम राष्ट्रपतिले चलाइरहेछ त्यो कदमप्रति मेरो सहमति छ।
0: तपाईँकै पार्टीको सर्वोच्च नेता दुर्गा प्रसाई पनि कति बेला पक्राउ पर्नुहुन्छ थाहै पाइँदैन?
1: होइन त, उहाँ त एउटा चाहिने कुरा, यो देशमा हुन लागेको कुरा र भएको कुरालाई उठाउनुहुन्छ, निडरता साथ उठाउनुहुन्छ। त्यो उहाँले उठाएको कुराहरू, धेरै कुराहरू सत्य पनि भएकै छन् र उहाँले उठाइसकेपछि सरकारै आत्तेर समातुला समुतला गर्छ, समाज छ पनि, तर त्यो कुनै प्रमाण उहाँलाई समात्न पर्ने कारण नदेखेपछि अदालतले उहाँलाई रिहा गर्न गर्छ, त्यो हामीले देखिरहेको छ।
0: बजारमा एउटा भाष्य बनिसक्यो, दुर्गा प्रसाईले पक्राउ पर्दा पर्दा गिनिज बुकमै नाम लेखाउने भए, अवस्था चाहिँ यस्तो छ,
1: नेपाली जनताको लागि 15-16 चोटि भए, 100 चोटि पनि दुर्गा प्रसाईलाई पक्राउ गरे पनि हामीलाई केही फरक पर्दैन, हामी खुसी नै हुन्छौँ। जनताको हितमा, राष्ट्रको हितमा, राष्ट्रलाई सुधार्ने हितमा, नेताहरूलाई एक्सपोज गर्ने कुरामा उहाँ पक्राउ हुनुहुन्छ भने हामी त्यसलाई गर्वै मान्छौँ।
0: दुर्गा प्रसाई फेरि पनि पक्राउ पर्न सक्छन् त्यसो होइन?
1: उहाँ सरकारले अथवा सरकारमा बस्या व्यक्तिहरूले नचाहिँदो काम गरे, छलकपट गरे र उहाँले त्यसलाई एक्सपोज गर्दा क्रममा उहाँलाई पक्राउ पर्छ भने हामीलाई कुनै आपत्ति छैन।
0: सरकारले चालेको सुशासनको कदममा चाहिँ तपाईँहरूको साथ हुन्छ कि हुँदैन?
1: मैले भनिहालेँ नि, भ्रष्टाचारको विरोधमा र सुशासनको कदममा मेरो
0: पूर्णहरू पक्राउ गर्ने, उहाँहरूले अहिलेसम्म गरेको पक्राउ
1: न, मैले भनिहालेँ,
0: पक्राउ गरेको विषय
1: पूर्ण रूपले मेरो यसमा सहमति छ, साथ पनि छ, तर सुझबुझका साथ काम अगाडि बढाउनु पर्छ। समात्यो 2 दिनपछि छोड्दाखेरि त्यो अदालतले गरेर साबित गरेपछि त्यो राम्रो हुँदैन।
0: विकासको रफ्तारलाई चाहिँ उहाँहरूले पछ्याउन सक्नु भएको छ होइन?
1: मैले त देखाएको छैन, मैले त देखाएको छैन। काठमाडौँ महानगरपालिकामा पनि विकास भएको बालनको बेलामा देखिएन, म 2-2 पटक मेयर भयो, किन जनताले उहाँको उहाँलाई देवतीकरण गर्यो मैले बुझ्न सकेको छैन, र अहिले पनि त्यस्तो विकासको रफ्तार केही समातेको मैले भेटाएको छैन।
0: गरिबहरूलाई लाल पूर्जा बाँड्नेदेखि लिएर सुकुम्बासीहरूलाई अब धनी बनाउने, झोपडीबाट होल्डिङ सेन्टर अपार्टमेन्टमा पुर्याउने, उहाँहरू हो नि त,
1: हल्लै छ त्यो अपार्टमेन्टमा पुर्याउने, हेरौँ न पुराउँछन् कि पुराउँदैनन्। पहिले अपार्टमेन्टको
0: लगेर राखिसक्नु भयो त,
1: पहिले बनाएर राख्नु पर्ने थियो अनि घर भत्काउनु पर्ने थियो। यो बर्सातको बेलामा अलपत्र पारेको त राम्रो कुरा होइन।
0: अनि नेताहरूको सम्पत्ति छानबिन गर्ने, तपाईँहरूको पनि सम्पत्ति छानबिन हुँदाखेरि आपत्ति छैन?
1: कुनै आपत्ति, हामीले सम्पत्ति विवरण दिइसकेका छौँ नि, हामीले सम्पत्ति विवरण पटक पटक बुझाइसकेका छौँ।
0: नाजायज सम्पत्ति डक्टर जबराको छैन?
1: म एक पैसा घुस नखाने मान्छेको कहाँबाट नाजायज सम्पत्ति हुने?
0: अनुसन्धान हुँदाखेरि आपत्ति छैन?
1: कुनै आपत्ति छैन।
0: अहिले सरकारले जे जसरी काम गरिरहेछ नि ठिकै हिसाबले अघि बढेछ
1: छैन? जुन जनताले आशा अपेक्षा गरेका थिए त्यो खरो उत्रिन सक्ने स्थितिमा बालन सरकार छैन।
0: तपाईँहरूले गरेको अपेक्षा चाहिँ के हो?
1: मैले होइन, जनताले धेरै परिवर्तनहरू आउँछ भनेर सोचेका थिए, धेरै प्रगतिहरू हुन्छ भनेर त्यो बाटोतिर लम्किन पर्ने थियो, त्यो देखिएन। बजेट पनि एउटा बजेट बन्दाखेरि पनि धेरै एउटा विवादित हिसाबले बजेट आयो, बजेटले पनि सरकारले के गर्न खोजेको भनेर देखिन्छ, र अधिकांश रूपले नेपाली जनतालाई राहत मिल्ने गरी कामहरू अगाडि बढेको जस्तो मैले देख्दैन। आउने दिनहरूमा राम्रो गर्लान्, गरे पनि राम्रै भनौँला, तर अहिलेसम्मको यो 100 दिनपछिको क्रियाकलाप सकारात्मक म भन्न सक्दैन।
0: तपाईँ पार्टी खोलिसकेपछि राप्रपाका को नेताहरूसँग सम्पर्कमा हुनुहुन्छ?
1: होइन, राप्रपाको भित्रका सबै कार्यकर्ता नेता मेरो दुश्मन कोही पनि होइन, सबैसित मेरो सम्पर्क छ, सबैसित राम्रै व्यवहार छ। होइन, मैले राप्रपा कार्यकर्तालाई के भनेको छु भने, हेर्नुहोस् तपाईँहरूलाई लाग्छ राप्रपाबाटै यो एजेन्डा स्थापित हुन्छ, तपाईँको भविष्य सुनिश्चित हुन्छ, एजेन्डालाई पार लगाउँछ भने त्यतै बस्नुहोस्। मेरो कुनै पनि मतभेद अथवा नकारात्मक रूपले म हेर्दैन, तर त्यहाँबाट हुनेवाला छैन भन्ने ठहर भयो भने तपाईँलाई लाग्छ भने तपाईँलाई स्वागत छ। धेरै आइरहेको छन्, जिल्लाका जिल्लाले राजीनामा दिइसके, त्यस कारणले, तर राप्रपाकै कार्यकर्ताबाट अब मात्रै यो एजेन्डा स्थापित हुन सक्ने होइन। हामीले ठुलो हृदय राखेर यो एजेन्डालाई स्वीकार गर्ने सबै दल, अभियन्ता, जनता सबैलाई हामीले समेट्ने क्रम अगाडि बढाएको।
0: डाक्टर प्रकाश चन्द्र लोहानी, पशुपति शमशेर जवारा लगायतका नेताहरूलाई पनि तपाईँहरूकै छातामा ओढाउनु
1: हुन्छ? होइन, उहाँहरू राप्रपामा हुनुहुन्छ, उहाँहरूको एउटा सर्टन उमेर पनि भइसक्यो, यो उमेरमा उहाँहरूले अब नयाँ आयाम लिएर नयाँ एउटा पार्टी लिएर अगाडि बढ्न सक्ने परिस्थिति पनि छैन उहाँहरूको। मेरा आदरणीय नेताहरू हुन्, मैले मान्न पर्ने व्यक्तिहरूको तपाईँले नाम लिइराख्नु भएको छ, म उहाँहरूलाई अत्यन्तै आदर गर्छु, सम्मान गर्छु, र उहाँहरू आफ्नो ठाउँमा हुनुहुन्छ, उहाँहरू ठिकै छ आफ्नो ठाउँमा छन्। हामीहरू एउटा नयाँ जोस र जाँगर, एउटा युवा मैत्री पार्टी, महिला मैत्री पार्टी लिएर अगाडि बढेको छौँ।
0: राप्रपाले संसदमा चाहिँ प्रभावकारी भूमिका खेलिरहेको छ नि, होइन? संसदीय दलको नेता ज्ञानेन्द्र साई, प्रमुख सचेतक खुसबु ओली,
1: अब
0: साई व्यक्तिहरू,
1: मलाई जहाँसम्म लाग्छ उहाँहरूको उहाँहरूको प्रदर्शनी ठिक छ, हामीले उहाँहरू उत्कृष्ट राजनीतिज्ञ व्यक्ति पनि हुन्, मेरा साथीहरू पनि, पूर्व साथीहरू, सहयोगी पनि हुन्, उहाँहरूले राम्रै भूमिका खेलेको मैले महसुस गरेको छु।
0: उहाँहरूलाई पनि तपाईँको पार्टीमा रेड कार्पेट बिछाउनुहुन्छ?
1: अहिले उहाँहरू आउन सक्ने स्थिति छैन, चाहे पनि उहाँहरू एउटा पार्टीमा बाँधिया छन्, त्यस कारणले उहाँ चाहे पनि आउन सक्छ।
0: ज्ञानेन्द्र साई आफै पनि असन्तुष्ट हुनुहुन्छ राप्रपाभित्र?
1: थाहा छ, थाहा छ, तर असन्तुष्ट भए पनि उहाँले अहिले तुरन्त राप्रपा छोड्ने परिस्थितिमा हुनुहुन्न, उहाँ जे गरिराख्नु भएको छ त्यो ठिकै छ, मेरो सद्भाव छ, मैले राम्रो कुरालाई जहिले पनि राम्रै भन्छु।
0: कहिलेसम्म चाहिँ तपाईँहरूको एजेन्डाले सार्थकता पाउला त?
1: म भन्न सक्दिनँ,
0: निश्चित प्रोसिड्युर लिएर हिँड्नु त भयो होला,
1: होइन, म
0: लक्ष्य त होला,
1: म भन्न सक्दैन। पहिलो चरणमा हामीले स्थानीय निकायको निर्वाचनलाई लक्षित गरेको छौँ, राम्रो व्यक्तिहरूलाई हामीले समयमै टिकट दिने हो, समाजले पत्याएको, जनताको सहयोग गर्ने, जनताको सेवा गर्ने व्यक्तिहरूलाई हामी आह्वान गरेर हामी टिकट दिन्छौँ। पहिलो चरणको लक्ष्य भनेको स्थानीय निकायमै राम्रो प्रदर्शनी गर्ने हो, त्यसमा नेपाली जनताले साथ दिन्छन् भन्ने मैले विश्वास गरेको छु। यो एजेन्डा नेपाली जनताले पछ्याइरहेको छ, त्यस कारणले यो एजेन्डालाई विश्वास गर्ने र यो एजेन्डाले देशको प्रगति र उन्नति गर्छ भन्ने सोचेको जनताले हामीलाई स्थानीय
0: चुनावमै प्रतिस्पर्धा गर्ने
1: एकदमै
0: जनताले साथ दिन्छन्
1: भन्ने हामी आशावादी छौँ।
0: अनि तपाईँहरूलाई पत्याउने आधार चाहिँ के त?
1: नपत्याउने आधार के? हामीले जनताले अहिले आजको दिनमा नेपाली जनता यो पुरानो दलहरू यो गणतन्त्र भएर वाक्क दिक्क भइसके, त्यहीलाई वाक्क दिक्क भएर यो नकारात्मक भोट मजबुत भएर बालिन सरकार आयो दुई त्याएँ, तर बालिन सरकारबाट पनि केही भयो होला जस्तो जनतामा बिस्तारै त्यो मनस्थितिबाट पर गइरहेको छ। उनीहरूको क्रियाकलाप, देशमा भएको घटनाक्रम, उनीहरूभित्रैको इनफाइटिङले, त्यस कारणले अब नेपाली जनताले संवैधानिक राजा र हिन्दू अधिराज्य खोज्छन् भन्ने विश्वास।
0: त्यसका लागि बालिन सरकार विरुद्ध सडकमा उत्रिनुहुन्छ, आन्दोलन गर्नुहुन्छ, आगो बाल्नुहुन्छ?
1: आजको दिनमा ऋषिजी आन्दोलन गर्ने माहौल छैन, अहिले इट्स टु अर्ली, अहिले धेरै झट्टै हुन्छ आन्दोलन गर्ने। बालिन सरकारको क्रियाकलाप हेरेर हामीले त्यो निर्णय गर्छौँ र आन्दोलन गर्ने जनताको मनस्थिति पनि तयार हुनुपर्छ। अहिले त्यो मनस्थितिमा जनता छैनन्, जबरजस्ती हामी केही पनि गर्दैनौँ। नेपाली जनताले होइन अब पुग्यो, यो बालन सरकारले देशलाई चलाउन सकेन, राजा ल्याउनु पर्यो, हिन्दू अधिराजा ल्याउनु पर्छ भने हामी पछाडि हट्दैनौँ।
0: तर तपाईँकै पार्टीका नेता दुर्गा प्रसाईले त आजै अहिलै भोलि नै हामी सडकमा यति मान्छे उतार्छौँ,
1: उहाँले बालन सरकारले सकेन भनिराख्नु भएको छ, म पनि त त्यही भनिरहेको छु, खालि शैली फरक छ। म शान्त भएर बोल्छु, उहाँ अलिकति उग्र भएर बोल्नुहुन्छ त्यही विषयलाई होइन, तर कुरा त त्यही हो नि, यो सरकार चल्न सकेन र उहाँले पीडित जनताको पक्षधर हो, सुकुम्बासी यो लघु वित्त पीडित ब्याङ्क पीडित र तिनीहरूको आवाजलाई उहाँले बोकिराख्नु भएको छ, त्यो ठिक छ, उनीहरू आन्दोलनमा उत्रिरहेको छन्, त्यसको साथ हामी दिन्छौँ।
0: अहिले बालेन शाह र रवि लामी छानेमा चाहिँ तपाईँलाई को बढी परिपक्व नेता लाग्छ?
1: म अर्काको विषयमा म कुनै पनि यस्तो प्रकारको टिप्पणी गर्ने मान्छे होइन र होइन ऋषिजी, समयले भन्ला,
0: राष्ट्रिय स्वतन्त्र पार्टीको
1: सुन्नुहोस् न,
0: समय हेर्दाखेरि
1: अहिले समयले भन्दा अहिले त्यो अलि त्यो बोल्ने बेला भएको छैन। बालनजी अहिले लिदिकन 100 कति दिन मात्रै भएको छ, कुरौँ न अहिले नि त्यो आफ्नो अभिव्यक्ति दिइहाल्ने आफ्नो निर्णय दिइहाल्ने बेला भएको छैन, अनि कुरौँ हेरौँ कस्तो गर्छन् दुइटैले।
0: त्यसमा तपाईँहरू स्थानीय चुनावमा नि सहभागी हुने, प्रदेश सभामा पनि सहभागी हुने, निर्वाचन चाहिँ कुनै पनि बहिष्कार गर्नुहुन्न होइन?
1: गर्दैनन्, राजनीतिक पार्टी हो, राजनीतिक पार्टीले निर्वाचन बहिष्कार गर्नु हुँदैन।
0: संविधान चाहिँ के गर्नु?
1: हामी यो संविधान बेठिक छ, यो संविधान गणतान्त्रिक संविधान हो, यसलाई परिवर्तन गरेर कन्स्टिट्युसनल मोनार्की अथवा संवैधानिक राजतन्त्र सनातन धर्म सापेक्ष हिन्दू अधिराज्यको संविधान ल्याउनुपर्छ भन्ने पक्षधर हो। यो संविधानमा परिवर्तन गरोस् भनेर हामी बालन सरकारलाई सुझाव र दबाव पनि दिन्छ,
0: उहाँले कार्यदल पनि बनाउनु भएको थियो,
1: त्यही त त्यो कार्यदललाई सुझाव र अब हाम्रो पार्टी 28 गते हामी दर्ता गर्छौँ, त्यहाँपछि हामी यो संविधान परिवर्तन गर्ने क्रममा दबाव सुझाव सल्लाह सबै गर्छौँ।
0: हस्, समय संवाद र विचारको लागि यहाँलाई हार्दिक धन्यवाद।
1: तपाईँलाई र तपाईँको मिडिया मार्फत सबै नेपाली जनतालाई मेरो आग्रह छ, अनुरोध छ, एउटा नयाँ सोच र विचार लिएर हामी अगाडि बढेको छौँ। यो देशलाई आर्थिक रूपले पनि उन्नत बनाउने, यो देशको मूल्य मान्यतालाई कायम, हामीहरूको सबैको मूल्य मान्यतालाई कायम गराउनको लागि हामी कटिबद्ध छौँ। हामीबाट कुनै प्रकारको धोकाधडी हुँदैन, एजेन्डाप्रति हामी इमान्दार छौँ, वफादार छौँ भन्ने हामीलाई विश्वास गर्नुहोस्। हामीले तपाईँहरूको विश्वासलाई तोड्ने
0: छैन भन्दै
1: सबैलाई मेरो अभिवादन, सबैलाई मेरो नमस्कार र जय नेपाल।

0: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।
1: नमस्कार, आजको श्रृङ्खलामा हामीसँग हुनुहुन्छ टिप्पणीकार मुमाराम खनाल, स्वागत छ यहाँलाई।
2: धन्यवाद।
1: अहिलेको सत्ता सरकार, राष्ट्रिय स्वतन्त्र पार्टी, त्यसको मूल नेतृत्व,
2: जुन ठाउँमा कुनै पनि उम्मेदवारै थिएन होइन, त्यो उम्मेदवार चाहिँ खारेज भएको थियो, त्यसले सबभन्दा बढी मत पाउनुबाट तपाईँले राजनीतिक पतन जुन चाहिँ हामीले भनेका छौँ त्यो हेर्दाखेरि तपाईँ सिंहदरबारभित्र देख्नुहुन्छ। अहिलेको सरकारले जुन चाहिँ त्यो कुरा त एकदमै मैले पहिलेदेखि भनेको छु, एकदमै राम्रो कुरा हो। तर अर्को कुरा यही कन्फ्युजमेन्ट कहाँ छन् भने विद्यार्थी सङ्गठन अथवा चाहिँ अरू अरू चाहिँ पेसागर सङ्गठनहरू जुन हुन्, त्यो पेसागर सङ्गठन बनाउने अधिकार त पार्टीको, पार्टीले नबना भनेर तपाईँ भन्नै सक्नुहुन्न के, पार्टीले तपाईँलाई कस्ता संरचना बनाउँछ भन्ने कुरा। अब त्यो राष्ट्रपाललाई तपाईँले भन्न सक्नुहुन्छ र यो बना यो नबना हामीले बनाउन सक्छौँ, राष्ट्रपाल जे बनाउने उसको अधिकारको कुरा हो। तर त्यो चाहिँ सरकारसँग जोडेर रेन्सेकिङ नगरोस्। जस्तै विद्यार्थीको चाहिँ कुरा किन मैले चाहिँ पटक पटक भन्छु भने उनीहरूले पहिला क्याटेगोराइजै गरेका छैनन् कि। जस्तै ट्रेड युनियन राइट त छ नि त अहिले पनि, तपाईँ हो अनौपचारिक क्षेत्रमा छैन न, यो सरकारले गर्ने हो भने मेरो घरमा भात पकाउने चाहिँ मान्छेले कति तलब पाएको छ भन्ने कुरा थाहा छ, यो सत्तालाई थाहा छ, सरकारलाई थाहा छ। कुनै पनि प्राइभेट कम्पनीहरूमा चाहिँ 4-5 जना मान्छेहरूलाई चाहिँ दिनदिनै घाँस कटाउनेहरूले कति पाएछन्, होटलहरूमा चाहिँ घाँस काट्नेहरूले कति पाइरहेछन्, त्यहाँ पकाउनेहरूले कति पाइरहेछन्, बाहिर कहीँ 1-2 जना राखेका मान्छेहरूले, हो त्यहाँ अनौपचारिक क्षेत्रबाट पैसा आउँदैन, त्यहाँ चाहिँ कसैको पनि वास्ता थिएन अरू पार्टीहरूको। जहाँ औपचारिक क्षेत्रमा र डावर नेपालमा त्यो सबै अधिकार दिइरहेछ होइन, उसको ट्रेड युनियन राइट जुन उनीहरूले बनाएका छन्, बरु त्यसमा त राजनीतिक दुरुपयोग गरेर कैयौँ चाहिँ मान्छेहरू चाहिँ मालिक बनेका छन्। यहाँ तपाईँ हेर्नुभयो भने कैयौँ चाहिँ त्यो मजदुरहरूले आफ्नो अधिकार प्रयोग गर्दा गर्दै मालिक बनेका छन्, कैयौँ क्यासिनोहरूमा, कैयौँ रेस्टुरेन्टहरूमा होइन, त्यस्ता राजनीति पार्टीका दलका मान्छेहरू नै छन्। त्यही भएर ट्रेड युनियनको चाहिँ तपाईँ सबैभन्दा दलका धनी मान्छे हेर्नुभयो भने जसले चाहिँ ट्रेड युनियनको चाहिँ अध्यक्ष भएको छ त्यही नै सबभन्दा धनी छ, त्यो काङ्ग्रेसको धनी मान्छे भएको छ, त्यसबाट एमालेको धनी मान्छे भए पार्टीलाई नै चलाउने मान्छे भएको छ, नामै लिनु पर्दैन। तपाईँ चाहिँ माओवादीको चाहिँ त तपाईँ यति ठुलो मान्छे भयो कि त नामै लिनु पर्दैन, त्यति शक्तिशाली भयो। त्यसो हुनाले ट्रेड युनियन मार्फत शक्तिशाली भएको चाहिँ कारण के हो त भन्दाखेरि तपाईँ अनौपचारिक क्षेत्र औपचारिक क्षेत्रलाई हाइज्याकिङ गरेर हो, त्यस कारणले तपाईँले त्यसलाई होरिजेन्टल बनाइदिनुहोस्। यो अहिले भर्टिकल छ क्या, हेर्नुहोस् विद्यार्थी भर्टिकल छ, टियुको चाहिँ टियुको सङ्गठन र महाकालीको चाहिँ अर्को सङ्गठन चाहिँ को बिचको चाहिँ कनेक्सन त भर्टिकल होइन होइन, तपाईँ ओरिजेन्टल बनाइदिनु। विद्यार्थीको हकितको अधिकारका लागि कसैले पनि सङ्गठित हुन पाउँछन् कलेजमा, तर त्यही कलेजमा सीमित हुन्छ के। हामीहरू त्यति बेला चाहिँ 1988 इन्डियामा पढ्दाखेरि हरेक सङ्गठनहरू थिए तर ती ओरिजेन्टल थिए, कोही पनि भर्टिकल सङ्गठनहरू थिएनन्। एउटा युनिभर्सिटीको मान्छे अर्को युनिभर्सिटीमा गएर त्यही सङ्गठनको नाममा चाहिँ भाषण गर्ने केही पनि थिएन, त्यही कलेजमा हुन्थ्यो निर्वाचन, हामी पनि निर्वाचन उठ्यौँ होइन, त्यो निर्वाचनमा जो पनि उठ्न पाइन्थ्यो जो विद्यार्थी थियो, अनि त्यो विद्यार्थीलाई कसैले पनि अर्को कलेजको चाहिँ यसलाई राम्रो यो हो भन्ने केही पनि थिएन। भन्दाखेरि यसलाई ओरिजेन्टल बनाउन बित्तिकै यो समस्या समाधान हुन्छ, तर उहाँहरूले क्याटेगोरिकल्ली त्यसमा काम गरेको मैले देख्दिनँ। मात्रै यो कुरा चाहिँ सत्य हो कि तपाईँ रेन्ट सिकिङ अर्गनाइजेसनहरूलाई चाहिँ विघटन गर्नुपर्छ, त्यो दललाई पनि भन्नु पऱ्यो होइन, बालेनले चाहिँ त्यो सत्तामा मात्रै होइन दलहरूलाई पनि आग्रह के गर्नु पऱ्यो भने तपाईँहरूले चाहिँ यस्ता खालका जुन चाहिँ भ्रष्टाचारका लागि कारक बनेका छन् त्यस्ता सङ्गठन नराख्नुहोस् होइन, शिक्षकलाई राजनीति गर्न नदिने भने पहिले नै भने हो, तर त्यो प्र्याक्टिकल्ली भएन, त्यो इम्प्लिमेन्टेसन अहिले पनि भएको छैन, त्यो सेम त्यो पहिला जस्तै हो, अहिले पनि केही पनि त्यो प्रयोग
1: घोषणा गर्दैमा कसरी हुन्छ र
2: हो त्यो चाहिँ हो। त्यही भएर नेपालको राजनीतिलाई तपाईँले चाहिँ जराइदेखि नबुझिकन यी कुरा कति हो भनेर त भएन नि होइन, त्यस्तो लागू भएको पनि त हुनु पऱ्यो नि त, त्यो लागू कति भएको छ हो कर्मचारी तन्त्रमा लागू भयो होला, किनभने अहिले त शक्तिविहीन छन् नि त त्यो कर्मचारी निरीह छन्, उनीहरूले शक्ति त्यसै पनि भए पनि काम गर्न सक्दैन थिए, किनभने सत्ताले पुछ्नु पऱ्यो नि, मन्त्रीले पुछ्नु पऱ्यो नि, मन्त्री नै अर्का छन् होइन, अर्को प्रधानमन्त्री नै अर्को छन् भनेपछि त हिजो जस्तो त्यो हाइरार्की जोडिएर आउने सङ्गठन त यिनीहरूको छैन, तर यिनीहरूले पनि सङ्गठन त गरेका छन् केही थोरै मात्रामा, तर यिनीहरूको सङ्गठनले अहिले चाहिँ तत्काल चाहिँ सिंहदरबारमा प्रभाव पार्ने तहको छैन, त्यो त बालेनलाई काम गर्नुको लागि त यो त एकदमै ठुलो अपर्च्युनिटी हो, हिजो भएका प्रधानमन्त्रीहरूले त्यसरी काम गर्न सक्दैन थिए किनकि उनीहरूको चाहिँ त्यो बोझ नै यति ठुलो थियो, त्यो राजनीतिको ब्यागेज बोकेर उनीहरू 40 सालदेखि आएका थिए नि, त्यो ब्यागेजको भारी त अहिले चाहिँ बालेनले बोक्नु परेको छैन, हेर्नुहोस् हिजो दुई तिन वर्षको मेयरको ब्यागेज त उनले बोकेका छन्, तर त्यही ब्यागेज चाहिँ हिजोका पार्टीभन्दा ठुलो भइसकेछ कि, नत्र उनले चाहिँ उनका चाहिँ सल्लाहकारको जुन अहिले चाहिँ आतङ्क छ एक प्रकारले, त्यो त त्यस्तो नहुनुपर्ने हो नि त। त्यसैले तपाईँले चाहिँ हिजो 40 सालदेखि त्यो बोकेका दलका चाहिँ भारी चाहिँ तपाईँले आजै त्यही गरुङको भारी अर्को बनाइदिने प्यारलल्ली, त्यो त नबनाउनुहोस् होइन, त्यो राम्रो कुरा हो। यो कुरा चाहिँ सबै यिनी यस्ता खालका चाहिँ अर्गनाइजेसन हटाउनुपर्छ, र बालेन सरकारले यो हटाउनको लागि चाहिँ जुन गरेको थियो त्यसको त मैले जहिले पनि स्वागत गरेको थिएँ, अहिले पनि गर्छु, तर लागू हुनु पर्यो।
1: यही महिनाको अन्त्यमा कङ्ग्रेस सभापति शेरबहादुर देउवा स्वदेश फर्किँदै हुनुहुन्छ, विभिन्न परिघटनाहरू जोडिन्छन्, कङ्ग्रेसको फेरि तपाईँको मुद्दा पुनः अवलोकन भएको छ, अदालतले त्यो विषयलाई जरादेखि फेरि हेर्नु भनेको छ, 26 गते राति आउने शेरबहादुर देउवा, 28 गते दिउँसोलाई टिकट सार्नु भएको छ, यसका विषयमा एउटा सार्वजनिक टिप्पणी छ। कार्यकर्ताहरूको भव्य स्वागत पाउनका लागि देउबाजीले रातिको फ्लाइट क्यान्सल गरेर दिउँसो आउने भएछन्। उहाँ विश्वयुद्ध नै जितेर भिक्टोरिया क्रस पाएर इरान र अमेरिकाको युद्धलाई शान्त पार्न मध्यस्थता गरेर आएका हुन् कि, नोबेल शान्ति पुरस्कार वा फिफा विश्वकप ट्रफी नै बोकेर आउन लाग्नु भएको हो कि?
2: यो टिप्पणी त चाहिँ जसले लेख्नुभयो उहाँको विचार होला, यो चाहिँ सुन्दर नै छ विचार, तर मलाई चाहिँ के लाग्छ भने यो प्रहसन जुन नेपाली राजनीतिमा फेरि हुन खोज्दैछ यो धेरै दुर्भाग्यपूर्ण छ। किन भन्नुहुन्छ भने यद्यपि मलाई के लाग्छ भने जति केपी ओली र प्रचण्डले सजाय पाउनु पर्थ्यो त्यति त्योभन्दा धेरै सजाय चाहिँ देउवाले पाए, जो उनी त्यो सजाय पाउन लायक थिएनन् खास, तर उनको श्रीमतीको कुरा यति धेरै नेपाली मिडियामा त्यो एउटा भ्रष्टाचारसँग जोडिएर आयो होइन, त्यो कति यथार्थ थियो र कति भ्रम थियो त्यो आफ्नै ठाउँमा छ, र त्यो भ्रम र यथार्थलाई पर्गेल्न सक्ने म पात्र पनि होइन, त्यसैले हामी नै होइनौँ होइन, त्यो पर्गेल्न सक्ने चाहिँ निकाय नै अर्कै हो, तर त्यो छोडेर पब्लिक पर्सेप्सन फेरि अनायासै शून्यमा उदाउँछ भन्ने त होइन। पब्लिक पर्सेप्सन भने त यी उनीहरूले गरेका क्रियाकलापबाट उब्जिने कुरा हुन् होइन, त्यो पर्सेप्सन धेरै नेगेटिभ थियो, त्यस कारणले मलाई लाग्छ देउवाले बढी सजाय पाए होइन, त्यो शारीरिक रूपमा पनि मानसिक रूपमा पनि। तर यसको मतलब यो होइन कि उनले जुन चाहिँ नेपाली राजनीतिमा गरेको कुकर्म छ त्यो चाहिँ यति चाँडै साम्य हुन्छ भन्ने म ठान्दिनँ, र उनका जुन अनुयायीहरू छन् उनका अनुयायीहरूको लागि त त्यो ठिकै हो, किनकि शेरबहादुर देउवा आएर त्यो त्राण चाहिँ पाउँला राजनीतिबाट भन्ने जुन आशा छ उनीहरूको, किनकि उनीहरू त देउवा मार्फत जसको चाहिँ धेरै ठुलो वैभवशाली जीवन बनेको छ, त्यो राज्य सत्ताको दोहनसँग जोडिएर होला अथवा चाहिँ विभिन्न पद र प्रतिष्ठासँग जोडिएर अन्य शक्तिका चाहिँ धेरै खालका स्रोतहरू हुन्छन्, ती त्यो शक्तिको दुरुपयोगबाट बनेका स्रोतहरू मार्फत जो देउवालाई चाहिँ उनीहरूले त भगवान् मान्नु स्वाभाविक हुन्छ र उनीहरूले चाहिँ जीवनदाता मान्नु स्वाभाविक हुन्छ, एउटा राजनीतिक नेताको रूपमा नेपाली कङ्ग्रेसको भविष्यको लागि यो चाहिँ हुन त मलाई लाग्दैन त्यस्तो कि अब सर्वोच्च हुन त नेपालको सर्वोच्च अदालतले दुईवटा पार्टी फुट होइन जुट भन्नेसम्मको चाहिँ डिसिजन गरेका छ, त्यस हुनाले यसले यो राजनीतिमा कति प्रवेश गर्ने र कति नगर्ने भन्ने त्यो सीमाहीन अराजकता चाहिँ अदालतको धेरै पटक देखिएको छ, र मलाई लाग्छ अहिले यस्तो बेलामा फेरि चाहिँ राजनीतिक दलहरूलाई नामेट पार्ने र अनि फेरि एउटा ठुलो शून्यतामा लिएर जानका लागि नेपाली कङ्ग्रेस जस्तो पार्टी जो भर्खरै तङ्ग्रिन खोज्दैछ त्यो पार्टीलाई पनि फेरि समाप्त पार्ने जुन यसै पनि कम्युनिस्ट पार्टीहरू कमजोर भएका छन् र उनको आन्तरिक कलहले अझ बढी चाहिँ विभाजनको दिशातिर जाँदैछ, फेरि कङ्ग्रेस एक ढङ्गले जुन प्रकारको अदालतको निर्णय र विशेष महाधिवेशनपछि जुन ढङ्गले यसले आफ्नो दिशा तय गर्न खोज्दैछ त्यसमा पुनः चाहिँ यसलाई भाँजो हाल्न यसलाई चाहिँ बिथोल्न र नेपाली राजनीतिलाई नै डामाडोल बनाउनको लागि अदालतले त्यस्तो प्रकारको काम त गर्दैन होला भन्ने लाग्छ मलाई। कुनै पनि
1: मैले यो प्रसङ्ग अनायास ल्याएको होइन, यो कङ्ग्रेस वृत्तमा यति उकुस मुकुस छ, यो बाहिर धेरै प्रकट भएको छैन, सायद अब आज भोलिदेखि मान्छेहरूले भन्न थाल्लान्, तर अहिलेको सत्ता सरकार राष्ट्रिय स्वतन्त्र पार्टी त्यसको मूल नेतृत्व त्यसको निरन्तर रूपमा सर्वोच्च अदालतको सम्बन्धित अब तोकिने इजलासका न्यायाधीशहरूसँगको औपचारिक अनौपचारिक रूपमा उडवासदेखि लिएर शेरबहादुर देउवाको आगमन समानान्तर रूपमा शशाङ्क कोइरालाहरूले राखेको पूर्ववत भेलालाई स्थगित नगरेर फेरि छाप सफलतापूर्वक त्यसलाई निरन्तरता दिने र भू राजनीतिका अरू थुप्रै चासो र सरोकारका कारणले यो त्यत्तिकै चर्चा नगरिरहन सकिने विषय रहेन।
2: अवश्य पनि होइन, तपाईँले प्रश्न उठाएपछि पक्कै पनि तपाईँले चाहिँ धेरै पाटा पक्षलाई चाहिँ हेरेर नै तपाईँले उठाउनु भएको छ भन्ने कुरा म त्यो बुझ्छु र त्यो स्वाभाविक पनि हो, किनकि नेपाली राजनीतिमा जुन प्रकारका घटनाहरू खास गरेर भदौ 24 पछि आए ती घटनाक्रमहरूले स्वाभाविक परिणामहरू कतै पनि दिएका छैनन्, त्यसमा फेरि पनि स्वाभाविक परिणाम देलान् भनेर हामी विश्वस्त हुने ठाउँ पनि छैन होइन। तर मलाई मेरो आफ्नो पर्सनल चाहिँ एउटा ओपिनियन भनौँ न होइन, एउटा मेरो व्यक्तिगत विचार के हो भन्नुहुन्छ भने नेपाली राजनीतिको यो खालको चाहिँ जुन अस्थिरता छ, हामीले एकातिर हेर्दाखेरि बडो फेरि मैले अस्थिरता भन्दा अर्को अर्थ लाग्ला, एकातिर हेर्दा बडो शक्तिशाली सरकार छ
1: इतिहासकै
2: शक्तिशाली सरकारमा भएका मन्त्रीहरू उकुस मुकुस छन्, स्वयं प्रधानमन्त्री उकुस मुकुस भएर स्ट्याटस लेख्छन् म एक्लो भएँ भनेर, होइन त्यो एक्लो कहाँबाट हो, आलोचकहरूबाट हो, प्रशंसकहरूबाट हो, आफ्नै टिमबाट हो, पार्टीबाट हो, कहाँबाट भन्ने थाहा छैन, तर उनी उकुस मुकुसमा छन्, उनका मन्त्रीहरू झन् उकुस मुकुसमा छन्। एकैचोटि हेर्नुहोस् है, सांसदहरूको उकुस मुकुस त झन् विस्फोटको स्थितिमा छ र ती कुराहरू प्रकट रूपमा आइरहेका छन् भन्दाखेरि, अर्कोतिर चाहिँ तपाईँ हेर्नुहुन्छ भने स्वयं चाहिँ हिजोका पुराना पार्टी उकुस मुकुसमा छन् होइन, यो कता जाँदैछ थाहा पनि छैन, उनीहरूको उपस्थिति पनि एकदमै निम्चरो छ भन्दाखेरि, यो उकुस मुकुसको बेलामा अझ एउटा पार्टी जो चाहिँ संस्थागत तरिकाले अगाडि बढ्दैछ र उसले चाहिँ आफ्नो हिजोको चाहिँ जुन कमजोरी हो त्यसलाई करेक्सन गरेर अगाडि जान कोसिस गर्दैछ, त्यसमा फेरि अर्को चाहिँ तपाईँ भाजो हाल्ने चाहिँ उकुस मुकुस आउने हो कि भन्ने जुन डर त्रास चाहिँ बनाउन खोजिएको छ, यसप्रति मेरो टिप्पणी के हो भने यो धेरै नै नराम्रो कुरा हो। यदि यो चाहिँ कुनै अहिलेको न्यायालयले पनि होइन यस्ता कुराहरू एकपटक निरूपण भइसकेका कुराहरू होइन न्यायिक निरूपण भइसकेका कुराहरूलाई फेरि तपाईँले राजनीतिमा प्रवेश गरेर घिजल्न खोज्नुहुन्छ भने यो न्यायपालिकाको विषयमा पनि मलाई म छक्क पर्छु, यसभन्दा अगाडि पनि प्रश्न नउठेका छैनन्, असाध्यै धेरै प्रश्न उठेका छन्, स्वयं प्रधान न्यायाधीशमाथि प्रश्नहरू छन् होइन, र यसको चाहिँ अन्त्य कहाँ हो त भन्ने विषयमा मलाई लाग्छ यो चाहिँ सम्मानित अदालतले त्यस्तो नगर्ला भन्ने नै मलाई लाग्छ होइन, त्यो खालको चाहिँ वितण्डातिर यसलाई नलैजाला। तर कङ्ग्रेसहरूमा गगन थापाको नेतृत्वलाई अस्वीकार गर्ने शेरबहादुरको जुन चाहिँ एउटा जमात छ, त्यो जमातका लागि त यो एउटा त्राण होइन, त्यो एउटा चाहिँ एउटा सहारा भनौँ न, यो डुब्न लागेकोलाई चाहिँ तिनकाको सहारा भन्छ नि, त्यस्तै चाहिँ होला यो। तर यो विषय चाहिँ वास्तवमा हुन त नेपालमा चाहिँ केही भयो भने अस्वाभाविक भन्ने केही छैन भन्नुभयो तपाईँले पनि, यो अनायासै नउठाएको प्रश्न भएको हुनाले, तर यसले चाहिँ दिने परिणाम चाहिँ निश्चित रूपमा सुखद हुँदैन, त्यो नेपाली कङ्ग्रेसको लागि त छँदैछ, नेपाली राजनीतिकै लागि कुरा गर्दैछु मैले, कङ्ग्रेसको त उसको आफ्नो व्यक्तिगत कुरा भयो, आफ्नो पार्टीगत कुरा भयो, व्यक्तिगत नभनौँ पार्टीगत कुरा भयो, तर त्यो पार्टीगत कुराले पनि कहिलेकाहीँ के हुन्छ भने ठुलो जहिले केपी ओलीकै नेतृत्व एउटा पार्टी एमालेको लागि चाहिँ थियो, एमालेको नेतृत्व थियो, तर हाम्रा लागि त एउटा राजनीति दुर्भाग्यको कारण बन्यो होइन, भोलि त्यस्तै नै हुन्छ, एउटा सानो डिसिजन अदालतको नियमित प्रक्रियाको डिसिजन होला, तर त्यो डिसिजनले नेपालको राजनीति कोर्सलाई, नेपालको चाहिँ राजनीतिक पार्टीको चाहिँ सन्तुलनलाई त्यसले चाहिँ अर्को दिशातिर लिएर जान्छ र त्यसले चाहिँ राम्रो परिणाम चाहिँ दिँदैन।
1: केपी ओलीजीले अहिले पनि यो विशेष गरी हुन त उहाँ कोशी प्रदेशमा चाहिँ उहाँले इच्छा आएको मुख्यमन्त्री नभएर त्यसबाट रक्षात्मक हुनु पर्यो, नत्र हिक्मत कार्कीजीलाई उहाँले हट्नु भनेर भनिदिएर उहाँ आएर भेटघाट भएपछि अहिलेलाई रोकिदिए भने पछाडि त्यो चाहिँ अब बिस्तारै मक्किएको हो कि ओलीको पकड भनेर बुझ्न त सकियो होला, तर आज पनि यतापट्टि पुष्पकमल दाहाल र उतापट्टि केपी ओली उहाँहरू दुईजनाले जे भन्नुभयो सर्वेसर्वा हो, उनीहरू कहिल्यै मिल्दैनन् भनेर छुटेका थिए नि त अस्ति त, जिन्दगी सँगै सँगै जन्ती मलामी भनेका पात्रहरू त्यहाँबाट यस्तो निषेधात्मक अवस्थामा आए तर अहिले फेरि मिले र पक्कै मिल्ने तर्खरमा छन्,
2: होइन उहाँहरू त जहिले पनि आफ्नो लागि चाहिँ आफ्नो स्वार्थमा चाहिँ केन्द्रित भएर चाहिँ उनीहरूको पार्टी मिल्नलाई एक मिनट पनि लाग्दैन, मैले पहिले भनेको थिएँ प्रचण्ड र ओलीको स्वार्थ मिल्नु पऱ्यो पार्टी चाहिँ मिलि नै हाल्छ, र अब यता पुष्पकमल दाहालको पार्टीमा करिब करिब उनका विरोधीहरू सबै उहाँले सकाउनु भएको छ होइन, उनका विरोधीहरू त्यहाँ छैनन्, त्यस हुनाले त्यो पार्टी त जहिले पनि इन्ट्याक्ट रहने भयो, तर केपी ओलीका चाहिँ विरोधीलाई उहाँले पनि निकाल्नु भयो, प्रचण्डबाट उहाँ धेरै राम्रो चाहिँ सिक्नुभयो होइन, तर सबैलाई निकालिसके एमाले त्यति चाँडै निस्किन्न जति माओवादीबाट निस्किन्छ, किनभने माओवादीबाट निस्किनको लागि चाहिँ त्यो प्रचण्डको चाहिँ कर्के आँखा देख्ने बित्तिकै उसले बुझिहाल्छ होइन, अब मेरो भविष्य छैन, भविष्य हुन्न पनि, बेकारमा त्यहाँ किन बस्ने भन्ने निस्किन्छ, तर केपी ओलीको पार्टीमा त त्यस्तो थिएन पहिला त होइन, मैले अघि पनि एउटा प्रसङ्गमा आएको थियो त्यो इन्टरमिडिएटरी बोडी भने नि, त्यो पार्टीलाई इन्ट्याक्ट राख्नका लागि त ठुलो जमात न त केपी ओलीप्रति थियो न त माधव नेपालप्रति थियो, त्यसले एउटा खालको चाहिँ बिचबाट ती दुइटै टेन्डेन्सीहरूलाई चाहिँ ब्यालेन्समा राखेको थियो, त्यसको धेरै ठुलो महत्त्व हुन्छ पार्टीमा, तर त्यो महत्त्वलाई ओलीजीले बुझेनन् कि त्यसलाई निकालिदिने बित्तिकै मेरा मान्छे पनि मेरा विरोधी हुन्छन्,

0: पार्टीमा त्यही भएर तपाईँले चाहिँ फाल्नुभन्दा पनि त्यसलाई व्यवस्थापन गर्ने राजनीतिक एजेन्डा ल्याउनुपर्छ के। पार्टीलाई व्यक्तिगत रूपमा चलाउने मान्छेहरूको के हुन्छ भने तपाईँले राजनीतिलाई म्यानेज गर्नका लागि चाहिँ तपाईँले अर्को यस्तो एजेन्डा ल्याउनुहोस् जहाँ त्यसलाई राख्न सकिन्छ, होइन जो त्यो एजेन्डाभित्र वटाउँछ। त्यो होइन कि व्यक्तिगत तहमा ओर्लिएर उहाँहरूले गाली गर्नुहुन्छ र निकालिदिनुहुन्छ, होइन अब उसलाई जिम्मेवारी दिनुहुन्न। त्यसपछि लामो समयसम्म कलह हुन्छ, व्यक्ति कतिसम्म त्यो बिना कामको कलह चाहिँ थामेर बस्छ, हाम्रो भीम रावल जस्तै, होइन एक ठाउँमा पुगेपछि त त्यो पनि बेकार, अब म कति यस्तै कुरा गरेर बस्ने भन्ने ठाउँमा पुग्छ र ऊ अलगिन्छ। त्यसर्थ त्यो इन्टरमिडिएटरी बोडीलाई एमाले अझ भन्दिनँ मैले, ओलीजीले धेरै छिन्न भिन्न पारिदिनु हो जसका कारणले आफ्ना नजिकका मान्छेहरू नै शत्रु बन्न पुगे, अब लडाइँ नजिकका मान्छेसँग आयो टाढाका फालेपछि। त्यस कारणले गर्दाखेरि उहाँको पार्टी चाहिँ अझै पनि उहाँका विरोधी जो जति छन् उनले त्यो विरोधी पनि नभनौँ उहाँलाई चाहिँ आलोचना गर्ने अथवा यस्तो नगर्नु यसरी सुध्रिनु उहाँको चाहिँ विकल्पमा ल तपाईँले चाहिँ तुरुन्तै नेतृत्व छोड्नुहोस् भन्ने त एघार साथी होलान्, होइन दुई चारजना होलान्, तर धेरैले त यो सामूहिकतालाई कसरी बचाउने भन्ने होला, तर त्यहाँ पनि छैन। उहाँहरूको व्यक्तिवादी चरित्र यति धेरै छ कि उहाँहरूले चाहिँ आफूलाई चाहिँ भगवान नमान्ने, आफूलाई चाहिँ मसिहा नमान्ने, आफूलाई अन्तर्राष्ट्रिय चाहिँ कम्युनिस्ट आन्दोलनको केन्द्र नमान्ने, आफूलाई माओ नमान्ने, आफूलाई लेनिन नमान्ने, आफूलाई मार्क्स नमान्ने जति मान्छे छन् ती मान्छे पार्टीबाट निस्कियोस् भन्ने चाहनुहुन्छ। तर दुर्भाग्यको कुरा के हो, पार्टीको चरित्र नै यस्तो हुन्छ, उहाँले निकालेपछि फेरि पार्टीमा त्यस्तै जन्मिन्छन्। यो त रक्तबीज जस्तै हो, हेर्नुहोस् होइन, पार्टीभित्र त विरोधी जन्मिरहन्छ।
1: र फेरि हाम्रो देशभित्र यो सायद देश सामर्थ्यका दृष्टिकोणले कमजोर भएर पनि होला, र यत्रा भीमका छिमेकीका बिचमा भएर होला हामी कहाँ छौँ भन्ने कुरा चाहिँ तपाईँको छिमेकीले पनि निर्धारण गर्छ। त्यही दृष्टिकोणले पाश्चात्य शक्तिका युरोपियन युनियन अमेरिकाहरूका आफ्ना आफ्ना चासो स्वार्थहरू हुन्छन्, र ठुला परिवर्तनहरू त्यो चाहे राजतन्त्र गएको होस्, प्रजातन्त्र आएको होस्, 7 सालको प्रजातन्त्र होस्, 46 साल होस्, 62-63 होस्, यसको बीज आन्तरिक भए पनि यसको परिणाममा चाहिँ काहीँ न काहीँ अन्तर्राष्ट्रिय प्रभाव थियो जो बिस्तारै बुझिन्छ, र हामीले धेरै हकमा त छर्लङ्ग पनि भएका छौँ, र अहिले भइरहेका गतिविधि पनि यी भित्रै मात्रै होइनन् होला भन्न सकिन्छ, होइन?
0: सकिन्छ, त्यो त पक्कै पनि। के हो भने मूल चालक शक्ति त यहीँकै हो, होइन, जो चाहिँ यहाँभित्र जुन असन्तुष्टिहरू हुन्छन्, जो राजनीतिक कलहहरू हुन्छन्, त्यसमा चाहिँ भूराजनीति जहिले पनि भइरहेको हुन्छ। उनीहरू आफ्नो आफ्नो ढङ्गले काम त गरिरहेका हुन्छन्, उनीहरूका आफ्नै स्वार्थहरू छन्, होइन, ठुला राष्ट्रहरूका आफ्नै ठुला स्वार्थहरू हुन्छन्, त्यो सामरिक स्वार्थ पनि छ, राजनीतिक स्वार्थ पनि छ, अथवा राजनीतिभन्दा बढी सुरक्षासँगको चासो छ, उनीहरूको आर्थिक चासो पनि छ। यहाँ उनीहरूले विभिन्न ठाउँहरूमा सहयोग गरेका छन्, त्यो सहयोग चाहिँ त्यसै गरेको अनुदानहरू दिएका छन्, प्रोजेक्टहरूमा चाहिँ लगानी गरेका छन्, होइन, कतिपय चाहिँ अनुदान दिए पनि कतिपय सशर्त छन्, होइन, सशर्त छन् अथवा चाहिँ उनीहरूको सामरिक स्वार्थसँग काहीँ न काहीँ गाँसिन्छ। र यी दिशातिर चाहिँ कुन राजनीतिक शक्ति आयो भने आफ्नो त्यो प्रकारको सोचलाई चाहिँ सबल बनाउला अथवा दुर्बल बनाउला भनेर त उनीहरूले सोच्छन् नै, होइन, सधैँ सोचिरहेको हुन्छन्। तर जब जब राजनीतिक अस्थिरता आउँछ त्यसपछि एउटा पक्ष उनीहरूले रोज्नुपर्ने हुन्छ,
1: रोजेको देखिन्छ,
0: देखिन्छ,
1: हुन त हुन्छन्,
0: हुन्छन्, रोजेकै छन्। त्यो रोज्नको लागि चाहिँ त्यो स्वाभाविक हो, त्यो रोज्छन् नै। त्यसै हुनाले हाम्रो चाहिँ अहिले सबभन्दा डरको कुरा के छ भने यो भूराजनीतिक सन्तुलनलाई चाहिँ हामीले चाहिँ धेरै अर्थमा, होइन, तपाईँ चाहिँ ठुला ठुला धेरै चाहिँ काण्डहरू चाहिँ तपाईँ अन्तर्राष्ट्रिय रूपमा पनि हेर्नुभयो भने भनिन्छ, जब फोर्डलाई चाहिँ देशबाट निकाल्न भनियो तब चाहिँ यो एकजना ठुलो राष्ट्रपति एलेन्डेलाई चाहिँ मारियो नि, होइन, एलेन्डे मारिनमा चाहिँ मूल कारण राजनीतिभन्दा बढी चाहिँ
1: आर्थिक
0: कारण चाहिँ फोर्डलाई चाहिँ त्यहाँबाट निकाल्ने डिसिजन थियो भनेर विभिन्न एनालिसिसहरू हुन्छन्, होइन। यस्तो किन हुन्छ भन्नुहुन्छ भने यो हाम्रा चाहिँ साना चाहिँ कुराहरू, जस्तै भैरवा एयरपोर्टमा किन प्लेन बस्न सकिरहेको छैन त, किन सम्झौताहरू भएन, त्यत्रो खर्च गरेर किन चाहिँ त्यो काम नलाग्ने भएर बसिरहेको छ र कर्मचारीलाई चाहिँ तलब पालेर बस्नु परिरहेको छ त। यो झट्ट हेर्दाखेरि त्यहाँ हामीले चाहिँ सानो कुरा देखेँ भने, होइन, त्यहाँ भएका भ्रष्टाचारका कुराहरूदेखि लिएर हामीले ठेकदार चुन्नेदेखि लिएर हामीले चाहिँ त्यो प्रकारको एउटा कूटनीतिक पहल चाहिँ नगरेकोदेखि लिएर थुप्रो कुरा जोडिन्छन्, होइन, त्यो कुरा वास्तवमा चाहिँ भारत र नेपालकोसँग मात्रै सम्बन्ध छैन कि। यस्ता साना साना प्रोजेक्टहरू तपाईँ हेर्नुभयो भने भूराजनीतिका गाँठाहरू चाहिँ प्रष्टसँग देखिन्छ, तर त्यसलाई कसरी चाहिँ हामीले चाहिँ सन्तुलनमा ल्याउने भन्नको लागि नै हो हामीले चाहिँ उत्तेजना

0: र त्यो चाहिँ देशमा चाहिँ त्यो सन्तुलन बिगार्ने शक्ति चाहिँ सत्तामा आउनु बित्तिकै त्यसले चाहिँ न त त्यसले म्यानेज गर्न सक्छ, पहिलो कुरा भएको जतिलाई पनि बिगारिदिन्छ कि हो। त्यसमा डर के हो भने आला काँचाहरू त्यसै भन्या त होइनन् मान्छेहरूले, आला काँचा हामीले त्यसै चाहिँ कसैको उमेर हेरेर भन्या होइन, उनीहरूको काम गर्ने ढङ, उनीहरूको विगत, उनीहरूको तरिका, उनीहरूले गरिरहेको कुरा हेरेर भन्या हो। त्यसमाले यहाँ न उमेरलाई भन्या हो न यहाँ जातिलाई भन्या हो। त्यसमाले भू राजनीतिमा आउनु बित्तिकै तपाईँले धेरै कुराको सन्तुलन खोज्छ त्यसले, तर त्यो सन्तुलन मिलाउन जसले सक्दैन सन्तुलनलाई चाहिँ खलबल्याउँछ। हिजोदेखि नै हाम्रो छैन, हाम्रो धेरै समस्या छ यसमा, किन यसले राजनीतिले बिगार्या हो यो, होइन? हाम्रो राजनीतिले हाम्रा चाहिँ भू राजनीतिका जति पनि चाहिँ विज्ञहरू छन् तिनीहरूलाई न त त्यसले राम्रोसँग चाहिँ उनीहरूको ज्ञानलाई लिएको छ राज्यले, न त्यो राज्यले त्यो ज्ञान लिनको लागि चाहिँ काहीँ न काहीँबाट इन्टरभेन्सन गर्ने काहीँ पनि चाहिँ ठाउँ पनि राखेको छैन। त्यसमाले त्यो एउटा अवैध किल्ला जस्तो छ के, त्यहाँभित्र जसले खुसुक्क तपाईँको कानमा भन्न सक्ने एउटा मान्छे बनाएको छ, होइन? जुन चाहिँ अब चिनको कुरा गर्यो भने चिनिया व्यापारी हो कि के हो, अब भारतको कुरा गर्यो भने भारतीय व्यापारी हो कि के हो, अमेरिकाको कुरा गर्यो भने होइन पनि त्यही हो, त्यहाँबाट चाहिँ आउने र हामीले यति त्यहाँका कन्सल्ट्यान्टहरू त्यहाँबाट आउने ठुलो पैसाका कन्सल्ट्यान्टहरूले जब कुरा गर्न थाल्छन् त्यसपछि कसैले पनि पत्याउन्न क्या त्यो, तपाईँ त्यसबाट जाउँ तपाईँ लाभान्वित हुनुहुन्छ अनि त्यसको पैरवी गर्नुहुन्छ र त्यसलाई चाहिँ भूराष्ट्रिय भूराजनीतिको सबभन्दा माथिल्लो भन्नुहुन्छ, त्यसले त होइन नि। हाम्रा चाहिँ हाम्रो देशको स्वार्थमा हाम्रो इन्ट्रेस्टमा काम गरिरहेका जसको हाम्रो विश्वासमा रहेका मान्छेहरूले के भन्छन् त्यसका आधारमा गरिनुपर्ने हो। तर हामीले चाहिँ के गरेका छौँ भने जसलाई चिनिएको छ फलानु हो भन्ने, होइन फलानाका देशकै काम गर्छ भन्ने पनि चिनिया छ कि, ती मान्छे चाँडै बोल्छन् क्या यहाँ हेर्नुहोस्। चाँडै बोल्छन् मात्रै होइन, मन्त्रीको कान कान पुर्याउने पनि उनी नै हुन्छन्, अनि त्यो मन्त्री चाहिँ मन्त्री जहिले पनि राजनीति त जहिले पनि यस्तै नै हुन्छ हेर्नुहोस्, होइन? राजनीतिमा धेरै भेकुभ नै हुन्छन् हेर्नुहोस्, हामीले चाहिँ यो नभनौँ कि राजनीतिमा धेरै राम्रा मान्छे छन्, राजनीतिमा भेकुभै हुन्छ 90% राजनीतिमा भेकुभ मान्छेहरू नै हुन्छन्। तर ती 90% चाहिँ बेकुब मान्छेहरूलाई एक ढङ्गले कानुन त होइन, तपाईँ चाहिँ संविधान त सबै हिसाबले चाहिँ तानेर चाहिँ त्यो एउटा सिस्टममा ल्याउने काम चाहिँ अरूले नै गरिरहेको हुन्छन् के संसारमै, त्यो नत्र पोलिटिसियन हेर्नुहुन्छ भने अराजकै छन्, जहाँ पनि कहीँ पनि गतिला छैनन्, त्यो हाम्रा मात्रै चाहिँ अगतिला हुन् भने होइन यो, तर त्यसलाई चाहिँ इन्डोर्स गर्ने उनीहरूसँग मेकानिजम छ। कहीँ पनि तपाईँ युनिभर्सिटीको नलेज अथवा चाहिँ स्वतन्त्र थिङ्क ट्याङ्कहरूको नलेज, सबै नलेज अथवा इन्डिभिजुअल राष्ट्रको लागि चाहिने मान्छेको नलेज, त्यसलाई इन्कर्पोरेट गर्ने पालहरू बनाएको हुन्छ क्या राज्यको सरकारले, त्यो सत्ताले त्यहाँ चाहिँ सबै पाल बन्द गरिदिएको छ क्या, यहाँ चाहिँ यहाँ कहीँ पनि पाल छैन तपाईँ चाहिँ स्वायत्त अरू थिङ्क ट्याङ्कको बुद्धि अरूको बुद्धि त्यहाँ त्यो इन्कर्पोरेट गर्न मिल्ने ठाउँै छैन कि। तपाईँ एकदमै राम्रो पत्रकार हुनुभयो, देशको चाहिँ देशको सूचनालाई चाहिँ एकदमै माथि लान्छु भनेर तपाईँले ठान्नुभयो भने तपाईँको चाहिँ त्यो इन्टरभेन्सन गर्ने ठाउँै छैन होइन। अरूमा पनि त्यस्तै हो, अनि भू राजनीतिमा पनि त्यस्तो भएपछि त के हुन्छ, धेरै असन्तुलित भएर जान्छ हेर्नुहोस्, होइन? अरू सेक्टरमा त्यो पछि देखेला, भू राजनीतिमा आज देखिन्छ, किनभने तपाईँले त्यही जुन प्रोएक्टिभ गर्नुहुन्छ नि त्यो शक्तिले चाँडै रिएक्सन गर्छ अनि त्यो कुरा जहाँ झन् चाँडै आउँछ। त्यस हुनाले अहिले चाहिँ मलाई के लाग्छ भने हाम्रो भू राजनीतिक चाहिँ सन्तुलनको दृष्टिकोणबाट हाम्रो बिग्रिँदै गइरहेको थियो र अहिले पनि थप बिग्रिँदैछ।
1: जनताले अभूतपूर्ण रूपमा जनमत दिए, जनमत दिए पश्चात त्यो भुइँमाना भाँडामा भएको छ, त्यो कुरा स्वयं अब अरूलाई भन्नु परेन, रविजी र बालनजीलाई सुने हुन्छ सार्वजनिक रूपमा। रविजी अहिले पनि भन्नुहुन्छ मेरो खुट्टामा बल आयो भने पनि पास म बालनजीलाई नै दिन्छु, गोल गर्ने बालनजीले नै भन्नुहुन्छ। हिजो मात्रै पनि भन्नुभयो कि गडाङगुडुङ होला जेसुकै होला तर आत्तिनु पर्दैन, सम्हालिन्छ अवस्था, हामी सब त्यो चाहिँ प्रधानमन्त्रीको उत्तर दिया हो, प्रधानमन्त्रीले एक्लै छु धैर्य राख्नुहोस् भनेर भनिरहनु भएको छ। भनेपछि त उहाँहरू आफै पनि अब अरूले उहाँहरूलाई सम्झेर मत दिए, धनुषा 31 ताजा उदाहरण हो, त्यसैले अरू थुप्रै ठाउँमा विजय जुलुस मनाएर जाने मान्छेहरूलाई हामीले त बालनलाई रविलाई दिया हो, तिमीहरू कहाँबाट आयो मान्छे भनेर भने जस्तै त हो नि यथार्थ। अब उहाँहरू आफै पनि त्यस्तो कुइराको काग हुने अवस्था आएपछि अब के गर्ने हामी?
0: अब होइन, कुइराको काग त बालन र रवि दुवैजना कुइराको काग छन् अहिले
1: छन् है,
0: र त्यो कुइराको काग किन छन् भने उनीहरूका सांसद कुइराको काग छन्। ती सांसद कुइराको काग किन छन् त भने उनलाई भोट हाल्नेहरू कुइराको काग छन्। भनेपछि यो कहाँ असन्तुलन भएको छ र, यो त मिलेकै देखिन्छ होइन, कुइराको काग जो कुइराको कागकै लागि यो भएको हो कि, कुइराको काग चाहिँ तिनै तहमा कुइराको काग भएपछि त त्यो त मिल्यो नि त। होइन एक ठाउँ मात्रै कुहिरा काग भएको समस्या हो त. त्यसमा समस्या यो चाहिँ कुहिरा कागको समस्या तिन ठाउँ नै मिल्यो. तर मेन चाहिँ समस्या के हो त भन्नुहुन्छ भने त्यो कुहिराको काग बन्नु नहुने ठाउँमा कुहिराको काग बन्ने मान्छेहरू गएपछि यस्तो हुने हो खास चाहिँ. त्यसैले हामीले यसको यसको उत्तर एउटा मात्रै हो कि यो कुहिराको काग हुने चाहिँ प्रवृत्तिबाट यसलाई निकाल्नुपर्छ, होइन यसलाई बाहिर निकाल्नु पऱ्यो. त्यो बाहिर निकाल्नको लागि चाहिँ सबभन्दा सजिलो त उनीहरूले नै बुझेर हामी कुहिराको काग भयौँ भनेर उनीहरूलाई बाटो देखिने कम्पास कहाँबाट ल्याउने हो भन्ने थाहा पाउनु पऱ्यो. पहिला बालनले कम्पास चाहिँ खोज्नु पऱ्यो, त्यसपछि संसदले कम्पास खोज्नु पऱ्यो, त्यसपछि अब जनताले कम्पास त अर्को निर्वाचनमा खोज्नु पऱ्यो.
1: एउटा अलिअलि कम्पास कप्तानगञ्जको घटनाले पनि दियो होला, त्यसैले उहाँले राष्ट्रपतिलाई भेट्नुभयो, उपराष्ट्रपतिलाई संवाद भयो, राजनीतिक संवादलाई निरन्तरता दिनुभयो. अब कूटनीतिक स्तरमा सायद म कहिले कसैलाई भेट्दिनँ भनेर सार्वजनिक रूपमा नबोले पनि त्यो होला भन्ने ठानिन्थ्यो. भोलि भारतलाई र चिनका राजदूतसँग भेट्दै हुनुहुन्छ, पर्सि अमेरिकी राजदूत कार्यवाहक राजदूतसँग भेट्दै हुनुहुन्छ, अस्ति एसियाली विकास ब्याङ्कको प्रमुखलाई भेट्नुभयो. कुहिराको कागबाट अब भनेको थोरै थोरै अभिमान र अहङ्कारमा यथार्थ र व्यवहारमा आउन सुरु गरे हो.
0: त्यसले चाहिँ के गर्छ भन्नुहुन्छ भने वास्तवमा त्यो हुनु आफूलाई चाहिँ फेरि रियलाइज गर्नु कि अब यस्तो हुँदो हुनु हुँदो हुँदो रहेनछ भनेर चाहिँ रियलाइज गर्नु राम्रो कुरा हो. तर शासन सत्ताको सबैभन्दा माथिल्लो तहमा गइसकेपछि प्रत्येक पटक चाहिँ भित्तामा टाउको ठुकेपछि मात्रै चेत्ने शासकले त कहिले पनि चाहिँ ठिक ठाउँमा त पुर्याउँदैन. हेर्नुहोस्, जब ठोक्किन्छ टाउको त्यसपछि मात्रै चेत्याएको छ, फेरि कहिले पनि भित्तो देख्दैन भन्दाखेरि त त्यो कम्पास भएर होइन, त्यो टाउको ठोकिएपछि भएको हो. टाउको ठोकिएपछि हेर्नुहोस् राष्ट्रको चाहिँ राष्ट्र प्रमुखले जुन कार्यकारी प्रमुख हुन्छ उसले चाहिँ भित्तामा टाउको ठोकेपछि मात्रै चेत्ने प्रधानमन्त्रीले चाहिँ कुनै निकास दिन्न. त्यो पहिला नै बुझ्नु पऱ्यो कि त्यहाँ यति टाढा भित्तो छ, त्यहाँ चाहिँ हामी यो गतिमा जानु पऱ्यो, त्यहाँ चाहिँ टाउको ठोकिन सक्छ. यी कुराहरू नबुझिकन त तपाईँ त्यो ठाउँमा जानुहुन्छ अनि फेरि आज ठोक्किन्छ, आज चाहिँ चेत्यो भन्यो, फेरि भोलि ठोक्किन्छ, भोलि चेत्यो भन्यो, यसरी त कसरी चाहिँ तपाईँ लामो चाहिँ परिणाम निकाल्न सक्नुहुन्छ र सानातिना परिणामहरू दुर्घटनाबाट बच्नलाई एकचोटिलाई त्यो टाउको ठोकाइले त्यो काम दिन्छ होला, तर अर्कोचोटि दुर्घटना भइसकेपछि टाउको ठोकिँदा पनि हुँदैन कि.
1: अहिलेको सरकारले अथवा अहिलेको प्रबन्धले निकास दिन्छ भन्ने लाग्दैन तपाईँलाई?
0: मलाई लाग्दैन, मलाई पटक्कै लाग्दैन. हो त्यसका लागि मलाई सुरुमा चाहिँ के थियो भने मैले यिनीहरूले जुन ढङ्गले काम गर्छन् भन्ने थियो, एउटा चाहिँ संस्थागत गतिले काम गर्नका लागि ठुलो पारदर्शिता चाहिन्छ. राजाहरू किन विवादित हुन्छन् भने उनीहरू चाहिँ कम करप्ट हुन्छन् राजाहरू तुलनात्मक रूपमा, होइन त्यो अपवाद त जहाँ पनि हुन्छ, तर उनीहरू अपारदर्शी हुन्छन् कि. राजाको शक्तिको स्रोत थाहा हुँदैन उनीहरूको,
1: थाहा नपाउनु नै शक्ति
0: हो. त्यो लोकतन्त्रमा के हुन्छ, पारदर्शी तपाईँको स्रोत हुन्छ, पारदर्शिता तपाईँको शक्ति हुन्छ कि त्यो पारदर्शी ढङ्गले जब डिसिजन गर्नुहुन्छ, पारदर्शी ढङ्गले तपाईँ भ्रष्ट होइन तब मात्रै शक्ति आर्जन गर्ने हो. पत्रकार कसरी चाहिँ शक्तिशाली हुन्छ, जति तपाईँ निष्पक्ष हुनुहुन्छ पत्रकारिता शक्तिशाली हुन्छ, जति तपाईँ पक्षधर हुनुहुन्छ एजेन्डामा पार्टी शक्तिशाली हुन्छ. राजनीति शक्तिशाली कहिले हुन्छ, कन्फ्युजमा रहेर तपाईँ जस्तै न्युट्रल भयो भने अनि पार्टी कसरी चल्ला त, पार्टीका त आफ्ना एजेन्डा भएर पो छुट्टै पार्टी हो त. त्यसमा पार्टी जति भ्रष्ट भयो त्यति नै चाहिँ शक्तिशाली हुने हो. पत्रकारिता जति अस्पष्ट भयो, कसैको पनि होइन भन्ने भयो भने, पार्टी कसैको पनि सबैको हो पार्टी भन्ने भयो भने त्यो त्यसले चाहिँ शक्ति आर्जन गर्दैन. त्यसमा शक्तिको सिद्धान्तै के हो भन्दाखेरि आफ्नो आफ्नो चाहिँ धर्म हुन्छ के, गुणधर्म भन्छ नि, होइन. पानीको शक्ति नै के हो भने यसको आकार नहुनु, यसको रङ नहुनु यसको शक्ति हो. भने गुलाबको चाहिँ रङ हुनु शक्ति हो, उसको वासना हुनु शक्ति हो, यसको वासना भयो भने यसको शक्ति होइन के, यसमा अर्को कुरा मिसिया छ. अब हामीले खान्नौँ के, ल यो पानी त गनायो भन्छौँ हामी, होइन, तर त्यही फुल बसायो भन्छौँ हामी, लगाएर यो के को फुलमा हुँदैन नि त, के को फुलमा बास्ना हुँदैन नि, होइन,
1: गुएलाको
0: हो गुएलाको, अनि त्यो बास्ना नहुने फुल त देउतालाई पनि चढ्दैन भन्छ नि त, होइन. त्यसैले हो आफ्नो गुणधर्म भन्छ, राजनीतिको गुणधर्म, सरकारको गुणधर्म र इन्स्टिट्युसनप्रतिको गुणधर्महरू अलग अलग हुन्. त्यसैले आफ्नो कुन संस्थाले कुन क्यारेक्टरिस्टिक भन्छ नि गुणधर्म भने, मैले न आजकल फेरि अलिकति अप्ठ्यारो शब्द भयो भने फेरि तपाईँलाई नै धेरै अप्ठ्यारो शब्दको चाहिँ
1: प्राधिकार
0: आउँछ, होइन. हो त्यो मैले नेपालीमा भन्न खोज्दाखेरि यो गुणधर्म भएको, तर त्यसको
1: विशेषता
0: हो, त्यसको विशेषता अझ विशेषता भन्नाले त्यसले त्यति धेरै समाउँदैन जो क्यारेक्टरिस्टिक हो, खास विशेषता हो भनौँ न.
1: अन्तर्निहित गुण
0: हो, अन्तर्निहित गुण त्यसैका कारणले नै त्यो छ, त्यही नहुने हो भने त्यो हुँदैन कि त्यो गुण।
1: तपाईँ चार महिना आउँदै अथवा पाँच महिना पुग्दा नपुग्दै यसले काम गर्न सक्दैन भन्दै हुनुहुन्छ, यो पाँच वर्षको जनमत हो।
0: होइन, मैले त यो नजन्मिँदै भन्थेँ होइन, त्यस हुनाले मलाई चाहिँ यो धेरै पाएर यो पाएर नपाएर होइन मैले भनेको, यसले चाहिँ सबै यही मात्रै पार्टी भए पनि म यही नै भन्थेँ होइन। किन भन्छु भन्नुहुन्छ भने मैले दुई तिनवटा कारण दिन्छु तपाईँलाई। मैले चाहिँ यो चार महिनामा उनीहरू चाहिँ उनीहरूले चाहिँ इन्स्टिट्युसनप्रतिको क्ल्यारिटीलाई उनीहरूले कहीँ डिफाइन गर्नु परेको छैन, उनीहरूले त्यो क्लियर गर्नुपर्छ। जस्तै मैले हेर्छु जहाँ पनि, जस्तै मान्नुहोस् न उनीहरूले जे गरेका छन् त्यो गरेकोमा चाहिँ इमान्दारिता पनि कहीँ पनि छैन। उनीहरूले जुन नियुक्तिको कुरा गरे सबै मान्छेलाई चाहिँ दरखास्त दिन आह्वान गरे र नियुक्तिकर्ता सबै आफ्नो मान्छेहरू गरेछ, जताततै आफ्नो मान्छे गरेछ, आफूसँग नजिक भएको अथवा उनीहरूको आफ्नो मान्छे बनाएको नजिक भएका मान्छे, उनीहरूको पार्टी लामो छैन, मन्त्री भएका मान्छेहरूको झन् पार्टी नै थिएन। उनीहरूले को गरेका छन् भनेर चाहिँ यसो हेर्नुहोस् न तपाईँ, उनीहरूले आफ्नै चिने जानेका मान्छेहरू गरेछ कि उनीहरूले चाहिँ बृहत्तर मुलुकमा रहेका मान्छेहरूको चाहिँ लामो एउटा चाहिँ एक्सर्साइज गर्ने र हन्ट गर्ने गरेका छैन। तपाईँ त्यसमा पनि के हो भने निवेदन नदिँदै अरूलाई गरिरहेछ कि, त्यसमा हिजो गरेका मान्छेहरूको के थियो
1: र साँच्चीकै योग्य मान्छेलाई भनौँ भने उनीहरूले अनिच्छा जाहेर
0: गरेका छन्। त्यही हुनाले उनीहरूले भनेर पनि नजाने मान्छेहरू छन् नि त यो देशमा, तर उनीहरूले एउटा कुरा सुरुवातदेखि नै गरेको भए, एउटा काम तपाईँले गल्ती गर्नुभयो भने सयजना मान्छे हच्किन्छ, जो सयजना मान्छेलाई हो देशमा चाहिएको, देशलाई चाहिएको तिनै सयजना हो। अब तिनै सयजना नआउने भएपछि तपाईँले पाँच हजार मान्छे तपाईँका आफ्ना नजिकका मान्छेहरू त हुन्छन् नै, पार्टीलाई समर्थन गर्ने हुन्छन्, मान्छेलाई समर्थन गर्ने हुन्छन्, हिजो गुण लागेका हुन्छन् होइन, त्यो गुण लागेकामा धेरै हुन्छन्, म पनि छु त्यो गुण लागेको मध्ये होइन, म पनि त्यो पार्टीलाई चाहिँ राम्रो हो भनेर प्रचार गरिदिएको छु, हिँडेको छु, उनीहरूका चाहिँ कार्यकर्ताहरूलाई प्रशिक्षण दिएको छु, धेरै चाहिँ हाम्रै कार्यकर्ता पनि छन् त्यहाँ। त्यसमा त्यो कुराले होइन, तपाईँ पहिलो कुरा सरकार चलाउने र पार्टी चलाउने भने छुट्टै कुरा हो। पार्टीमा जस्तो मान्छेहरू पनि पार्टीमा आउँछन्, पार्टीमा आउन तपाईँ रोक्न पनि सक्नुहुन्न, कि त मगज बिग्रिएको हुनु पऱ्यो, हाम्रो संविधान अनुसार दुईवटा मात्रै कुरा छ हेर्नुहोस्, कि चाहिँ मगज बिग्रिएको हुनु पऱ्यो, कि चाहिँ उमेर नपुगेको हुनु पऱ्यो। अरूलाई तपाईँले पार्टी सदस्य लिन्छु भन्यो भने दिन्न भन्न पाउनुहुन्न कि, लिन सक्छ। तर तपाईँले चाहिँ त्यो पार्टी सदस्यता लिनु जस्तै राजकीय शक्तिमा जानु होइन, राजकीय शक्तिलाई तपाईँले चाहिँ किन सन्तुलित ढङ्गले चाहिँ हाम्रा सबै इन्स्टिट्युसनलाई चलाउनुपर्छ भन्दाखेरि त्यसैमा हो क्यापेबल मान्छे चाहिने, जो स्टेटको स्टेट क्राफ्टिङ भन्नुहोस् न त्यसलाई चाहिँ अगाडि लानु। नेसन बिल्डिङका कुरा त कोही हाम्रा छुटेका छन्, ती छुटेका कुरा यही सरकारले गर्छ भन्ने होइन, त्यो निरन्तर जान्छ होइन, त्यो आजको भोलि नै हुने कुरा होइन।
1: यद्यपि अब अझै पनि त त्यो सचिने ठाउँ त हुन्छ होला नि त, सचिन सक्ने सम्भावना के गर्यो भने चाहिँ यो सचिएर यसले आफ्नो नियमित
0: उनी पहिलो त आलोचना गरेर, पहिलो कुरा बालनले आलोचना गरेर अब म चाहिँ संसदमा नियमित मेरा आफ्ना चाहिँ कमी कमजोरीहरूलाई सच्चाएर म संसदप्रति सम्पूर्ण रूपमा चाहिँ उत्तरदायी हुन्छु, त्यहाँ प्रश्नहरूको म उत्तर दिन्छु, म चाहिँ अब कुनै त्यस्तो चाहिँ मान्छे होइन जो चाहिँ संसदमा आएर चाहिँ उत्तर दिन नमिल्ने, त्यत्रो समय पनि म त्यत्रो समय चाहिँ कहाँ दिने कहाँ नदिने भन्ने हुन्छ नि, त्यत्रो समय चाहिँ मैले सिंहदरबारमा दिइरहेछु भनेर भएन कि, तपाईँ चाहिँ त्यसको परिणाम निस्किरहनु पऱ्यो। त्यसैले अहिले त पहिलो कुरा त के हो भने यो देशमा भएका यहाँ छैनन् भने बाहिरबाट, तपाईँ पहिला त बालनले चाहिँ यही युनिभर्सिटीहरूबाट राजीनामा दिनु पऱ्यो, त्यो भिसी भइरहनु भएन, के अरे चान्सलर भइरहनु भएन होइन, उनले भनेका पनि थिए पहिला, किन चौधवटा चाहिँ युनिभर्सिटीको चान्सलर भएर अहिले पनि होइन, ओलीलाई सबभन्दा बढी चाहिँ गाली गरे होइन, चान्सलर बनाउनु, बोर्ड अफ ट्रस्टी बनाइदिनु, उनीहरूलाई स्वायत्तता दिनुहोस् होइन, त्यसमा चाहिँ धेरै चाहिँ कहीँ केही गर्नुपर्ने लफडा गर्नुपर्ने केही पनि छैन। थुप्रै नियुक्तिका कुरा छन् जसमा चाहिँ कुनै पनि मान्छेलाई एउटा चाहिँ यस्तो बोर्ड बनाउनु जो मान्छे बालनका विरोधी भए पनि केही फरक परेन, तर कमसेकम चाहिँ एउटा छ सातजनाको बोर्ड बनाएर तपाईँले चाहिँ हन्ट गर्ने एउटा बोर्ड बनाउनुहोस् जो सल्लाहकार कस्तो राख्ने होइन। तपाईँ चाहिँ उदाहरणकै लागि मान्नुहोस्, अमेरिकामा डेमोक्रेटिक पार्टीमा एउटा चाहिँ इमिनेन्ट पर्सनालिटिजहरूको सिनेट बनाएको छ कि, त्यसले चाहिँ राष्ट्रपतिको उम्मेदवार हुने भन्दाखेरि त्यसको म्यान्डेटोरी छैन, त्यसको डिसिसन मान्नुहोस् नमान्नुहोस्, तर त्यहाँ चाहिँ 300-400 मान्छे हुन्छन्, तर तिनीहरूले राष्ट्रपतिमा त नउठ भन्यो भने उठ्दैनन् कि, किनभने त्यो एउटा मोरल एउटा चाहिँ नैतिक दबाव हुन्छ जसका कारणले डेमोक्रेटिक चाहिँ क्यान्डिडेटहरू सापेक्षिक रूपमा डोनाल्ड ट्रम्प जस्तो मान्छे भएको भए, रिपब्लिकनमा त्यो प्रावधान रहेको भए सम्भवतः उनी त्यहीँबाटै चाहिँ आउट हुन्थे कि, कहिलेकाहीँ के हुन्छ भन्दाखेरि तपाईँले आफ्नो कलिगहरूबाट होइन कि तपाईँलाई पनि अर्को आँखाले हेर्न सक्ने मान्छेहरूको जमातमा तपाईँ अब जानु पऱ्यो कि इन्ट्री गर्नु पऱ्यो। म त एउटा माध्यमबाट अर्को माध्यममा जाँदा प्रकाशले समेत प्रकाश त जहिले पनि सिधा रेखामा जान्छ नि, तर एउटा माध्यम जब तपाईँ हावाबाट पानीमा चाहिँ प्रकाशलाई चाहिँ टर्च लाइट बाल्नुहुन्छ त्यो बाङ्गो हुन्छ भनेर तिन चार क्लासमा होइन, अब उनले त झन् इन्जिनियर मान्छे उनले त साइन्स पढेकै छन् होइन, एप्लाइड साइन्स पढे पनि थ्योरी नै नपढे पनि आइएसीसम्म त राम्रोसँग पढे नि त होइन साइन्स नै। अनि त्यो एउटा उनी एउटा माध्यमबाट अर्को माध्यममा जाँदाखेरि उनको जुन ब्याकग्राउन्ड छ अहिलेका नेताहरूका लागि बरु त्यति धेरै असहज परिस्थिति होइन, किनभने अहिले उनीहरूले राख्ने सल्लाहकार जत्तिकै यिनीहरूले चाहिँ आफ्नो अनुभवबाट त्यो ज्ञान हासिल गरेका छन् पढाइबाट होइन, तर उनीसँग त त्यो पढाइ र अनुभव दुवै नै मिल्दैन कि, तपाईँले त्यो उमेरै भएको छैन त्यो नेपालीको। मैले चाहिँ तपाईँकै कार्यक्रममा भनेको थिएँ होइन, अहिले पनि दोहोऱ्याउँछु, त्यो मैले त्यसै अनायासै भने पनि होइन, मैले पनि नेपालीको बुद्धि 50 वर्ष कटेसी आउँछ भनेको मैले चाहिँ त्यसै त भने होइन होइन, त्यो किन हो भने हाम्रो चाहिँ पढाइको स्तर युनिभर्सिटी अनि चाहिँ हाम्रो सामाजिक ज्ञान यी सबै कुराले हामीलाई चाहिँ यस्तो बनाएको छ कि हामी चाहिँ आफ्नै अनुभवबाट प्राउड हुनुपर्ने हुन्छ कि, हाम्रो देशको बारेमा हाम्रो राजनीतिको बारेमा सबै कुराको लागि एउटा परिपक्व डिसिजन गर्नका लागि जो कुरा राम्रो युनिभर्सिटीमा पढेको व्यक्ति जो चाहिँ असाध्यै चाहिँ संसारका रिनाउन युनिभर्सिटीबाट पढ्नेले पढाएको चाहिँ 20 वर्षदेखि नै उसलाई चाहिँ यस्तो अन्वेषणमा लगाउँछ उसले जो चाहिँ 30 वर्षमा धेरै परिपक्व भएर उसका कुराहरू चाहिँ धेरै परिपक्व भएर निस्किन्छन्, तर त्यो हाम्रो त्यो ढङ्गको परिपक्वता दिने हाम्रो पढाइ छैन कि, हेर्नुहोस् कहीँ पऱ्यो पढेको पनि यहाँ, त्यस कारणले बिस्तारै चाहिँ त्यो के हो भने हामीले अनुभवबाट सिक्छौँ होइन, हाम्रो उमेरबाट सिक्छौँ। त्यस कारणले मैले चाहिँ 40 वर्षमा कस्तो कुरा गर्थेँ भन्दाखेरि मलाई अहिले अचम्म लाग्छ होइन, किनभने त्यो 40 वर्षमा गर्ने कुरा त्यस्तो हुनु हुँदैन थियो भने जस्तै हो क्या, त्यो अनुभवबाट फेरि 70 वर्षमा गर्दाखेरि 60 वर्षको पनि चाहिँ अलि अपरिपक्व लाग्छ त्यो स्वाभाविक हो, तर मैले चाहिँ त्यो भन्न खोजेको कुरा चाहिँ सङ्केत गर्न खोजेको मात्रै हो, त्यो यस्तै यो कुनै ठोस थ्योरी भने होइन, तर बालेनहरू जस्तो भर्खरै राजनीतिमा आएको राजनीतिलाई नबुझेको र त्यही सत्तामा चाहिँ एकैचोटि चाहिँ त्यो सत्ताका चाहिँ सामान्य त्यो निटिग्रिटी भन्छ नि सामान्य चाहिँ कताको नसा कतातिर जोडिया छ कता नसा कतातिर जोडिया छ एकैचोटि अपरेसन गर्न बस्नेहरूले राम्रा सिनियर डक्टरको कन्सल्टेन्सी चाहिँ बनाएर होइन एउटा कन्सल्टेन्ट चाहिँ टिम चाहिँ चाहिन्छ क्या, हेर्नुहोस् कन्सल्टिङ नगरिकन उनले अपरेसन गर्न सक्दैनन् कि, त्यो सक्ने कुरै होइन।
1: त्यसैले आज देश चाहिँ तपाईँ र मेरा दुवैजनाका साझा मित्र घनश्याम भूषालले भने जस्तो हिजो नालायकहरूबाट शासित थियौँ भने अहिले लफङ्गाहरूबाट शासित छौँ।
0: मैले त त्यस्तै भाषा त म प्रयोग गर्दिनँ होइन, तर अब एक ढङ्गले तपाईँले लफङ्गा भनेको त्यही हो कि मेरो सीमा यति हो भन्ने नबुझ्नु, त्यो बुझेपछि त लफङ्ग रहेन होइन, त्यो सीमा नबुझन् त त्यो लफङ्ग भन्न मिल्छ, हेर्नुहोस् त्यो सीमालाई चाहिँ उनीहरूले के बुझ्नु पऱ्यो भने मैले जथाभावी अपरेसन गरेँ भने बिरामी मर्छ भन्ने कुरा चाहिँ भर्खरै चाहिँ कम्पाउन्डर भएर आएको छ होइन, उसले चाहिँ अपरेसन गर्न थाल्यो डक्टर नभएको बेलामा भनेपछि त्यो त्यसका लागि चाहिँ उसले चाहिँ बेसिक नलेजका लागि पनि उसले चाहिँ यस्तो चाहिँ सल्लाहकारको टिम ल्याउनु पर्यो जो टिम चाहिँ राजनीतिबाट चाहिँ पृथक हुनु पर्यो, फेरि
1: तपाईँ बुचारी गर्ने कि सर्जरी गर्ने पहिले प्रश्न हुनु पर्यो
0: एक्ज्याक्टली।
1: कस्तो देख्नुहुन्छ आउने दिन कसरी जान्छ?
0: आउने दिन मैले सहज देख्दिनँ, हेर्नुहोस् यो चाहिँ उहाँहरूकै कारणले, यो कुनै अर्को कुनै एमाले काङ्ग्रेसका कारणले मैले देखेको छैन, रासोपाभित्रकै जुन चाहिँ महत्त्वाकाङ्क्षा र रासोपाभित्रकै जुन चाहिँ राजनीति र अराजनीति टेक्निकल मान्छे र चाहिँ अलिकति राजनीतिक मान्छे अलि सिरियस मान्छे र तपाईँको शब्दमा भन्ने लफङ्गो मान्छे
1: होइन
0: घनश्यामजीको चाहिँ शब्दमा भन्दा लफङ्गो मान्छे त्यसपछि चाहिँ अलिकति संसदीय मर्यादालाई बुझेको र नबुझेको होइन यसको बिचका चाहिँ धेरै चाहिँ जुन कलहहरू त्यो चाहिँ देखिन्छन् त्यसले चाहिँ आगामी दिन चाहिँ त्यति स्वस्थ राजनीतिका लागि चाहिँ कुनै आधार तयार गर्छ भन्ने मलाई लाग्दैन,
1: हिजो
0: पनि लाग्दैन त्यो मलाई,
1: तर
0: होइन निराशा त यहाँभन्दा निराश के हुनु पर्यो र सोसाइटी चाहिँ हामी यति निराश छन् भनेर गगन थापाले भाषण गर्न थालेको मैले 5 वर्ष सुनेको थिएँ, घनश्यामजीले भनेको पनि सुनेको थिएँ होइन, अरू धेरै नेताले भनेको पनि सुनेको थिएँ, हामीले पनि कुरा गर्थ्यौँ निराशाको कुरा गरिरहेछन् अनि आशावादिता नदेख्ने भन्दै प्रचण्डका भाषण पनि सुनेकै हो, अहिले प्रचण्डको निराशा चाहिँ थामिन सक्नु छ, केपी ओलीले पनि चाहिँ आशा नदेख्ने होइन गाउँमा जानेलाई चाहिँ सहरमा विकास भएको छ भने सहरमा जानेलाई गाउँमा विकास भएको छ विकास भएको होला तर त्यो निराशा रहेछ भन्ने कुरा त भदौ 25ले त देखायो
1: 24ले
0: त देखायो त त्यो निराशाको चाहिँ प्रतिबिम्बन कसरी भयो अनि त्यो निराशा यिनीहरूले निराकरण गरे त त्यो निराशालाई कहीँबाट पनि मैले निराकरण गरेँ भन्ने मैले देख्दिनँ र त्यो निराशालाई अझै किनभने यसले त त्यो निराशालाई चाहिँ हामीले अब त्यो निराशा पन्छ्यौँ भनेर आएको छ नि यसपछि उत्पन्न हुने निराशा के हो आशावादी त कहाँबाट हुने हो त आशावादीताका मान्छेहरूले भन्नु पऱ्यो कि आशावादी यहाँ आउनुहोस् आशावादी यहाँबाट आउनुहोस् आशावादी म आफू व्यक्तिगत रूपमा त निकै आशावादी मान्छे हो मैले गरेँ भने मेरो घरमा हुन्छ छ पनि होइन मेरो छोराले गर्दा मेरो छोराले पढ्यो भने राम्रो रिजल्ट ल्याउँछ छ होइन मेरो स्वास्नीले काम गऱ्यो भने कमाउँछ छ कमाएकै छ मैले काम गरेँ भने अलिअलि पैसा दिन्छन् गरेकै छ जति नेपालको इकोनोमी अनुसार होइन त्यस हुनाले हामी म व्यक्तिगत तहमा आशावादी भएर त भएन नि त एउटा मान्छेले कमाइराखेको छ त्यो आशावादी होला प्रधानमन्त्री धेरै आशावादी होला अर्को मन्त्री आशावादी होला सांसद आशावादी होला मतलब तपाईँले 4-5 हजार मान्छे यहाँ एङ्गेज भएका मान्छे आशावादी भएर भएन आम मान्छे विदेश जान रोक्यो त भोलि रोकिन्छ भरै रोकिन्छ भने जस्तो भाषण गर्थे आम मान्छेको चाहिँ हिजोको जीवन जस्तै कष्टकर जीवनमा केही परिवर्तन आएको छ त होइन आज 4 महिनामा आएन होला यो 4 महिनाले अबको 4 वर्षपछि आउँछ भन्ने कहीँ आशावादी त देखिया छ त त्यो कहीँ पनि छैन कहीँ पनि डिपार्चर कहीँ देखिन्न उनीहरूको न बजेटमा देखिन्छ न काम कारवाहीमा देखिन्छ न उनीहरूको कन्सिस्टेन्सीमा देखिन्छ कहीँ पनि त्यो आशावादी त छैन
1: मलको लाइनदेखि ग्यासको लाइनसम्म
0: कहीँ पनि कतै पनि छैन
1: त्यो फेरि हामीले भने होइन मनिष झा र रमेश
0: उनीहरूले नै भने हो उनीहरूले नै भने हो भोलि त सबैले भन्न थाल्छन् नि त होइन उनीहरूले नै भन्न थालेपछि अरूले त बाहिर त भनिरहेछन् उनीहरूले चाहिँ यसलाई यो एमालेको आवाज हो अब यो चाहिँ काङ्ग्रेसको आवाज हो अब यो माओवादीको आवाज हो अब भनेर चाहिँ सुख पाउँछन् यिनले
1: यही खुला प्रश्नबाट टुङ्ग्यौँ समय र सम्वादका लागि धन्यवाद
0: धन्यवाद
1: हामीसँग हुनुहुन्थ्यो टिप्पणीकार मुमाराम खनाल नमस्कार
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556-5369-53 98550-77061 र 98550-77053
3: 24 घन्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556-493-440-493-580 र 98550-26-440
4: It's 9 o'clock अहिले 9 बजेको छ
5: बज्यो
6: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
5: राष्ट्रको शान किसान
6: अ कम्प्लिट पाइपिङ सोल्युसन्स

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। विद्युतीय गाडीको पाठ पूर्जामा सहुलियत दिन व्यवसायको माग। 1 रुपैयाँ अतिरिक्त शुल्क उठाएर दुर्घटना राहत कोष बनाउन प्रस्ताव। म्याग्दीको घारखोला जलविद्युत आयोजनाको विद्युत गृहमा पहिरोले क्षति। पुरिएका कामदार बरुवालको खोजी चल्दै आज र भोलि हल्कादेखि मध्यमसम्म पानी पर्ने सम्भावना। माग बढेसँगै अन्डाको समर्थन मूल्य पनि बढ्यो। अझै पनि लागत अनुसारको भाव पाउन नसकेको किसानको गुनासो। कोलम्बियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 132 जना पुग्यो। आपतकालीन अवस्था घोषणा। र सन्दीप लामिछाने फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त। नेपाल खबरमा अब पूरा खबर। देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घले विद्युतीय गाडीको पाठ पूर्जामा भन्सार छुट दिन र वातावरण मैत्री यातायातलाई प्रोत्साहन गर्न अर्थमन्त्री समक्ष माग गरेका छन्। महासङ्घका अध्यक्ष सरोज सिटौला नेतृत्वको टोलीले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई यातायात क्षेत्रका विद्यमान समस्या समाधानको लागि 11 बुँदे मागपत्र बुझाएका हुन्। महासङ्घको टोलीले सार्वजनिक यातायात क्षेत्रमा रहेको 13 खर्ब बराबरको लगानी र यसमा आश्रित 40 लाख परिवारको सुरक्षाका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने माग गरेको हो। महासङ्घले पूर्व सचिव दीपक सुवेदीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न मोटर बिमा दर निर्देशिका 2073 समय सापेक्ष परिमार्जन गर्न र बिमा प्राधिकरणलाई आवश्यक निर्देशन दिन आग्रह गरेको छ। यस्तै इन्धन अर्थात् डिजेल पेट्रोलमा प्रति लिटर 1 रुपैयाँ र विद्युतीय गाडीमा प्रति युनिट 1 रुपैयाँ अतिरिक्त शुल्क उठाएर दुर्घटना राहत कोष बनाउन प्रस्ताव गरेको छ। बिमा प्रिमियमको 1% र सरकारको तर्फबाट पनि रकम छुट्याई कोष सुदृढ गर्न माग गरेको हो। महासङ्घले गाडी आयातमा कडाई, भारतीय मालवाहक तथा यात्रुवाहकलाई दिँदै आएको 72 घन्टे सुविधा खारेज, कम्पनी ऐन संशोधन, समान कर प्रणाली लागू गर्न जोड दिएको छ। यसै गरी प्रविधि मैत्री यातायातका लागि अनुदानको व्यवस्था, यातायात क्षेत्रको प्रभावकारी नियमन र विकासको लागि शक्तिशाली यातायात प्राधिकरण गठन गर्न र काठमाडौँ उपत्यकामा टिप्पर सञ्चालनको समय पुनरावलोकन गर्न अनुरोध गरेका छन्। ज्ञापन पत्र बुझ्दै अर्थमन्त्री डाक्टर वाग्लेले यातायात क्षेत्रको जायज मागलाई सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताउनु भएको छ। नाइमा मोबिलिटी एक्सपो 2026 आजदेखि काठमाडौँको भिरकुटी मण्डपमा सुरु हुँदैछ। एक्सपोमा विभिन्न 55 वटा ब्रान्डका गाडी प्रदर्शनीका लागि राखिनेछन्। त्यसमध्ये झन्डै 40 वटा नयाँ मोडलका गाडी तथा मोटरसाइकल पहिलोपटक सार्वजनिक तथा लन्च गर्ने नाइमाको तयारी छ। नाइमाका अनुसार एक्सपोमा 2 पाङ्रे, 4 पाङ्रे, कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि सेवा तथा मोबिलिटी सम्बन्धी अरू उत्पादनहरू पनि समेटिनेछन्। एक्सपो यही साउन 31 गतेसम्म चल्नेछ। आगन्तुक लक्षित गर्दै आयोजकले डिजिटल टिकटको समेत व्यवस्था गरेको छ। डिजिटल टिकट काट्दा अधिकतम 50%सम्म क्यास ब्याक पाउन सकिने व्यवस्था छ। पहिलेका वर्षहरूमा एउटा मात्र नाडा अटो सो हुने गरेकोमा गएको वर्षदेखि 2 वटा अटो सो हुन थालेको हो। यो वर्ष पनि अटो व्यवसायहरूका 2 वटा ठूला छाता संस्थाहरू नेपाल अटोमोबाइल इम्पोर्ट्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमा र नाटा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल नाडाले छुट्टा छुट्टै अटो सो आयोजना गरेका हुन्। भदौ 9 गते देखि 14 गतेसम्म नाडाको आयोजनामा नाडा अटो सो 2026 सञ्चालन हुनेछ। आजदेखि सुरु हुने नाइमा एक्सपो र भदौ 9 गतेदेखि सुरु हुने नाडा अटो सोले सुस्ताएको अटो बजारलाई पुनः चलायमान बनाउने अपेक्षा गरिएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका छ पोखरे बगरमा रहेको घारखोला जलविद्युत आयोजनाको विद्युत गृहमा आज बिहानको पहिरोले क्षति गरेको छ। पहिरोले 1 जना घाइते भएका छन्, अर्का 1 जनाको अवस्था थाहा हुन सकेको छैन। विद्युत गृहका कामदार अन्नपूर्ण 6 का 55 वर्षीय दीपक बरुवालको अवस्था थाहा हुन नसकेको र गौरीगङ्गा नगरपालिका 5 का 31 वर्षीय सुरेन्द्र विक घाइते भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको टोलीले बरुवालको खोजी गरिरहेका छन्। घाइते विकलाई उद्धार गरी थप उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाएको प्रहरी निरीक्षक सागर तिमिल सिन्हाले जानकारी दिनुभयो। विद्युत गृहभन्दा माथिल्लो भागको पहाडबाट ढुङ्गा सहितको सुक्खा पहिरो खसेर पुरिएको हो। पहिरोका कारण म्याग्दी हाइड्रो पावर प्रवर्धक रहेको 14 मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको विद्युत गृहका उपकरणमा क्षति पुगेको र उत्पादन बन्द भएको छ। अहिले सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भागका थोरै ठाउँ तथा कर्णालीको एक दुई ठाउँमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि हल्कादेखि मध्यमसम्मको मात्रै पानी पर्ने सम्भावना छ। आज देशका पहाडी भागका केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको मात्रै वर्षा हुने अनुमान छ। तराई भागका एक दुई ठाउँमा पनि मध्यमसम्मको वर्षा हुनेछ। आज र भोलि कतै पनि ठूलो वर्षाको सम्भावना नभए पनि पर्सि बिहिबार भने कोशी बागमती र गण्डकी प्रदेशको पहाडी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। ती कोशी र मधेश प्रदेश बाहेक सबैजसो ठाउँमा पानी परेको थियो। अण्डाको माग बढेसँगै व्यवसायले समर्थन मूल्य पनि बढाएका छन्। नेपाल लेयर्स कुखुरा पालक संघले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो। संघका अनुसार एक सेल अण्डा प्रति क्रेट अर्थात् 30 वटाको 560, ठुलो अण्डा 545, मध्यमको 500 र सानो प्रति पेटी अर्थात् 7 क्रेटको समर्थन मूल्य 3,000 रुपियाँ कायम गरिएको छ। संघका अध्यक्ष विनोद पोखरेलले बर्ड फ्लूको संक्रमण हटेको र संक्रमणबाट धेरै कुखुरा मरेसँगै उत्पादन घटेको बताउनु भएको छ। अहिले बजारमा अण्डाको माग बढेको छ। माग बढेसँगै अण्डाको मूल्य पनि बढेको हो। मूल्य बढे पनि किसानले अझै पनि लागत मूल्य पाउन नसकेका पोखरेलको भनाइ छ। अण्डाको लागत मूल्य प्रति गोटा 19 रुपियाँ 12 पैसा पर्न आउने उहाँ बताउनुहुन्छ। पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग लाग्नु लगायतका कारणले आफूहरू मर्कामा परेको किसानको गुनासो छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ। मोबाइल चार्जमा राखौँ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ।
1: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रस्त विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा गएको साउन 10 गते भएको घटनामा ज्यान गुमाएका रविन्द्र कुमार मेहताको परिवार र सरकारबीच 7 बुधे सहमति भएको छ। मेहताका अभिभावक र गृहमन्त्री सुदन गुरुङबीच हिजो भएको सहमति अनुसार मेहतालाई सहित घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको छ। सहमतिमा साउन 10 गते राति देवानगंज 3 कप्तानगंजमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीलाई कानून बमोजिम तत्काल आवश्यक कारवाही अघि बढाउने उल्लेख छ। देवानगंज 3 रहेको मदरसाको कानूनी हैसियतका बारे तत्काल आवश्यक छानबिन सुरु गर्ने सहमति भएको छ। सहमति पत्रमा सरकारले मृतकका परिवारको एकजना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउन आवश्यक पहल गर्ने उल्लेख छ। घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनको सुझाव तथा सिफारिस प्रचलित कानून बमोजिम कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढाउने पनि सहमतिमा उल्लेख छ। सरकारले मृतकको शव नेपाली सेनाको हेलिकप्टर मार्फत देवानगंज गाउँपालिका 3 सुनसरी लैजाने व्यवस्था गरी मृतकको दाह संस्कार गर्ने सहमति गरेको छ। घटनामा ज्यान गुमाएका 3 जनाको सम्झनामा गाउँपालिकाले उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा यसै वर्ष बजेट विनियोजन गरी स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ। वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर राजेन्द्र विमलको 79 वर्षको उमेरमा निधन भएको छ। गैराती अक्सिजनको मात्रा कम भएपछि उहाँलाई परिवारले उपचारका लागि जनकपुर अस्पताल लगेका थिए। उपचारकै क्रममा आज बिहान निधन भएको हो। धनुषाको जनकपुर 10 देवीचोकमा जन्मिएका उहाँले नेपाली हिन्दी र मैथिली विषयमा स्नातकोत्तर तथा भाषा विज्ञान विषयमा विद्यावारिधि गर्नुभएको थियो। उहाँ 2029 सालदेखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषय अध्यापनमा पनि जोडिनु भएको थियो। नेपाली र मैथिली अङ्ग्रेजी र हिन्दी भाषामा थुप्रै कृति गीत कथा र कविता लेख्नु भएको छ। नेपाली भाषा वाङ्मयलाई समृद्ध तुल्याएको भन्दै 2066 सालको जगदम्बा श्री पुरस्कारबाट विमललाई सम्मानित गरिएको थियो। पारिवारिक सदस्यका अनुसार विमलको आज अन्त्येष्टि गर्ने तयारी छ। अब विदेशको खबर। कोलम्बियामा दशक यताकै शक्तिशाली भूकम्पमा परि कम्तीमा 132 जनाको ज्यान गएको छ। भत्किएका भवनहरू मुनि अझै पनि धेरैजना फँसेको आशंका गरिएकोले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने बीबीसीले जनाएको छ। कोलम्बिया र छिमेकी ल्याटिन अमेरिकी देशहरूमा हिजो शक्तिशाली भूकम्प गएको हो। भूकम्प 7.4 म्याग्निच्युडको रहेको र केन्द्रबिन्दु कोलम्बियाको पश्चिममा 100 किलोमिटर गहिराईमा रेकर्ड भएको छ। ठूलो संख्यामा उद्धार टोलीहरू भग्नावशेषमा फँसेकाको उद्धारका लागि खटिएका छन्। कोलम्बिया चोको प्रान्तका गभर्नरले प्रान्तीय राजधानी किभोमा गम्भीर क्षति पुगेको उल्लेख गर्नुभएको छ। त्यहाँ राष्ट्रिय विपदको अवस्था घोषणा गरिएको छ। अब खेल खबर। राष्ट्रिय एक दिवसीय क्रिकेट टोलीको कप्तानमा सन्दीप लामिछाने नियुक्त हुनुभएको छ। नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई एक दिवसीयको कप्तान नियुक्त गरेको हो। क्यानको यो निर्णयले सन्दीप 4 वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किनु भएको छ। यसअघि 2079 कप्तान बनेका सन्दीपलाई बलात्कारको मुद्दा लागेपछि जिम्मेवारीबाट हटाइएको थियो। सन्दीपले मलेसियामा हुने एसएससी प्रिमियर कपबाट नेपालको कप्तानी सम्हाल्नुहुनेछ। सन्दीप कप्तान रहेको टोलीमा आसिफ शेख, अर्जुन कुमार, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, कणर केसी र हेमन्त धामी हुनुहुन्छ। चारभन्जाङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। विद्युतीय गाडीको पार्ट पूर्जामा सहुलियत दिन व्यवसायको माग। 1 रुपियाँ अतिरिक्त शुल्क उठाएर दुर्घटना राहत कोष बनाउन प्रस्ताव। म्याग्दीको घारखोला जलविद्युत आयोजनाको विद्युत क्रियामा पहिरोले क्षति। पुरिएका कामदार बरुवालको खोजी चल्दै। आज र भोलि हल्कादेखि मध्यमसम्म पानी पर्ने सम्भावना। माग बढेसँगै अण्डाको समर्थन मूल्य पनि बढ्यो। अझै पनि लागत अनुसारको भाव पाउन नसकेको किसानको गुनासो। कोलम्बियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 132 जना पुग्यो। आपतकालीन अवस्था घोषणा। र सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त।
2: शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
3: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
2: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
3: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
2: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
3: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
3: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
3: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
2: भेन्टिलेटर सेवा,
3: होल बडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
3: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
2: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
3: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
2: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
3: सम्पर्क 98-457-31-034 र 97-443-43-915।
4: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार बन्जेङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। आज घण्टा कर्ण चतुर्दशीको दिन काठमाडौँ उपत्यका नेवार समुदायले गठिमङ्गल पर्व मनाउँदैछन्। साउन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन विशेष गरी काठमाडौँ उपत्यका नेवार समुदायले यो पर्व मनाउने गरेका हुन्। आजका दिन भूतप्रेत पन्छ्याउने भन्दै नर्कटलाई सवाली, सिस्नो, नाङ्लो, कर्कलो लगायतका सामग्रीले सजाएर दोबाटो वा चौबाटोमा लगेर राख्ने गरिन्छ। भित्र र बाहिरको फोहोरलाई सरसफाई गरी यसलाई व्यवस्थित रूपमा विसर्जन गरी भूतप्रेत पन्छ्याउने नाम दिए पनि यो पर्व सरसफाईको प्रतीकका रूपमा मनाउने विशिष्ट पर्व भएको संस्कृतिविदको भनाइ छ। रोपाईको अवधिभर सरसफाईलाई ध्यान दिन नपाउने र यसबेला विभिन्न किरा फट्याङ्ग्राले दुःख दिने भएकोले यसलाई भूतप्रेत पन्छ्याउन संज्ञा दिएको संस्कृतिविद बताउँछन्। घण्टा कर्णलाई सेलाएपछि घरको दैलामा फलामको 3 खुट्टे वा 5 खुट्टे किला ठोकी फलाम पित्तल वा तामाका औँठी लगाउने चलन छ। भक्तपुरमा मल्लकाली नगरका दोबाटो र चौबाटोमा हाँडीमा दही चिउरा समय बजी राखेर भूतप्रेत मन्छ्याउने चलन पनि छ। कतै कतै मान्छेलाई पनि घण्टा कर्णको प्रतीकका रूपमा विभिन्न रङले रङ्ग्याएर राख्ने गरिन्छ। ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले नाक, कान र घाँटी सम्बन्धी क्यान्सरको उपचारमा विश्वस्तरीय सेवा प्रदान गरिरहेको दावी गरेको छ। अस्पतालका कार्यकारी अध्यक्ष डाक्टर सुदीप श्रेष्ठले टाउको र घाँटी सम्बन्धी क्यान्सरको उपचारमा दक्ष जनशक्तिको उपयोग र आधुनिक प्रविधिको प्रयोगमा विश्वस्तरीय प्रतिस्पर्धात्मक सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो। वरिष्ठ क्यान्सर शल्य चिकित्सक डाक्टर प्रभात चन्द्र ठाकुरका अनुसार अस्पतालमा आएका बिरामीमा 1-2 दिनमा समस्या पहिचान गरेर उपचार सुरु गर्ने गरिएको छ। डाक्टर ठाकुरले मुखको क्यान्सरको प्रारम्भिक पहिचान सामान्य शारीरिक परीक्षणबाटै सम्भव हुने भएकोले यसलाई राष्ट्रिय जनचेतना कार्यक्रमको रूपमा अघि बढाउनु पर्नेमा जोड दिनुभयो। अस्पतालले जटिल क्यान्सरको उपचारका लागि शल्य चिकित्सकसँगै एनेस्थेसिया, प्याथोलोजी, रेडियोलोजी, अङ्कोलोजी, नर्सिङ तथा पुनर्स्थापना लगायत विभिन्न विधाका विशेषज्ञलाई एउटै उपचार प्रणालीमा जोड्दै सेवा विस्तार गरेको जनाएको छ। र काठमाडौँ महानगरपालिका वडा नम्बर 27 एक वर्षमा झन्डै 700 व्यक्तिलाई सिपमूलक तालिम प्रदान गरेको जनाएको छ। गायन, वादन, नृत्य, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, हस्पिटालिटी लगायत विभिन्न विधामा गरी एक वर्षमा 700 तालिम दिएको हो। त्यसै गरी सेनिटरी प्याड उत्पादन, बेकरी, बारिस्ता, मोबाइल, जर्नालिजम, टुर अपरेटर र उद्घोषण विधाको तालिम लिएका 150 प्रशिक्षार्थीलाई हिजो प्रमाणपत्र समेत वितरण गरिएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार बन्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। माग बढेसँगै अण्डाको समर्थन मूल्य पनि बढ्यो, अझै पनि लागत अनुसारको भाव पाउन नसकेको किसानको गुनासो। नाइमा मोबिलिटी एक्सपो आजदेखि काठमाडौँको भिरकोटी मण्डपमा सुरु हुँदै नयाँ मोडलका गाडी मुख्य आकर्षण। र काठमाडौँ उपत्यकाका नेवार समुदायले आज गठेमङ्गल पर्व मनाउँदै। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नुअघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गर्छ।

0: बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
0: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
1: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
0: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार
1: सम्पर्क 98-457-31-034 र 97-443-43-915
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98-550-60-359 र 98-550-67-359
4: क्यामराम्यान खसेछ हेत्तेरीका हात खुट्टा दुवै भाँचे जस्तो छ ल होस् पनि छैन ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त किन
5: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
4: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
6: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
7: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
8: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमा चित्त उजाउनु त होला नि
9: के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ लहिडा जाऊ त्यतैतिर
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97-45-23-91-63

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर राजेन्द्र भीमलको 79 वर्षको उमेरमा निधन भएको छ। गैराती अक्सिजनको मात्रा कम भएपछि उहाँलाई परिवारले उपचारका लागि जनकपुर अस्पताल लगेका थिए। उपचारकै क्रममा आज बिहान निधन भएको हो। धनुषाको जनकपुर 10 देवी चोकमा जन्मिएका उहाँले नेपाली हिन्दी र मैथिली विषयमा स्नातकोत्तर तथा भाषा विज्ञान विषयमा विद्यावारिधि गर्नु भएको थियो। उहाँ 2029 सालदेखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषय अध्यापनमा पनि जोडिनु भएको थियो। नेपाली र मैथिली अंग्रेजी र हिन्दी भाषामा थुप्रै कृति गीत कथा र कविता लेख्नु भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने मिति सार्नु भएको छ। साउनको अन्तिमतिर विश्वासको मत लिने तयारीमा रहेका उहाँले अब भदौको पहिलो सातातिर मात्र लिने योजना बनाउनु भएको छ। केही प्रदेशसभा सदस्य बाहिर रहेका कारण भदौको पहिलो साता विश्वासको मत लिने तयारी गरिएको उहाँले जानकारी दिनुभयो। विश्वासको मत लिनु अघि नै प्रदेशसभा बैठक आह्वान हुने मुख्यमन्त्री आचार्यको भनाइ छ। उहाँका अनुसार त्यसका लागि आवश्यक तयारी भइरहेको छ। नेपाली काँग्रेसले साउन 12 गते लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संविधान अनुसार 30 दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ। प्रदेशसभाका सभामुख तुलाराम कर्ती मगरले साउन 30 गतिभित्र प्रदेशसभा बैठक बोलाउने विषयमा सरकारसँग छलफल भइरहेको बताउनुभयो। सभामुख कर्तीले प्रदेशसभा बैठक आह्वानका विषयमा आन्तरिक छलफल भइरहेको समेत जनाउनु भएको छ। यसैबीच नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच भएको सहमति अनुसार प्रदेश सरकारको नेतृत्व गर्ने एमाले मुख्यमन्त्री आचार्यलाई नै निरन्तरता दिने निर्णय गरिसकेको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका सह पोखरी बगरमा रहेको घारखोला जल विद्युत आयोजनाको विद्युत गृहमा आज बिहान पहिरोले पुरिँदा 1 जना बेपत्ता र 1 जना घाइते भएका छन्। विद्युत गृहका कामदार अन्नपूर्ण 6 का 55 वर्षीय दीपक बरुवाललाई पहिरोले पुरेर बेपत्ता बनाएको र गौरी गंगा नगरपालिका 5 का 31 वर्षीय सुरेन्द्र विक्क घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको टोलीले बेपत्ता बरुवालको खोजी गरिरहेको र विक्कलाई घाइते अवस्थामा उद्धार तथा प्राथमिक उपचार गरी थप उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाइएको प्रहरी निरीक्षक सागर तिमल सिन्हाले जानकारी दिएका छन्। आज विद्युत गृहभन्दा माथिल्लो भागको पहाड़बाट ढुङ्गासहितको सुक्खा पहिरो खसेर पुरिएको थियो। पहिरोका कारण म्याग्दी हाइड्रो पावर प्रवर्धक रहेको 14 मेगावाट क्षमताको घारखोला जल विद्युत आयोजनाको विद्युत गृहका उपकरणमा क्षति पुगेको र उत्पादन समेत बन्द भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। जिल्ला प्रशासन कार्यालय चितवनले 802 व्यक्तिको घरमा खाना पकाउने ग्यासको सिलिण्डर पुर्याउन सहजीकरण गरेको छ। असहाय अशक्त अपाङ्ग दीर्घरोगी सुत्केरी एकल महिला ज्येष्ठ नागरिक विद्यार्थीलाई यसो संख्यामा ग्यास घरमा पुर्याइएको हो। गत एक सातामा प्रशासनको टोल फ्री नम्बरमा ग्यासको अभाव भएको गुनासो टिपाएका उपभोक्तालाई सहजीकरण गरिएको हो। प्रमुख जिल्लाधिकारी गणेश सरियालका अनुसार भरतपुर पूर्वी चितवन तथा पश्चिम चितवन क्षेत्रमा ती ग्यास सिलिण्डर वितरण गरिएको छ। ग्यासको अभाव भएका आश्रमहरूमा समेत आश्रममा नै ग्यास पुर्याइएको छ। उद्योगबाट ग्यास आउने डिपोमा पुग्ने र डिपोबाट आम उपभोक्ताकोमा सहज रूपमा नपुग्ने गरेको गुनासो आएसँगै स्थानीय प्रशासनले ग्यास उद्योगदेखि खुद्रा व्यापारी सम्मकोमा अनुगमन शुरू गरेको छ। उद्योगीले ग्यास पर्याप्त मात्रामा झारेको बताए पनि उपभोक्ता लाइनमा बस्नुपर्ने बाध्यता देखिएका कारण उद्योगदेखि वितरणसम्मको अनुगमन गरिएको हो। सहायक प्रमुख जिल्लाधिकारी चुडामणी शर्मा गौतमको नेतृत्वमा प्रहरी क्षेत्रको टोली बजार अनुगमनमा लागेको हो। जिल्लामा मासिक 1,20,000 सिलिण्डर आवश्यक पर्ने भए पनि अहिले दैनिक 6-7,000 हारारी वितरण हुँदा असहज भएकाले बजार अनुगमन शुरू गरिएको छ। बाबा ग्यास उद्योग सञ्चालनका विमल काला खेतीका अनुसार त्यहाँका उद्योगहरूले चितवन सहित विभिन्न जिल्लाहरूमा ग्यास पठाउँदै आएका छन्। भरिएका मध्ये आधा चितवनमा र आधा बाहिर पठाइएको समेत बताइएको छ। बुलेटले ग्यास भर्दै आएको भारतको दुर्गापुरको रिफाइनरीमा समस्या आएपछि तारादीपबाट ग्यास भर्ने गरिएको छ। नाडा अटोमोबाइल्स इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसनले आयोजना गर्ने नाइमा मोबिलिटी एक्सपो 2026 आजदेखि शुरू हुने भएको छ। साउन 31 गतेसम्म चल्ने एक्सपोमा 53 ब्रान्डको सहभागिता रहनेछ भने 40 भन्दा बढी नयाँ सवारी साधन तथा अटो सम्बन्ध उत्पादन सार्वजनिक गरिनेछ। यस वर्षको एक्सपोलाई अघिल्ला संस्करण भन्दा अझ ठूलो र व्यवस्थित बनाइएको आयोजकले सोमबार पत्रकार सम्मेलन मार्फत जनाएको छ। आगन्तुकको सुविधालाई ध्यानमा राख्दै सहज आवत जावत पर्याप्त पार्किङ टिकटमा 50% छुट फूड कोर्ट तथा अटो मोबिलिटी सम्बन्धी लर्निङ सेसनको समेत व्यवस्था गरिएको छ। एक्सपोमा विद्युतीय तथा इन्धनबाट चल्ने सवारी साधन दुई पाङ्ग्रे चार पाङ्ग्रे तथा अन्य अटो मोबाइल उत्पादन समेत प्रदर्शन गरिनेछन्। आयोजकले नयाँ प्रविधि र नवीन उत्पादन मार्फत नेपाली अटो मोबाइल बजारलाई थप गतिशील बनाउने अपेक्षा गरेको छ। हवस् त नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: मेरो मैलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो। हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
5: पर्ख दीपक,
4: किन
5: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्याप्पिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
4: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
6: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-5188-5853।

0: के तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाई हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 9802421343 र 9814829230।
2: हेलो
3: हेलो बुढी, के छ खबर?
2: ठिकै छ, चलेकै छ।
3: ल भिडियो अन गर् त, तलाई हेरौँ।
2: भिडियो अनै छ त, देख्नु भएन र?
3: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
2: माडीको नेट यस्तै त हो नि।
3: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
1: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
0: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
4: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइललाई। टेकमाइललाई
5: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
6: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
5: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
7: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
8: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क

0: साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4943 4 4 93 580 र 98 550 26 440
3: It's 11 o'clock. अहिले 11 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। जाजरकोटमा भूकम्प गएको छ। जाजरकोटको कलसिनी केन्द्रबिन्दु भएर बिहान 9:08 जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका भूकम्प विज्ञ राजेश शर्माका अनुसार उक्त भूकम्प 4.1 म्याग्निच्युड मापन गरिएको छ। थप विवरण भने आउन बाँकी रहेको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटी भिटीका करार मासिक तथा दैनिक ज्यालादारी श्रमिकहरूले विभिन्न माग राख्दै परिषदको सानो ठिमी स्थित केन्द्रीय कार्यालय घेराउ गर्ने भएका छन्। करार मासिक तथा दैनिक ज्यालादारी श्रमिक केन्द्रीय संघर्ष समितिले रोजगारीको सुरक्षा, हाल कार्यरत पदमा निरन्तर काम गर्न पाउने व्यवस्था र सेवा सुविधाको सुनिश्चितता लगायतका माग अघि सारेको छ। समितिले रोजगारीबाट बाहिरिएका 74 जना श्रमिकलाई पुनः काममा जोड्नु पर्ने, करार कर्मचारीलाई 10 पेस्की पोशाक, प्रशिक्षण, दुर्गम तथा स्थानीय भत्ता लगायतका सुविधा उपलब्ध गराउनु पर्ने माग समेत गरेको छ। त्यस्तै मासिक जालादारी कर्मचारीलाई यथावत अवस्थामा काम गर्न दिनुपर्ने, ड्रेस लगायतका सुविधा उपलब्ध गराउनु पर्ने र उनीहरूको अवस्था एकतर्फी रूपमा परिवर्तन गर्न नहुने समितिको माग छ। आन्दोलनमा सहभागी भएकै आधारमा कुनै श्रमिकमाथि पूर्वाग्रह तथा विभेद वा प्रतिशोधपूर्ण व्यवहार नगर्न समेत समितिले व्यवस्थापनसँग माग गरेको छ। श्रमिकहरूले आफ्ना मागबारे लिखित प्रतिबद्धता, कार्यान्वयनको समय सीमा र स्पष्ट कार्ययोजना माग गरेका छन्। व्यवस्थापनसँग टक्राव नभई संवाद र सहमतिबाट समस्या समाधान गर्न आफूहरू तयार रहेको बताउँदै समितिले माग पूरा नभएसम्म खबरदारी जारी राख्ने समेत जनाएको छ। गैर कानूनी सम्पत्ति आर्जन सम्बन्धी मुद्दामा सुदूरपश्चिम प्रदेशको वन निर्देशनालयका निर्देशक हिमराज विष्टलाई सर्वोच्च अदालतले झिकाउने आदेश दिएको छ। न्यायाधीश तय हरिप्रसाद भुयाल र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले नेपाल सरकार पुनरावेदक र हिमराज विष्ट समेत प्रत्यर्थी रहेको मुद्दामा यस्तो आदेश दिएको हो। सर्वोच्चको आदेश अनुसार विष्टको जाँच अवधिमा कुल 17,37,12,629.35 बराबरको आय देखिएको छ। सोही अवधिमा खर्च तथा लगानीतर्फ 24,24,69,702.95 देखिएको अदालतले उल्लेख गरेको छ। आयभन्दा खर्च तथा लगानी बढी देखिएपछि 6,87,57,73.60 बराबरको स्रोत नखुलेको सम्पत्ति देखिएको सर्वोच्चको आदेशमा उल्लेख गरिएको छ। मुद्दामा विष्टले खरिद गरेका जग्गाको मूल्य, जग्गा बिक्रीबाट प्राप्त रकम तथा विष्ट र उनकी श्रीमती रुबी जीसी विष्टका नाममा एनआइसी एसिया बैंक सहित विभिन्न 19 बैंक खातामा भएको आर्थिक कारोबार समेतको विवेचना गरिएको छ। सर्वोच्चले प्रतिवादीलाई झिकाएर मुद्दालाई थप सुनवाईको प्रक्रियामा अघि बढाउने आदेश दिएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कति वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्युतीय गाड़ीको पाठ पूर्जामा भन्सार छुट दिन र वातावरण मैत्री यातायातलाई प्रोत्साहन गर्न अर्थमन्त्री समक्ष माग गरेको छ। महासंघका अध्यक्ष सरोज सिटौला नेतृत्वको टोलीले अर्थमन्त्री डाक्टर सोडिम वाग्लेलाई यातायात क्षेत्रका विद्यमान समस्या समाधानका लागि 11 बुँदे मागपत्र बुझाएको हो। महासंघको टोलीले सार्वजनिक यातायात क्षेत्रमा रहेको 13 खर्ब बराबरको लगानी र यसमा आश्रित 40 लाख परिवारको सुरक्षाका लागि सरकारले तत्काल कदम चाल्न पनि गरेको छ। महासंघले पूर्व सचिव दीपक सुवेदीको अध्यक्षतामा गठित जाँचपुछ आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न मोटर बिमा दर निर्देशिका 2073 समय सापेक्ष परिमार्जन गर्न र बिमा प्राधिकरणलाई आवश्यक निर्देशन दिन समेत आग्रह गरेको छ। त्यस्तै इन्धन डिजेल पेट्रोलमा प्रति लिटर 1 रुपियाँ र विद्युतीय गाडीमा प्रति युनिट 1 रुपियाँ अतिरिक्त शुल्क उठाएर दुर्घटना राहत कोष बनाउन प्रस्ताव गरेको छ। बिमा प्रिमियरको 1% र सरकारको तर्फबाट पनि रकम छुट्याई कोष सुदृढ गर्न माग गरेको छ। संघले गाड़ी आयातमा कडाई भारतीय मालवाहक र यात्रुवाहकलाई दिँदै आएको 72 घण्टे सुविधा खारेज कम्पनी ऐन संशोधन समान कर प्रणाली लागू गर्न जोड़ दिएको छ। त्यसै गरी टोलीले प्रविधि मैत्री यातायातका लागि अनुदानको व्यवस्था यातायात क्षेत्रको प्रभावकारी नियमन र विकासका लागि शक्तिशाली यातायात प्राधिकरण गठन गर्न र काठमाडौँ उपत्यकामा टिपर सञ्चालनको समय पुनरावलोकन गर्न समेत अनुरोध गरेको छ। ज्ञापन पत्र बुझ्दै अर्थमन्त्री डाक्टर वाग्लेले यातायात क्षेत्रका जायज मागलाई सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताउनु भयो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश स्तरमा देखिएका समस्या मन्त्रालय तहबाट तत्काल निरूपण गर्न निर्देशन दिनुभएको छ। उहाँले कानून र मर्यादाभित्र रहेर मात्रै काम अगाडि बढाउन आग्रह गर्नुभएको हो। कोशी प्रदेश स्तरीय विकास समस्या समाधान समितिको विराटनगरमा भएको बैठकमा मुख्यमन्त्री कार्कीले संघीय सरकारमा पटक पटक उठाइएका कतिपय विषयहरू अझै पनि किनारा नलागेकाले ती विषयलाई थप सशक्त ढंगले उठाउनुपर्ने आवश्यकता रहेको दोहोर्याउनुभयो। बैठकले प्रदेशमा देखिएका विकास सम्बन्धी समस्या समाधानका लागि संघीय सरकार समक्ष विभिन्न विषयहरू तय गरेको छ। ती विषय राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा समेत उठाउने निर्णय भएको छ। बैठकले संघीय निजामती ऐन नआउँदा प्रदेशमा कर्मचारी व्यवस्थापनमा असर परेको भन्दै संघीय निजामती ऐन छिटो ल्याउनु पर्ने विषय पुनः उठाएको छ। प्रदेशले आफ्ना संरचना निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन र जग्गा संरक्षण एवं भोगाधिकार दिनुपर्ने विषयलाई पनि बैठकमा उठान भएको छ। त्यस्तै ट्राफिक प्रहरीले उठाउँदै आएको जरिवाना संघीय संचित कोषमा नभई प्रदेश संचित कोषमा जम्मा हुनुपर्ने विषयलाई पनि पुनः उठाउने निर्णय गरिएको छ। यातायात क्षेत्र प्रदेशको परेकाले ट्राफिक प्रहरीले उठाएको जरिवाना केन्द्रले लिन नपाउने दावी प्रदेश सरकारले गर्दै आएका छन्। प्रदेशमा खटाइने पालिकाका प्रशासकीय अधिकृतहरू एकमुष्ट रूपमा प्रदेशमा पठाउनु पर्ने विषयमा पनि बैठकले जोड़ दिएको छ। हौस् त नेपाली खबर अहिलेलाई यति नै। मध्याह 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर। र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 9819328611 र 9863573687।
5: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855063172 र 9845512206।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान विजय प्लेट दाना।
6: माडीवासीहरूका लागि खुसीको खबर,
7: पानी पर्दा, हावाहुरी चल्दा, हुसो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
5: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 9849664977 र 9820235212।

0: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73089 98 0474 46182।

0: घिउ कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधी साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर घर बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नाइमा मोबिलिटी एक्सपो आजदेखि शुरू। अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड। बुटवल धागो कारखानाको सम्पत्ति र दायित्व मूल्याङ्कन थालियो, 21 दिनभित्र दावी पेश गर्न आह्वान। सुनको भाव आज तोलामा 6400 रूपियाँले बढ्यो, तोलाको 3,07,900 रूपियाँमा कारोबार। बाल बालिकाको खोप सीमित गर्ने आदेशमा ट्रम्पको हस्ताक्षर, खोपको संख्या 18 घटाएर 11 सीमित गर्ने प्रस्ताव। र राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पौडेललाई क्यानद्वारा धन्यवाद ज्ञापन। नेपाल खबरमा अब पूरा खबर। नाइमा मोबिलिटी एक्सपो 2026 आजदेखि काठमाडौँको भ्रिकुटी मण्डपमा शुरू भएको छ। उद्घाटन समारोहमा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले देशको अर्थतन्त्रलाई चलायमान बनाउन अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनु भएको छ। यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपाल अर्थतन्त्रमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्र एक महत्वपूर्ण आधार स्तम्भका रूपमा स्थापित भइसकेको र यो क्षेत्रलाई केवल विलासिता वा उपभोगको क्षेत्रका रूपमा मात्र नहेरी आर्थिक विकासको इन्जिनका रूपमा स्वीकार गर्नुपर्नेमा जोड़ दिनुभएको छ। एक्सपोमा विभिन्न 55 ब्रान्डका गाड़ी प्रदर्शनीका लागि राखिनेछन्। त्यसमध्ये झण्डै 40 नयाँ मोडलका गाड़ी तथा मोटरसाइकल पहिलो पटक सार्वजनिक तथा लन्च गर्ने नाइमाको तयारी छ। नाइमाका अनुसार एक्सपोमा 2 पाङ्ग्रे 4 पाङ्ग्रे कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोल्युसन, प्रविधि सेवा तथा मोबिलिटी सम्बन्धी अरू उत्पादनहरू पनि समेटिनेछन्। आजदेखि शुरू भएको एक्सपो यही साउन 31 गतेसम्म चल्नेछ। पहिलेका वर्षहरूमा एउटा मात्र नाडा अटो सो हुने गरेकोमा गएको वर्षदेखि 2 अटो सो हुन थालेको हो। यो वर्ष पनि अटो व्यवसायहरूका 2 ठूला छाता संस्थाहरू नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमा र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल नाडाले छुट्टा छुट्टै अटो सो आयोजना गरेका छन्। भदौ 9 गतेदेखि 14 गतेसम्म नाडाको आयोजनामा नाडा अटो सो 2026 सञ्चालन हुनेछ। आजदेखि शुरू नाइमा एक्सपो र भदौ 9 गतेदेखि शुरू हुने नाडा अटो सोले सुस्ताएको अटो बजारलाई पुनः चलायमान बनाउने अपेक्षा गरिएको छ। रूपन्देहीमा रहेको बुटवल धागो कारखाना लिमिटेडको सरकारी लगानी व्यवस्थापन गर्ने प्रक्रिया अघि बढेको छ। मन्त्री परिषदको 2082 साल वैशाख 15 गतेको निर्णय अनुसार अर्थ मन्त्रालयबाट खटिएको विज्ञ टोलीले उद्योगको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्ने काम गरिरहेको छ। कारखानाले आज 21 दिने सार्वजनिक सूचना निकालेर उद्योगसँग कारोबार गरेका ग्राहक, कर्मचारी तथा अन्य सरोकारवालालाई लेनदेन, कारोबार वा हरहिसाब सम्बन्धी कुनै दावी भए प्रमाणसहित पेश हुन भनेको छ। अदालत वा अन्य कुनै निकायबाट भएको फैसला वा निर्णय बमोजिम लेनदेन बाँकी रहेको हर हिसाब भए सूचना प्रकाशित भएको 21 दिनभित्र बुटवल 10 रहेको उद्योगमा दावी पेश गर्नुपर्नेछ। यसै गरी उद्योगलाई तिर्न वा बुझाउन बाँकी रहेको सबै व्यक्ति वा निकायलाई समेत तत्काल सम्पर्कमा आउन आग्रह गरिएको छ। तोकिएको 21 दिनको समयभित्र कुनै दावी पर्न नआएमा प्रचलित कानून बमोजिम प्रक्रिया अगाडि बढाउ उल्लेख छ। आज सुन चाँदीको भाव बढेको छ। सुनको भाव आज एकै दिन तोलामा 6400 रूपियाँले बढेको हो। भाव बढेर सुन आज तोलाको 3,07,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलामा 200 रूपियाँले घटेर तोलाको 3,01,500 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव पनि बढेको छ। चाँदी आज तोलामा 110 रूपियाँले बढेर तोलाको 4,780 रूपियाँ पुगेको छ। हिजो चाँदीको भाव तोलाको 4,670 रूपियाँ रहेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा डाक्टर बिमलको निधनले मैथिली साहित्यसँगै सांस्कृतिक क्षेत्रमा क्षति पुगेको साहित्यकारहरूको भनाई, ब्रोड पिक हिम पहिरोमा परेका तीनजना नेपालीको शव आज काठमाडौँ ल्याइँदै लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले नाइमा मोबिलिटी एक्सपो आजदेखि शुरू अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड़ बुटवल धागो कारखानाको सम्पत्ति र दायित्व मूल्याङ्कन थालियो 21 दिनभित्र दावी पेश गर्न आह्वान लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर राजेन्द्र विमलको 79 वर्षको उमेरमा निधन भएको छ। धनुषाको जनकपुर 10 देवी चोकमा जन्मिएका वहाँले नेपाली हिन्दी र मैथिली विषयमा स्नातकोत्तर तह तथा भाषा विज्ञान विषयमा विद्यावारिधि गर्नुभएको थियो। नेपाली भाषा वाङ्मयलाई समृद्ध तुल्याएको भन्दै 2066 जगदम्बा श्री पुरस्कारबाट विमललाई सम्मानित गरिएको थियो। लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीड़ित डाक्टर विमलको निधनसँगै मैथिली साहित्य भाषा आन्दोलन तथा मिथिलाको सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति भएको साहित्यकारहरूले बताएका छन्। मैथिली विकास कोष जनकपुर धामका संस्थापक अध्यक्ष रहेका डाक्टर विमलले मैथिली भाषा साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। उहाँको लेखनमा राष्ट्रप्रेम मैथिल अस्मिता मातृभाषाप्रतिको निष्ठा लोकजीवनको पीड़ा प्रेम वियोग आक्रोश अभिव्यक्त भएको जनकपुर धामका साहित्यकार पत्रकार नित्यानन्द मण्डलले बताउनु भएको छ। पाकिस्तानको ब्रोड पीक हिमाल आरोहणको क्रममा गएको साउन 14 गते बिहिबार हिम पहिरोमा परि निधन भएका तीनजना नेपाली नागरिकको शव आज काठमाडौँ ल्याइने भएको छ। किली पेम्बा शेर्पा किलु ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडान मार्फत बेलुका 5:45 काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। यसअघि गएको साउन 21 गते गोर्खाका पूर बहादुर गुरूङ युक्तको शव काठमाडौँ ल्याएर अन्त्येष्टि गरिएको थियो। ब्रोड पीक हिम पहिरोमा निर्मल पूर्जासहित 6 नेपाली र 4 विदेशी गरी 10 निधन भएको थियो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाल बालिकालाई दिइने खोपको संख्या सीमित गर्ने आदेशमा हस्ताक्षर गर्नुभएको छ। ट्रम्पको आदेशले अमेरिकन एकेडेमी अफ पेड्रियाट्रिक्सले सिफारिश गरेका बाल्यकालीन खोपको संख्या 18 घटाएर 11 सीमित गर्ने प्रस्ताव गरेको छ। यी खोपमा दादुरा रुबेला हाडे रोग डिप्थेरिया धनुष्टंकार टिटानस पोलियो हेमोफिलस इन्फ्लुएन्जा टाइप बी निमोकोकल रोग ह्युमन प्यापिलोमा भाइरस अर्थात एसपीभी तथा चिकन पक्स विरूद्धको खोप मात्रै दिने उल्लेख छ। ट्रम्पले बालबालिकाले अहिले विगतको तुलनामा धेरै खोप लगाउने गरेको भन्दै खोपको संख्या घटाउनु पर्नेमा जोड़ दिनुभएको छ। उहाँले विगतमा बालबालिकाले अहिलेको तुलनामा कम खोप लगाउने गरेको र त्यति बेला अटिजमको दर पनि कम रहेको दावी गर्नुभएको बीबीसीले जनाएको छ। तर वैज्ञानिक अध्ययनहरूले खोप र अटिजम बीच कुनै सम्बन्ध नरहेको देखाएका छन्। ट्रम्पले दादुरा हाडे रोग रुबेला अर्थात एमएमआर खोपलाई बच्चाको शरीरमा एकै पटक सोडाको बोतल खन्याए जस्तो भएको भन्दै खोपको मात्रा र समयबारे प्रश्न उठाउनु भएको छ। तर चिकित्सकीय तथा वैज्ञानिक प्रमाणहरूले एमएमआर खोपलाई सुरक्षित र प्रभावकारी मान्दै आएका छन्। अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टोलीका पूर्व कप्तान रोहित पौडेललाई उनको नेतृत्व र योगदानका लागि धन्यवाद ज्ञापन गरेको छ। क्यानले सामाजिक सञ्जाल मार्फत पौडेलले नेपाली क्रिकेटलाई दिलाएको उचाइ र उनको कप्तानीको प्रशंसा गरेको हो। पुरुष राष्ट्रिय टोलीको कप्तानका रूपमा पौडेलको नेतृत्वमा उल्लेखनीय उपलब्धिहरू हासिल गर्न सफल भएको र यो नेपाली क्रिकेटको यात्रामा सधैँ गर्वको विषय बनेर रहने क्यानले जनाएको छ। हिजो मात्रै क्यानले आउँदो एसीसी प्रिमियर कपका लागि सन्दीप लामिछानेको नेतृत्वमा 14 सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। अब एक दिवसीय कप्तानको नेतृत्व लामिछानेले गर्ने भएका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नाइमा मोबिलिटी एक्सपो आजदेखि शुरू। अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड। बुटवल धागो कारखानाको सम्पत्ति र दायित्व मूल्याङ्कन थालियो, 21 दिनभित्र दावी पेश गर्न आह्वान। सुनको भाव आज तोलामा 6400 रुपियाँले बढ्यो, तोलाको 3,07,900 रुपियाँमा कारोबार। बाल बालिकाको खोप सीमित गर्ने आदेशमा ट्रम्पको हस्ताक्षर, खोपको संख्या 18 घटाएर 11 सीमित गर्ने प्रस्ताव। र राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पौडेललाई क्यानद्वारा धन्यवाद ज्ञापन। दिउँसो 12 नेपाल खबर सकियो, दिउँसो 3 नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com
2: पर्यो आज राति मायालुको घरमा बासै पर्यो आज।

0: तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ, त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, ईईजी, ईसीटी सहितको मनोरोग सेवा,
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
0: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 056493 7383, मोबाइल 98550 88002।

0: मलाई त अहिलै डोली चढिहालौँ जस्तो लाग्यो
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारलाई तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656 10 40 र 9852028840 साथै 24 घन्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राले बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 1 o'clock. अहिले 1 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। मन्त्री परिषदको बैठक आज बस्दैछ। बैठक दिउँसो 3 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बस्नेछ। आज बस्ने बैठकका एजेण्डा बारे भने अहिलेसम्म केही खुलाइएको छैन। अर्थ सचिव डाक्टर घनश्याम उपाध्यायले 23 र 24 भदौ 2082 को आन्दोलन का दौरान अर्थ मंत्रालय अंतर्गत राजस्व तथा कागजात में कुनै पनि प्रकार को क्षति नभएको स्पष्ट पार्नुभएको छ। सोदिन खर्च र आमदानी का सबै प्रणाली निरन्तर चलेको सार्वजनिक लेखा समिति बैठक में उहाँले जानकारी दिनुभयो। देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयको समेत कागजात नजलेको उहाँको भनाइ छ। आन्तरिक लेखा परीक्षण पनि भएको अवस्थामा धेरै श्रेष्ठता रिकभर गर्न सकिने अवस्था रहेको उहाँले जानकारी दिनुभएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालू आर्थिक वर्षका लागि स्थानीय तहको सभामा बजेट पेश गर्न नसकेका मध्य प्रदेशका केही नगरपालिकामा पुनः स्थलगत सहजीकरण गर्ने भएको छ। सहजीकरणका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय सतर्कता केन्द्र तथा नेपाल नगरपालिका संघका अध्यक्ष लगायतका प्रतिनिधिको संयुक्त टोली सम्बन्धित नगरपालिका स्थलमा रूपमा स्थलगत रूपमा जाने भएको छ। मन्त्रालयका अनुसार विभिन्न पहल प्रयास तथा समन्वय मार्फत बजेट पेश गर्ने वातावरण बनाउन खोजिए पनि हालसम्म नगरसभामा बजेट पेश हुन नसकेका स्थानीय तहमा उक्त टोली जान लागेको छ। टोलीले धनुषाको कमला नगरपालिका तथा रौतहटका गरूडा नगरपालिका, फतुवा विजयपुर नगरपालिका र मौलापुर नगरपालिका पुगेर स्थानीय जनप्रतिनिधि, कर्मचारी र स्थानीय सरकारवालासँग प्रत्यक्ष छलफल गर्नेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबर। कुनै संस्था वा निकायले बालबालिकालाई नेपाल बाहिर लैजानु परे सम्बन्धित स्थानीय तहको सिफारिश र जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिनुपर्ने भएको छ। यसका निम्ति सरकारले बालबालिका सम्बन्धी ऐन 2075 संशोधन गर्दैछ। मूल ऐनको दफा 7 बालबालिकाको संरक्षणको अधिकार सम्बन्धी व्यवस्था छ। यसमा उपदफा 11 थपेर सरकारले संस्था वा निकायले बालबालिकालाई विदेश लैजान चाहे यस अगाडि नै स्थानीय तह र सीडीओ कार्यालयको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको हो। जहाँ भनिएको छ कुनै संस्था वा निकायले बालबालिकालाई अध्ययन अवलोकन शिक्षा खेलकुद शैक्षिक भ्रमण सम्बन्धी वा अन्य कुनै कार्यक्रममा सहभागिताका लागि नेपाल बाहिर लैजानु परेमा त्यसरी लैजानु अघि सम्बन्धित स्थानीय तहको सिफारिशमा जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति अनिवार्य लिनुपर्नेछ। यस्तो व्यवस्था सहितको विधेयक अहिले प्रतिनिधि सभामा दर्ता भएको छ। मौसममा आएको प्रतिकूलकताका कारण गुल्मीको रेशुङ्गा विमानस्थलबाट हुने नियमित हवाई उडान करिब 2 महिनादेखि प्रभावित भएको छ। वर्षायाम शुरू भएसँगै बिहान पख बाक्लो बादल लाग्ने तथा मौसम खराब हुने क्रम बढेपछि निर्धारित उडान सञ्चालनमा कठिनाई आएको हो। नेपाल एयरलाइन्स रेशुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाका अनुसार गत जेठ 24 गतेदेखि बिहानको समयमा लगातार मौसम प्रतिकूल हुँदा नियमित उडान प्रभावित हुँदै आएको छ। कोलम्बियामा 7.4 म्याग्निच्युडको शक्तिशाली भूकम्प ज्यादा कम्तीमा अहिलेसम्म 132 जनाको मृत्यु भएको छ। सयौं मानिस अहिलेसम्म बेपत्ता छन्। सरकारले प्रारम्भिक रूपमा 111 जनाको मृत्यु र 87 जना घाइते भएको जनाएको थियो। तर कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटिजनका अनुसार मृत्यु हुनेको संख्या 132 पुगेको छ। 570 जना घाइते भएका छन्। कोलम्बियन जियोलोजिकल सर्भेका अनुसार सोमबार गएको भूकम्प यो शताब्दीमा कोलम्बियामा गएको सबैभन्दा शक्तिशाली भूकम्प हो। अवस्त यसका साथै अहिलेका लागि नेपाली रेडियो नेटवर्कको नेपाली खबर यही सकिन्छ। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
2: अनुहार भरि कालो पोतो छन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: मुख अति फेसो जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर।
2: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना, स्यालेरी 100, ORM प्लस खाना बस्न फ्री, हाउसकिपिङ क्लिनर 150 जना, स्यालेरी 90, ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। कम्पनीबाट उपलब्ध गरिने सेवाहरू: कर्मचारीको छोराको विवाहमा 100 ORM, कर्मचारीको छोरीको विवाहमा 150 ORM, बाल बच्चा छात्रवृत्ति, कर्मचारीको बच्चाले कक्षा 10-12 डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM, उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र, करियर वृद्धि र पदोन्नति गर्ने अवसर, प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता, दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
3: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर, नारायणगढ चितवन,
4: 056-49-0034,
3: माडी सम्पर्क 98-426-43-211, 98-142-076-04 र 98-550-58-369।

0: पर्यावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
2: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
0: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
2: सम्पर्क 98-4-57-31-34 र 97-4-43-43-915।
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
2: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853-518-953।

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5550 7071 र 0855 7073 53।
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4943 580 र 98 550 26 440।
3: It's 2 o'clock. अहिले 2 बजेको छ।
4: सम्माननीय सभामुख महोदय, नुवाकोट विदुर मेगाङ हुँदै धादिङ खनियाबास चोर्ने सडक लामो समयदेखि नबन्दा त्यहाँका कृषक बिरामीहरू र आम नागरिकले जिल्ला अस्पतालमा आफ्ना सुविधासम्म लिन नसक्ने र सदरमुकाममा सरकारी कामकाजको लागि आइपुग्न पनि कठिनाई भोगिरहेका छन्। साथै तीन पिपले कोलफुटार सडक सम्माननीय प्रधानमन्त्री महानगरपालिकाको मेयर रहनुभएको समयमा गर्नुभएको प्रतिबद्धता हालसम्म पुरा नभएकोले निराशा बढ्दै गइरहेको छ। त्यस्तै कृषि र पर्यटन विकासको लागि विदुर सात तुप्चे सोले किर्ने बगर हुँदै किसपाङको बाल्चेसम्म जोड्ने यी तीनवटै सडक यसै वर्ष भौतिक पूर्वाधार मन्त्रालयबाट सम्बन्धित सांसदहरूलाई चिन्ह लगाउन लगाइएको तीनवटा सडक भित्रै परेकोले यी तीन सडक यसै वर्ष बन्ने गरी अगाडि बढाउन सभामुख मार्फत गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। धन्यवाद।
5: मान्य सदस्य अनुष्का श्रेष्ठ।
6: सम्माननीय सभामुख महोदय, भोलि 12 अगस्त अन्तर्राष्ट्रिय युवा दिवस र यस वर्षको थिम रहेको छ डिफरेन्ट कन्टेक्स्ट कमन एस्पिरेसन्स, फरक परिवेश साझा आकांक्षा। नेपालको परिभाषा अनुसार 16-40 वर्षलाई युवा मानिरहँदा नेपालमा करिब 43% युवा छन्। यस संसदमा करिब 38% सांसद र मन्त्री परिषदमा 2/3 सदस्य युवा छन्। हाम्रा प्रधानमन्त्री विश्वकै यङ्गेस्ट सर्भिङ पिएम हुनुहुन्छ। यो पुस्तान्तरणको उत्साहजनक सङ्केत हो। शासनमा युवाको सहभागिता संख्या मात्र होइन, हाम्रो सोच, सीप र समाधान दिने क्षमतालाई निर्णय प्रक्रियामा रिफ्लेक्ट गर्नु पनि हो। देश र विश्वभर रहेका नेपाली युवालाई अधिकारसँगै जिम्मेवारी, समाधान केन्द्रित सकारात्मक सहभागिता सहित आफ्नो ऊर्जा नेपाल निर्माणमा योगदान गरिरहन आह्वान गर्दछु। यस पुस्तान्तरण नेपालले विश्वलाई दिने उदाहरण बनोस्। धन्यवाद।
5: मान्य सदस्य अप्सना बानु।
7: सम्माननीय सभामुख महोदय, पछिल्ला समयमा एलपी ग्यासमा देखिएका अभावलाई सरकारको असफलता मात्र भन्नु उचित होइन। नेपाल पूर्ण रूपमा आयातमा निर्भर छ। हाफ सिलिन्डरबाट फुल सिलिन्डरमा फर्किँदा उपभोक्तामा अनावश्यक सञ्चयको प्रविधि बढ्नाले बजारमा दबाव सिर्जना गर्यो। सभामुख महोदय, सरकारको अपरिपक्व निर्णय र कूटनीतिक परिपक्वताको अभावले भू राजनीति सन्तुलन नै बिग्रिने अवस्था आउन सक्छ। भू राजनीति अवस्थित भएको देशले आफ्ना निर्णय गर्दा परिपक्व कूटनीति र राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्छ। नेपाल भारत सम्बन्ध ऐतिहासिक र गहिरो छ। यस्ता चुनौतीका बीच पनि भारतबाट आपूर्ति र कोटा व्यवस्थापन सहयोग जारी छ। सभामुख महोदय, बिहानैदेखि घन्टौँसम्म ग्यासका लागि लाइनमा बस्दा पनि ग्यास नपाउँदा सर्वसाधारणमा आक्रोश बढ्नु स्वाभाविक र दुःखद कुरा हो। सरकारले कालोबजारी, कृत्रिम अभाव र अनावश्यक सञ्चय रोक्न बजार अनुगमन थप प्रभावकारी बनाउनुपर्छ र दोषी देखिएमा कानुन बमोजिम कारवाही।
5: मान्य सदस्य अभिषेक प्रताप शाह।
8: सम्मान्य सभामुख महोदय, कपिलवस्तु नगरपालिकाका पूर्व मेयर नेपाली कङ्ग्रेसका जनप्रिय नेता किरण सिंहको शङ्कास्पद अवस्थामा भएको दुःखद निधनको खबरले हामी सबैलाई स्तब्ध बनाएको छ। सर्वप्रथम म दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा गहिरो संवेदना व्यक्त गर्दछु। सभामुख महोदय, एउटा जनप्रतिनिधिको यसरी रहस्यमय तरिकाले निधन हुनु सामान्य विषय होइन। यस घटनाले स्थानीय जनतामा त्रास र अन्योल सिर्जना गरेको छ। घटनाको यथार्थ के हो? यो हत्या हो कि अन्य केही? यसको सत्य तथ्य तत्काल बाहिर आउनुपर्छ। म यस सम्मानित सदन मार्फत सरकार र प्रहरी प्रशासनको ध्यान आकर्षण गराउन चाहन्छु। घटनाको तत्काल गम्भीर र निष्पक्ष छानबिन गरियोस्। अनुसन्धानमा कुनै पनि किसिमको राजनीतिक दबाव वा ढिलासुस्ती सहय हुने छैन। प्रहरी प्रशासनले आफ्नो भूमिका निष्पक्ष र प्रभावकारी बनाउँदै सत्य तथ्य छिटो भन्दा छिटो सार्वजनिक गरियोस्। धन्यवाद।
5: माननीय सदस्य अमृता विक।
9: सम्माननीय सभामुख महोदय, खास आज म अर्कै विषयमा बोल्छु भनेको थिएँ तर परिस्थितिले मलाई यो विषयमा बोल्न लगायो। प्रतिपक्षको काम सरकारलाई गाली गर्ने मात्र होइन, सरकारलाई सही दिशा दिने हो। लोकतन्त्रमा प्रतिपक्षले प्रश्न उठाउनुपर्छ तर प्रश्नसँगै विकल्प पनि दिनुपर्छ। तर आज हाम्रो प्रतिपक्षको बहस हेर्दा देशको विकास, शिक्षा, स्वास्थ्य र अर्थतन्त्र भन्दा को कस्तो लुगा लगायो, कुन रङको चस्मा लगायो, कसले जिब्रो चिप्लायो भन्ने कुराले सदनमा बढी ठाउँ पाएको देखिन्छ। अब सत्ता पक्ष र प्रतिपक्ष दुवैले संसदलाई नीति अनुसन्धान र विकासको गम्भीर बहस गर्ने थलो बनाउनु पर्छ। प्रतिपक्षले सरकारलाई ऐना बनाउने बन्ने हो तर ऐनामा दाग खोजेर बस्ने होइन। धन्यवाद।
5: माननीय सदस्य अरविन्द शाह।
10: सम्माननीय सभामुख महोदय, विगत चार महिनादेखि आफै फलोअप गरेको 12 जिल्लाका महत्त्वपूर्ण विकासका आयोजनाका अवस्थाबारे सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। कलैयाको मुख्य बजारसँग जोडिएको हुलाकी मानोत मटियरवा 3 किलोमिटर सडकको ठेक्का 2078 सालमा सम्झौता भएको थियो। म्याद थप्दा पनि केवल 23% भौतिक प्रगति भयो। अन्तत म्याद नथपी ठेक्का रद्द गरियो। नयाँ ठेक्का प्रक्रिया अघि बढे पनि विभिन्न कानुनिक प्रक्रियाको कारण अझै ठेक्का अवार्ड हुन सकेको छैन। ठेक्का नलागुन्जेल कम्तीमा सडक हिँड्न सक्ने अवस्थामा राख्न पटक पटक आग्रह गर्दा पनि प्रभावकारी हुन सकेको छैन। त्यस्तै सदरमुकामसँग जोडेको कलैया मलाही 16.5 किलोमिटर सडक विश्व ब्याङ्कको सहयोगमा बढ्नुपर्ने तर 9 महिनादेखि टेन्डरको प्रक्रिया आइसिबी भनेर आज भोलि भनेर हैरान भइसकेको छ। यसमा पनि गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। अर्कोतर्फ आइफेडको सहयोगमा सञ्चालन हुने माइल प्रोजेक्ट, कृषि व्यवसायीकरण र गरिबी न्यूनीकरणको प्रोजेक्ट पनि त्यतिकै हल्ट अवस्थामा छ। यो सम्बन्धी विशेष ध्यानाकर्षण गराउन धन्यवाद।
5: माननीय सदस्य अर्जुन नरसिंह केसी।
11: सभामुख महोदय, प्रधानमन्त्रीको एक्लै हिँड्ने लहर हो कि एक्लै पर्नु भएको हो? देश र जनताको हितमा सिङ्गो संसद तपाईँको साथमा छ तर संसदप्रति उपेक्षा गरेर होइन, आफ्नो जवाफदेही त ऐच्छिक नमानेर संवैधानिक कर्तव्य पालना गर्नुहोस्। संवैधानिक संस्थाहरू कार्यपालिकाका लाचार छाया बन्दैछन्। राम्रा प्रयासहरू पनि हचुवा विधिविहीन प्रक्रिया देखिए। लोकतन्त्रमा परिणाम मात्र होइन, प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्छ भन्ने सोच देखिएन। सत्तामा आएको 100 दिनमै 1 लाख युवा फर्काउने प्रतिबद्धता खोइ। किसानहरू मलको हाहाकारमा छन्, भान्जामा ग्यास छैन, जनता महगीको मारमा छन्, बिजुलीको टुङ्गो छैन, राहदानीको लागि उस्तै ताती छ, सुगमवासीको विचल्ली छ, बेरोजगारी बढ्दैछ। यस्तोमा सरकारको स्थिरता र सफलताको हाम्रो कामना हो। तर नवर्षन जो हो नवर्षन मेघ उसैको हुन्छ घर घर जस्तो नहोस्। धन्यवाद।
5: माननीय सदस्य आकृति अवस्थी।
12: सम्माननीय सभामुख महोदय, हाम्रो सार्वजनिक यातायातमा आज एउटा खतरनाक प्रवृत्ति सामान्य बन्दैछ। बसको क्षमता 30 जनाको हुन्छ, यात्रु 50 जना कोचिएको हुन्छ। बस, माइक्रो बस र टेम्पो बीच यात्रु खोज्ने प्रतिस्पर्धा भइरहेको छ। सडकमा प्रतिस्पर्धा सेवाको होइन, यात्रुको सङ्ख्याको भइरहेको छ, जसको जोखिम भने नागरिकले बेहोरी राख्नु परेको छ। सम्माननीय सभामुख महोदय, कानुन छ, क्षमता तोकिएको छ, तर निगरानी कमजोर छ। अब यसको समाधान प्रविधिबाट गर्नुपर्छ। सम्माननीय सभामुख महोदय, प्रत्येक सार्वजनिक सवारी साधनमा जिपिएस अनिवार्य गरौँ। एउटै सरकारी पब्लिक ट्रान्सपोर्ट एपबाट नागरिकले बसको लाइभ लोकेसन, रुट, भाडा, समय तालिका र स्वीकृत यात्रु क्षमता हेर्न सक्ने बनाऊ। प्रमुख बस स्टपहरूमा डिजिटल डिस्प्ले बोर्ड राखौँ। कुन बस कति मिनटमा आउँछ यात्रुले थाहा पाउनुपर्छ। यसले यात्रुको समय बचाउँछ, सडकको अस्वस्थ प्रतिस्पर्धालाई घटाउँछ र सार्वजनिक यातायातलाई व्यवस्थित बनाउँछ। सम्माननीय सभामुख महोदय, यात्रु।
5: माननीय सदस्य आर्यन राई।
13: सम्माननीय सभामुख महोदय, यो राष्ट्रिय परिचय पत्र सम्बन्धी अहिले सरकारले ल्याएको जुन नीति छ यसबाट विशेष गरी अपङ्ग वृद्ध नागरिकहरू र सम्पूर्ण नागरिकहरू अत्यन्तै पीडादायक समस्या भोग्नु परेको छ। विगत सात वर्षमा स्थानीय तहमा आएको राष्ट्रिय परिचय पत्र शिविरमा मोबाइल नम्बर नहालिएको र विवरण गलत ढङ्गले प्रविष्ट गरिएको, हाल आएर ENIN निकाल्नको लागि मोबाइल नम्बरमा टोकन जाने भएकोले मोबाइल नम्बर अद्यावधि गर्न जिल्ला जानुपर्ने समस्या रहेको र सबै नागरिकहरू जिल्ला जान नसक्ने अवस्था छ र जिल्ला यति दुःख गरेर गए पनि समयमा काम नहुने अवस्था छ। यसको समाधानको लागि कि स्थानीय तहलाई तत्काल अद्यावधि हुने गरी जिम्मेवारी दिनु पर्यो, यदि हो
5: मान्य सदस्य आशिष गजुरेल।
4: सम्माननीय सभामुख महोदय, सम्माननीय सभामुख महोदय, हामीले 7% आर्थिक वृद्धिको उद्देश्य लिएका छौँ, सो प्राप्तिको लागि राज्यको मात्र लगानीले पुग्दैन, निजी क्षेत्रको लगानी आवश्यक छ। सरकारले निजी क्षेत्रलाई विश्वासमा लिन वैकल्पिक वित्त सम्बन्धी कानुन लगायत अन्य नीतिगत सुधार गरिसकेको छ, तर पनि बैङ्कमा पैसा छ तर व्यवसायीले कर्जा लिन चाहिरहेको छैनन्। व्यवसायमा जोखिम लिने आत्मविश्वास घटेको अनुभव गर्न सकिन्छ, त्यसलाई बुस्ट गर्न सरकारले थप सोच्नुपर्ने आवश्यक भएको छ। सरकारले अब 3 काम तत्काल गर्नुपर्नेछ, एउटा नीतिगत सुधार, अर्को लगानीको सुरक्षा, अर्को कर्जालाई उत्पादनसँग जोड्नुपर्नेछ। नीतिगत सुधारमा चाहिँ मैले भन्न खोजेको नीतिगत स्थिरता, र अर्को हामीले निजी क्षेत्रलाई चाहिँ कन्फिडेन्समा लिनुपर्छ भन्ने कुरा चाहिँ मैले
5: मान्य सदस्य आशिका तामाङ।
9: सम्माननीय सभामुख महोदय, ग्यास ग्यास ग्यास भएन भने रोकिन्छ खाने गाँस, हातमा छ क्यास तर बजारमा छैन ग्यास, पहुँच हुनेवालाहरूले लान्छन् छानी छानी 3 भरिभरि सिलिन्डरका ग्यास, अनि हुँदैन त छिमेकीको घरमा आकार भोग र प्यास। सरकार भन्छ पुग्नेछ ग्यास, जनताहरू रात दिन खाली सिलिन्डर बोकी सडकमा छ उठी बास, थानकोटको मान्छे खाली सिलिन्डर बोकी पुग्नुपर्छ बालाजु र टेकु, यिनका मनको पीडा म कहाँ गई पोखु, लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेर हिमाल फेदी मुन्तिर कहिले बन्छ ग्यास भर्ने पदेरो। धन्यवाद।
5: मान्य सदस्य इन्दिरा राणा मगर।
14: सम्माननीय सभामुखज्यू, र मैले चाहिँ केही मेरा क्षेत्रका गुनासो जनगुनासोहरू ध्यान आकर्षण गराउन चाहन्छु सरकारलाई। यो बिमाको कारण, बिमामा चाहिँ अब पहिला चाहिँ प्राइभेटबाट पनि औषधि लिन पाइन्थ्यो, अब अहिले चाहिँ नगरबाट, नगरमा कति औषधिहरू नभएको कारणले त्यो आपूर्ति चाहिँ सरकारलाई चाहिँ म ध्यान आकर्षण गराउन चाहन्छु, औषधि व्यवस्था गर्नु पऱ्यो हरेक नगरपालिकामा। त्यस्तै गरेर यो रेल मार्गको लागि 8 रोकिएको जमिनहरूको अहिलेसम्म मुआवजा पाएको छैन, कि त अब उहाँहरूलाई मुआवजा दिनु पर्यो नभए उहाँहरूको जमिन फिर्ता गरिदिनु पर्यो भन्ने आम जनगुनासो छ, र यो सरकारलाई चाहिँ म यसको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
5: मान्य सदस्य एलिजा गुरुङ।
15: सम्माननीय सभामुख महोदय, राष्ट्रिय गौरवको बुढी गण्डकी जलविद्युत आयोजनाका लागि बजेट विनियोजन गर्नुभएकोमा म सरकारलाई धन्यवाद दिन चाहन्छु, तर बजेट विनियोजन भइसक्दा पनि निर्माण कार्य सुचारू नहुनु, ढिलासुस्ती हुनु अत्यन्तै दुखी तुल्याउने विषय हो। आयोजना प्रभावित धेरै जग्गा धनीहरूले अझै पनि मुआवजा पाउन सकेका छैन, मुआवजा र पुनर्वासको व्यवस्था नहुँदा स्थानीय जनता आज न घर न घाटको अवस्था पुगेका छन्। त्यसैले म सम्माननीय सभामुख मार्फत सरकारसँग माग गर्दछु, बाँकी मुआवजा तत्काल वितरण गरी प्रभावित जनताको उचित पुनर्वास र व्यवस्थापनको काम छिटोभन्दा छिटो अघि बढाइयोस् र आयोजनाको निर्माण कार्य तुरन्त सुरु गरियोस्। धन्यवाद।
5: मान्य सदस्य यशोदा कुमारी बराल।
16: सम्माननीय सभामुख महोदय, कर्णालीमा केही सडकहरू अवरुद्ध छन्, सरकारलाई हरेक पटक कति भन्नु, कम्तीमा बेरियर भन् मात्रै लगाइदियो भने दुर्घटना रोकिन्छ कि, हाम्रा भौतिक मन्त्री त्यहाँ पुगे सम्माननीय सभामुख महोदय, कर्णालीमा केही सडकहरु अवरुद्ध छन्। सरकारलाई हरेक पटक कति भन्नु, कम्तीमा बेरियर भन् मात्रै लगाइदियो भने दुर्घटना रोकिन्छ कि? हाम्रा भौतिक मन्त्री त्यहाँ पुगेर रोस्ट्रममा ल्याएर उहाँलाई क्षमा याचना गराउन, यो सम्मानित सदनलाई सदुपयोग गर्न म आग्रह गर्दिन, सरकारलाई रुलिङ गर्दिन।
5: मान्य सदस्य ओजस्वी शेरचन्द।
17: सम्माननीय सभामुख महोदय, आज नेपालमा धेरै नेपाली दम्पतिहरू निसन्तानताको समस्याबाट गुज्रिरहेका छन्। प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न नसके चिकित्सा विज्ञानले आइभीएफ अर्थात् टेस्ट ट्युब बेबी जस्ता प्रविधि दिएको छ। तर यस संवेदनशील सेवामा बिरामीको सुरक्षा, उपचारको गुणस्तर, खर्चमा पारदर्शिता सुनिश्चित गर्न स्पष्ट कानून बन्न आवश्यक छ। साथै आइभीएफ तथा असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी क्लिनिकको अनिवार्य दर्ता र लाइसेन्स, उपचारका मापदण्ड, आइभीएफ गर्न पाउने उमेर, स्पर्म तथा ओभर डोनर सम्बन्धी स्पष्ट व्यवस्था सुनिश्चित गर्नुपर्दछ। र साथै कानून उल्लङ्घन गर्नेलाई जरिवाना, लाइसेन्स निलम्बन र खारेजीको कानुनी कार्यवाही गर्ने व्यवस्था पनि गराउनुपर्छ। सम्माननीय सभामुख महोदय, हाम्रो उद्देश्य आइभीएफ सेवा रोक्नु होइन, यसलाई सुरक्षित गुणस्तरीय बनाउने हो। त्यसैले सरकारलाई आइभीएफ तथा एआरटी सम्बन्धी ऐन र प्रभावकारी

0: नियमावली लागू गर्न आग्रह गर्दछु। धन्यवाद।
1: माननीय सदस्य अंकिता ठाकुर।
2: सम्माननीय सभामुख महोदय, पछिल्लो समय मधेसी समुदाय तथा भारतीय मुलुकका नागरिकमाथि हाम्रा सुरक्षाकर्मीबाट भएका दुर्व्यवहारका घटनाप्रति म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। शुक्रबार पोखराका हलनचोक, शनिबार पशुपति मेरै अगाडि हाम्रा प्रहरीले भारतीय नागरिकमाथि हात उठाएर दुर्व्यवहार गरेको तथा हिजो मात्रै मेरो क्षेत्र सप्तरी लोखाठारीमा सशस्त्र प्रहरीले एउटा महिलाको टाउको फुटाएको कुरा सामाजिक सञ्जालमा छरपष्ट छ। यदि नागरिकको पहिचान क्षेत्र वा समुदायका आधारमा

0: का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटल को ठीक अगाडि सम्पर्क 0556 5359 53 98 550 77 061 र 98 550 77 53
2: 24 घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4493 5880 र 98 550 26 440
3: It's 3 o'clock. अहिले 3 बजेको छ.
4: Solutions.

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अटोमोबाइल क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा हेर्न सरकारलाई व्यवसायीको आग्रह। नयाँ यातायात व्यवस्था ऐन ल्याउने सरकारको तयारी। सरकारी अभिलेख सुरक्षित राख्न प्रविधिको प्रयोग प्राथमिकतामा। नष्ट भएका अभिलेख पुनः प्राप्तिका लागि वैकल्पिक दस्तावेजको खोजी गर्नुपर्नेमा अर्थमन्त्रीको जोड। इलामको चुलाचुली गाउँपालिकाका 2 कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर। सेवाग्राहीबाट 6,00,000 रुपियाँ घुस लिएको आरोप। विश्वका महासागरहरूमा जुलाई महिनामा कृत्रिमानी उच्च तापक्रम मापन। 2023 कायम भएको 20.89 डिग्रीको कृत्रिमान तोडियो। र अफगानिस्तान 2027 एक दिवसीय विश्वकपमा छनौट। 2 विजेता वेस्ट इन्डिजले छनौट खेल खेल्नुपर्ने। नेपाल खबरमा अब पूरा खबर। अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई आर्थिक विकासको महत्त्वपूर्ण आधार स्तम्भका रूपमा स्थापित गर्नुपर्नेमा व्यवसायहरूले जोड दिएका छन्। काठमाडौँको भ्रिकुटी मण्डलमा आजदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 उद्घाटन समारोहमा नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले नेपालको अटोमोबाइल क्षेत्रलाई मर्यादित, व्यावसायिक र जिम्मेवार बनाउन संस्था प्रतिबद्ध रहेको बताउनुभयो। यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले देशको औद्योगिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहुलियत र प्रोत्साहन दिनुपर्ने बताउनु भएको छ। नेपालमा अहिले 70% वस्तु आयातमा निर्भर रहेको र केवल 30% मात्र आन्तरिक उत्पादन हुने गरेको तथ्य प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले औद्योगिक विस्तारका लागि नयाँ रणनीति अप्नाउनुपर्ने सुझाव दिनुभयो। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले अटोमोबाइल तथा मोबिलिटी क्षेत्र नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण आधार स्तम्भका रूपमा स्थापित भइसकेको बताउनुभयो। कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले भने देशको सडक सुरक्षाको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो। यस्तै यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले नयाँ ऐनको मस्यौदा तयार भइसकेकोले सरकारले यातायात व्यवस्था ऐन ल्याउने तयारी गरेको जानकारी गराउनु भएको छ। नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 दोस्रो संस्करणमा 2-पाङ्ग्रे, 4-पाङ्ग्रे र कमर्सियल गाडीहरूको साथै विद्युतीय र हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा र मोबिलिटी सम्बन्धी विभिन्न उत्पादन र समाधानहरू प्रदर्शनमा राखिएका छन्। एक्सपो साउन 31 सञ्चालन हुनेछ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले सरकारी अभिलेख नष्ट हुन नदिन सरकारले डिजिटलाइजेसन अर्थात् प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेर काम अघि बढाइरहेको बताउनु भएको छ। नवयुवा आन्दोलनका क्रममा जलेर नष्ट भएका सरकारी श्रेष्ठताबारे सार्वजनिक लेखा समितिमा आज भएको छलफलमा अर्थमन्त्री वाग्लेले कागजी अभिलेखलाई तत्काल डिजिटल स्वरूपमा सुरक्षित गर्ने र सम्पूर्ण सरकारी अभिलेख व्यवस्थापन प्रणालीलाई डिजिटल बनाउने दिशामा सरकार अघि बढिरहेको जानकारी दिनुभयो। 2082/23 आन्दोलनका क्रममा विभिन्न सरकारी कार्यालयका श्रेष्ठता तथा अभिलेख जलेर नष्ट भएको उल्लेख गर्दै नष्ट भएका प्राथमिक अभिलेखको विकल्पमा उपलब्ध द्वितीयक तथ्याङ्क प्रयोग गरेर क्षतिको यथासम्भव पुनस्थापना गर्नुपर्ने उहाँको भनाइ छ। जलेर नष्ट भएका अभिलेखको पुनस्थापनाका लागि उपलब्ध वैकल्पिक दस्तावेज खोजी, उत्खनन, रुजु तथा प्रमाणीकरण गर्नुपर्नेमा अर्थमन्त्री वाग्लेले जोड दिनुभयो। महालेखा परीक्षकको कार्यालयले ठूलो परिमाणमा सरकारी श्रेष्ठता जलेर नष्ट भएकाले झण्डै 1.5 खर्ब रुपियाँ बराबरको कारोबारको लेखा परीक्षण प्रभावित भएको जानकारी पनि गराएको उहाँको भनाइ छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 6,00,000 रुपियाँ घुस लिएको अभियोगमा इलामको चुलाचुली गाउँपालिकामा कार्यरत 2 कर्मचारी विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। अभियोग आयोगका अनुसार चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर 6 डिल्लीराज खड्काले पुलको पुनर्डिजाइन स्वीकृति गरिदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र आयोगको कार्यालय हिटहरीबाट संयुक्त रूपमा खटिएको टोलीले खड्कालाई सेवाग्राहीबाट 6,00,000 रुपियाँ घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको हो। अनुसन्धानका क्रममा चुलाचुली गाउँपालिकाको कार्यालयमा कार्यरत इन्जिनियर खड्का र लेखा अधिकृत 8 मिलन कुमार भट्टराई बीच आपसी मिलेमतमा सेवाग्राहीसँग घुस मागी लिएको पुष्टि भएको आयोगले जनाएको छ। उनीहरूलाई भ्रष्टाचार निवारण ऐन 2059 3(1) बमोजिमको कसुरमा आरोप पत्र दायर गरेको आयोगले जनाएको छ। आयोगले दुवैलाई जनै 6,00,000 रुपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कैद तथा बिगो बमोजिम जरिवाना सजाएको माग दावी समेत गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बिएससी अनर्स एग्रिकल्चर र बिबिएससी एन्ड एच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
3: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333-493-555।
0: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सार्वभौमिकता, सीमा विवाद, प्रधानमन्त्रीका विवादित अभिव्यक्ति, सुशासन तथा जनजीविकाका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कङ्ग्रेसका सांसद भरत बहादुर स्वारले प्रधानमन्त्रीले नेपालले भारतको जग्गा मिचेको भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभयो। लिम्पियादुरा, कालापानी र सुस्ता लगायत नेपाली भूभागमा भारतको अतिक्रमणको विषय उठाउँदै उहाँले प्रधानमन्त्रीको भनाइले राष्ट्रिय स्वाभिमानमा चोट पुगेको बताउनु भएको छ। यस्तै नेकपा एमालेका सांसद चन्द्रेश्वर मण्डलले प्रधानमन्त्री बालेन्द्र शाहका विवादित अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन सभामुखसँग माग गर्नु भएको छ। नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले भने प्रधानमन्त्री शाहलाई गुप्तवास शैली छाडेर संसदमा उपस्थित हुन आग्रह गर्नुभयो। यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद भरत गिरीले लिपुलेख लगायतका सीमा विवाद, राष्ट्रिय सार्वभौमिकता र जनजीविकाका विषयमा सरकारको स्पष्ट धारणा माग गर्नु भएको छ। सुनसरीको देवानगंज घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा नेपाल सरकारसँग भएको सहमति कार्यान्वयन लगायतका माग राख्दै 12 दिनदेखि आमरण अनसन रहेका विनय यादवको स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानवाधिकार आयोगले गम्भीर चासो व्यक्त गरेको छ। आयोगले आज विज्ञप्ति निकाल्दै यादवको स्वास्थ्य अवस्था तथा अनसन स्थलमा उपलब्ध स्वास्थ्य उपचारको अवस्थाबारे माइतीघर पुगेर अनुगमन गरेको जनाएको छ। अनुगमनका क्रममा यादवको सुगर र रक्तचाप घट्दै गएको तथा लामो समयको आमरण अनसनका कारण स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको पाइएको आयोगले जनाएको छ। अनसन सुरु भएको 12 दिन बितिसक्दा पनि सरकारका तर्फबाट यादवको स्वास्थ्य उपचार वा समस्या समाधानका लागि वार्ताको पहल नभएको आयोगको अनुगमनबाट देखिएको विज्ञप्तिमा उल्लेख छ। अब विदेशको खबर। विश्वका महासागरहरूमा गएको जुलाई महिनामा कृत्रिमानी उच्च तापक्रम मापन भएको छ। प्रशान्त महासागरमा विकसित भइरहेको एल निनोको अवस्थाका कारण आंशिक रूपमा प्रभावित भई जुलाई महिनामा विश्वका महासागरहरूको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको बीबीसीले जनाएको छ। विश्वका ध्रुवीय क्षेत्रहरू बाहिर अर्थात् उत्तर र दक्षिणमा 60 डिग्री आकांक्षाको बीचमा गएको महिना औसत समुद्री सतहको तापक्रम 20.96 डिग्री सेल्सियस रहेको थियो। यसले 2023 कायम भएको 20.89 डिग्री सेल्सियसको कीर्तिमानलाई तोडेको छ। कोपरनिकस क्लाइमेट चेन्ज सर्भिसका अनुसार गएको महिना विश्वभरि नै अभिलेख गरिएताको संयुक्त रूपमा दोस्रो सबैभन्दा तातो जुलाई महिना बनेको छ। जुलाई महिनाको तापक्रम पूर्व औद्योगिक औसत अनुमानभन्दा 1.47 डिग्री सेल्सियस धेरै रहेको छ। अब खेल खबर. अफगानिस्तान सन् 2027 को एक दिवसीय विश्वकप 5 छनौट भएको छ. गैराति बेलफास्टमा भएको तेस्रो एक दिवसीय क्रिकेटमा घरेलु टोली आयरल्यान्डलाई 3 विकेटले हराउँदै अफगानिस्तान विश्वकपमा छनौट भएको हो. आयरल्यान्डले दिएको 207 रनको लक्ष्य अफगानिस्तानले 44 ओभर 5 बलमा 7 विकेट गुमाएर भेटायो. अफगानिस्तानका रहमानुल्लाह गुरबाजले 71, कप्तान राशिद खानले नट आउट 37 रन बनाए. आयरल्यान्डका गाविन होयले 4 विकेट लिए. यसअघि टस हारेर ब्याटिङ गरेको आयरल्यान्डले 46 ओभरमा 3 बलमा 206 रन बनाउँदा सबै विकेट गुमाएको हो. आयरल्यान्डका गविन होयले सबैभन्दा धेरै 36 रन जोडेका छन्. अफगानिस्तानका राशिद खान र एएम गजानफरले 3-3 विकेट लिए. यससँगै 5 खेलको एक दिवसीय श्रृङ्खलामा अफगानिस्तानले 2-0को अग्रता लिएको छ. पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोस्रो खेल अफगानिस्तानले 92 रनले जितेको थियो. यसैबीच 2 पटकको विजेता वेस्ट इन्डिजले पनि विश्वकप छनौट खेल खेल्नुपर्ने भएको छ. वेस्ट इन्डिजले लगातार 3रो पटक विश्वकप छनौट खेल्ने भएको हो. यही वर्षको सेप्टेम्बर 30 सार्वजनिक हुने आइसिसी एक दिवसीय वरितामा शीर्ष 8 रहने टोली सिधै आउँदो वर्षको विश्वकपमा छनौट हुनेछन्. यद्यपि आयोजक देश दक्षिण अफ्रिका र जिम्बाब्वेका लागि वरियता आवश्यक छैन. अर्को आयोजक नामिबियाले भने छनौट खेल्नुपर्नेछ. चार भन्जेङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक. अटोमोबाइल क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा हेर्न सरकारलाई व्यवसायीको आग्रह. नयाँ यातायात व्यवस्था ऐन ल्याउने सरकारको तयारी. सरकारी अभिलेख सुरक्षित राख्न प्रविधिको प्रयोग प्राथमिकतामा. नष्ट भएका अभिलेख पुनप्राप्तिका लागि वैकल्पिक दस्तावेजको खोजी गर्नुपर्नेमा अर्थमन्त्रीको जोड. इलामको चुलाचुली गाउँपालिकाका 2 कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर. सेवाग्राहीबाट 6 लाख रुपियाँ घुस लिएको आरोप. विश्वका महासागरहरूमा जुलाई महिनामा कृत्रिमानी उच्च तापक्रम मापन. सन् 2023 कायम भएको 20.89 डिग्रीको कृत्रिमान तोडियो. र अफगानिस्तान सन् 2027 एक दिवसीय विश्वकपमा छनौट. 2 पटकको विजेता वेस्ट इन्डिजले छनौट खेल खेल्नुपर्ने.
6: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर.
7: आधार दरमा मात्र 0.5% प्रिमियम थप.
6: विशेषताहरू: रु 2 करोडसम्मको कर्जा सुविधा.
7: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न.
6: 25 वर्षसम्मको लचिलो कर्जा अवधि.
7: न्यून सेवा शुल्क, न्यून ब्याज दर.
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह.
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्.
6: शर्तहरू लागू हुनेछन्.
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक.
9: साली नदीको शिर,
10: मणिचूडको काख,
9: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
10: शान्ति र आनन्दको अनुभूति,
9: भीडभाडबाट टाढा,
10: सहरबाट नजिकै.
9: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
10: झुले अर्ग्यानिक फार्म रिजोर्ट.
6: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56 र 98-41-29-54-81. वेबसाइट झुले.com.np.
11: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा. म पनि यस्तै चाहन्छु. मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले.
12: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ.
13: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ. फोन नम्बर 44-28-242 44-28-242.
14: Come once, you will certainly be benefited.
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङभित्रका खबरमा तपाईँलाई स्वागत छ. काठमाडौँ महानगरपालिकाको वडा नम्बर 27 एक वर्षमा झन्डै 700 जनालाई सिपमूलक तालिम प्रदान गरेको छ. वडाले गायन, वादन, नृत्य, विद्युतीय सेवा क्षेत्र लगायत विधामा तालिम दिएको हो. सेनेटरी प्याड उत्पादन, बेकरी, बारिस्टा, मोबाइल जर्नलिजम, टुर अपरेटर र उद्घोषण विधामा तालिम दिएका 150 जना प्रशिक्षार्थीलाई हिजो एक कार्यक्रमका बीच एकै पटक प्रमाणपत्र वितरण गरिएको छ. प्रमाणपत्र वितरण समारोहमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डङ्गोलले तालिम लिएकाहरूलाई बेरोजगार र स्वरोजगार बनाउने उद्देश्य राखिएको रोजगार वा स्वरोजगार बनाउने उद्देश्य राखिएको बताउनुभयो। एकैजनाले सबै तालिम लिनेभन्दा रुचिको एउटै विषयमा दक्ष हुने गरी तालिम लिनु पर्यो र यसबाट मात्र दिगो आय आर्जन गर्न सकिने उहाँको भनाइ छ। कार्यक्रममा वडा नम्बर 9 का अध्यक्ष योगेश कुमार खड्गीले अब कम्प्युटरमा आधारित तालिम सञ्चालन गर्न लागेको समेत जानकारी गराउनुभयो। ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले नाक कान र घाँटी सम्बन्धी क्यान्सरको उपचारमा विश्वसनीय सेवा प्रदान गरेको दावी गरेको छ। अस्पतालका कार्यकारी अध्यक्ष डाक्टर सुदीप श्रेष्ठले टाउको र घाँटी सम्बन्धी क्यान्सरको उपचारमा दक्ष जनशक्तिको उपयोग र आधुनिक प्रविधिको प्रयोगमा विश्वस्तरीय प्रतिस्पर्धात्मक सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो। अस्पतालको नाक कान तथा घाँटी विभागका प्रमुख एवं वरिष्ठ क्यान्सर शल्य चिकित्सक डाक्टर प्रभात चन्द्र ठकुरीका अनुसार धेरैजसो बिरामी क्यान्सरको तेस्रो वा चौथो चरणमा पुगेपछि मात्रै उपचारका लागि अस्पताल आउने गरेका छन्। नेपाल सरकारको निशान छापको दुरुपयोग गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका 2 घर भई काठमाडौँ महानगरपालिका 22 बस्ने 29 वर्षीय दिपेन्द्र कर्मचारी रहेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई काठमाडौँ महानगरपालिका 22 टेबहालबाट पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानका क्रममा कर्मचारीले व्यावसायिक प्रयोजनका लागि चीनबाट आयात हुने जिपिएस ट्र्याकर उपकरणमा निशान छाप राख्न लगाई दुरुपयोग गरेको खुल्न आएको छ। उनले जिपिएस ट्र्याकर बिक्री वितरण पनि गर्ने गरेका थिए। प्रहरीले उनको साथबाट निशान छाप अङ्कित 52 थान जिपिएस ट्र्याकर उपकरण बरामद गरेको छ। र वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै 2.75 करोड रुपियाँ ठगी गरेको अभियोगमा 5 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कञ्चनपुरका 30 वर्षीय करण अयर, काठमाडौँकै 30 वर्षीय सुनिता श्रेष्ठ, मोरङका 36 वर्षीय प्रेम पुरी, काभ्रेका 42 वर्षीय अच्युत दुलाल र कालीकोटका 35 वर्षीय बिर्खबहादुर विक रहेका छन्। करणले क्रोएसिया पठाइदिने भन्दै 1 जनाबाट 6 लाख, सुनिताले युरोप पठाइदिने भन्दै 1 जनाबाट 3 लाख 50 हजार, प्रेमले जापान पठाइदिने भन्दै 114 जनाबाट 2 करोड 25 लाख, अच्युतले क्यानाडा पठाइदिने भन्दै 1 जनाबाट 37 लाख र बिर्खबहादुरले क्रोएसिया पठाइदिने भन्दै 1 जनाबाट 1 लाख रुपियाँ लिएर सम्पर्कविहीन भएका थिए। काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँको भिरकुडी मण्डपमा नाइमा मोबिलिटी एक्सपो सुरु, 55 ब्रान्डका गाडी प्रदर्शनीमा। काठमाडौँ महानगरपालिका वडा नम्बर 27 द्वारा 1 वर्षमा झन्डै 700 जनालाई सिपमूलक तालिम प्रदान, अब कम्प्युटरमा आधारित तालिम सञ्चालन गर्ने। र वैदेशिक रोजगारीमा पठाइदिने भन्दै 2.72 करोड ठगी गरेको आरोपमा 5 जना पक्राउ। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com। पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

नेपाली रेडियो नेटवर्कको अपराह्न 4 बजेको नेपाली खबरमा उषा एकरणको नमस्कार। रौतहटको लाल बकैया नदीमा नुहाउन गएका 3 बालबालिका पानीमा डुबेर बेपत्ता भएका छन्। रौतहटको देवाही गोनाही नगरपालिका 2 लक्ष्मी निया स्थित लाल बकैया नदीमा नुहाउने क्रममा 3 बालबालिका डुबेर बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा सोही ठाउँका शेख अमर आलमका 10 वर्षीय छोरा मोहम्मद रहतुल्लाह, शेख खुरशेदकी 10 वर्षीय छोरी रोशन खातुन र शेख ओशी अख्तरकी 10 वर्षीय छोरी शबनम खातुन छन्। उनीहरू आज दिउँसो करिब 2 बजे नदीमा नुहाउन पसेका बेला डुबेर बेपत्ता भएको स्थानीयवासीले बताएका छन्। बेपत्ता भएको खबर प्राप्त भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले अहिले खोजी गरिरहेको सशस्त्र प्रहरी बल रौतहटले जनाएको छ। घटनापछि सशस्त्र प्रहरी सुरक्षा बेस देवाहीबाट 7 जना र इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट 9 जनाको टोली खोजी तथा उद्धारका लागि परिचालन भएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 11 गण रौतहटबाट रबर बोट सहितको टोली खोजीमा परिचालन भएको छ। पोखरामा मोटरसाइकल दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ भने अर्का 1 व्यक्ति घाइते भएका छन्। पोखरा महानगरपालिका 25 हेमजा म्याग्दी चोक स्थित पोखरा बागलुङ सड़क खण्डमा घट्टे खोलाबाट पोखरातर्फ जाँदै गरेको G14P2517 नम्बरको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा मोटरसाइकल चालक म्याग्दीको धौलागिरी गाउँपालिका 2 लुलाङका 18 वर्षीय दिनेश बिक घाइते भएका छन्। पछाडि सवार 16 वर्षीय अनिल बिकको मृत्यु भएको हो। घटनास्थलमा 2 जना घाइते थिए। त्यसपछि दुवैलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पुर्याइएको थियो। अस्पतालमा अनिललाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। उनको टाउकोमा गम्भीर चोट लागेको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एक्टिव वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। प्रतिनिधि सभाको आजको बैठकमा नेपाली सेनाको परिचालन देखि सरकारको सुरक्षा न्याय र सुशासनमाथि प्रश्न उठाइएको छ। विपक्षी नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले सुकुम्बासी बस्ती खाली गराउने देखि सुनसरी सिरालगा जिल्लामा भएको तनावका विषयमा नेपाली सेना परिचालन गरिएको भन्दै त्यसको संवैधानिक र कानूनी आधारबारे प्रधानमन्त्रीलाई जवाफ माग गर्नु भएको हो। नेपाली कांग्रेसको संस्थापन इतर समूहले सर्वोच्च अदालतको निष्ठा देखाउँदै महाधिवेशन सम्बन्धी गतिविधि अघि नबढाउन पार्टी र निर्वाचन आयोगलाई आग्रह गरेको छ। संस्थापन इतर समूहको राष्ट्रिय भेला मूल आयोजक समितिका संयोजक डाक्टर शशांक कोइरालाले निर्वाचन आयोग र कंग्रेस केन्द्रीय कार्यालयलाई पत्र पठाउँदै पार्टीका निर्णय रोक्का गर्न र दूरगामी निर्णय नगर्न आग्रह गर्नुभएको हो। मंगलबार शेयर बजार अघिल्लो दिनकै अङ्क 2641 थामिएको छ। अघिल्ला तीन दिन लगातार घटेको बजार आज 0.79 अङ्क धनात्मक रह्यो। नेप्से परिसूचक 2641.85 अङ्कमा कायम भएको छ। कारोबार रकम भने बढेको छ। अघिल्लो दिन 3,66 करोड़को कारोबार भएकामा आज 4,11 करोड़को भयो। 133 कम्पनीको मूल्य बढ्दा 122 घट्यो भने 20 स्थिर रह्यो। सबै समूहगत सूचकको उतार चढ़ाव 1% भन्दा कम रहेको छ। अवस्त अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अहिले 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: निष्पक्ष न विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ, त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।
2: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
3: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
2: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
4: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
5: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।

0: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमानमा रोजगारीका लागि सुवर्ण अवसर।
1: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना, स्यालरी 100, ORM प्लस खाना बस्न फ्री, हाउसकिपिङ क्लिनर 150 जना, स्यालरी 90, ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला।

0: कम्पनीबाट उपलब्ध गरिने सेवाहरू। कर्मचारीको छोराको विवाहमा 100 ORM, कर्मचारीको छोरीको विवाहमा 150 ORM, बाल बच्चा छात्रवृत्ति, कर्मचारीको बच्चाले कक्षा 10, 12 वा डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM, उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र, करियर वृद्धि र पदोन्नति गर्ने अवसर, प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता, दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
1: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
2: 056-49-0034,
1: माडी सम्पर्क 98426-43211, 98142-76-04 र 98550-58369।
3: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
0: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
3: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
0: सम्पर्क 98457-31034 र 97443-43915।
4: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
3: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
4: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
3: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
4: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
0: नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर। साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 जना, स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ। निशुल्क परामर्शका लागि 98550-58369, 98426-43211 र 98142-76404।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बेलुकीको 6 बज्यो
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
0: राष्ट्रको शान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सुनसरी र सिराहा घटनामा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय, एनसेलको शेयर खरिद बिक्री सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने,
0: नेपालमा डिजिटल अर्थतन्त्रको दायरा विस्तार हुँदै 10 वर्षभित्र 5 लाख प्रत्यक्ष रोजगारी सृजना गर्ने सरकारको लक्ष्य, अटोमोबाइल क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा हेर्नुपर्ने व्यवसायीको आग्रह,
1: जापानिज इन्सेफलाइटिसबाट 1 महिनामा 9 जनाको ज्यान गयो, बाल बालिकालाई नियमित खोप लगाएर रोगबाट बचाउन सकिने विज्ञको सुझाव,
2: बच्चाहरूले नियमित खोप लगाउने र पछाडि क्याम्पेनको बेलामा आयो भने सबैले नछुटाइकन खोप लगाउने, यो गर्न सक्यो भने मात्रै हामीले जापानिज इन्सेफलाइटिसलाई पछिसम्मको लागि बचाउन सक्ने एउटा उपाय हो।
0: संचार उपग्रह बोकेको चिनियाँ रकेट प्रक्षेपणको 85 सेकेन्डमै विस्फोट, अन्तरिक्ष अनुसन्धान मानव सहितको अन्तरिक्ष अभियान र चन्द्र अन्वेषण चीनको प्राथमिकतामा,
1: र आइपीएल क्रिकेटर अभिषेक पोरेल पक्राउ।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ।

0: भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556493333, 4395555।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनमा ज्यान गुमाएका 4 जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सुनसरीका ओम प्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र कुमार मेहता तथा सिराहाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यही साउन 10 गते बेलुका सुनसरीको देवानगंजको कप्तानगंजमा भएको झडपमा ओम प्रकाशको घटनास्थलमै र जयप्रकाश र रविन्द्र कुमारको उपचारका क्रममा ज्यान गएको थियो। यस्तै सुनसरी घटनाकै प्रभावले विभिन्न जिल्लामा फैलिएको तनावका बीच साउन 11 गते सिराहाको गोलबजारमा भएको झडपमा गणेश कुमार यादवको ज्यान गएको थियो। यस्तै सरकारले नेपालभित्र आयात वा उत्पादन हुने विद्युतबाट संचालित एम्बुलेन्स र सब वाहनमा लाग्ने कर छुट दिने निर्णय पनि गरेको छ। बैठकले एम्बुलेन्स र सब वाहनमा स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य वृद्धि कर भ्याटपूर्ण रूपमा छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। यसै गरी बैठकले पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित टेन्सेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। बैठकले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। सरकारले पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने पनि निर्णय गरेको छ। यसैबीच सुनसरीको दिवानगंज घटनाको निष्पक्ष छानबिन, पीड़ितलाई न्याय तथा नेपाल सरकारसँग भएको सहमति कार्यान्वयन लगायत माग राख्दै 12 दिनदेखि आमरण अनसनमा रहेका विनय यादवको स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानवाधिकार आयोगले गम्भीर चासो व्यक्त गरेको छ। आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा यादवको स्वास्थ्य अवस्था तथा अनसन स्थलमा उपलब्ध स्वास्थ्य उपचारको अवस्थाबारे माइती घर पुगेर अनुगमन गरेको जनाएको छ।
5: सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसदको अभिलेखबाट हटाउन आग्रह गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदले गएको जेठ 17 गते प्रधानमन्त्रीको संसदमा दिनुभएको सीमा सम्बन्धी अभिव्यक्तिबारे अहिलेसम्म स्पष्ट जवाब नआएको भन्दै सच्याउन आग्रह गरेका छन्। नेपाली कंग्रेसका सांसद भरत कुमार स्वारले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति सच्याउनु पर्ने भन्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थितिका लागि सभामुखको ध्यान आकर्षण गराउनुभयो। एमालेका सांसद चन्द्रेश्वर मण्डलले सुनसरी र सिराहामा भएका घटनामा गोली चलाउनु पर्ने अवस्था नरहेको बताउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कार्यवाही गर्न माग गर्नुभयो। यस्तै नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले प्रधानमन्त्रीले संसदको गरिमा र सांसदहरूको मागलाई व्यवस्था गरेको आरोप लगाउँदै सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन माग गर्नुभयो।
4: सरकारले सन् 2035 डिजिटल अर्थतन्त्र तथा सूचना प्रविधिको क्षेत्रमा 5,00,000 प्रत्यक्ष र 10,00,000 अप्रत्यक्ष रोजगारी सृजना गर्ने लक्ष्य लिएको छ। डिजिटल अर्थतन्त्रबाट वार्षिक 9 खर्ब रुपियाँ भन्दा बढ़ीको सेवा तथा उत्पादन निर्यात गर्ने र देशको कुल गृहस्थ उत्पादन जीडीपीमा डिजिटल अर्थतन्त्रको योगदान 12% पुर्याउने लक्ष्यसहित सरकारले काम गरिरहेको छ। राष्ट्रिय सभा अन्तर्गत विकास आर्थिक मामिला तथा सुशासन समितिले आज सिंहदरबारमा आयोजना गरेको डिजिटल अर्थतन्त्र सम्बन्धी छलफलमा ई गभर्नेन्स बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा सदस्य सचिव दिपेश विष्टले सरकारले डिजिटल अर्थतन्त्रलाई बहुआयामिक रूपमा अघि बढ़ाउने लक्ष्य लिएको जानकारी दिनुभयो। विष्टले डिजिटल रूपान्तरणका लागि सरकारी सेवाको कागजी प्रक्रिया अनलाइनमा सारेर मात्र वास्तविक रूपान्तरण नहुने बताउनुभयो।
5: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारी अभिलेख नष्ट हुन नदिन कागजी दस्तावेजलाई तत्काल डिजिटल स्वरूपमा सुरक्षित गर्दै सम्पूर्ण सरकारी अभिलेख व्यवस्थापन प्रणालीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठकमा गएको वर्ष भदौ 23 र 24 गतेको आन्दोलनका क्रममा जलेर नष्ट भएका सरकारी श्रेष्ठताका कारण 179 कार्यालयको लेखा परीक्षण प्रभावित भएको विषयमा भएको छलफलमा मन्त्री वाग्लेले अभिलेख संरक्षणका लागि प्रविधियुक्त क्षेत्रलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो। उहाँले विगतमा 2072 सालको भूकम्पका बेला सरकारी लगानीबाट सुरक्षित गरिएका डिजिटल अभिलेख उपयोगी भएको अनुभव सुनाउँदै भविष्यमा आन्दोलन, प्राकृतिक विपत्ति, दुर्घटना वा अन्य कारणबाट सरकारी कागजात नष्ट हुन नदिन डिजिटल अभिलेख प्रणालीलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो।
4: अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई आर्थिक विकासको महत्वपूर्ण आधार स्तम्भको रूपमा स्थापित गर्नुपर्नेमा व्यवसायहरूले जोड़ दिएका छन्। काठमाडौँको भृकुटी मण्डपमा आजदेखि शुरू भएको नाइमा नेपाल अटोमोबिलिटी एक्सपो 2026 को उद्घाटन समारोहमा नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले नेपालको अटोमोबाइल क्षेत्रलाई मर्यादित व्यावसायिक र जिम्मेवार बनाउन संस्था प्रतिबद्ध रहेको बताउनुभयो। यसै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले देशको औद्योगिक विकासको लागि सरकारले निजी क्षेत्रलाई सहुलियत र प्रोत्साहन दिनुपर्ने बताउनुभयो। नाइमाको आयोजनामा शुरू भएको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 को दोस्रो संस्करणमा दुई पाङ्रे चार पाङ्रे तथा कमर्सियल भेहिकलका साथै विद्युतीय र हाइब्रिड मोबिलिटी सोल्युसन प्रविधि सेवा तथा मोबिलिटी सम्बन्धी विभिन्न उत्पादन र समाधानहरू प्रदर्शनमा राखिएका छन्। एक्सपो साउन 31 गतेसम्म सञ्चालन हुनेछ।
5: विशेष अदालतले व्यवसायी शेखर गोल्चासँग 1 करोड़ रुपियाँ धरोटी मागेको छ। व्यवसायी दीपक भट्टसँग जोड़िएको सम्पत्ति शुद्धिकरण मुद्दामा पक्राउ परेका गोल्चासँगको थुन्चेक बहसपछि विशेष अदालतले 1 करोड़ रुपियाँ धरोटी माग गरेको हो। विशेष अदालतका न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोरेलाको इजलासमा बहस भएको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गोल्चासँग 2,73,33,00,000 बराबर बिगो दावी गरेको थियो। हिमालयन रि इन्सुरेन्स लिमिटेडका पूर्व अध्यक्ष रहेका गोल्चालाई प्रहरीले गएको वैशाख 10 गते पक्राउ गरेको थियो।
4: आज पनि बजारमा खाना पकाउने एलपी ग्यासको अभाव कायमै छ। उपभोक्ताहरू रित्तो सिलिण्डर बोकेर लाइनमा बस्न बाध्य छन्। ग्यास अभावका कारण सर्वसाधारणको भान्सा प्रभावित भएको छ भने होटल तथा रेस्टुरेन्ट व्यवसाय संकटमा परेका छन्। अभावको फाइदा उठाउँदै केही क्षेत्रमा तोकिएको मूल्यभन्दा बढीमा ग्यास बिक्री भइरहेको उपभोक्ताहरूको गुनासो छ। नेपाल ओइल निगमले भने भारतबाट ग्यासको आयात नियमित रहेको दावी गर्दै आएको छ। निगमले बजारमा ग्यास लुकाउने र कालोबजारी गर्नेहरूलाई कार्यवाही गर्न अनुगमन टोली खटाइसकेको जनाएको छ। यो विषय आजको प्रतिनिधि सभामा पनि उठेको छ।
5: कोशी बागमती र कर्णाली प्रदेशका केही जिल्लामा अहिले मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 1 घण्टामा सबैभन्दा बढी जुम्लामा 12.4 मिलिमिटर वर्षा मापन भएको छ। वर्षा भइरहेका क्षेत्रमा थप वर्षाको सम्भावना रहेकाले महाशाखाले मौसम सम्बन्धी पछिल्लो सूचना तथा अध्यावधिक विवरणमा ध्यान दिन आग्रह गरेको छ। महाशाखाका अनुसार आज देशका हिमाली तथा पहाड़ी भूभागमा सामान्यतया बदली रहनेछ भने तराईका भूभागमा आंशिक बदली रहने सम्भावना छ। हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। यसैबीच देशका विभिन्न ठाउँमा आज दिउँसो तापक्रम समेत उच्च रह्यो। पाल्पाको तानसेनमा दिउँसो सबैभन्दा बढी 37.1 डिग्री सेल्सियस तापक्रम मापन गरिएको महाशाखाले जनाएको छ। मनसूनको समयमा जुनसुकै बेला वर्षा मेघगर्जन तथा चट्याङ पर्न सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन र महाशाखाबाट जारी हुने पछिल्ला मौसम सम्बन्धी सूचना हेर्न आग्रह गरिएको छ।
4: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। जापानिज इन्सेफ्लाइटिस संक्रमणको अवस्था र बस्ने उपाय बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: बेटर अप्लायन्सेस का एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
7: MBL सर्वसुलभ आवास कर्जा
8: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
7: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
8: विशेषताहरू, रु 2 करोड़ सम्मको कर्जा सुविधा।
7: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
8: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
7: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
8: शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुनसरी र सिराहाका घटनामा ज्यान गुमाएका 4 जनालाई सहित घोषणा गर्ने सरकारको निर्णय, नेपालमा डिजिटल अर्थतन्त्रको दायरा विस्तार हुँदै 10 वर्षभित्र 5,00,000 प्रत्यक्ष रोजगारी सृजना गर्ने सरकारको लक्ष्य, अटोमोबाइल क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा हेर्न व्यवसायीको आग्रह, ग्यास अभाव आज पनि कायमै, विशेष अदालतले व्यवसायी शेखर गोल्चासँग 1 करोड़ रुपियाँ धरौटी माग्यो लगायतका खबर प्रस्तुत गर्यौं।
5: मनसुनमा अत्यधिक रूपमा देखिने लामखुट्टे जन्य रोग मध्ये जापानिज इन्सेफलाइटिस जेई भाइरसबाट एक महिनामा 9 जनाको ज्यान गएको छ। स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको खोप शाखाका अनुसार नवलपरासी, चितवन, कैलाली लगायतका जिल्लामा देखिएको जापानिज इन्सेफलाइटिसबाट एक महिनामा 9 जनाको ज्यान गएको हो। यो मनसुनमा 800 जना शंकास्पद बिरामीलाई अनुसन्धान र परीक्षण गर्दा 46 जनामा जापानिज इन्सेफलाइटिस देखिएको छ। मानिसको मस्तिष्कमा सुनिने समस्या यो रोगको प्रमुख लक्षण भएको र यसले केही गरी ज्यान जोगिए पनि अपाङ्गता गराउने भएकाले लामखुट्टे जन्य अरू रोगभन्दा यसलाई गम्भीर रूपमा लिइन्छ। यसबाट प्रभावित हुनेको संख्या वर्षेनी बढ्दो छ। जापानिज इन्सेफलाइटिस संक्रमणको अहिलेको अवस्था र बच्ने उपायबारे साथी सम्झना महर्जनले स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमसँग कुराकानी गर्नुभएको छ।
10: जापानिज इन्सेफलाइटिस नेपालमा सधैँ नै यो मनसुन सिजनमा प्रकोपको रूपमा देखिन्छ। विशेष गरी तराईको भूभागतिर जहाँ धान खेत हुन्छ, जहाँ पानी जम्मा भएर राखिन्छ, त्यहाँनिर चाहिँ क्युलेक्सले लामखुट्टेले त्यहाँ फुल पार्ने हुन्छ र जहाँ सुँगुर पालन र हाँस पालन हुन्छ त्यहाँ अत्याधिक रूपमा यो जापानिज इन्सेफलाइटिसको भाइरसहरू देखिन्छ र त्यो ठाउँमा सुँगुर पालन, हाँस पालन, सुँगुरबाट हाँसबाट मान्छेमा सर्ने हो लामखुट्टेको माध्यमबाट र त्यसरी नै मान्छेमा यो मस्तिष्क सुजन हुन्छ, त्यसलाई हामी इन्सेफलाइटिस भन्छौँ र यो अहिले पनि देखिएको छ, यो वर्ष पनि देखिएको छ।
11: कहाँ चाहिँ बढी जोखिमको र प्रकोपको रूपमा देखिन्छ?
10: विशेष गरी हाम्रा तराईका क्षेत्रहरू, भूभागहरू होइन, त्यो ठाउँमा चाहिँ बढी देखिएको छ। अब गत सालको कुरा गर्नु पर्दाखेरि हामीले कति 5 वर्षसम्मको तथ्याङ्कहरू विश्लेषण गर्दा नवलपुरमा सबभन्दा बढी देखिया रहेछ, त्यस पछाडि चितवनमा देखिया रहेछ, त्यस पछाडि कैलालीमा देखिया रहेछ, त्यस पछाडि झापा, सुनसरी, मोरङ लगायतका क्षेत्रहरूमा देखिया रहेछ। यसपालि पनि ती ठाउँहरूबाट बढी केसहरू आएको हामीले थाहा पाएका छौँ र करिब करिब 800 जनाको नमुना परीक्षण गर्यो। शङ्कास्पद बिरामी भनेर 800 जनाको नमुना परीक्षण गर्दा 40 जना पोजिटिभ आउनु भएको छ र 46 जनामा 9 जनाको मृत्यु पनि भइसकेको। यो यस्तो जटिल रोग हो जहाँ चाहिँ 30% मृत्यु हुन सक्छ। कसैलाई मृत्युबाट बाँच्न सफल हुनुभयो भने, जोगिन सफल हुनुभयो भने कसैलाई डिसेबल भएर जीवनभरि बाँच्नुपर्ने खालको अवस्था पनि रहन सक्छ।
11: डेङ्गी भन्दा यो कतिको खतरनाक छ त?
10: डेङ्गी र यो मनसुन सिजनमै देखिने हो, लामखुट्टेको टोकाइबाट देखिने हो। उसले चाहिँ डेङ्गी भनेको चाहिँ एडिज लामखुट्टेको टोकाइबाट सर्ने हो, यो क्युलेक्स प्रजातिबाट सर्ने हो होइन। दुइटै भाइरस हुन्, दुइटै आफ्नो ठाउँमा जटित छ। तर मृत्युको कुराहरू गर्दाखेरि, डिसेबल भएर भएको कुराहरू गर्दाखेरि चाहिँ यो धेरै नै भयानक छ। यो 30% करिब करिब मृत्यु गराउन सक्छ जापानिज इन्सेफलाइटिसले, त्यो भनेको चाहिँ धेरै नै हो। नेपालकै कुराहरू गर्दाखेरि पनि अहिले करिब करिब 20% मृत्यु भइसकेको छ।
11: अहिलेलाई सरकारले चाहिँ नियन्त्रण र खोज अभियानको लागि, रोकथामको लागि के गर्दैछ?
10: अहिले हामीले पहिलो कुरा त नियमित रूपमा बच्चाहरूले दिने खोप, 12 महिनामा उसले खोप लगाउनु पर्छ। उसको खोप यदि छुट्यो भने 5 वर्षसम्म उसलाई दिन मिल्छ भनेर हामी लागिरहेका छौँ। अब हामी त्यो पुरै जिल्ला कभर गर्न खोज्दैछौँ, जहाँ जोखिम छ त्यहाँ चाहिँ खोप अभियान सञ्चालन गर्ने हामी तयारी गर्दैछौँ। यो एउटा वर्ष, दुईटा वर्षको तयारी होइन, धेरै वर्षको तयारीमा बल्ल आएको छ। यसपालि हामीले त्यो काम गर्नको लागि आदेश पाएका छौँ र त्यही अनुसारले हामीले तयारी पनि गर्दैछौँ। समय लाग्छ होला, केही समय कुर्नुपर्छ, तर अर्को कुरा भनेको चाहिँ प्रिभेन्टिभ कुराहरू, जस्तै लामखुट्टेबाट टोकाइ, लामखुट्टेको टोकाइबाट बस्ने नै यसको प्रमुख लामखुट्टे धपाउने धुपहरू हुन्छ, त्यो राख्ने अथवा घर बाहिर जाँदाखेरि लामो बाहुलाको कपडाहरू लगाउने, यी लगायतका कुराहरू गर्न सकियो भने, अनि पानी जम्ने ठाउँहरूलाई रोक्न सकियो, जनावरहरूलाई पनि पाल्दाखेरि व्यवस्थित तरिकाले खोरमा पनि जालीहरू राखिदिने, लामखुट्टेको धुपहरू राखिदिने, त्यस्तो खालको कुराहरू गरियो भने मान्छे मात्र बचेर हुँदैन, जनावरलाई पनि बचाउन सकियो भने मात्र यो सम्भव।
11: बच्ने उपायको बारेमा पनि बताउनु भयो, विशेष के सुझाव दिनुहुन्छ?
10: अहिलेको लागि हामीले लामखुट्टेबाट टोक्नको लागि नियन्त्रण गर्ने हो, आफू पनि सचेत रहने र अरूलाई पनि सचेत राख्ने र नियमित रूपमा बालबालिकालाई खोप लगाउने अहिलेको लागि त्यो। तर हामीले पछि ल्याउने, यो वर्ष सम्भवतः हामीले त्यो ल्याउँछौँ होला, तर त्यतिखेरसम्म बच्चाहरूले नियमित खोप लगाउने र पछाडि क्याम्पेनको बेलामा आयो भने सबैले नछुटाइकन खोप लगाउने, यो गर्न सक्यो भने मात्रै हामीले जापानिज इन्सेफलाइटिसलाई लङ टर्मको लागि, पछिसम्मको लागि बचाउन सक्ने एउटा उपाय हो।
4: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डाक्टर अभियान गौतम। फेरि पनि खबरकै सिलसिला, संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको आजको बैठकमा 17 वर्षकी किशोरीलाई आर्थिक प्रलोभनमा पारी उनको डिम्ब अर्थात ओबम निकालेको गम्भीर घटनाबारे चर्चा भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाकी सांसद स्मृति सेन्चुरीले यो संवेदनशील घटनाबारे सदनको ध्यान आकर्षण गराउनु भएको हो। सांसद सेन्चुरीका अनुसार गएको साउन 14 गते ती बालिकालाई 30,000 रूपियाँको प्रलोभन देखाई राधिका गोतामे, प्राशन अधिकारी डाक्टर नूतन शर्मा सहितको समूहले थायरोइड डिम्ब निष्कासन गरेका थिए। बालिकाको महिनावारी चक्र ट्र्याक गरी 10 दिनसम्म हर्मोनल इन्जेक्सन दिएर डिम्ब निकालिएको थियो। डिम्ब निष्कासनपछि स्वास्थ्यमा गम्भीर असर आई बालिका बेहोस हुने, पेट र कम्मर दुख्ने तथा बान्ता हुने समस्या भएपछि त्रिवी शिक्षण अस्पताल लगिएको थियो। परीक्षणको क्रममा चिकित्सकहरूले बालिकाको डिम्ब निकालेको पुष्टि गरेका हुन्। यस सम्बन्धमा जिल्ला प्रहरी परिसर ललितपुरमा मानव बेचबिखन तथा ओसार पसार ऐन अन्तर्गत उजुरी दर्ता भए पनि आरोपीहरूलाई सामान्य जिम्मा जमानीमा छाडेको र उनीहरूले पीड़ितलाई धम्की दिइरहेको सांसद सेन्चुरीको आरोप छ। उहाँले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कड़ा कार्यवाही र पीड़ितलाई न्याय दिलाउन सरकारसँग माग गर्नुभएको छ। उहाँका अनुसार डिम्ब निकाल्ने क्रममा डाक्टर नूतन शर्मा सहित राधिका गोतामे प्रशासन अधिकारी लगायतको समूह संलग्न रहेको थियो।
5: नेपाल दूरसञ्चार प्राधिकरणले शहरी क्षेत्रमा यसै वर्षदेखि 5G सेवा शुरू गर्ने र 2035 देशभर 5G पहुँच विस्तार गर्ने लक्ष्यसहित मोबाइल ब्रोडब्यान्ड सुधार योजना नेपाल रोड टू 5G को मस्यौदा सार्वजनिक गरेको छ। दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण गर्ने उद्देश्यसहित तयार पारिएको मस्यौदाले आउँदो एक दशकका लागि 5G विस्तारको स्पष्ट मार्गचित्र अघि सारेको छ। प्राधिकरणका अनुसार 2027 देशभर मोबाइल ब्रोडब्यान्डको औसत गति कम्तीमा 20 मेगाबिट प्रति सेकेण्ड पुर्याउने, 2030 नगर क्षेत्रमा 100 मेगाबिट प्रति सेकेण्डको गति उपलब्ध गराउने र 2035 देशभर 5G सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ।
4: लगातार तेस्रो कारोबार दिन घटेको शेयर बजार आज स्थिर रहेको छ। हिजो 2641.06 बिन्दुमा रहेको शेयर बजार परिसरक नेप्सी आज 2641.85 बिन्दुमा पुगेर बन्द भएको छ। आज बैंक, होटल तथा पर्यटन, जलविद्युत लगानी, जीवन बीमा र अन्य बाहेक सबै समूहको उपसूचक घटेको छ। आज नेप्सी स्थिर रहे पनि कारोबार रकम भने बढेको छ। हिजो 3,67,00,000 रुपियाँको कारोबार भएकोमा आज 340 कम्पनीको 95,34,000 किता सेयर 4,11,00,000 रुपियाँमा किनबेच भएको छ।
5: नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीका सांगठनिक गतिविधि तत्काल स्थगित गर्न निर्वाचन आयोग र पार्टी केन्द्रीय कार्यालयलाई पत्राचार गरेको छ। डाक्टर शशांक कोइरालाले सर्वोच्च अदालतको अन्तिम फैसला नआएसम्म दीर्घकालीन प्रभाव पार्ने कुनै पनि राजनैतिक वा सांगठनिक निर्णय नगर्न आग्रह गर्नुभएको छ। सर्वोच्च अदालतले साउन 21 कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दाको पुनर्लावकलनका लागि अनुमति प्रदान गरेपछि विवाद फेरि सुनवाईको प्रक्रियामा गएको हो। सर्वोच्चले 21 कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दाको पुनरावलोकनका लागि अनुमति प्रदान गरेको थियो।
4: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
13: Dermadent Hair Transplant, Skin Care Aesthetic, Dental Clinic and Implant Center ma upalabdha cha atyadhunik hair transplant seva. Anubhavi visheshagya, aadhunik pravidhi ra vyaktigat paramarsha sahit tapai ko aavashyakta anusar gunastariya upachar pradan garincha.
12: Thap jankari tatha paramarsha ka lagi aajai 9865424696 number ma WhatsApp wa phone garnuhos.
13: Dermadent Nepal Hair Transplant, Skin and Aesthetic, Dental Clinic and Implant Center, Patan Hospital Road, Laganhill. Samparka 01 545 46 66.

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 6 लाख रूपियाँ घुस लिएको अभियोगमा इलामको चुलाचुली गाउँपालिकामा कार्यरत दुईजना कर्मचारी विरूद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर छैटौं दिल्लीराज खड्का

0: लेखा अधिकृत आठौं मिलन कुमार भट्टराई बीच आपसी मिल्ने मत तथा योजनामा पुलको डिजाइन तथा भुक्तानी प्रक्रिया सम्बन्धी काम सम्पन्न गर्न र ठेक्का सम्बन्धी काम पूरा भएपछि पेश गरिएको बिलको रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ।
1: वर्षौंदेखि घाटामा रहेको दुग्ध विकास संस्थान डीडीसी अहिले नाफाको बाटोमा अघि बढेको छ। अनावश्यक खर्च कटौती, प्रभावकारी व्यवस्थापन, तीव्र बजारीकरण र मौजदात रहेको दुग्धजन्य पदार्थको बिक्री बढाएपछि संस्थानको आमदानीमा सुधार भएको डीडीसीले जनाएको छ। डीडीसीका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डेका अनुसार अहिले संस्थानले 44 जिल्लाबाट दैनिक झण्डै 61,000 लिटर दूध संकलन गरिरहेको छ, तर दैनिक बिक्री भने 80,000 लिटर हाराहारी पुगेको छ।
0: सार्वजनिक खरिद अनुगमन कार्यालयले 3 निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ। कार्यालयले टोखा नगरपालिकाको कार्यालय काठमाडौँको सिफारिशमा टोखा 8 काठमाडौँमा रहेको स्पेक्स नेपाल प्रहरीलाई 1 वर्षका लागि कालो सूचीमा राखेको छ। यसै गरी सड़क डिभिजन डोटीको सिफारिशमा गोकर्णेश्वर 8 काठमाडौँमा रहेको जेडीएमआर बिल्डर्स प्रहरीलाई 1 वर्ष 6 महिनाका लागि कालो सूचीमा राखेको छ। यस्तै नेपाल विद्युत प्राधिकरण दरबार मार्ग काठमाडौँको सिफारिशमा भारतको हैदराबाद रहेको एमएस सृष्टि कन्टेक्ट प्रणालीलाई 3 वर्षका लागि कालो सूचीमा राखेको छ।
1: सामाजिक सञ्जाल मार्फत फैलिने मिथ्या सूचना, भ्रामक सूचना, डिपफेक, हेट स्पीच तथा साइबर ठग घटना बढ्दै गएपछि नेपाल प्रहरीले त्यस्ता गतिविधि नियन्त्रणका लागि प्रविधि मैत्री अनुसन्धान र निगरानी प्रणालीलाई प्राथमिकता दिएको छ। सामाजिक सञ्जालको दुरुपयोगबाट नागरिक बीचको सद्भाव खलबल नसक्ने तथा शान्ति सुरक्षामा चुनौती उत्पन्न हुन सक्ने भएकाले त्यसप्रति प्रहरी सचेत रहेको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले बताउनुभयो।
0: काठमाडौँ उपत्यकामा आज पौराणिक कालदेखि चलिआएको गण्ठे मंगल अर्थात घण्टा कर्ण चतुर्दशी तथा धार्मिक विधिपूर्वक मनाइएको छ। यस अवसरमा उपत्यकाका विभिन्न ठाउँमा विशेष चहल पहल देखिएको छ। आजको दिन विशेष गरी नकारात्मक शक्ति वा प्रेतात्माको प्रभावबाट बच्नका लागि फलामको औठी लगाउने प्राचीन परम्परा रहेको छ। यसै विश्वासका साथ सर्वसाधारणहरू फलामको औठी खरिद गरी लगाउने गर्दछन्। साथै महिलाहरूले आजको दिनलाई विशेष पर्वको रूपमा लिँदै हातमा मेहदी लगाउने प्रचलन समेत रहेको छ। यस्तै गण्डकी क्षेत्रका कास्की, पर्वत, तनहु, स्याङ्जा लगायत जिल्लामा गुरूङ समुदायको मौलिक पर्व टोहटे पर्व आज हर्षोल्लासका साथ मनाइएको छ। गुरुङ समुदायमा मौलिक सांस्कृतिक पर्वका रूपमा वर्षेनी साउन र चैतको अन्तिम समय यो पर्व हर्षोल्लासका साथ मनाउने चलन छ।
1: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका करार तथा ज्यालादारी कर्मचारीले रोजगारी सुनिश्चितताको माग गर्दै दोस्रो दिन पनि धरना जारी राखेका छन्। आन्दोलनरत कर्मचारीले 2 महिने सेवा निरन्तरता खारेज गरी 1 वर्षका लागि निरन्तरता दिनुपर्ने लगायतका 9 बुद्धि माग राखेका छन्। हिजोदेखि आन्दोलन शुरू गरेका कर्मचारीले करार, मासिक ज्यालादारी तथा दैनिक ज्यालादारी श्रमिकको रोजगारीको सुनिश्चित हुनुपर्ने माग राखेका छन्।
0: कालीगण्डकी नदीको अवैध उत्खनन गर्ने 7 जना व्यक्ति र उनीहरूले प्रयोग गरेका 7 ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिना अनुमति अवैध रूपमा नदीजन्य प्राकृतिक स्रोत बालुवा उत्खनन गरी ओसार पसार गरेको आरोपमा ट्र्याक्टरलाई बालुवासहित जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको जनाएको छ।
1: नेपाल दर्पणमा अब विदेश खबर। संचार उपग्रह बोकेको चिनिया लङ मार्च 7A रकेट प्रक्षेपणको केही सेकेन्डमै विस्फोट भएको छ। चीनको दक्षिणी प्रान्त हाइनानमा रहेको वैनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार सोमबार राति 8:02 प्रक्षेपण भएको रकेट त्यसको 85 सेकेन्डमै विस्फोट भएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। सिन्वाका अनुसार रकेटमा उडानको क्रममा प्राविधिक गडबडी देखिएपछि प्रक्षेपण असफल भएको हो। सार्वजनिक भएका भिडियोहरूमा रकेट आकस्मै विस्फोट भएको देखिएको छ। चीनले राष्ट्रपति शी जिनपिङले अघि सार्नु भएको अन्तरिक्ष सपना पूरा गर्ने उद्देश्यले पछिल्ला वर्षहरूमा अन्तरिक्ष कार्यक्रमको लागि अरबौं डलर लगानी गर्दै आएको छ। पछिल्लो असफलताले चीनको तीव्र रूपमा अघि बढिरहेको अन्तरिक्ष कार्यक्रममाथि ध्यान आकर्षण भएको छ। चीनले 2030 अघि चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने लक्ष्य राखेको छ। चीनको लङ मार्च 7A रकेट प्रक्षेपण असफल भएको यो पहिलो घटना भने होइन। यसअघि 2020 प्रक्षेपण उडानका क्रममा प्राविधिक समस्या देखिएपछि यो कार्यक्रम रोकिएको थियो। चीनले अन्तरिक्ष अनुसन्धान, मानव सहितको अन्तरिक्ष अभियान र चन्द्र अन्वेषणले आफ्नो दीर्घकालीन रणनीतिक प्राथमिकताका रूपमा अघि बढाउँदैछ।
0: विदेशका अर्को खबरमा सिरियाली अदालतले अपदस्थ तानाशाही राष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको सजाय सुनाएको छ। युद्ध अपराध र मानवता विरूद्धको अपराधमा दोषी ठहर गर्दै अदालतले मृत्युदण्डको सजाय सुनाएको बीबीसीले जनाएको छ। अहिले असद सिरियामा हुनुहुन्न। सिरियाका नयाँ अधिकारीहरूले रूसबाट असदको सुपुर्दगी सुनिश्चित गर्न सक्लान् वा नसक्लान् भन्ने स्पष्ट भने छैन। 2024 डिसेम्बरमा असद सरकार सत्ताबाट हटाएपछि उहाँ आफ्नो परिवारसहित राजधानी दमास्कसबाट रूसको मस्कोतर्फ भाग्नु भएको थियो। यसै गरी 5 दशकसम्म चलेको असद परिवारको शासनको अन्त्य भयो। यस्तै युद्ध अपराध र मानवता विरूद्धको अपराधमा अदालतले असदका नागरिकता तथा दक्षिणी सिरियाको दारा प्रान्तका राजनीतिक सुरक्षा विभागका पूर्व प्रमुख आथिफ नजिबलाई पनि मृत्युदण्डको सजाय सुनाएको खबरमा उल्लेख छ।

0: नेपाल दर्पणमा अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएलमा दोस्रो क्यापिटल्सका विकेट किपर ब्याटर अभिषेक पोरेल बलात्कारको आरोपमा पक्राउ परेका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार 23 वर्षका क्रिकेटर पोरेलमाथि विवाह गर्ने आश्वासन दिएर एक महिलासँग यौन सम्बन्ध राखेको आरोप लागेको छ। उनलाई पश्चिम बंगालको हुगली जिल्लाको प्रहरीले पक्राउ गरेको हो। पीटीआईका अनुसार एक महिला मेडिकल विद्यार्थीले गएको जुन महिनाको 23 तारिकमा मोगरा प्रहरी चौकीमा पोरेल विरूद्ध उजुरी दर्ता गराएकी थिइन्। पोरेल बंगाल क्रिकेट टोलीका प्रमुख खेलाडी मध्येका एक हुन्। उनी हुगलीको चन्दन नगरका बासिन्दा हुन्। अभिषेक पोरेल सन् 2023 आईपीएल खेलहरू खेलिरहेका छन्। उनले अहिलेसम्म आईपीएलमा 35 खेल खेलेर 25.63 को औसतमा 769 रन बनाएका छन्। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: सुनसरीका सिराहा घटनामा ज्यान गुमाएका चारजनालाई सहित घोषणा गर्ने सरकारको निर्णय। एनसेलको सेयर खरिद बिक्री सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने।
0: नेपालमा डिजिटल अर्थतन्त्रको दायरा विस्तार हुँदै 10 वर्षभित्र 5,00,000 प्रत्यक्ष रोजगारी सृजना गर्ने सरकारको लक्ष्य। अटोमोबाइल क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा हेर्न व्यवसायीको आग्रह।
1: जापानिज इन्सेफलाइटिसबाट 1 महिनामा 9 जनाको ज्यान गयो। बालबालिकालाई नियमित खोप लगाएर रोगबाट बचाउन सकिने।
0: संचार उपग्रह बोकेको चिनियाँ रकेट प्रक्षेपणको 85 सेकेन्डमै विस्फोट। अन्तरिक्ष अनुसन्धान मानव सहितको अन्तरिक्ष यान र चन्द्र अन्वेषण चिनको प्राथमिकतामा।
1: र आईपीएल क्रिकेटर अभिषेक पोरेल पक्राउ।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।
2: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
3: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
2: जनहितका लागि आफन्त नेपाल सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
4: स्वदेश FM 93.2 MHz।
5: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
6: खबर तपाईको अधिकार।
5: खबर खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
6: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
7: तपाईँ हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर
5: तपाईको समुदायको अनि तपाईको सरोकारको।
6: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
7: तपाईँ हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर
5: तपाईको समुदायको अनि तपाईको सरोकारको।
6: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
7: तपाईँ हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

रासपा सम्बन्ध माणिनगर ऱ्याट समितिको आयोजनामा बादरमुडे स्मारक क्षेत्र वरपर सरसफाई समितिले विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएका माडीका छजना युवाहरूलाई सम्मान। पत्रकार एवं महिला नेत्री सरिता महतोले माडी पौहारीका बाल बालिकाहरूलाई स्टेसनरी सहयोग। माडी नगरपालिका एक बनकट्टा गाउँ बोटे गाउँमा दुई दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने। ग्यास अभाव बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले भूगोलका आधारमा ग्यास वितरण गर्ने। भरतपुर 28 मेगौलीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु। र चितवनको कैरखोला किनारमा एकजना पुरुष मृत फेला। चितवनमा घर तथा जग्गा व्यवसायलाई प्रबन्धन गर्ने उद्देश्यसहित बिल्ड नेपाल एक्सपो 2026 हुने। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.92 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइव र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अध्ययन र वैदेशिक रोजगारीका निम्ति हाल मालदिव्समा रहनुभएका पत्रकार एवं महिला नेत्री सरिता महतोले माडी पौहारीका बाल बालिकालाई स्टेसनरी सहयोग गर्नुभएको छ। महतोले आफू जन्मेको र बाल्यकाल बिताएको माडी तीन पौहारी गाउँ हाल शिविर टोलमा रहेका कक्षा एकदेखि चारमा अध्ययन गर्ने बाल बालिकाहरूलाई स्टेसनरी सामग्री वितरण गर्नुभएको हो। महतोका 8 वर्षका छोरा सोरा शाह एवं माडी तीनका वडाध्यक्ष पुरन महतोले संयुक्त रूपमा स्टेसनरी सामग्रीको झोला अभिभावकको उपस्थितिमा 10 बाल बालिकाहरूलाई वितरण गर्नुभयो। त्यसक्रममा बोल्दै पौहारी शिविर टोलका अगुवा राजकुमार नेपालीले आफू जन्म हुर्केको गाउँलाई नबिर्सेकोमा महत्त्वलाई धन्यवाद व्यक्त गर्दै यथासम्भव सहयोग एवं सम्झना व्यक्त गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सम्बन्ध माडीनगर ऱ्याट समितिको आयोजनामा 12 विश्व युवा दिवसको अवसर पारेर बादरमुडे स्मारक क्षेत्र सरसफाई गरिएको छ। माडीनगर ऱ्याटका सदस्यहरू एवं स्थानीयवासीहरूको समेत सहभागितामा बादरमुडे स्मारक क्षेत्रमा सरसफाई गरिएको थियो। स्मारकको सरसफाई लगत्तै युवा सम्वाद कार्यक्रम समेत सम्पन्न भएको छ। सरसफाईबाट सुरुवात सम्बन्धबाट समाधान भन्ने नारासहित आयोजित कार्यक्रममा स्थानीय अभिभावकहरूले स्थानीय युवाहरूले माडीका समसामयिक समस्या, युवा पलायन, लागु औषध, मानसिक स्वास्थ्य, कृषि तथा मानव वन्यजन्तु द्वन्द लगायतका विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए। माडीनगर ऱ्याटका विभाग संयोजक अच्युत कार्कीको सभापतित्व तथा रासपा माणिनगर सभापति नारायण दत्त रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा चितवन जिल्ला र संयोजक आशिष सापकोटा, यसै गरी माणिनगर संयोजक भरत ढकाल विशेष अतिथिका रूपमा रहनुभएको थियो। युवा सम्वाद का क्रममा हनुमानशिलामा खानेपानी तथा विद्युत विस्तार, युवामा बढ्दो लागु औषध दुर्व्यसन र सामाजिक असुरक्षा, दक्ष युवा तथा वैज्ञानिकहरूको विदेश पलायन र अनुसन्धान क्षेत्रको उपेक्षा, युवामा बढ्दो निराशा तथा मानसिक स्वास्थ्यका समस्या लगायतका विषय उठेका थिए। यस्तै कृषकहरूले उत्पादनको उचित मूल्य नपाउने, दाना तथा कृषि सामग्रीको मूल्य बढ्ने तर दूधको उचित मूल्य नपाउने, गुणस्तरीय बिउ बिजनको अभाव तथा कृषि क्षेत्रमा देखिएको विभेद र कालाबजारीका विषयमा समेत युवाहरूले प्रश्न उठाएका थिए। माडीमा लामो समयदेखि चुनौतीका रूपमा रहेको मानव वन्यजन्तु द्वन्द पनि युवा सम्वादको प्रमुख विषय बन्यो। ध्रुवेहाती लगायत जङ्गली जनावरबाट स्थानीयले भोग्नु परेको धन जनको क्षति तथा निकुञ्ज पीडितका समस्यालाई सम्बोधन गर्न ठोस पहल आवश्यक रहेको सहयोगीहरूले बताएका थिए। हनुमानशिलामा खानेपानी र विद्युत विस्तारका लागि सम्बन्धित मन्त्री समक्ष पहल तथा समन्वय गर्नुपर्ने सुझाव समेत उहाँहरूले दिएका छन्। संवादबाट संकलित समस्या तथा सुझावहरूलाई गम्भीरतापूर्वक अध्ययन गरी नीतिगत समाधानका लागि सम्बन्धित निकाय तथा मन्त्री समक्ष पहल गर्ने प्रतिबद्धता ऱ्याटले जनाएको छ। कार्यक्रममा विभिन्न वडा समितिका तर्फबाट हरिराणा भाट तथा रासपाका निवर्तमान जिल्ला सभापति कृष्ण प्रसाद भूषाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। अन्तर्राष्ट्रिय युवा दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी रासपा माडीनगर ऱ्याट विभागको आयोजनामा माडीमा युवा केन्द्रित कार्यक्रम तथा युवा संवाद सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएका माडीका 6 युवाहरूलाई सम्मान गरिएको छ। युवा व्यवसाय, कृषि, खेलकुद तथा उद्यमशीलता मार्फत योगदान पुर्याएका युवालाई सम्मान गरिएको हो। सम्मानित हुनेमा सफल तथा व्यवसायी रामचन्द्र लम्साल, कृषि व्यवसायी कृष्ण पौडेल, माछापालन कृषक तथा युवा व्यवसायी रोशन पौडेल, माछापालन कृषक तथा युवा व्यवसायी गोपाल बहादुर नेपाल, फुटबल खेलप्रेमी तथा प्रशिक्षक नवीन बस्याल र सर्टफुट तथा डिस्कर्स थ्रु एथलेटिक ललित राउत रहनु भएको थियो। कार्यक्रममा युवाका सम्भावना, चुनौती, उद्यमशीलता, खेलकुद तथा स्थानीय विकासमा युवाको भूमिकाका विषयमा युवा संवाद समेत गरिएको थियो। कार्यक्रममा युवाहरूको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ।
माडी नगरपालिका एक बनकटा बोटे गाउँमा दुई दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। बोटे समाज नेपाल जनजागरण टोल विकास संस्था बनकटाको आयोजनामा साउन 26 र 27 गते बोटे समाजको भवनमा स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको हो। रेस्क्यू नेपाल काठमाडौँको सहयोगमा आयोजना हुने शिविरमा स्थानीय बोटे गाउँ तथा आसपासका बासिन्दाले निशुल्क स्वास्थ्य सेवा लिन सक्ने

हप्तामा राखिएको प्रशासनले जनाएको छ। उद्योगबाट पर्याप्त ग्यास आए पनि उपभोक्ताले लाइन बस्नुपर्ने अवस्था देखिएपछि प्रशासनले ग्यास उद्योगदेखि डिपो र खुद्रा व्यापारीसम्म अनुगमन शुरू गरेको छ। यस्तै ग्यास वितरण सम्बन्धी गुनासो व्यवस्थापनका लागि सहायक प्रमुख जिल्लाधिकारी चुडामणि शर्मा गौतमको संयोजकत्वमा क्विक रेस्पोन्स टिम पनि गठन गरिएको छ। ग्यास सम्बन्धी सूचना सुझाव र गुनासाका लागि जिल्ला सहायक प्रजीय चुडामणि शर्मा गौतम, यस्तै गरी प्रशासकीय अधिकृत मदन लामा थिङ र प्रहरी नायब उपरीक्षक एम प्रसाद सापकोटालाई सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ। पालिका 28 मेगोलीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेगोलीका 65 वर्षीय मंगलले बोटे रहेका छन्। बिहान मर्निङ वाकका लागि घरबाट निस्केका बोटेलाई बाघले आक्रमण गरेको हो र उनको शव मेगोली विमानस्थल नजिकैको जंगलमा फेला परेको भरतपुर 28 वडा अध्यक्ष दण्डपाणी रिजालले जानकारी दिनुभयो। वडा अध्यक्ष रिजालका अनुसार बोटेले आक्रमण गर्ने बाघ घटनास्थल नजिकैको झाडीमा रहेको आशंका गरिएको छ। भरतपुरका मुख्य चौकहरूमा ट्राफिक लाइट जडान गर्न ठडाइएका पुलहरू अलपत्र परेका छन्। बजार क्षेत्रलाई व्यवस्थित बनाउन ट्राफिक लाइट जडान गर्न खोजिएको थियो तर लामो समयदेखि ठेकेदार कम्पनीले ट्राफिक लाइट जडान गर्न सकेको छैन। ठेकेदारलाई दैनिक 5,400 रुपियाँ जरिवाना लगाउँदा पनि ट्राफिक लाइट बल्न सकेका छैनन्। मालपो चोक, केन्द्रीय बस पार्क चोक, हाकिम चोक, चौबिसकोटी, सहित चोक र पुलचोकमा गाडिएका पुलहरू अलपत्र परेका हुन्। नेपाल निर्माण व्यवसाय महासंघले निर्माण क्षेत्रमा देखिएका समसामयिक समस्या, चुनौती तथा समाधानका उपायबारे छलफल गर्न राष्ट्रिय सम्मेलन 2083 आयोजना गर्ने भएको छ। महासंघका अनुसार सम्मेलन भदौ 15 गते चितवनको सौरास्थित होटल रोयल टुलिपमा आयोजना हुनेछ। सम्मेलनमा महासंघ अन्तर्गतका 7 प्रदेश महासंघ, 77 जिल्ला निर्माण व्यवसाय संघ एसोसिएट सदस्य तथा वस्तुगत संघका प्रतिनिधिहरू सहभागी हुनेछन्। चितवनमा घर तथा जग्गा व्यवसायलाई प्रबन्धन गर्ने उद्देश्यसहित बिल्ड नेपाल एक्सपो 2026 हुने भएको छ। निर्माण कम्पनी S1 होम्स र भी ग्रुप इभेन्ट्स प्रालीको संयुक्त आयोजनामा चितवन उद्योग संघ स्थित चितवन प्रदर्शनी केन्द्रमा यही आउँदो मङ्सिर 11 गतेदेखि 13 गतेसम्म उक्त एक्सपो सञ्चालन हुन लागेको हो। नगरपालिका एक स्थित कैयर खोलाको किनारमा मंगलबार बिहान एकजना पुरुष मृत अवस्थामा फेला परेका छन्। अन्दाजी 11:45 बजे खोलाको पानीमा पुरुष व्यक्ति मृत अवस्थामा रहेको खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय खैरेनीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनास्थल पुगी प्रारम्भिक सोधपुछ तथा बुझारत गर्दा मृतकको पहिचान खुलेको छ। मृत्यु हुनेमा जिल्ला चितवन रत्नगर नगरपालिका 14 लालीगुराँस टोल बस्ने 68 वर्षीय होमबहादुर परियार रहेका छन्। नेपाली कंग्रेसका सभापति गगन थापा र नेता डाक्टर शेखर कोइराला बीच मंगलबार बिहान भेटवार्ता भएको छ। कोइरालाको विशालनगर स्थित सम्पर्क कार्यालयमा भएको भेटमा पार्टीभित्रको आन्तरिक विवाद समाधानका विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो। मंगलबार बिहान 9:45 बजे शुरू भएको भेटघाट 10:15 बजेसम्म चलेको डाक्टर कोइरालाका स्वकीय सचिव दिनेश चन्द्र थपलियाले जानकारी दिनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकार गठन तथा मन्त्रालय बाँडफाँडका लागि 5 बजे विशेष निर्देशन जारी गर्नुभएको छ। गत साउन 9 गते दुई पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सम्बन्धमा भएको 3 बुँदे सहमतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न शीर्ष नेता द्वयले यस्तो निर्देशन दिएका हुन्। पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपाका सहसंयोजक माधव कुमार नेपाल सहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश भएको छ। विशेष अदालतका सदस्य द्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासमा मंगलबार पतञ्जली योगपीठ भ्रष्टाचार प्रकरणमा विशेष अदालतमा पेशी तोकिएको थियो। उक्त मुद्दामा सुनवाईपछि इजलासले सरकारी साक्षी झिकाउने आदेश भएको विशेष अदालतका प्रवक्ता पार्वती हितानले जनाउनुभयो। नेपाली कंग्रेसका इतर समूहले आयोजना गरेको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डाक्टर शशाङ्क कोइरालाले पार्टीको 15 महाधिवेशन सम्बन्धी सम्पूर्ण गतिविधि र दीर्घकालीन निर्णयहरू तत्काल रोक्न माग गर्दै पार्टी केन्द्रीय कार्यालय निर्वाचन आयोगलाई पत्र पठाउनु भएको छ। सामाजिक सञ्जाल मार्फत फैलिने मिथ्या सूचना, भ्रामक सूचना, डिपफेक र हेट स्पिच तथा साइबर ठगीका घटना बढ्दै गएपछि नेपाल प्रहरीले त्यस्ता गतिविधि नियन्त्रणका लागि प्रविधि मैत्री अनुसन्धान र निगरानी प्रणालीलाई प्राथमिकता दिएको छ। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोगबाट नागरिक बीचको सद्भाव खलबल लिन सक्ने तथा शान्ति सुरक्षामा चुनौती उत्पन्न हुन सक्ने भएकाले त्यसप्रति प्रहरी सचेत रहेको बताएको हो। सरकारले हालै भएको प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरी र सिराहाका 4 जना व्यक्ति

सहित घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्री परिषद बैठकले सुनसरी जिल्लाका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गणेश कुमार यादवलाई सहित घोषणा गर्ने निर्णय गरेको शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जनाउनुभयो। र यातायात व्यवसाय विभागले सवारी चालक अनुमति पत्र लगायत यातायात सम्बन्धी सेवालाई थप व्यवस्थित गर्न नयाँ अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएको छ। साउन 1 गतेदेखि लागू भएको नयाँ प्रणालीमा लाइसेन्सको नयाँ फारम भर्न र विवरण अध्यावधि गर्न राष्ट्रिय परिचय पत्र आफ्नै नाममा रहेको मोबाइल नम्बर र इमेल अनिवार्य गरेको हो। माडीको अधिकतम तापक्रम 33 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 29 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 85% मापन गरिएको छ। रासपा सम्बन्ध माडी नगर यार्ड समितिको आयोजनामा बाँदरमुडी स्मारक क्षेत्र सरसफाई समितिले विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएका माडीका 6 जना युवाहरूलाई सम्मान। पत्रकार एवं महिला नेत्री सरिता महतोले माडी पौहारीका बालबालिकालाई स्टेसनरी सामग्री प्रदान। माडी नगरपालिका 1 बनकट्टा बोटे गाउँमा 2 दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने। यासभा बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले भूगोलका आधारमा ग्यास वितरण गर्ने। भरतपुर 28 मे गोलीमा बाघको आक्रमणबाट 1 जनाको मृत्यु। र चितवनको गैर खोला किनारमा 1 जना पुरुष मृत। चितवनमा घर जग्गा व्यवसायलाई प्रबन्धन गर्ने उद्देश्य सहित बिल्ड नेपाल एक्सपो हुने। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: पुष्पांजलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 स्थित वन। फोन 0556-4340-4390-580-98-550-2640।
1: It's 7 o'clock. अहिले 7 बजे कुछ है।
2: यो रेडियो नेपाल हो। अब चुतरियालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका 4 जनालाई सहित घोषणा गर्ने सरकारको निर्णय। प्रतिनिधि सभा बैठकमा सडक पूर्वाधार, सामाजिक न्याय र सेवा प्रवाह लगायत विषयमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। रौतहटको लाल बकैया नदीमा नुहाउने क्रममा 3 बाल बालिका बेपत्ता। र सिरियाली अदालतद्वारा पूर्व राष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला।

0: निगम को इंटरनेशनल रोमिंग सेवा सुचारू करना एस्टिक 14-15 एस्टिक 7 हैश डायल गरी वा नेपाल टेलिकम को ऐप बाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: समाचार अब विस्तारमा। सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरीका ओम प्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र सब वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताउनुभयो। मन्त्री पोखरेलले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा बाराका निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने र पूर्व महालेखा परीक्षक टङ्कमणि शर्मा बङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने लगायतका निर्णय भएको बताउनुभयो। यस्तै पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न सहमति दिने पनि आज बसेको मन्त्री परिषद बैठकले निर्णय गरेको छ। सांसदहरूले महँगी, कृत्रिम अभाव र कालोबजारी नियन्त्रण, विकास निर्माणमा भइरहेको ढिलासुस्तीको अन्त्य, आपूर्ति व्यवस्था, सुशासन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले बजारमा देखिएको एलपी ग्यासको अभाव, खाद्यान्न, तरकारी, फलफुलमा देखिएको कृत्रिम अभाव र कालोबजारी नियन्त्रणका लागि प्रभावकारी बजार अनुगमनको माग गर्नुभयो। सांसदहरूले किसानका लागि समयमा मल सिंचाइ उपलब्ध हुन नसक्दा कृषि उत्पादनमा समस्या देखिएको भन्दै सहज रूपमा मल आपूर्ति र वितरणको व्यवस्था गर्न माग गर्नुभयो। सार्वजनिक यातायातको सुधारका लागि प्रविधिको प्रयोग र जीपीएस प्रणाली अनिवार्य गर्नुपर्ने, राष्ट्रिय परिचय पत्र वितरणमा देखिएका प्राविधिक समस्या समाधान गर्नुपर्नेमा सांसदहरूले जोड दिनुभयो। सांसदहरूले आर्थिक क्षेत्रको सुधार र निजी क्षेत्रको आत्मविश्वास बढाउन नीतिगत स्थिरता र लगानी सुरक्षामा जोड दिनुभयो। उहाँहरूले बीमा अन्तर्गतका औषधिको उपलब्धतालाई प्रभावकारी बनाउनु पर्ने र निसन्तान दम्पतिका लागि आइभीएफ सेवालाई व्यवस्थित बनाउने स्पष्ट कानुन आवश्यक रहेको बताउनुभयो। सांसदहरूले सुनसरी र तराई मधेस घटनाका विषयमा निष्पक्ष छानबिन गरी दोषीलाई कारवाहीको माग गर्नुभयो। उहाँहरूले जनताको अपेक्षा अनुसार काम गर्न, प्रभावकारी सेवा प्रवाह प्रदान गर्न र नागरिकको सुरक्षाका लागि प्रभावकारी काम गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले भारतमा कार्यरत नेपाली श्रमिकको सुरक्षा, कानुनी अधिकार र जीविकोपार्जनका सवालमा राज्यको उपस्थिति प्रभावकारी बनाउन राज्यले कूटनीतिक सक्रियता बढाउनु पर्ने बताउनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारी कागजातलाई डिजिटलाइजेसन गरी सुरक्षित गर्नुपर्नेमा जोड

0: भएको छ। प्रतिनिधि सभा सार्वजनिक लेखा समितिको आजको बैठकमा गत वर्ष भदौ 23 र 24 गते जलेका श्रेष्ठताका कारण 179 कार्यालयको महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षण गर्न नसकेको विषयको छलफलका क्रममा उहाँले पहिले सरकारी कागजातलाई डिजिटलाइज र डिजिटलाइजेसन गरी सुरक्षित बनाएर राख्नुपर्नेमा जोड दिनुभयो। सरकारी लगानी भएका अभिलेख सुरक्षित रहेको 2072 भूकम्पका बेलाको अनुभव सुनाउँदै उहाँले त्यसतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। गत वर्ष भदौ 23 र 24 गतेको काबु बाहिरको परिस्थितिका बेला राजस्व र कोष तथा लेखा नियन्त्रण कार्यालय अन्तर्गतका प्रणाली भने सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा विज्ञहरूले मुलुकको समृद्धिका लागि डिजिटल अर्थतन्त्रको अवस्था र सम्भावनाबारे अवधारणा पत्र प्रस्तुत गर्नुभएको छ। बैठकमा सूचना प्रविधि विज्ञ रोमकान्त पाण्डेले अहिलेको नयाँ पुस्ताले इन्टरनेटको माध्यमबाट आय आर्जन गर्न रुचाउने गरेको भन्दै डिजिटल प्रणालीको सुरक्षाका लागि आवश्यक नीति र कानुन बनाउन सांसदहरूलाई सुझाव दिनुभयो। अनलाइन भुक्तानी गरी सामान किन्नु र बेच्नु मात्रै डिजिटल अर्थतन्त्र नहुने भन्दै पाण्डेले प्रविधि र ज्ञानमा आधारित उत्पादन र उपभोक्ता एउटै हुने प्रणालीमा जोड दिन सरकारले सुरक्षा कानून बनाउनु पर्ने बताउनुभयो। बैठकमा समितिका सभापति कृष्ण प्रसाद पौडेलले डिजिटल अर्थतन्त्र बहसको विषय भएकाले सरकारवाला मन्त्रालय र अन्य निकायसँग छलफल गरी नयाँ कानून बनाउन सरकारलाई आवश्यक निर्देशन दिइने जानकारी दिनुभयो। रौतहटको देवाही गुनाही नगरपालिका लक्ष्मीनिया स्थित लालबकैया नदीमा नुहाउने क्रममा आज दिउँसो 3 बालबालिका डुबेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा लक्ष्मीनियाका शेख अमरी आलमका 10 छोरा मोहम्मद रमतुल्ला, सोही स्थानका शेख खुरौसेदकी 10 छोरी रौशन खातुन र शेख ओसी अख्तरकी 10 छोरी सबनम खातुन रहेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनीहरू दिउँसो करिब 2 लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन्। बालबालिका बेपत्ता भएको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर खोजी तथा उद्धार कार्य सुरु गरेको छ। बैतडीमा आलु उत्पादन बढे पनि बजार नपाउँदा किसानहरू चिन्तित छन्। समयमै बिक्री हुन नसक्दा उत्पादित आलु घरमै कुहिने अवस्थामा पुगेको किसानहरूले बताएका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
1: बैतडीमा उत्पादित आलु विगतमा तराईका जिल्लाहरूमा समेत निर्यात हुँदै आएको थियो। गत वर्ष प्रति किलो 40-45 रुपियाँसम्म बिक्री भएको थियो। यस वर्ष किसानहरूले आलु प्रति किलो 25-30 रुपियाँसम्ममा बिक्री गर्नुपर्ने बाध्यता छ। सोही मूल्यमा पनि बिक्री भइरहेको छैन। पाटन नगरपालिका 8 किसान राजबहादुर महरा:
2: यसपालि त्यस्तै छ, खास बजार भाव पनि छैन, आलु पनि त्यस्तै कुहिएको साथ छ। गत वर्ष सुरुमै 30-35 स्टार्ट हुन्थ्यो, यो पालि सुरुमा आलुको रेट 20-25 हुन लाग्यो।
1: उचित मूल्य नपाएको र यातायातको पनि सहज पहुँच नहुँदा आलु घरमै थन्किएको सुर्नाई गाउँपालिका 6 किसान गणेश अवस्थीले बताउनु भयो।
3: बजार त बाटोको समस्या,
1: पाटन नगरपालिका 8 निर्माण प्रक्रिया अगाडि बढाइएका 2 कोल्ड स्टोर अलपत्र अवस्थामा छन्। कोल्ड स्टोर सञ्चालनमा आए तरकारी उपज भण्डारण गर्न सहज हुने किसानहरूको भनाइ छ। पाटन 8 अर्का स्थानीय किसान वीर सिंह महरा:
4: 35 परिवार बस्छ, प्रति परिवार 15-20 क्विन्टल लागे पनि 4.5-5 क्विन्टल हुन्छ। अब त्यो आलु बिक्री भइरहेको छैन, रत्तरिया धनगढी महानगरबाट आउने कुनै पनि ग्राहक आएर छैन। 2 कोल्ड स्टोर छ पाटन नगरपालिका वार्ड नम्बर 8 निर्माण भएको, अब त्यो सञ्चालनमा आयो भने यहाँका कृषकहरूलाई खाद्यान्नको साथै बिउको लागि पनि आलु भण्डारण गर्नको लागि सजिलो हुन्थ्यो।
1: यस क्षेत्रमा बनेका कोल्ड स्टोर सञ्चालनको लागि समस्या भइरहेको कृषि ज्ञान केन्द्र बैतडीको भनाइ छ। विगतमा बनेका संरचनाहरूलाई सञ्चालनमा ल्याउनको लागि सरकारवाला पक्षसँग सहकारी गरिने कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीले बताउनु भयो।
5: कोल्ड स्टोर बनिया छ 5-6 भयो, त्यो बनेदेखि नै विवादित रहेछ। अर्को नयाँ सहरी विकास आयोजना भन्ने जुन हाम्रो पाटनमा 3-4 पहिला आएको थियो, त्यसले एउटा ठुलो 200 मेट्रिक टन क्षमताको कोल्ड स्टोर बनाउने यहाँ सञ्चालन गर्यो। अहिले त्यसको काम अधुरै छ भन्ने देखिन्छ, तर आगामी दिनमा सरकारले यो संरचनाहरूलाई कसरी सदुपयोग गर्ने, पालिकाको माथतमा भए पनि हुन्छ, वडा कार्यालय माथतमा भए पनि हुन्छ, यसको कानुनी प्रक्रियाहरूमा सहयोगी निकायहरूले हामी सहयोग गर्छौँ।
1: सरकारी पकेट क्षेत्रमा बनेका करोडौं लगानीका संरचना सञ्चालनमा ल्याउन राज्य पक्षले चासो दिनुपर्ने देखिएको छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
0: प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की सहित आयुक्तहरू र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की बीच निर्वाचन र सुरक्षाका विविध विषयमा छलफल भएको छ। कान्तिपत स्थित आयोगको कार्यालयमा भएको भेटमा आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तथा निर्वाचनका क्रममा नेपाल प्रहरीको भूमिका लगायतका विषयमा छलफल भएको हो। महानिरीक्षक कार्कीले विद्यमान कानून र आयोगको निर्देशनमा रही निर्वाचन सुरक्षाका सम्बन्धमा आफ्नो संगठनको निर्वाह गर्नुपर्ने दायित्वप्रति सदैव कटिबद्ध रहने स्पष्ट गर्नुभयो। पछिल्लो समय मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीको घटना बढ्दै गएको छ। नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको खानेपानी र कृषि आयोजनाको ट्रान्सफर्मर नै चोरी हुँदा हजारौं नागरिक समस्यामा परेका छन्। महोत्तरीबाट संवाददाता मञ्जित कुमार रामको रिपोर्ट।
6: मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीको घटना पछिल्ला 5 वर्षमा 101 सम्म पुगिसकेको छ। आर्थिक वर्ष 2078 देखि 2083 सम्म सप्तरीमा 4, सिरहामा 9, धनुषामा 12, सर्लाहीमा 9, रौतहटमा 11, बारामा 15, पर्सामा 3 र सबैभन्दा बढी महोत्तरीमा 38 गरी कुल 101 ट्रान्सफर्मर चोरी भएको नेपाल विद्युत प्राधिकरण मधेस प्रदेश कार्यालय मुजेलिया जनकपुरका प्रमुख प्रशासकीय अधिकृत कालीचरण यादव बताउनुहुन्छ। महोत्तरीको जलेश्वर विद्युत वितरण केन्द्र क्षेत्रबाट 21 र गौशाला विद्युत वितरण केन्द्र क्षेत्रबाट 17 गरी 38 ट्रान्सफर्मर चोरी भएकोमा अधिकांश कृषि सिंचाईको लागि जडान गरिएको ट्रान्सफर्मर चोरी भएको गौशाला विद्युत वितरण केन्द्रका प्रमुख उमेश प्रसाद यादव बताउनुहुन्छ। सर्वसाधारण आम नागरिकसँग प्रत्यक्ष जोडिएको कृषि र खानेपानीको ट्रान्सफर्मर चोरी हुँदा हजारौं परिवार आधारभूत आवश्यकताबाट वञ्चित भएको औरी नगरपालिका 1 कार्यवाहक वडा अध्यक्ष सुनिल कुमार शाह बताउनुहुन्छ।
7: ट्रान्सफर्मर चोरी भेलाके बाद अहाँके खानेपानीको ट्रान्सफर्मर रहले, खानेपानी सञ्चालन होइवला रहले, अबैके चलते अपनेके सञ्चालन नहोइ सक्छ।
6: समयमै वर्षा नहुँदा मोटरबाट पानी तानेर सिंचाई गर्ने विकल्प थियो, तर ट्रान्सफर्मर नै चोरी हुँदा खेती योग्य धेरै जग्गामा धान रोपाई नै नभएको सुनमा गाउँपालिका 5 की किसान पवन देवी राम बताउनुहुन्छ।
8: एक त बारिस नहोइ छै, कलि लाइन से पटबै ट्रान्सफर्मर ले गेली चोरबा, तब कथी से पटाके रोपबै, खेत रह गेली पर।
6: हजारौं परिवार आधारभूत आवश्यकताबाट वञ्चित हुँदा स्थानीयले सार्वजनिक सम्पत्तिको सुरक्षा कडा बनाउन प्रशासनसँग माग गरेका छन्। ट्रान्सफर्मर चोरी गरी सार्वजनिक सम्पत्तिलाई क्षति गर्नेलाई अनुसन्धान तथा खोजी कार्य भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता पञ्चलाल गोले बताउनुहुन्छ। देशभरमा सयको संख्यामा ट्रान्सफर्मर चोरी भए तापनि एकजनालाई पनि समात्न नसकेको विषय प्रश्नचिन्ह खडा गरेको छ। मञ्जित कुमार राम, महोत्तरी।
0: नेपाली, मैथिली, हिन्दी तथा अङ्ग्रेजी भाषाका विद्वान तथा वरिष्ठ साहित्यकार डाक्टर राजेन्द्र बिम्बलको अन्त्येष्टिमा नेपाल सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ। वरिष्ठ साहित्यकार बिम्बलको अन्त्येष्टिमा नेपाल सरकारको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल सहभागी भएर राष्ट्रिय सम्मान अर्पण गरिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। उहाँलाई नेपाल प्रहरीको एक टुकडीले राष्ट्रिय सम्मान अर्पण गर्ने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्लाधिकारी प्रेम प्रसाद लुइटेलले जानकारी दिनुभयो। धनुषाको जनकपुर धाम उपमहानगरपालिका वडा नम्बर 10 निवासी वरिष्ठ साहित्यकार डाक्टर राजेन्द्र बिमलको आज बिहान उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुर धाममा निधन भएको हो। काठमाडौँ उपत्यकामा आज घण्टाकर्ण पर्व अर्थात् गठे मङ्गल पर्व मनाइँदैछ। श्रावण कृष्ण चतुर्दशीका दिन उपत्यकाका विभिन्न टोलमा युवाहरू जम्मा भई साँझ आगो बालेर भूत भगाउने चलन छ। किम्वदन्ती अनुसार प्राचीन समयमा नेपाल मण्डलमा रहेका गठे मङ्गल नाम गरेका राक्षस मरेको खुसियालीमा यो पर्व मनाउने गरिन्छ। जनै पूर्णिमाका दिन पवित्र तीर्थस्थल गोसाईकुण्डमा हरेक वर्ष लाग्ने धार्मिक मेलालाई सहज र सफल बनाउने क्रममा 11 उपसमिति गठन भई व्यवस्थापकीय काम सुरु भएको छ। रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्जको अगुवाईमा सरसफाई तथा वातावरण संरक्षण, स्वयंसेवक परिचालन, स्वास्थ्य सेवा, प्रचार प्रसार, यातायात व्यवस्थापन, आर्थिक समन्वय तथा अन्तर्राष्ट्रिय आन्तरिक व्यवस्थापन, सुरक्षा, बजेट निर्धारण समिति लगायत 11 समिति गठन भएसँगै तयारीको काम सुरु भएको हो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका छ पोखरे बगरमा रहेको घारखोला जलविद्युत आयोजनाको विद्युत गृहमा आज पहिरोले पुरिँदा एकजनाको मृत्यु भएको छ। विद्युत गृहमा कार्यरत एकजना प्राविधिक घाइते भएका छन् भने एकजनाको सकुशल उद्धार गरिएको छ। म्याग्दी हाइड्रो पावर प्रवर्धक रहेको 14 मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको विद्युत गृहका उपकरणमा क्षति पुगेपछि उत्पादन पनि बन्द भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। सिरियाली अदालतले पूर्व राष्ट्रपति बसर अल असदलाई करिब 14 वर्ष लामो गृहयुद्धका क्रममा भएका अत्याचारमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ। अदालतले आज असदको अनुपस्थितिमा सुनवाई गरेको हो। डिसेम्बर 2024 असद सत्ताच्युत भएपछि गठन भएको अन्तरिम सरकार अन्तर्गत असद शासनकालमा भएका अपराधका लागि सुनाइएको यो पहिलो ठूलो फैसला हो। इस्लामवादी नेतृत्वको विद्रोही समूहले तीव्र आक्रमण गर्दै दमास्कसतर्फ अघि बढेपछि असद सिरियाबाट भागेर रुस पुग्नु भएको थियो। दमास्कस स्थित अदालतका न्यायाधीश फखर अल दिन अल आर्यनको इजलासले असदलाई विभिन्न अपराधमा दोषी ठहर गरेको हो। ती अपराधमा पूर्व नियोजित हत्या, एकभन्दा बढी व्यक्तिको जानाजान हत्या, 15 वर्ष मुनिका बाल बालिकाको हत्या, यातनाका कारण मृत्यु तथा गैर कानुनी रूपमा पटक पटक स्वतन्त्रताबाट वञ्चित गर्ने कार्य छन्। संयुक्त राष्ट्रसङ्घ तथा अन्य निकायका अनुसार उक्त द्वन्द्वमा 5 लाखभन्दा बढी मानिसको मृत्यु भएको थियो। रुसको तातारस्तान क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक बालकसहित कम्तीमा 13 जनाको मृत्यु हुनाको साथै दर्जनौ घाइते भएका छन्। युक्रेनी ड्रोन आक्रमणले 2 वर्षभन्दा लामो समयमा भएको यो सबैभन्दा घातक आक्रमण बताइएको छ। मस्कोबाट करिब 1000 किलोमिटर पूर्वमा रहेको अत्याधुनिक तेल प्रशोधन केन्द्रलाई युक्रेनको सशस्त्र बलले निशाना बनाएको बताइएको छ। पछिल्लो समयमा किएभ र मस्को दुवैले एकअर्का विरुद्ध हवाई तथा ड्रोन आक्रमणलाई तीव्र बनाएका छन् भने प्रत्यक्ष युद्धहरू धेरै हदसम्म स्थिर भएको जनाइएको छ। फिलिपिन्समा उष्ण कटिबन्धीय चक्रवात लुइस र मेमेका साथै दक्षिण पश्चिम क्षेत्रमा मनसुनले निम्त्याएको भारी वर्षाका कारण 19 जनाको मृत्यु हुनाको साथै अन्य 15 जना घाइते भएको फिलिपिन्स सरकारले जनाएको छ। फिलिपिन्स राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदले भारी वर्षाका कारण पहिरो जाँदा विभिन्न स्थानमा हताहत भएको बताएको छ। अब आर्थिक समाचार।
9: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: सवारी साधनहरूको मेला नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 मङ्गलबारबाट काठमाडौँमा सुरु भएको छ। साउन 31 गतेसम्म सञ्चालन हुने एक्सपोको मङ्गलबार नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले शुभारम्भ गर्नु भएको छ। काठमाडौँको भिरकुटी मण्डपमा आयोजना भएको एक्सपोमा 55 ब्रान्डका 40 भन्दा बढी मोडेलका नयाँ सवारी साधनहरू सार्वजनिक गरिएका छन्। मेलामा 28 लाखदेखि 1.3 करोड सम्म मूल्य पर्ने विभिन्न सवारी साधनहरू रहेको आयोजक संस्थाले जनाएको छ। एक्सपोमा हुन्डाई, टाटा, टोयोटा, महिन्द्रा, म्याक्स, किया लगायतका विभिन्न ब्रान्डका 4 पाङ्ग्रे तथा 2 पाङ्ग्रे सवारी साधनहरू राखिएको छ। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौला, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल लगायतले यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनु पर्ने धारणा व्यक्त गर्नु भएको थियो। 28 40 मेगावाट क्षमताको उत्तर गंगा जलाशय युक्त जल विद्युत आयोजना निर्माणको लागि प्रक्रिया अघि बढेको छ। विद्युत विकास विभागले आयोजनालाई विद्युत उत्पादन अनुमति पत्र प्रदान गरेसँगै निर्माणको प्रक्रिया अघि बढेको हो। विभागले यस साउन 20 गते आयोजनालाई उत्पादन अनुमति पत्र प्रदान गरेको छ। उक्त निर्णय सँगै 2061 सालदेखि चर्चामा रहेको नेपालकै सस्तो जलाशय युक्त जल विद्युत आयोजना निर्माणको काम अघि बढ्ने भएको हो। बागलुङको ढोरपाटन नगरपालिका स्थित ढोरपाटन उपत्यकामा उत्तर गंगाको पानी जम्मा गरी निशी खोलामा झारेर विद्युत उत्पादन गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरिएको छ। नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य बढेको छ। सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा 6400 रुपियाँले बढेको छ भने चाँदी 110 रुपियाँले बढेको छ। मूल्य वृद्धि सँगै मंगलबार छाप भएको सुन प्रति तोला 3,07,900 र त्यति नै परिणामको चाँदीको मूल्य 4,780 कायम भई कारोबार भएको छ। सोमबार छाप भएको सुन प्रति तोला 3,01,500 र चाँदीको मूल्य 4,670 कायम भई कारोबार भएको थियो। रूपन्देहीको बजारमा खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै गएपछि नेपाल आयल निगमले बुटवल र भैरुवामा आफै ग्यास वितरण सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय रूपन्देही नेपाल आयल निगम ग्यास उद्योगी तथा ग्यास विक्रेता संघ बीच भएको निर्णय अनुसार बुटवल र भैरुवामा वितरण केन्द्र स्थापना गरी मंगलबारदेखि ग्यास वितरण सुरु गरिएको हो। बुटवल हाट बजार लाइन स्थित बाल मन्दिरमा वितरण केन्द्र स्थापना गरिएको छ भने भैरुवामा राष्ट्रिय खाद्य तथा व्यापार कम्पनी लिमिटेडको परिसरबाट ग्यास वितरण गर्न सुरु गरिएको छ। नेपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालयले आवश्यकता अनुसार लक्षित वर्ग निर्धारण गरी ग्यास वितरण सुरु गरेको जनाएको छ। साताको पहिलो कारोबार दिनदेखि निरन्तर घटेको नेपाली शेयर बजारको परिसूचक मंगलबार भने झिनो अङ्कले बढेको छ। यस दिन नेप्से परिसूचक 0.79 अङ्कले बढेर 2641.85 को बिन्दुमा कायम भएको छ। मंगलबार विभिन्न कम्पनीका 95,34,221 किता शेयरहरू 4,11,09,74,000 रुपियाँमा किनबेच भएका छन्। यस दिन बजारमा 134 कम्पनीहरूको शेयर मूल्य बढ्यो भने 121 कम्पनीको शेयर मूल्य घट्यो।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
11: राष्ट्रिय खेलकुद परिषद राखेपको बोर्ड सदस्यमा एथलेटिक्सका धनीराम चौधरी र भलिबलकी ललिता नाथलाई मनोनित गरिएको छ। राष्ट्रिय खेलकुद विकास ऐन 2077 दफा 3 उपदफा 2 को खण्ड ट बमोजिम राखेपको रिक्त सदस्य पदमा शिक्षा तथा खेलकुद मन्त्रीस्तरीय निर्णयबाट दुवैजनालाई मनोनयन गरिएको हो। दुवैको कार्यकाल 4 वर्षको हुनेछ। नवनियुक्त राखेपो बोर्ड सदस्यलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबार स्थित मन्त्रालयमा मनोनयन पत्र हस्तान्तरण गर्नुभयो। गत जुन 10 राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर विशाल श्रेष्ठ राखेपोको उपाध्यक्षमा नियुक्त हुनुभएको थियो। सरकारले 2 महिना अघि बोर्ड सदस्यमा टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ, क्रिकेटका शक्ति गौचन, बुद्धिशालकी मोनालिसा खुम्बु र फुटबलका पवन साईलाई नियुक्त गरेको थियो। नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय पुरुष क्रिकेट टोलीका पूर्व कप्तान रोहित पौडेललाई उनको नेतृत्व कालमा पुर्याएको योगदानका लागि धन्यवाद दिएको छ। क्यानले सामाजिक सञ्जाल मार्फत सन्देश जारी गर्दै रोहितको कप्तानीमा नेपाली क्रिकेटले महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरेको छ। ती उपलब्धिहरू नेपालको क्रिकेट यात्रामा सदैव गौरवका क्षणका रूपमा रहने क्यानको भनाइ छ। क्यानले नेपाली क्रिकेट प्रति रोहितले देखाएको लगनशीलता, समर्पण र दृढ संकल्पको प्रशंसा गर्दै देश टोली र खेल प्रतिको उनको प्रतिबद्धता प्रेरणादायक रहेको जनाएको छ। क्यानले एक दिवसीय अन्तर्राष्ट्रिय ओडीआई टोलीको नयाँ कप्तानमा लिग स्पिनर सन्दीप लामिछानेलाई नियुक्त गरेको हो। आगामी अगस्त 30 मलेसियामा हुने एसएससी प्रिमियर कपमा नेपालले सन्दीपको नेतृत्वमा प्रतिस्पर्धा गर्नेछ। नेदरल्यान्ड्समा हालै सम्पन्न आइसिसी विश्वकप लिग 2 नेपाली टोलीको प्रदर्शन अपेक्षा अनुसार हुन नसकेपछि क्यानले रोहितलाई हटाउँदै सन्दीपलाई ओडीआई कप्तानको जिम्मेवारी दिएको हो। यससँगै रोहितले ओडीआई र टी20 दुवै टोलीको कप्तानी गुमाएका छन्। यसअघि नै क्यानले टी20 टोलीको नेतृत्व दिपेन्द्र सिंहेरीलाई दिएको थियो। सन् 2022 कानुनी विवादपछि कप्तानी गुमाएका सन्दीप करिब 4 वर्षपछि पुनः राष्ट्रिय टोलीको कप्तानका रूपमा फर्किएका हुन्।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावनाका साथै देशका तराई भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 32.4 डिग्री सेल्सियस न्यूनतम 20.5 डिग्री सेल्सियस वर्षा 0.5 मिलीमिटर काठमाडौँको अधिकतम 32.3 डिग्री सेल्सियस न्यूनतम 20.4 डिग्री सेल्सियस वर्षा 10.1 मिलीमिटर पोखराको अधिकतम 32.2 डिग्री सेल्सियस न्यूनतम 22.1 डिग्री सेल्सियस वर्षा 12 मिलीमिटर वीरेन्द्रनगरको अधिकतम 34.2 डिग्री सेल्सियस न्यूनतम 22.5 डिग्री सेल्सियस वर्षा 22.8 मिलीमिटर र दिपायलको अधिकतम 34.8 डिग्री सेल्सियस न्यूनतम 24.2 डिग्री सेल्सियस वर्षा 20 मिलीमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका चारजनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय। प्रतिनिधि सभा बैठकमा सडक पूर्वाधार, सामाजिक न्याय र सेवा प्रवाह लगायत विषयमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। रौतहडको लाल बकैया नदीमा नुहाउने क्रममा 3 बाल बालिका बेपत्ता। र सिरियाली अदालतद्वारा पूर्व राष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अबको समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
12: मैलो माडी घुम्दा घुम्दै 2 बज्न लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
13: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
14: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
15: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
16: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
17: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
18: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
15: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
19: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
15: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
19: 24 घण्टा इमर्जेन्सी सेवा,
15: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
19: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
15: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
19: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
15: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
19: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
15: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
19: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
15: भेन्टिलेटर सेवा,
19: होल बडी चेकअप जाँचको सुविधा
15: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
19: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।
20: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन,
21: तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख दिफेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर
2: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ एलएलसी कम्पनीमा अफिस बोय 150 जना स्यालेरी 100 ओआरएम प्लस खाना बस्न फ्री हाउसकिपिङ क्लिनर 150 जना स्यालेरी 90 ओआरएम प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला कम्पनीबाट उपलब्ध गरिने सेवाहरू कर्मचारीको छोराको विवाहमा 100 ओआरएम कर्मचारीको छोरीको विवाहमा 150 ओआरएम बाल बच्चा छात्रवृत्ति कर्मचारीको बच्चाले कक्षा 10-12 वा डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ओआरएम उत्कृष्ट कर्मचारी पुरस्कार 5 ओआरएम र प्रमाण पत्र करियर वृद्धि र पदोन्नति गर्ने अवसर प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ
3: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
4: 056-4949-0034
3: माडी सम्पर्क 98426-43211 98142-76004 र 98550-58369
5: सामुदायिक सूचना नेटवर्क सिआइएनबाट अब प्रसारण हुँदैछ साझा खबर

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सुनसरी र सिराहा घटनामा परि मृत्यु भएका चारजनालाई शहीद घोषणा। घटनामा न्यायिक आयोग गठन गर्न कांग्रेसको माग। सरकारी अभिलेख डिजिटल बनाउन सरकारको प्राथमिकता। ग्यास र मल अभाव बारे संसदमा सांसदहरूको भने सरकारसँग प्रश्नै प्रश्न।
1: सरकारको तथ्याङ्कमा मल छ भने किसानको खेतमा किन छैन, यसको स्पष्ट जवाब सरकारले दिनुपर्छ।
0: माग पूरा नभए पुनः सत्याग्रह थाल्ने डाक्टर केसीको चेतावनी। ज्येष्ठ नागरिकलाई 50% भाडा छुट दिलाउन सरकारको पहल। यातायात सेवामा नयाँ अनलाइन प्रणाली लागू। सीट संख्याका आधारमा प्रदेशमा मन्त्रालय बाँडफाँड गर्न ओली प्रचण्डको निर्देशन।
2: अब मुख्यमन्त्री हुने दलले छोडेर अब मन्त्रालय पहिलो रोजाइ चाहिँ सहकार्य गर्ने, अर्को दलले गर्ने र त्यो अनुसार चाहिँ क्रमशः मन्त्रालयको बाँडफाँड गर्ने भन्ने चाहिँ यो।
0: पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न अनुमति। बेपत्ता पारिएका व्यक्तिको छानबिन प्रभावकारी बनाइने। लालबकैया नदीमा नुहाउने क्रममा 3 बालबालिका बेपत्ता। खोजी कार्य जारी।
3: नदीमा पनि केरे लगाएर पनि बाँस लगाएर पनि सबै गाउँको मान्छे पनि त्यहाँ सबै प्रयास त्यहाँ जारी।
0: र अफगानिस्तानमा एक दिवसीय विश्वकप छनोट। वेस्ट इन्डिजले छनोट खेल्नु पर्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: इन्टर्न डाक्टरको पारिश्रमिकमा देखिएको निजी सरकारी अन्तरबारे गम्भीर र न्यायोचित बहस आवश्यक छ। मेडिकल शिक्षा पूरा गरेर स्वास्थ्य सेवामा प्रवेश गर्ने युवालाई श्रम अनुसार उचित पारिश्रमिक र सम्मान सुनिश्चित गरिनुपर्छ। निजी तथा सरकारी संस्थाका आफ्ना संरचना भए पनि न्यूनतम पारिश्रमिकमा स्पष्ट र व्यवहारिक मापदण्ड आवश्यक छ। देशमा दक्ष चिकित्सक टिकाइ राख्न राज्य मेडिकल कलेज र सम्बन्धित निकायबीच समन्वय गरी दीर्घकालीन समाधान खोजिनु पर्छ। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले हालै भएको प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरी र सिराहाका चारजनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सुनसरीका ओम प्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहाका गणेश कुमार यादवलाई शहीद घोषणा गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो।
6: सर्वप्रथम अर्थ मन्त्रालयबाट छ। नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र सब वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने। गृह मन्त्रालयबाट सुनसरी सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने। परराष्ट्र मन्त्रालयबाट पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सुलर अफिस खोल्न सहमति दिने। अर्को युवा श्रम तथा रोजगार मन्त्रालयबाट वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा श्री निर्मल कुमार उप्रेती 12 नियुक्ति गर्ने। र अन्त्यमा पूर्व महालेखा परीक्षक श्री टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने आजका मुख्य निर्णयहरू लिइरहेका छन्।
5: यस्तै विद्युतबाट चल्ने एम्बुलेन्स र सब वाहनमा लाग्ने पूर्वाधार लगानी शुल्क र भ्याट पूर्ण रूपमा छुट दिने निर्णय सरकारले गरेको छ। बैठकको वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित बनाउन बाराका निर्मल कुमार उप्रेतीलाई वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको छ। त्यस्तै नेपाल र पोर्चुगल बीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउन पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न अनुमति दिने निर्णय पनि गरेको छ। यसै गरी एनसेलको सेयर खरिद बिक्री बारे पूर्व महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गाल नेतृत्वको छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि मन्त्री परिषदले गरेको छ। नेपाली काङ्ग्रेसले सुनसरीको देवानगंज कप्तानगंज घटनाको निष्पक्ष छानबिनका लागि तत्काल स्वतन्त्र र उच्च स्तरीय न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ। काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरूले घटनाका पीड़ितसँग सरकारले गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन्। घटनामा निर्दोष नागरिकको मृत्यु, निजी सम्पत्तिमा आगजनी र तोडफोडबाट ठूलो क्षति भएको भन्दै काङ्ग्रेसले पीड़ितलाई न्याय दिन माग गरेको छ। न्यायिक आयोग गठन र सम्झौता कार्यान्वयनको माग गर्दै 12 दिनदेखि अनसनरत विनय यादवको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै काङ्ग्रेसले सरकारलाई तत्काल माग सम्बोधन गर्न आग्रह गरेको प्रवक्ता देवराज चालिसले बताउनुभयो।
7: सुनसरीको देवानगंज, कप्तानगंज, सिराहा लगायतका क्षेत्रमा जुन घटना घट्यो, दुखद घटना घट्यो, त्यसपछिको तनावपूर्ण परिस्थिति भयो। नेपाली कङ्ग्रेसले यो विषयमा त्यो घटनालाई लिएर स्वतन्त्र, निष्पक्ष र सर्वस्वीकार्य आयोग गठन गरोस्, छानबिन गरोस्, जसले गर्दाखेरि सुरक्षाका क्षेत्रमा भएका कमी कमजोरी ल्याप्सेसलाई हेर्न सजिलोस् र सुधार गर्न सजिलोस् भन्ने हाम्रो माग रहिआएको हो।
5: नेकपा एमाले र पार्टी नेपाली कम्युनिष्ट पार्टी नेकपाले प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँड गर्दा प्रदेश सभाको सीट संख्यालाई मुख्य आधार बनाउन निर्देशन दिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले 3 बुधे सहमति कार्यान्वयन गर्न संयुक्त रूपमा 5 बुधे निर्देशन जारी गर्नुभएको हो। निर्देशन अनुसार मन्त्रालय बाँडफाँड गर्दा दुवै दलले पालै पालो मन्त्रालय छनौट गर्नेछन्। मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने र त्यसपछि मुख्यमन्त्री रहने दलले दोस्रो मन्त्रालय रोज्ने व्यवस्था गरिएको छ। सरकार गठनका लागि तेस्रो दलको सहयोग आवश्यक पर्ने प्रदेशमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँड गरिने जनाइएको छ। सीआईएनसँग कुरा गर्दै नेकपाका कर्णालीका प्रमुख सचेतक कृष्ण बहादुर जोशी,
8: अब केन्द्रको पछिल्लो निर्देशन हामीले पनि सञ्चार माध्यममा सुन्न पाइयो, खास गरी चाहिँ अब प्रदेश स्तरमा सहकार्यलाई दुईटा दलका बिचमा व्यवस्थित गर्ने र सुदृढ गर्नको लागि अब त्यहाँको दलको प्रतिनिधित्व र उपस्थिति कस्तो छ त्यसलाई आधार मानेर कार्य विभाजन गर्नुहोस् भन्ने खालको चाहिँ आशय देखिन्छ एउटा। अब अर्को चाहिँ यो जस्तो चाहिँ अब मुख्यमन्त्री अनि सभामुख जो अलिकति चाहिँ होइन मुख्य पदहरू छ त्यसमा प्रतिनिधित्वको अवस्था कस्तो छ त्यसलाई पनि आधार मानेर चाहिँ मन्त्रालयहरूको बाँडफाँड गर्ने अनि अब संघीयताको सबलीकरण र सम्बन्ध सन्दर्भमा त अब कतिपय अवस्थामा चाहिँ पावर सेयरिङको अलिकति सकस पनि हुने जो स्थिति हुन्छ त्यसलाई मध्यनजर गरेर अब मुख्यमन्त्री हुने दलले छोडेर अब मन्त्रालय पहिलो रोजाइ चाहिँ सहकार्य गर्ने, अर्को दलले गर्ने र त्यो अनुसार चाहिँ क्रमशः मन्त्रालयको बाँडफाँड गर्ने भन्ने चाहिँ यो।
5: अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले सरकारी अभिलेख सुरक्षित राख्न डिजिटल प्रणालीलाई प्राथमिकता दिएको बताउनु भएको छ। सार्वजनिक लेखा समितिको छलफलमा उहाँले आन्दोलनका क्रममा जलेर नष्ट भएका कागजी अभिलेखलाई उपलब्ध अन्य प्रमाण र तथ्याङ्कका आधारमा पुनस्थापना गर्ने बताउनुभयो। नष्ट भएका अभिलेखका वैकल्पिक दस्तावेज खोजी रोजु र प्रमाणीकरण गरेर अभिलेख पुनः निर्माण गरिने उहाँको भनाइ छ।
9: मलाई लाग्छ अब यो वैकल्पिक डकुमेन्टेसनका कुराहरू आइसकेका छन्, त्यसलाई उत्खनन गर्ने, रुजु गर्ने, होइन त्योबाट चाहिँ भेरिफाई गर्ने, सो प्राइमरी डेटा नष्ट भयो, सेकेन्डरी डेटाबाट यसलाई चाहिँ सकेसम्म कम्पन्सेट गरौँ भन्ने यो नै एउटा वैज्ञानिक र स्वाभाविक बाटो। दोस्रो कहीँ अनियमितता, दुरुपयोगका आशंकाहरू हुन सक्छन् भने त्यहाँनिर समितिको भूमिका छँदैछ, निगरानी गर्ने, अनुगमन गर्ने। अलिक ठुलो क्षति भएका ठाउँहरू भूगोल कार्यालयहरूमा स्पट चेक पनि गर्न सकियो, त्यसलाई विशेष निगरानीमा राखेर समितिले आफ्नो दायित्व निभाउन सक्छ जस्तो मलाई लाग्छ।
5: अर्थमन्त्री वाग्लेले सरकारी अभिलेख जलेर नष्ट हुँदा झण्डै 1.5 खर्ब रुपैयाँ बराबरको कारोबारको लेखा परीक्षण प्रभावित भएको जानकारी दिनुभयो। यता सांसदहरूले भने बजारमा ग्यासको अभाव बढेर उपभोक्ता घण्टौं लाइनमा बस्नु परेपछि सरकारको ध्यान आकर्षण गराएका छन्।

0: गर्नुभयो। त्यस्तै उहाँले किसानले भोगिरहेको मल अभाव बारे पनि प्रश्न गर्नुभयो।
1: किसानलाई कति बिक्री वितरण भयो, यी सबै तथ्याङ्क सार्वजनिक गर्न सरकारलाई के समस्या छ? गोदाममा मल भएर मात्र किसानको उत्पादन हुँदैन सभामुख महोदय, किसानको खेतमा समयमा मल पुगेपछि मात्र उत्पादन हुन्छ। भदौ महिना लागिसक्दा पनि किसानलाई मलको आश्वासन मात्र दिँदै हुनुहुन्छ कृषि मन्त्रीज्यू कि खेतमा धान काट्ने बेला मल वितरण गर्ने हो। अब म सोध्न चाहन्छु, सरकारको तथ्याङ्कमा मल छ भने किसानको खेतमा किन छैन? यसको स्पष्ट जवाब सरकारले दिनुपर्छ र म आग्रह मात्रै होइन जवाफै माग्न चाहन्छु। मलको अभाव हो कि वितरणमा विकृति भएको हो? र यदि वितरणमै समस्या हो भने त्यसको जिम्मेवार को हो?
0: रौतहरको देवानी गोनाही नगरपालिका दुई स्थित लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बाल बालिका अझै फेला पार्न सकेका छैनन्। आज दिउँसो करिब 2 बजे पौडी खेल्ने क्रममा उनीहरू नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा स्थानीय करिब 10 वर्षका मोहम्मद रमतुल्लाह, रौसन खातुन र सबनम खातुन रहेको वडा अध्यक्ष अतिकुल र रहमानले सिआइएमसँग बताउनु भयो।
2: त्यो लाल बकैया खर काट्नको लागि बच्चा 10-11 वर्ष किटरको एउटा केटी एउटा केटा तिनजना एकाएक त्यहाँ पानी आयो बगायो। पछाडि त भइरहेको छ, अहिले डेङ्गी गाछी त्यो डेङ्गी पनि आयो पर त्यहाँ नदीमा पनि केरे लगाएर पनि बाँस साँस लगाएर पनि सबै गाउँको मान्छे पनि त्यहाँ सबै प्रयास त्यहाँ जारी।
0: बेपत्ता पारेका व्यक्तिको छानबिनलाई थप प्रभावकारी र व्यवस्थित बनाइने भएको छ। बेपत्ता पारेका व्यक्तिको छानबिन आयोगले उजुरी प्राप्त हुन साथ अनुसन्धान र सत्य अन्वेषणलाई प्रभावकारी बनाउने जनाएको छ। आज काठमाडौँमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा आयोगका सचिव ध्रुव कुमार चौहानले पीडित र पीडित परिवारको अधिकारलाई प्राथमिकतामा राखेर काम गरिने बताउनुभयो। साझा खबरमा अब खेल खबर। अफगानिस्तान सन् 2027 को एक दिवसीय विश्वकपमा छनौट भएको छ। गई राती बेलफास्टमा भएको तेस्रो एक दिवसीय क्रिकेटमा घरेलु टोली आयरल्यान्डलाई 3 विकेटले हराउँदै अफगानिस्तान विश्वकपमा छनौट भएको हो। आयरल्यान्डले दिएको 207 रनको लक्ष्य अफगानिस्तानले 44 ओभर 5 बलमा 7 विकेट गुमाएर भेटाएको हो। यसैबीच दुई पटकको विजेता वेस्ट इन्डिजले पनि विश्वकप छनौट खेल खेल्नुपर्ने भएको छ। वेस्ट इन्डिजले लगातार तेस्रो पटक विश्वकप छनौट खेल्ने भएको हो। वेस्ट इन्डिजले भारतसँग 2 एक दिवसीय क्रिकेट खेल्न बाँकी छ, तर ती खेलहरू जिते पनि वरियताको शीर्ष 8 उक्लिने सम्भावना छैन।
3: धानमा मल हाल्ने बेला सर्लाहीका किसान खाली हात जोखिम मोलेरै भारतबाट ल्याउँदै,
4: अगर यहाँ मिल्ती अपने के नेपाल में खाद त इन्डिया कुनो आदमी नदिते व्यक्ति, अब जहाँ 5 बोरा काम है 1 बोरा से त नपुग्ते तो ऊ किसान मजबूरन वहाँ जाना पड़ता है इन्डिया में।
3: अनुदानको मल डिलरमा छैन, कालो बजारीमा खुलेआम बिक्री। रिपोर्ट सँगै 1.5 महिनामा 9 जनाको मृत्यु भएको जापानिज इन्सेफ्लाइटिसबाट कसरी जोगिने? विशेष श्रृङ्खला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
5: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
6: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
7: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एकअर्काको अधिकारको रक्षा गरौं।
5: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
6: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
8: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दुध, अन्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफुल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गर्नुहोस्।

0: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
1: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
0: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। फोकस नेपालद्वारा सञ्चालित सामुदायिक रेडियो अमरगढी FM ले आफ्नो 17 वार्षिक उत्सव आज शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम गरी मनाएको छ। वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा जिल्ला स्थित विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ संगठनका प्रतिनिधि, संचारकर्मी तथा रेडियोसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो। रेडियो अमरगढीका स्टेशन म्यानेजर ममता भट्टको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति डडेलधुराका प्रमुख गगन सिंह भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। सरकारले मलखादको आपूर्तिका लागि समन्वय भइरहेको बताए पनि अधिकांश किसानले अहिले मलखादको समस्या झेलिरहेका छन्। पर्याप्त वर्षा भएर बेलैमा रोपाई सकेका किसान मल नपाउँदा निराश बनेका छन्। धानमा हाल्न युरिया मल नपाउँदा सर्लाहीका किसान पनि चिन्तित छन्।
4: महँगो मूल्य हालेपछि बजारमा कालो बजारीको मल छ्यापछ्याप्ती पाइने तर डिलरले प्रदान गर्ने अनुदानको मल भने नपाएको किसानको गुनासो छ। यो वर्ष मौसमले साथ दिँदा 3 बिघा खेतमा बेलैमा रोपाई सक्नुभएका सर्लाहीको कविलासी नगरपालिका साथ सिर्सियाका ब्रह्मदेव यादव।
5: नमिलेछ खाद त कति करु, होइन अब आशा करै छ बिहान नहलिन्छ कति करु किसान त करी पर्ने।
6: डिलरले के भन्छ?
5: डिलर कहै छ आइ अन्त दै छ 3500 के मटिया अवरिया दै छ 2500।
4: कालो बजारीमा अनुदानको डीएपी मल 3500 र युरिया मल 2500 सम्ममा खुलेआम बिक्री हुने गरेको किसानहरूको दाबी छ। सीमावर्ती क्षेत्र मलङ्गुवा नगरपालिका एक भेडियाहीका जयशंकर यादवले अनुदानको मल नपाएपछि भारतबाट प्रति बोरा 500 रुपियाँमा युरिया मल ल्याएर धान बालीमा हालिसक्नुभयो।
7: इन्डियामा गएर ल्याए 350 बोरा हुन आइसी अनि त्यहाँबाट ल्याउनु पनि एकदमै झ्याउ छ, ल्याउन दिँदैन। इन्डियन किसानको माध्यमबाट खेत उनीहरूले नेपालको खेत बटैया गर्छ नि, अनि बटैया गर्छ भनेर आफ्नो खेतमा पटाउन लागेको भनेर उसले छिराइदियो मलाई एकबाट 4 चोटीमा।
4: मलङ्गुवा नगरपालिका 6 खुटौनाका किशोरी रायले नेपालमा अनुदानको मल नपाउने समस्या एकातर्फ रहेको र अर्कोतर्फ यो वर्ष नेपाल भारत दुवै तर्फबाट सुरक्षा कर्मीले बोर्डरमा कडाई गरेको बताउनु भयो।
8: इन्डिया से त अब पहिले मिलित रहले है, बालन सरकार कडाई गरेले है, ओहिके चलते मतलब बड़ा दिक्कत है इंडियो चलावे में। इंडिया वाला छोड़ियो दे छे, आज नेपाल के 17 छीनिया ले छे, जनता तो कहूं के न रह गए। हम सरकार के कथी कहो, आप सरकार सब तो जनते बनाइले तो हम इन्हीं के कहला से कथी होती सरकार किछो न होते।
4: भारत में मल लिन जाँदा त्यहाँ को प्रहरी ले पक्राउ गरेर थुन्दा सर्लाही को बलरा नगरपालिका 5 अर्नाहा गांव का नागेन्द्र प्रसाद सिंह र सुरेश सिंह दाजुभाई 38 दिन सम्म प्रहरी हिरासत में बस्नु पर्यो। पक्राउ परेका मध्य सुरेन्द्र प्रसाद सिंह
9: खाद लेके आज नेपाल आई रही तो रास्ता में जो घूमा हो SSP के वो हमरा पकड़ ले 35 दिन पर वहाँ से रिहा भेली केस चलबे करते महीना दिन पर तारीख देते। अगर यहाँ मिलती अपने के नेपाल में खाद तो इंडिया कोनो आदमी न देते व्यक्ति। अब जहाँ 5 बोरा काम है 1 बोरा से तो न पुगते तो वो किसान मजबूरन वहाँ जाना पड़ता है इंडिया में।
4: हिजो आज मल वितरण करने सहकारी संस्था डीलर र ओडा कार्यालय परिसर में किसान को थेगी नसक्नु भीड़ लाग्ने गरेको छ। हरिपुर नगरपालिका 2 का वडा अध्यक्ष नील विक्रम थापा मलको माग अत्यधिक रहेको तर कोटा अनुसार सीमित मल आउँदा वितरणमा चुनौती रहेको बताउनुहुन्छ।
10: मलै अब चाहिँ कोटाबाट विभाजन हुने कारणले गर्दाखेरि पर्याप्त मात्रामा मल नआउँदाखेरि जतिसुकै हामीले व्यवस्था मिलाउन खोजे तापनि कठिनाई चाहिँ हुँदो रहेछ।
4: मल वितरणको जिम्मा पाएका निकायले भने प्राप्त मल कोटा अनुसार वितरण गरिरहेको बताउँछन्। मलको बिक्री वितरण र कालोबजारी बारे अनुगमन गर्ने अधिकार भने पालिकाहरूलाई नै दिइएको बताउँदै सर्लाहीमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड नवलपुरका कार्यालय प्रमुख सरोज खनाल।
11: पालिकामा तोकेको मल त्यो सम्बन्धित डिलरले ल्याए कि ल्याएन, ल्याएर बिक्री गरे कि गरेन, तोकेको किसानहरूलाई बिक्री गरे कि गरेन भनेर उहाँहरूले

0: अनुगमन गर्ने र आवश्यक कारवाहीको लागि आफूले कारवाही गर्ने अनि कागजका अन्यबाट हुने कारवाहीको लागि सिफारिस गर्न सक्नुहुन्छ।
1: नेपालमा हरेक वर्खाको समयमा पर्याप्त मल नपाउने समस्या दोहोरिँदै आएको छ। जुन सरकार आउँदा पनि आवश्यक परेको समयमा मल नपाउने समस्याले किसानमा नैराश्यता र आक्रोश पनि बढेको छ। जनार्जन खत्री, CIN रेडियो एकता सर्लाही।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। खोप नलगाएका मानिस जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिममा।
3: पहिलो कुरा त लामखुट्टेले नटोकोस् भन्नलाई अब हाम्रो शरीर राख्ने लुगा लगाएर काम गर्नुहोस्। तपाईँहरू खेतीपाती या कतै नजिक छ भने पहिलो कुरा। दोस्रो कुरा त खोप नै हो, किन भन्दाखेरि खोपले नै बचाउँछ।
2: जापानिज इन्सेफ्लाइटिसको खोप कहाँ पाइन्छ होला? संक्रमणको कारण पहिचान र समाधान बारे सही जानकारी सहितको विशेष श्रृङ्खला हेलो मौसम बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृङ्खला हेलो मौसम।
7: जापानिज इन्सेफ्लाइटिसबाट बस्न के गर्ने? यसबाट बस्नका लागि उत्तम उपाय के होला? नमस्कार, म सन्तोष गन्धर्व। मध्य बर्खाको समयमा जापानिज इन्सेफ्लाइटिसको संक्रमण पनि बढ्दो छ। पछिल्लो डेढ महिनाको अवधिमा सो संक्रमणबाट देशभर 9 जनाको मृत्यु भइसकेको छ। यस्तो अवस्थामा कसरी बस्ने? यसबाट बस्ने उत्तम उपाय के होला? आज हामी संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनसँग कुराकानी गरेका छौँ।
3: के वर्ष यता फेरि जापानिज इन्सेफ्लाइटिसको चाहिँ संक्रमणको कारणले मृत्यु हुनेको संख्या बिस्तारै बढ्दै गइरहेको देखिन्छ र अहिले सम्भवतः यस्तो होला, मैले मेरो आफ्नो विश्लेषण अनुसार चाहिँ खोप लगाइरहेको अवस्था चाहिँ देख्दिनँ म। यही रोगको कारणले हप्तौँदेखि उपचार गराइरहँदै गर्दाखेरि खोप लगाउने ठाउँ कहाँ होला भनिदिनु होला भनेर आइरहेको अवस्था, थाहा नभएको हुनाले सायद त्यो कारण एउटा होला, त्यो प्रश्नै देखिन्छ। तर त्यो बाहेक पनि सम्भवतः धेरै मानिसहरूले खोप यदि पाइरहेको अवस्था रहेछ भन्यो भने पनि अब एउटा जुन मैले भनिहालेँ सायद 2 दशक अगाडि जुन एउटा समस्या थियो त्यसपछि खोप आएपछि लगभग यो त्यति साह्रो सुन्निएको अवस्था पनि थिएन केही वर्ष अगाडिसम्म, त्यो भएको हुनाले पनि कतै यो रोग खास त्यस्तो छैन भनेर पनि कतिपयले व्यवस्था गरे पनि होला। तर जो जो वयस्क हुनुहुन्छ जसले चाहिँ कहिले पनि खोप लगाउनु भएको छैन उहाँहरूले त कहाँ लाउने भन्ने प्रश्न त स्वाभाविक हो, त्यो प्रश्न गरिराख्नु भएको म देख्छु र त्यसको लागि चाहिँ सम्बन्धित निकायबाट पहल हुनुपर्छ भन्ने मेरो भनाइ हो।
8: यहाँले बालबालिकालाई त्यति जोखिम हुँदैन भन्ने कुरा गर्दै गर्दाखेरि बालबालिकालाई पनि जोखिम चाहिँ हुन्छ भन्ने प्रश्न पनि होला, हुन्छ कि हुँदैन त?
3: ठिक भन्नुभयो, वास्तवमा हामीले लिटरेचरहरू पढ्ने हो भने 15 वर्ष मुनिका बालबालिका सबैभन्दा यसको जोखिममा होइन, धेरै बालबालिकाको मृत्यु पहिला पनि भएको नभएको होइन। तर मलाई यो थाहा छैन कि त्यो खोपले कति वर्षसम्म काम गर्छ, जस्तै भनौँ 5 वर्षभित्रको मात्र लगाइरहेको हुन्छ त्यसपछि अरू कति वर्षले काम गर्छ, त्यो एउटा आफैमा एउटा प्रश्नवाचक चिन्ह छ। किन भन्दाखेरि त्यसको बुस्टर लगाउनु पर्ने भयो, अब त्यही अनुसार हामीले तयारी पनि गर्नु पर्यो। खोप नलगाएकाहरू विशेष गरेर चाहिँ यसको जोखिममा छन्। अझ भन्नुपर्दा, अझ प्रश्नसँग भन्नुपर्दा, कुनै उमेर हातलाई नराखिकन भन्नु पर्यो भने चाहिँ खोप नलागेकाहरू जो कोही पनि यसको जोखिममा चाहिँ हुनुहुन्छ।
8: यो रोगको जोखिममा चाहिँ ग्रामीण क्षेत्रमा बसोबास गर्ने अथवा खेतबारी नजिक बस्ने मानिसहरू चाहिँ अलिक बढी जोखिममा हुने हो,
3: त्यो चाहिँ सम्भावना बढी छ। मैले भनिहालेँ यो लामखुट्टेको अब आनी बानी बसाइ सरेको कुरा नै हो, हेबिट भनौँ होइन, कहाँ बढी हुन्छ त्यहाँ जोखिम हुने नै भयो। त्यही कारणले गर्दा तपाईँको प्रश्न सायद त्योसँग एकदमै सान्दर्भिक देखिन्छ र पक्कै पनि कृषि पेसामा पनि जो सुँगुरहरूको होइन बङ्गुर सुँगुरको पालन गरिरहेको अवश्य पंक्षी त्यही कारण अघि मैले पनि भन्यौँ पंक्षी पालेको अथवा सुँगुर होइन पालेको ठाउँ अथवा त्यसको नजिक बस्नुहुन्छ वा उहाँ कृषकहरू हुनुहुन्छ भने उहाँहरूमा चाहिँ जोखिम हुने नै भयो।
8: डेङ्गी पनि लामखुट्टेको कारणले लाग्छ, यो जापानिज इन्सेफ्लाइटिस पनि लामखुट्टेकै कारणले लाग्ने हो, यो दुई रोगमा फरक चाहिँ के छ भिन्नता?
3: यो दुईमा के भिन्नता छ? दुईमा भिन्नता के छ भन्दाखेरि एउटा लागेर कडा भयो भने मृत्यु हुने सम्भावना अत्यधिक बढी छ जापानिज इन्सेफ्लाइटिसको, झन् 30% हारिमा, र बाँचेछ भने पनि त्यो बाँचेका मध्ये झन्डै 50% चाहिँ पर्मानेन्टली चाहिँ उहाँहरू अपाङ्गता हुन्छ होइन, त्यो चाहिँ नसासँग सम्बन्धित भयो, त्यो सबैभन्दा खराब देख्छु मैले। तर डेङ्गीमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि यो सङ्क्रमण भएपछि धेरैलाई चाहिँ धेरै दुःख दिने, एकदमै जिउ दुख्ने, अब खान मन लाग्ने, झन् 8-10 दिन त यति लथालिङ्ग हुन्छ कि उहाँको स्वास्थ्य, कि मर्छु क्या हो झन् जस्तो चाहिँ बनाउँछ, तर रिकभर हुने सम्भावना तुलनात्मक रूपमा त्यसको भन्दा जापानिज इन्सेफ्लाइटिस भन्दा फरक छ। अर्को फरक भनेको चाहिँ डेङ्गीको अहिलेसम्म बजारमा सहज छैन, त्यसले गर्दाखेरि हामी अझ पनि अब यसको जोखिममा रहिरहेका छौँ। औषधि त दुबईको छैन, त्यो लक्षणमा आधारित हुन्छ उपचार, खोपलाई व्यवस्थापन गर्न सक्यो भने त जुन जोखिम ठाउँ छ त्यो ठाउँमा पुर्याउन सक्यो भने त यसमाथि त सहजै नियन्त्रण प्राप्त गर्न सक्छौँ। तर डेङ्गीमा चाहिँ अहिले नियन्त्रण प्राप्त गर्न सक्ने अवस्था छैन, हामीले लामखुट्टेलाई नै विशेष ध्यान दिनु पर्यो, त्यसको नियन्त्रण गर्नु पर्यो। तेस्रो फरक भनेको लामखुट्टेको प्रजाति फरक छ, लामखुट्टे लामखुट्टे भन्छ तर एउटा एडिस प्रजातिको छ त्यो डेङ्गु फैलाउने, यो चाहिँ क्युलेस जातको लामखुट्टे हो, यो यो दुईवटा चाहिँ अलिकति प्रजातिमा फरक छ। लामखुट्टे सामान्यतः चिन्न चाहिँ अब लामखुट्टे नै हो होइन, सबैले झलक हेर्दा त्यही देख्छ, तर डेङ्गीको चाहिँ अलिकति छुट्टै त्यसको युनिकता छ, त्यो भनेको चाहिँ अलिकति कालो सेतो खालको छिरबिरे कलरको हुन्छ। अर्को चाहिँ अब तपाईँ हामीले देखेको लामखुट्टे अब लाम लाम खुट्टा भएकै भयो, त्यसको ठ्याक्कै यही भनेर छुट्याउन अलिक गाह्रो छ क्युलेक्स जातको, तसर्थ लामखुट्टे फरक खोप नभएको जापानिज इन्सेफ्लाइटिस खोप भएको र हामीले विगतमा पनि यसको पार्ट सिकिसकेका छौँ, यसलाई नियन्त्रण गर्ने हामीसँग आधार छ होइन। त्यस्तै अब डेङ्गीले चाहिँ दुःख एकदमै दिन्छ तर मृत्यु हुने सम्भावना अलिक कम देखिन्छ भने जापानिज इन्सेफ्लाइटिसमा धेरै सङ्क्रमित भएकाहरू कडा त हुँदैन, यसरी बुझ्नु कि 250 जनामा 1 जनालाई कडा हुन्छ।
8: अन्त्यमा अब जापानिज इन्सेफ्लाइटिसबाट बच्नका लागि स्वयं व्यक्ति आफैले के गर्नुपर्छ, छोटोमा यहाँको सन्देश के छ?
3: सबैभन्दा राम्रो पहिलो कुरो त लामखुट्टेले नटोकोस् भन्नेलाई अब हाम्रो शरीर ढाक्ने लुगा लगाएर काम गर्नुहोस्, तपाईँहरू खेतीपाती या कतै नजिक छ भने पहिलो कुरा। दोस्रो कुरा त खोप नै हो, किन भन्दाखेरि खोपले नै बचाउँछ, खोप एउटै मात्र लगभग राम्रो विकल्प र कहिलेकाहीँ त म अन्तिम विकल्प नै भन्छु, खोप नै हो जापानिज इन्सेफ्लाइटिस विरुद्ध।
7: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो, अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार,
2: सुनसरी र सिराहा घटनामा परि मृत्यु भएका 4 जनालाई सहित घोषणा गरिएको छ। घटनामा न्यायिक आयोग गठन गर्न कांग्रेसको माग छ। सरकारी अभिलेख डिजिटल बनाउने सरकारको प्राथमिकतामा छ। ग्यास र मल अभावबारे संसदमा भने सांसदहरूले सरकारसँग प्रश्नै प्रश्न गरेका छन्। माग पूरा नभए पुनः सत्याग्रह थाल्ने डाक्टर केसीको चेतावनी छ। ज्येष्ठ नागरिकलाई 50% भाडा छुट दिलाउन सरकारले पहल गरेको छ। सीट संख्याका आधारमा प्रदेशमा मन्त्रालय बाँडफाँड गर्न ओली प्रचण्डको संयुक्त निर्देशन जारी भएको छ। र अफगानिस्तान एक दिवसीय विश्वकपमा छनौट, वेस्ट इन्डिजले भने छनौट खेल्नुपर्ने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि साउन 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: नमस्कार। थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका चारजना शहीद घोषित। एम्बुलेन्स र सब वाहनमा लाग्ने दुई प्रकारको कर छुट दिने मन्त्री परिषदको निर्णय।
0: संसदले बिजनेस नपाउँदा विपक्षी प्रधानमन्त्रीकै आलोचनामा केन्द्रित। एक सांसदको अभिव्यक्ति हटाउन अर्का सांसदको माग। ज्ञान सभा बारे आशिकाको कविता।
1: रौतहटमा पौडी खेल्ने क्रममा तीन बालबालिका बेपत्ता। खोजी कार्य जारी। ब्रोड पिकमा ज्यान गुमाएका तीन आरोहीको शव नेपाल ल्याइयो।
0: सिरियाका पूर्व राष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको सजाय। युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर।
1: र विश्वकप लिग टू क्रिकेटमा युएईद्वारा क्यानाडा सामु 283 रनको लक्ष्य। क्यानाडा जवाफी ब्याटिङमा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश। समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकारले सुनसरी र सिराहामा भएका घटनामा ज्यान गुमाएका चारजनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सुनसरी र सिराहाका घटनामा ज्यान गुमाएका चारजनालाई शहीद घोषणा गर्ने निर्णय गरेको हो। सुनसरीमा ज्यान गुमाएका ओम प्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र मेहता र सिराहामा ज्यान गुमाएका गणेश यादवलाई शहीद घोषणा गर्ने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो।
3: सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने।
0: मन्त्री परिषदले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र सब वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य वृद्धि करमा पूर्ण छिट दिने निर्णय पनि गरेको छ। यस्तै वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने मा पूर्व महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले दङ्गालको समय जगतमा गठित एम्बुलेन्सको सेयर एनसेलको सेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने निर्णय पनि मन्त्री परिषद बैठकले गरेको छ।
1: प्रधानमन्त्री बालिन्द्र शाहले गत जेठ 17 गते संसदमा बोलेको सीमा सम्बन्धी अभिव्यक्तिको विरोधमा विपक्षी दलले हालसम्म पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध पार्ने गरेका छन्। सभामुखले बैठक शुरू भएको जानकारी गराए लगत्तै विपक्षी दलका सांसद जर्याक जुरुक उठ्छन् र सभामुखले पालै पालो बोल्न दिएपछि उनीहरू प्रधानमन्त्रीको जवाबसँगै संसदको रेकर्डबाट हटाउन माग गर्छन्। करिब 2.5 महिनासम्म प्रधानमन्त्री संसदमा हाजिर नभएपछि विपक्षीको यही सिलसिलाले निरन्तरता पाइरहेको छ। यसअघि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग झल्यास देखिनुभएका प्रधानमन्त्री शाहले खास रुचिपूर्वक संसदमा उपस्थिति देखाउनु भएको छैन। यसबीचमा केही मन्त्रीले सांसदसँग प्रश्न उत्तर गरेका छन्। प्रधानमन्त्रीले सांसदसँगको प्रश्न उत्तर समेत नगरेको भन्दै विपक्षी आक्रोशित भएका छन्। उनीहरूले संसद नियमावलीको धज्जी उडाएको भन्दै प्रधानमन्त्रीलाई श्री 10 संज्ञा दिएका छन्। नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले आज पनि एक साताभित्र प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराई उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखसँग माग गर्नुभयो।
4: सम्माननीय प्रधानमन्त्री श्री 10 चाहिँ यो नियमावलीमा भएका कुराहरू हटाइदिनुहोस्। 274 जनालाई लागू हुन्छ, एकजनालाई लागू हुँदैन भनेर कि त लेख्नुहोस्, होइन भने सम्माननीय सभामुखज्यूले एक हप्ताभित्र सम्माननीय प्रधानमन्त्रीले राष्ट्रगति अभिव्यक्ति बोलेका कुरा रेकर्डबाट हटाइयोस् र उहाँलाई यही रोस्ट्रममा ल्याएर उहाँलाई क्षमायाचना गराउन।
0: एमाले भन्दा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसका सांसदहरू सरकारको खरो आलोचनामा उत्रिएका छन्। उनीहरूले प्रधानमन्त्रीको कार्यशैलीदेखि सरकारको कामको समेत हिसाब किताब खोज्न थालेका छन्। कङ्ग्रेस सांसद अर्जुन नरसिंह केसीले सरकारका घोषणा अनुसार काम हुन नसकेको भन्दै संसदप्रति उत्तरदायी बन्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ। सुरु सुरुमा सरकार र प्रधानमन्त्रीलाई शङ्काको लाभ दिनुभएका केसीले 4.5 महिनापछि रिपोर्ट कार्ड खोज्नु भएको हो।
5: प्रधानमन्त्रीको एक्लै हिँड्ने लहर हो कि एक्लै पर्नु भएको हो? देश र जनताको हितमा सिङ्गो संसद तपाईँको साथमा छ, तर संसदप्रति उपेक्षा गरेर होइन, आफ्नो जवाबदेहिता ऐच्छिक नमानेर संवैधानिक कर्तव्य पालना गर्नुहोस्। संवैधानिक संस्थाहरू कार्यपालिकाका लाचार छाया बन्दैछन्, राम्रा प्रयासहरू पनि हचुवा विधिविहीन प्रक्रिया देखिए, लोकतन्त्रमा परिणाम मात्र होइन प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्छ भन्ने सोच देखिएन। सत्तामा आएको 100 दिनमै 1,00,000 युवा फर्काउने प्रतिबद्धता खोइ, किसानहरू मलको हाहाकारमा छन्, भान्जामा ग्यास छैन, जनता महगीको मारमा छन्, बिजुलीको टुङ्गो छैन, राहदानीको लागि उस्तै ताती छ, सुगमवासीको विचल्ली छ, बेरोजगारी बढ्दैछ। यस्तोमा सरकारको स्थिरता र सफलताको हाम्रो कामना हो, तर नवर्षन जो हो नवर्षन मेघ उसैको हुन्छ घर घर जस्तो नहोस्।
0: गत शुक्रबार राति फेसबुकमा एक्लै परेको लेख्नुभएका प्रधानमन्त्रीले बिहान विभिन्न प्रगति लेखेर पोस्ट गरेपछि सांसदहरूले सदनमा सोही विषयमा आलोचना गरिरहेका छन्। कङ्ग्रेसकी अर्की सांसद रेखा कुमारी यादवले केसीले बिर्सेका र सरकारले घोषणा गरेका यी विषय सम्झाउने प्रयास गर्नुभएको छ।
6: लाइनबाट अनलाइन र फेसलेस सेवा दिने ठुला ठुला गफ हाँकिए, 45 दिनभित्र सङ्घीय निजामती सेवा विधेयक ल्याएर सार्वजनिक प्रशासनलाई दलीय हस्तक्षेपबाट मुक्त बनाउने घोषणा गरियो, तर आज 4 महिना बितिसक्दा परिणाम के आयो? त्यो निजामती सेवा विधेयक आजसम्म संसदमा दर्ता हुन सकेको छैन, कानुन मन्त्रालयको दराजमा थन्किएर राखिएको छ। अनलाइन सेवाको कुरा त छाडौँ, 100 दिनभित्र ल्याउने भनिएको एकीकृत डिजिटल सम्पत्ति अभिलेख प्रणाली अझै सञ्चालनमा आएको छैन, राष्ट्रिय सतर्कता केन्द्रको पुनः संरचना र राष्ट्रिय सदाचार नीतिको अत्तो पत्तो छैन, तर 20 असारमा 100 दिने रिपोर्ट कार्ड सार्वजनिक गर्दा सरकारले शासकीय सुधारमा आफैले आफैलाई 87.2% अङ्क दियो। सभामुख महोदय, आफैलाई दिएको यो अङ्कले सेवा लिन बसेका नागरिकको लाइन छुट्याउँदैन।
0: विशेष समय लिएर बोल्नुभएकी उहाँले डिडिसी दुग्ध संस्थानमा भएको फाइदामा प्रधानमन्त्रीको दाबी सत्य नरहेको भन्दै जवाब खोज्नु भएको छ। आफ्ना पार्टीका सभापतिले नै उठाएको प्रश्नको जवाब यसअघि संसदमा खोजे पनि सरकारले जवाब दिन नसकेको उहाँले बताउनुभयो।
6: तर सरकारसँग कुनै जवाब छैन, किनकि सरकारले ऋण दिएर संस्थानलाई नाफामा देखाएको छ। प्रधानमन्त्रीज्यूले त्यसैलाई सामाजिक सञ्जालमा सफलताको प्रचार गर्नुभएको छ। अब म प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु, जनताले भोगिरहेको देख्नु भएको छ? कालो बजारी र ग्यासको अभाव देख्नु भएको छ? विद्यालयको चर्को शुल्क, रासायनिक मलको लाइन, उपचारका लागि अस्पतालमा लाग्ने लामो लाइन, पासपोर्ट र सवारी चालक अनुमतिका लागि नागरिकले भोग्नु परेको शास्ति देख्नु भएको छ?
0: बिहान बालुवाटारबाट सिंहदरबार र बेलुकी सिंहदरबारबाट बालुवाटार गएर मात्र जनताका समस्या बुझ्न नसकिने भन्दै उहाँले जनताको समस्या बुझ्न देश दौडामा पुग्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो।
1: विपक्षी दलले प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेपछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद हरिमोहन भण्डारीले पुराना पार्टीलाई चेतावनी दिनुभएको छ। संसदमा भाषण धेरै भएको भन्दै उहाँले पुराना काण्ड सम्झाउनु भएको छ।
7: आज म प्रतिपक्षका सांसदज्यूहरूलाई एउटा पुरानो याद दिलाउन जान्छु। विगतमा भएका भ्रष्टाचारहरू, विगतमा भएका विकृतिहरू नबिर्सेर साथीहरू अँगाल हाल्नुहोस् भनेर मैले सुरुमै भनेको थिएँ, तर उहाँ आफ्नो नेताको बहादुरी गरेर हिँड्नु भएको छ र त्यो बहादुरी कृपया अबदेखि नगर्नुहोला। भ्रष्टाचारै भ्रष्ट काण्डै काण्डले भरिएका नेताजीहरूको यो पवित्र संसद भवनमा नाम नलिनु होला, मैले धेरै खोल्न नपरोस्।

0: त्यति मात्र होइन, उहाँले सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिबारे जवाफ मागेको भन्दै कसको पालामा कालापानी लिपुलेक र लिम्पियाधुरा भारतले प्रयोग गरेको हो भनेर सोध्नु भएको छ। प्रधानमन्त्रीले भने जस्तै नदी किनारका भूभाग केही भारतको यता आएको र नेपालको पनि भारततर्फ गएको दावी गर्दै नापी विभागमा गएर बुझ्न आग्रह गर्नुभएको छ।
1: बारम्बार तपाईँहरू लिम्पियाधुरा लिपुलेकका कुरा गर्नुहुन्छ, यो कसको पालामा गएका हुन् महोदय? भन्नुहोस् त तपाईँहरू, कसले दिएको त्यहाँ मोटर बाटो चल्न दिएको? भारतले अधिकरण कसको पालामा गरेको? कसलाई दोष दिँदै हुनुहुन्छ? र यो क्रस उसले गर्दाखेरि नदी किनारमा चाहिँ धेरैहरू जग्गाहरूको भूभाग केही इन्डियाको यता आएको, केही इन्डियाको उता गएको र नेपालको पनि उता र यता भएको अवस्था हो। यसलाई ठुलो इस्यु बनाएर अहिलेसम्म इस्युमै हुनुहुन्छ, यसलाई राम्ररी बुझ्ने अध्ययन गर्ने प्रयास गर्नुहोला, नापी विभागमा जानुहोला।
0: सांसद भण्डारी त्यतिमा मात्र रोकिनु भएन, संसदमा विरोधै विरोध भएको गरेको भन्दै विपक्षी दलको सरकार भएका बेलामा केही काण्ड नै सुनाउनुभयो। नक्कली भुटानी शरणार्थी प्रकरणतर्फ संकेत गर्दै उहाँले नागरिक बेच्ने, सांसद किनबेच गरेको, बालुवाटार जग्गा बेचेको लगायतका काण्ड मच्याउने दिन अब गएको बताउनुभयो। आफू 8-9 कक्षा मात्र पढेको सांसद नभएको भन्दै उहाँले सम्हालिएर बोल्न विपक्षीलाई चेतावनी दिनुभयो।
1: दोषी छौँ हामी, भन्नुहोस् के को दोषी छ हामी? कुन कुरामा प्रतिस्पर्धा गर्न चाहिँ हामी तयार छौँ? र हामी हाम्रै सत्ता पक्षका प्रधानमन्त्री पार्टी सभापतिज्यूलाई के भन्नुपर्छ? हामी तयार छौँ तर देश बनाउनु पर्छ है साथी। अब ती दिन गए आफ्नै सभासद किन्ने, बेच्ने, घोटाला गर्ने, मान्छे त बेचिदिने, जग्गै बेचिदिने, बालुवाटार भित्र गरौँ त कुरै छोड्दिनँ, मान्छे बेचिदिने पनि यो पनि कहीँ हुन्छ, यस्तो पनि बाँकी केही राख्यो।
0: भण्डारीको उक्त अभिव्यक्ति बारे विपक्षी दल नेकपाकी सांसद पार्वती विकले कुन काण्डको कुरा गरेको भन्दै जवाफ माग गर्नुभयो।
2: यो अपमानजनक शब्द तपाईँले जसरी बोलिराख्नु भएको छ यसमा हाम्रो पनि आपत्ति छ। को नेता हो काण्डै काण्डले भरिएको? यहाँ प्रश्न बनाइदिन आग्रह गर्दछु। तपाईँहरू पनि कति पढी लेखेर आउनु भएको छ त्यो पनि हिसाब किताब इतिहासले देखाउनेछ। इतिहासको अवमूल्यांकन नगर्न म आग्रह गर्दछु, आफू पनि पछाडि फर्केर हेरौँ।
0: त्यसै गरी श्रम संस्कृति पार्टीका सभापति हर्क साम्पाङले पनि कसले के काण्ड गरेको हो छानबिन गरेर देखाउन चुनौती दिनुभयो।
3: यो सदन भनेको कसैको पिवा होइन, यहाँ विभिन्न कुराहरू उठ्छन्, आफूले सुन्न चाहेको कुरा मात्रै उठ्छ भन्ने छैन। अब कुन चाहिँ नेताले कहिले के भ्रष्टाचार गरेको हो त्यो कुरा तपाईँहरूको सरकार छ खोलेर दोषी उप कारवाही गर्नु, र अबदेखि हामी मान्दैनौँ भन्नु खोज्नु भएको के हो? मैले त्यो कुरो बुझिनँ। तपाईँले मानेर के हुन्छ, नमानेर के हुन्छ है? हाम्रो बोल्न पाउने अधिकार हो, हामी बोल्छौँ। तपाईँ पनि तपाईँको चाहिँ सार्वभौम जनताले चुनेको मान्छे, हामी पनि सार्वभौम जनताले चुनेको मान्छे, बोलौँ न। यहाँ मूल्याङ्कन गरिरहेछ जनताले, कसले के बोल्दैछ, बोलेको कुरा पुरा छ कि छैन भन्ने कुरा। यस्ता खालको अभिव्यक्ति आउँदा दिनमा नहोस्, र उहाँले दिनुभएको त्यो खालको धम्कीपूर्ण अभिव्यक्तिलाई चाहिँ रेकर्डबाट हटाउनु पर्छ भन्ने अनुरोध गर्न चाहन्छु।
0: त्यसअघि पनि रासोपाकी सांसद एवं पूर्व उपसभामुख इन्दिरा राणाले बैठकको सुरुमा बोलेका साम्पाङका शब्दप्रति आपत्ति जनाउँदै त्यस्ता शब्द रेकर्डबाट हटाउन नै माग गर्नुभएको थियो।
4: मेरो विनम्र अनुरोध मान्यज्यूलाई, हाम्रो मान्य हर्क साम्पाङ राईज्यूलाई, किनभने यो कोरा लाउने, यातना दिने दिनुहुन्न भनेर कानुन ल्याउने व्यक्ति मध्येमा म पनि पर्छु। वर्षौँ मैले चाहिँ एडभोकेसी गरेर यो गरिमामय सदनमा कोरा जस्तो शब्द आफ्नो जनतालाई, चाहे अपराधी होस् चाहे जेसुकी होस्, कोरा लाउने यो शब्द चाहिँ उपयुक्त भएन। यहाँले चाहिँ ती शब्दहरूलाई सुधार्नु पर्यो र यस्ता शब्दहरू चाहिँ हाम्रो उसबाट चाहिँ रेकर्डबाट हटाउनु अनुरोध गर्दछु।
5: नेपाल परिवेशमा शेखर गोल्छासँग 1 करोड धरोटी माग लगायतका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: गुणस्तरीय प्लम्बिङको पर्वत नाम मार्बल।
7: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट, हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन घरको।

0: होइना ढुक्को हुँ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स के अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
4: प्रतिनिधि सभा बैठकको शून्य समयमा बोलेका अधिकांश सांसदले ग्यासको अभाव र सरकारको भूमिकामाथि प्रश्न उठाएका छन् राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबु ओलीले उद्योग मन्त्री स्वयंले ग्यास बाँड्न हिँडेको भन्दै आपत्ति जनाउनु भएको छ राज्य प्रणालीको क्षयीकरण गर्ने मन्त्रीलाई स्पष्टीकरण सोध्न उहाँले प्रधानमन्त्रीसँग माग गर्नुभयो कुनै व्यक्तिलाई दया गरेर होइन राज्यको व्यवस्थापन खोजेको ओलीले बताउनुभयो
5: दिए जस्तो दुई चारजनालाई ग्यास बाँडेर हिँडिरहनु भएको छ राज्यको दया होइन हामीले व्यवस्थापन खोजेका हौ सभामुख महोदय र अर्को कुरा राज्य प्रणालीको यसरी क्षयीकरण गर्न मिल्दैन उहाँको काम भनेको आपूर्ति प्रणालीलाई सहजीकरण गर्ने हो अनुगमन गराउने हो वितरण संयन्त्रलाई गर्ने हो तर उहाँ व्यक्तिगत रूपमा उहाँको विरोधमा कुन कुन मान्छेहरूले लेखिरहेको छन् तिन तिनको घरमा चाहिँ ग्यास पुऱ्याइराख्नु भएको छ यस्तो प्रधानमन्त्रीज्यूले यस्तो मन्त्रीज्यूलाई स्पष्टीकरण सोध्नुपर्छ र यो समस्या सम्बोधन हुनुपर्छ
4: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद आशिका तामाङले त ग्यास शीर्षकमा कविता नै सुनाउनुभयो
6: ग्यास ग्यास ग्यास भएन भने रोकिन्छ खाने गाँस हातमा छ क्यास तर बजारमा छैन ग्यास पहुँच हुनेवालाहरूले लान्छन् छानी छानी तिनवटासम्म भरिभरि सिलिन्डरका ग्यास अनि हुँदैन त छिमेकीको घरमा आकार भोग र प्यास सरकार भन्छ पुग्नेछ ग्यास जनताहरू रात दिन खाली सिलिन्डर बोकी सडकमा छ उठी बास थानकोटको मान्छे खाली सिलिन्डर बोकी पुग्नुपर्छ बालाजु र टेकु यिनका मनको पीडा म कहाँ गई पोखु लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो हिमालय फेदी मुन्तिर कहिले बन्छ ग्यास भर्ने पदेरो
4: देशभर ग्यासको अभाव भइरहेका बेला नेकपा एमालेका सांसद लक्ष्मी पोखरेलले ग्यास निकाल्न सकिने दैलेखको आयोजनाको ताला कहिले खोल्ने भनेर सोध्नु भएको छ केपी ओली सरकारले 2082 साल मङ्सिरबाट परीक्षण उत्पादन शुरू गर्ने र त्यसको तीन महिनामा व्यावसायिक उत्पादन थाल्ने योजना बनाए पनि यो सरकार आएपछि चासो नदेखाएको भन्दै ग्यासका लागि घाँटी तन्काउने भन्दा पनि दैलेखको ग्यास उत्खनन गर्न ताला खोल्न आग्रह गर्नुभयो
7: जलजलेमा 112 अर्ब घनमिटर मिथेन ग्यासको स्टोरेज छ त्यो स्टोरेजमा तालचा लगाएर राखिएको छ म सरकारलाई प्रश्न गर्न चाहन्छु त्यो तालचा कहिले खुल्छ देशव्यापी रूपमा ग्यासको हाहाकार बढेको बढै छ सरकारका मान्छेहरू ग्यास आउने बाटोतिर घाँटी तन्काएर कहिले ग्यास आउँछ भनेर हेरिराख्नु भएको छ ग्यास आएको छ कि छैन थाहा छैन तर बजारमा ग्यास किन्न पाइँदैन सभामुख महोदय अविलम्ब दैलेख जलजलेको मिथेन ग्यास स्टोरेजको तालचा खोलियोस्
3: रौतहटको देहा देवाही गोनाही नगरपालिका एक करुनिया स्थित लाल बकैया खोलामा नुहाउने क्रममा आज तीन बाल बालिका बेपत्ता भएका छन् आज दिउँसो खोलामा नुहाउने क्रममा बेपत्ता भएका बाल बालिकाको खोजी कार्य जारी रहे पनि अहिलेसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार स्थानीय करमे आलमका छोरा रमतुल्लाहा हिसी कतरकी छोरी सपनम खातुन र शेख खुर्सैदकी छोरी सै रौसन खातुन बेपत्ता भएका हुन् सबै 10 वर्षभन्दा कम उमेरका छन् सो घटनाको जानकारी प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय देहावी गोनाहीका प्रहरी निरीक्षक तेज प्रसाद भट्टराईको नेतृत्वमा 7 प्रहरी र जिल्लास्थित सशस्त्र प्रहरी बलका 14 टोली उद्धार कार्यमा प्रयोग गरिने रबर बोटसहित घटनास्थलमा परिचालित भए पनि हालसम्म बालबालिकाको अवस्था अज्ञात छ बेपत्ता बालबालिकाको खोजी र उद्धारका लागि सुरक्षाकर्मीसहित स्थानीयले खोज तलास जारी राखेका छन्
4: पाकिस्तानको ब्रोड पिकमा गएको हिम पहिरोमा परि ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइएको छ गत साउन 14 गते गएको हिम पहिरोमा परि ज्यान गुमाएका किले पेम्बा शेर्पा किलो ग्यालु शेर्पा र निमा शेर्पाको शव हवाई विमान मार्फत आज काठमाडौँ ल्याइएको हो दुर्घटनामा ज्यान गुमाएका पूर्व बहादुर गुरुङ युक्तको शव भने साउन 21 गते नै नेपाल ल्याइएको थियो उनको अन्त्येष्टि समेत भइसकेको छ सोही हिम पहिरोमा ज्यान गुमाएका कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पूर्जाको शव भने बेलायत लगिएको छ उनको परिवार बेलायतमै रहेकाले शव पनि बेलायतमै लगिएको हो। दुर्घटना स्थलबाट अझै एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोही गरी तीनजनाको शव फिर्ता ल्याउन बाँकी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुर्घटनामा 6 नेपाली सहित 10 जनाको ज्यान गएको थियो।
3: बेपत्ता पारिएका व्यक्तिको छानबिनलाई प्रभावकारी बनाइने भएको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले बेपत्ता पारिएका व्यक्तिका उजुरी प्राप्त हुन साथ उजुरीको छानबिन तथा सत्यान्वेषणलाई प्रभावकारी बनाउने भएको हो। आज काठमाडौँमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा आयोगका सचिव ध्रुव कुमार चौहानले पीडित तथा पीडित परिवारको अधिकार र व्यक्तिको सरोकारलाई केन्द्रमा राखेर कार्य सम्पादन गर्ने तथा आयोगबाट सम्पादन हुने कामलाई थप व्यवस्थित र परिणाममुखी बनाइने जानकारी दिनुभयो।
4: व्यवसायी शेखर गोल्छासँग विशेष अदालतले 1 करोड रुपियाँ धरोटी माग गरेको छ। आज विशेष अदालतमा भएको थुनछेक बहसपछि अदालतले गोल्छासँग 1 करोड रुपियाँ धरोटी माग गर्ने आदेश दिएको हो। न्यायाधीश वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले आज यस्तो आदेश दिएको विशेष अदालतले जनाएको छ। गोल्छा विरूद्ध नेपाल सरकारले सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो। अभियोग पत्रमा उनलाई हिमालयन रिइन्सुरेन्स कम्पनीको अध्यक्षको हैसियतमा कम्पनीको रकम ब्रोकर नम्बर 55 मार्फत सेयर खरिदमा प्रयोग गरेको तथा व्यक्तिगत रूपमा समेत ठूलो रकम उपलब्ध गराएको आरोप लगाइएको छ। आफू विरूद्ध मुद्दा दायर भएपछि गोल्छा आज विशेष अदालतमा उपस्थित भएका थिए।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: नेपाल्स लार्जेस्ट अटो एक्सपो 2026 नाइमा नेपाल मोबिलिटी।
9: 40 भन्दा धेरै प्रकारका न्यू मोडेलका सवारीको प्रदर्शन एउटै छानामुनि, 55 भन्दा धेरै कम्पनीका सवारी साधनको अवलोकन गर्न सकिने।
8: आउनुहोस् यही 2083 साल श्रावण 26 गतेदेखि 31 गतेसम्म सुरु हुँदै गरेको नाइमा नेपाल मोबिलिटी एक्सपो मेलामा सहभागी बनाऊ।
9: स्थान रिकुटी मण्डप काठमाडौँ। नाइमा नेपाल मोबिलिटी
8: अटो एक्सपो 2026 जहाँ भेटिन्छ आजको प्रविधि भोलिको मोबिलिटी।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
3: हामी थाह संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहसंसार.com र थाहखबर.com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। जेएनजी आन्दोलन सुरु भएको झण्डै एक वर्ष पुग्नै लाग्दा कमन जेएनजी नेपालले बालिन सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ। संगठनका अध्यक्ष विकेश दशाली आज प्रेस विज्ञप्ति जारी गर्दै भदौ 23 गते फेक शासन विरुद्ध असल शासन नारासहित देशव्यापी प्रदर्शन गर्ने उल्लेख गरिएको छ।
3: राष्ट्रिय मानवाधिकार आयोगले विगत 12 दिनदेखि आमरण अनसनमा रहेका विनय यादवको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ। सुनसरीको देवानगंज घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय र सरकारसँग भएका सहमतिको कार्यान्वयनको माग गर्दै यादव माइतीघरमा अनसनरत छन्। आयोगले गरेको अनुगमनका क्रममा लामो समयको अनसनका कारण यादवको शरीरमा सुगर रक्तचाप घट्दै गएको र अवस्था गम्भीर बन्दै गएको पाइएकाले 12 दिन बितिसक्दा पनि सरकारले कुनै वास्ता नगरेको भन्दै वार्ता र उपचारको व्यवस्था मिलाउन भनिएको हो।
4: एक दशकभित्र देशभर 5G सेवा विस्तार गर्ने लक्ष्यका साथ नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल ब्रोडब्यान्ड सुधार योजना नेपाल रोड टू 5G को मस्यौदा सार्वजनिक गरेको छ। नेपालमा 5G सेवा सुरु र विस्तारका लागि अबको मार्गचित्रका रूपमा हेरिएको उक्त योजनाले सहरी क्षेत्रमा यसै वर्षदेखि सन् 2035 देशभर 5G पहुँच पुर्याउने दीर्घकालीन लक्ष्य राखेको हो।
3: चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 65 वर्षीय ले बोटिरहेका छन्। आज बिहान करिब 5 बजे मर्निङ वाकमा निस्किएका बेला भरतपुर महानगरपालिका 28 जितपुरमा उनलाई बाघले आक्रमण गरेको थियो। यस्तै म्याग्दीको अन्नपूर्ण गाउँपालिका छ पोखरे बगरमा रहेको घार खोला जलविद्युत आयोजनाको विद्युत

0: पहिरोले पुनिँदा एकजनाको मृत्यु भएको छ। विद्युत गृहमा कार्यरत एकजना प्राविधिक घाइते भएका छन् भने एकजना सकुशल उद्धारमा पर्न सफल भएका छन्। पहिरोमा पुरिएर बेपत्ता भएका विद्युत गृहमा सुरक्षा गार्डको रूपमा कार्यरत अन्नपूर्ण गाउँपालिका छ पोखरे बगरका 55 वर्षीय दीपक बरुवाल खेमराजको कार्यस्थलमै शव भेटिएको प्रहरीले जनाएको छ।
1: जापान पठाइदिन्छु भन्दै 115 जनाबाट 2,80,00,000 रुपियाँ ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका 7 चाङथलीका 29 वर्षीय प्रतीक बुढा थोकिरहेका छन्। वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा हिजो बुटवालबाट पक्राउ परेका उनलाई प्रहरीले आज सार्वजनिक गरेको हो। बुढा थोकीले ग्याट्सवी इन्टरनेशनल नामक कन्सल्टेन्सी मार्फत 115 जनालाई जापान पठाइदिने भन्दै उनीहरूबाट 2,80,00,000 रुपियाँ रकम लिएको आरोप छ।
0: साताको दोस्रो सेयर कारोबार दिन आज नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ। पछिल्लो 3 कारोबार दिनदेखि गरिरहेको नेप्से आज 0.79 अङ्कले बढेर 2641 बिन्दुमा कायम भएको छ। आज कारोबार रकम पनि बढेको छ। हिजो 3,67,00,000,000 कारोबार भएको बजारमा आज 4,11,00,000,000 सेयर किनबेच भएको छ। आज 133 कम्पनीको सेयर मूल्य बढ्दा 122 कम्पनीको सेयर मूल्य घट्यो भने 20 कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। सिरियाका पूर्व राष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको सजाय तोकिएको छ। उहाँको अनुपस्थितिमा यी मुद्दा चलाएर सिरियन अदालतले उहाँलाई मृत्युदण्डको सजाय तोकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। अदालतले करिब 5,00,000 मानिसको ज्यान गएको 14 वर्ष लामो सिरियाली द्वन्द्वका क्रममा मानवाधिकार विरूद्धका र युद्ध अपराध गरेको अभियोगमा आज दोषी ठहर गरेको हो। यही मुद्दामा असदका काकाका छोरा आतिफ नजीबलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ। उनलाई दक्षिणी प्रान्त दारामा दमनको नेतृत्व गरेको अभियोगमा दोषी ठहर गरिएको थियो। सोही दमनपछि विद्रोह र देश गृह युद्धमा परिणत भएको थियो। सन् 2024 डिसेम्बरमा विद्रोहीको आक्रमणपछि असद सत्ताच्युत हुनुभएको थियो। यससँगै सिरियामा उहाँको परिवारको दशकौं लामो कठोर शासन अन्त्य भएको थियो। विद्रोही लडाकुहरू राजधानी दमास्कस तर्फ अघि बढेपछि असद देश छाडेर भाग्नु भएको थियो। उहाँ हाल रुसमा रहेको बताइएको छ। असदको शासनकालमा सुरक्षा अधिकारी रहेका अतेफ नाजिबलाई पनि अदालतले मृत्युदण्डको सजाय फैसला सुनाएको छ।
0: युक्रेनमाथि आक्रमण गर्न रुसले आफ्ना सहयोगी उत्तर कोरियाबाट प्राप्त ब्यालिस्टिक क्षेपास्त्र प्रयोग गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दावी गर्नुभएको छ। युक्रेनको दक्षिण पूर्वी सहर जापोरिजी मा भएको पछिल्लो रुसी आक्रमणमा उत्तर कोरियाली क्षेपास्त्र प्रयोग गरिएको जेलेन्स्कीले बताउनु भयो। उक्त आक्रमणमा कम्तीमा 6 जनाको मृत्यु भएको र 19 जना घाइते भएको दावी गरिएको छ।
1: नेपाल परिवेशमा अब खेल समाचार। आइसिसी विश्वकप लिग टू क्रिकेट अन्तर्गत अहिले संयुक्त अरब इमिरेट्स युएई र क्यानाडा बीच प्रतिस्पर्धा भइरहेको छ। स्कटल्याण्डको डुन्डीमा जारी खेलमा युएईले क्यानाडा सामु जितका लागि 283 रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले 6 विकेट गुमाएर 282 रन बनाएको हो। उसका लागि राहुल चोपडाले अभिजित रहँदै 127 रनको शतकीय इनिङ खेले। हरप्रीत सिंहले 81 रन बनाए। मोहम्मद सहदात 20 रन बनाएर आउट भए। क्यानाडाका कलिम सानाले 3 तथा जहिद सिरजादले 2 विकेट हात पारे। अहिले क्यानाडाले जवाफी ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा क्यानाडाले 5 ओभरको खेल सकिँदा 2 विकेटको क्षतिमा 39 रन बनाएर खेलिरहेको छ।
0: र इन्डियन प्रिमियर लिग आइपिएलमा दिल्ली क्यापिटल्सबाट खेल्दै आएका क्रिकेटर अभिषेक पुरेल बलात्कार अभियोगमा पक्राउ परेका छन्। विवाहको आश्वासन दिई एक महिलासँग शारीरिक सम्बन्ध राखेको आरोपमा पश्चिम बङ्गालको हुगली प्रहरीले उनलाई पक्रेको हो। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सुनसरी सिराहा घटनामा ज्यान गुमाएका 4 जना शहीद घोषित। एम्बुलेन्स र सब वाहनमा लाग्ने 2 प्रकारका कर छोड दिने मन्त्री परिषदको निर्णय।
0: संसदले बिजनेस नपाउँदा विपक्षी प्रधानमन्त्रीकै आलोचनामा केन्द्रित। एक सांसदको अभिव्यक्ति हटाउन अर्का सांसदको माग। ज्ञान सभा बारे आशिका।

0: कविता।
1: रौतहटमा पौडी खेल्ने क्रममा तीन बाल बालिका बेपत्ता, खोजी कार्य जारी। ब्रोड पिकमा ज्यान गुमाएका तीन आरोहीको शव नेपाल ल्याइयो।
0: सिरियाका पूर्व राष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको सजाय, युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर।
1: र विश्वकप लिग टू क्रिकेटमा युएद्वारा क्यानाडा सामु 283 रनको लक्ष्य, क्यानाडा जवाफी ब्याटिङमा।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ, नमस्कार।
2: नेपालीपनको आभास, नेपाली मनको आवाज।
3: सुन हिउँ चुली पहाड पहरा, सुन मेरो पागल एक बेसी सारा सुन।
2: स्वदेश एफएम 93.2 मेगाहर्ज।
4: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
5: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
4: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
5: 24 घण्टा इमर्जेन्सी सेवा,
4: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
5: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
4: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
5: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
4: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
5: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
4: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
5: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
4: भेन्टिलेटर सेवा,
5: होल बडी चेकअप जाँचको सुविधा
4: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
5: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
6: क्यामराम्यान खसेछ, हेत्तेरीका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, तुरन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
7: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
6: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
8: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
9: यो रमाइलो माडी घुम्दा घुम्दै 2:30 बजे लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
10: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
11: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाउ त्यतैतिर।
12: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।
13: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
4: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
13: साथमा ब्लड सुगर, क्रिटिनाइड, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
4: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98-550-26-440।
13: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
14: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
15: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौं।
14: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
16: अनुहार भरे कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: ओखती फेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
3: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
2: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा ईईजी ईसीटी सहितको मनोरोग सेवा
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
4: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 056493738 मोबाइल 9855888002

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सरकारी सेवा प्रवाह, महँगी लगायतका विषयमा सत्तारूढ र विपक्षी दलका सांसद बीच आरोप प्रत्यारोप,
1: भान्जामा ग्यास छैन, जनता महँगीको मारमा छन्,
2: वर्तमान सरकारले कहाँबाट उत्तर दिइरहेको छ,
0: के काङ्ग्रेसले असन्तुष्ट पक्षको आग्रह बमोजिम महाधिवेशन सम्बन्धी कार्यक्रम रोक्छ,
3: एउटा किसिमको आधारमा चाहिँ नि हामीले कुनै पनि प्रक्रिया रोक्नै मिल्दैन।
0: महामन्त्री गुरुराज घिमिरे र सिरियाका पदस्थ राष्ट्रपति बसर अल असदलाई एउटा अदालतद्वारा मृत्युदण्डको फैसला। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
4: सिरियाको एउटा अदालतले देशमा चलेको गृहयुद्धका क्रममा मानवता विरूद्धका अपराध गरेको आरोपमा अपदस्थ राष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको सजाय सुनाएको छ। बसर अल असद सन् 2024 आफ्नो परिवार सहित रूस भागेका थिए। उनलाई पूर्व नियोजित हत्या गरेको अभियोग

0: दोषी ठहर गरिएको छ। विश्व मामिला संवाददाता जोआना किन भन्छिन्, सिरियाको अन्तरिम सरकारका अधिकारीहरूले पहिलाको सरकारमा रहेका मानिसहरूमाथि प्रत्यक्ष रूपमा उपस्थित गराएर र उनीहरूको अनुपस्थितिमा पनि मुद्दा चलाउने प्रक्रियालाई जारी राख्नेछन्। बीबीसीकी विश्व मामिला संवाददाता जोआना किनको भनाई। विद्रोह शुरू भएको दारा प्रान्तमा राजनैतिक सुरक्षाको जिम्मेवारी सम्हालेका अतिफ नाजिबलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ। कोलम्बियामा गएको भूकम्पका कारण मृत्यु भएको पुष्टि भएका मानिसहरूको संख्या अहिले कम्तीमा 169 पुगेको छ। सोमबार देशको पश्चिमी क्षेत्रमा 7.4 म्याग्निट्युडको भूकम्प गएको थियो। उद्धारकर्मीहरूले रातभरि काम गर्दै भत्किएका दर्जनौं भवनका भग्नावशेष मुनि फँसेका मानिसहरूको खोजी गरेका थिए। कोलम्बियाका नयाँ राष्ट्रपति अभेलार्डो डेला एस्प्रिएलाले आपतकालीन अवस्था घोषणा गरेका छन्। अमेरिका, इक्वेडर र भेनेजुएला लगायतका देशहरूले उद्धार टोली पठाउने प्रस्ताव गरेका छन्। थाइल्याण्डका प्रधानमन्त्रीले पछिल्ला केही दिनमा भएका दुई घातक गोलीकाण्डको प्रतिक्रिया स्वरूप नयाँ हतियार खरिद गर्ने अनुमति पत्र जारी गर्न रोक लगाएका छन्। थाइल्याण्डमा दर्ता गरिएका बन्दुकहरू घरमै राख्नुपर्ने हुन्छ र सार्वजनिक स्थानमा बोकेर हिँड्न पाइँदैन। गत साता बैंकक नजिकै भएको सामूहिक गोलीकाण्डमा एक किशोरले 8 हत्या गर्नुका साथै आत्महत्या गरेका थिए। जापानका मनोचिकित्सकहरूले बढ्दो संख्यामा बालबालिका स्मार्टफोनको लतमा परेको र यो समस्या व्यापक सामाजिक समस्याका रूपमा विकसित हुँदै गएको चेतावनी दिएका छन्। एकजना विशेषज्ञ रियुटा कावासिमाले छोटो भिडियोहरूलाई औंलाले स्वाइप गरेर निरन्तर स्क्रोल गर्न सकिने सुविधाले मानिसलाई निकै शक्तिशाली रूपमा लत लगाउने आकर्षण पैदा गर्ने बताएका छन्। 14 एक विद्यार्थीले दिनमा 11 भन्दा बढी समय फोन प्रयोग गर्ने गरेको पत्ता लागेपछि अहिले उनको उपचार भइरहेको छ। एउटा अध्ययनले लामो समयसम्म हरेक दिन कम्तीमा 1 इन्टरनेट प्रयोग गर्ने बालबालिकामा 3 मौखिक बौद्धिक क्षमतामा तुलनात्मक रूपमा ह्रास देखिने गरेको पत्ता लगाएको छ। र प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोलाका कारण मृत्यु हुनेको संख्या 2000 नाघेको छ। स्वास्थ्य अधिकारीहरूले कङ्गोको इतिहासमै अहिले तीव्र गतिमा प्रकोप फैलिएको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। जवाफदेहिता, सरकारी सेवा प्रवाह, महँगी लगायतका विषयमा सत्ताधारी र विपक्षी दलका सांसदहरू बीच आरोप प्रत्यारोप भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले जनताका समस्या सम्बोधन गर्ने विषयमा सरकार गम्भीर नभएको आरोप लगायो भने सत्तारूढ दलका सांसदहरूले सरकार जवाफ दिनभन्दा काम गर्नमा व्यस्त रहेको दावी गरे। संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिबारे विपक्षी दलका सांसदहरूले आज पनि प्रश्न उठाए। सुनौ एक रिपोर्ट। आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद अर्जुन नरसिंह केसीले सिङ्गो संसद प्रधानमन्त्रीसँग भए पनि उनले उपेक्षा गरेको आरोप लगाए। केसीले संसदप्रति प्रधानमन्त्रीको जवाफदेहितादेखि लिएर पछिल्लो समय जनताले भोगिरहेका समस्याबारे प्रश्न गरे।
2: देश र जनताको हितमा सिङ्गो संसद तपाईँको साथमा छ, तर संसदप्रति उपेक्षा गरेर होइन, आफ्नो जवाफदेहिता ऐच्छिक नमानेर संवैधानिक कर्तव्य पालना गर्नुहोस्। लोकतन्त्रमा परिणाम मात्र होइन प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्छ भन्ने सोच देखिएन। सत्तामा आएको 100 1,00,000 युवा फर्काउने प्रतिबद्धता खोइ। किसानहरू मलको हाहाकारमा छन्, भान्जामा ग्यास छैन, जनता महगीको मारमा छन्। यस्तोमा सरकारको स्थिरता र सफलताको हाम्रो कामना हो, तर नवर्षन जो हो नवर्षन मेघ उसैको हुन्छ घर घर जस्तो नहोस्।
1: नेकपा एमालेकी सांसद क्षितिज थेबेले देश र जनताका खातिर प्रधानमन्त्रीलाई साथ दिन आफूहरू तयार रहेको बताए, तर सरकारका काम कारवाहीमा आफूहरूको सहयोग निर्भर गर्ने उनले उल्लेख गरे।
3: प्रधानमन्त्रीज्यूले एक्सप्रेसो रोकिँदैन भने चाहिँ एक्सप्रेस गतिमा महँगी बढिराखेको छ। गत वर्षको तुलनामा यो वर्ष दोब्बर महँगी र मूल्य वृद्धि बढिसकेको छ। न त सरकारको कुनै राहत प्याकेज छ, अझ करमा कर थपेर न बिजुली बाल्न सकिन्छ, न शिक्षा, न स्वास्थ्य, न राइड सेयरिङ। जनता मारमा छ, महँगीले ढाँट सकेको छ, मूल्य वृद्धिले आज जनतालाई आघात पारेको छ। म त्यही जनताको सेवकको नाताले म कसरी प्रधानमन्त्रीलाई साथ दिन सकौँ?
1: श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले सरकार कमजोर हुँदा मुलुकमा आगजनी, तोडफोड, धार्मिक विवादका घटना बढेको दावी गरे, तर बैठकमा सत्ताधारी जिम्मेवारी रासोपाका सांसदहरूले सरकारका कामलाई विपक्षीहरूले नहेरेको आरोप लगाए. अहिले देखिएका समस्या वर्तमान सरकारकै कारणले सृजित भए जस्तो प्रस्तुत गरिएको भन्दै रासोपाका सांसद अशोक कुमार चौधरीले भने,
4: वर्तमान सरकारले कामबाट उत्तर दिइरहेको छ. सरकारको ध्यान आरोपको जवाब दिनुभन्दा पहिले जनताको विश्वास जगाउनेमा केन्द्रित देखिन्छ. भालेर सरकारले आश्वासन बाँड्ने होइन, बन्द उद्योग खोल्नलाई चलाउनलाई जनतालाई परिणाम दिन काम गरिरहेको छ.
1: रासोपाकै सांसद हरिमोहन भण्डारीले पुराना दलहरूले विगतका गल्तीहरू बिर्सेका आरोप लगाए.
5: विगतमा भएका विकृतिहरू नबिर्सेर साथीहरू अंगाल हाल्नुहोस् भनेर मैले सुरुमै भनेको थिएँ, तर उहाँ आफ्नो नेताको बहादुरी गरेर हिँड्नु भएको छ र त्यो बहादुरी कृपया अबदेखि नगर्नु होला.
1: आजको बैठकमा पनि विपक्षी दलका सांसदहरूले सीमाका विषयमा दिएको विवादास्पद अभिव्यक्ति बारे प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने माग दोहोर्याए. अर्को विषय, नेपाली काङ्ग्रेसका असन्तुष्ट पक्षद्वारा आयोजना गर्न लागिएको राष्ट्रिय भेलाका आयोजक समिति संयोजक शशाङ्क कोइरालाले सभापति गगन थापालाई 15 महाधिवेशनसँग सम्बन्धित कार्यक्रम रोक्न र दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न आग्रह गरेका छन्. कोइरालाले पार्टी वैधानिकताको विवादको मुद्दा फेरि हेर्ने निर्णय गरेको सर्वोच्च अदालतले त्यसबारे अन्तिम टुङ्गो नलगाउँदासम्म त्यस्तो निर्णय नगर्न भनेका हुन्. पत्रमा सभापति थापालाई तत्कालीन महामन्त्री भनिएको छ. काङ्ग्रेस केन्द्रीय कार्य समितिलाई सम्बोधन गरिएको पत्र पार्टीका सबै तह र निर्वाचन आयोगलाई बुधार्थ दिइएको छ. यसै सन्दर्भमा साथी शरद केसीले नेता गुरुराज घिमिरेलाई पत्र पाउनु भयो भनेर सोधेका छन्.
6: शशाङ्क कोइरालाले पठाउनु भएको पत्रका बारेमा बाहिर हामीले सञ्चार माध्यममा सुनेका छौँ.
7: भनेको तपाईँहरूको हात परिसकेका छैन?
6: त्यही त, हामीले सञ्चार माध्यममा पत्र पठाउनु भयो उहाँहरूले भन्ने कुरा मात्रै थाहा पाएका छौँ.
7: अनि पत्रमा जुन बेहोरा देख्नुभयो तपाईँले, त्यसबारे तपाईँको प्रतिक्रिया के छ?
6: होइन, एउटा कुरा, हामी लोकतन्त्रवादी, हामीले सत्यलाई स्वीकार्न सक्नुपर्छ. बिपी कोइरालाको शिक्षा यही हो. हामीलाई सत्य के हो भने नेपाली कङ्ग्रेसको अहिलेको सभापति गगन कुमार थापा हो. अदालतको पुनरावलोकनको विषय टुङ्गिएर त्यो विषय नउल्टिउन्जेल नेपाली कङ्ग्रेसका साथीहरूले मात्रै होइन, नेपालले मात्रै होइन, संसारले गगन कुमार थापा नै सभापति हो भन्ने कुरा अन्तिम सत्य हो.
7: भनेपछि तपाईँहरूको यो पत्रको व्यवहारमा सबभन्दा चित्त दुखाइ चाहिँ पार्टी सभापति गगन थापालाई तत्कालीन महामन्त्री भने हुनाले हो?
6: अब सत्यलाई बङ्ग्याउन खोज्नु हुँदैन कसैले पनि.
7: तर अब एउटा राजनीतिक अडान लिइराखेर एउटा मान्यता बोकिरा दुईटा खेमा भइसकेपछि विपरीत धारमा त स्वाभाविकै थियो त्यो त. तर त्यसका अन्तर्वस्तु जुन छ नि पत्रमा, त्यो बारेमा तपाईँको प्रतिक्रिया जान्न खोजेको मैले. किनभने निर्णय रोक्का गर्नु, अब दुर्गामी निर्णयहरू नगर्नु भन्ने खालको जुन कुरा छ नि, त्यो तपाईँहरू मान्नुहुन्छ कि मान्नुहुन्न?
6: होइन, हामी नेपालको संविधान अन्तर्गत गठन भएका क्रियाशील नेपालका संवैधानिक निकाय र सम्मानित सर्वोच्च अदालतले मान्यता दिएको नेपाली कङ्ग्रेसको केन्द्रीय सभापति गगन कुमार थापाको कुरा गर्दैछौँ हामी. त्यसो भएको हुनाले चाहिँ अहिले त्यो विषयलाई असत्य हो भन्न अहिले मिल्दैन. र जुन निकायले वैधानिकता दिएको छ, जुन निकायले आधिकारिकता दिएको छ, त्यो निकाय नबोलुन्जेलका लागि, त्यो अन्यथा नहुन्जेलका लागि पार्टीका गतिविधिहरू रोक्न मिल्दैन. त्यो कुरा नै अगाडि बढ्छ.
7: त्यो एउटा कानुनी पक्ष भयो तपाईँले भनेको. अदालतले पुनरावलोकन गर्ने भनिसकेपछि अब एउटा पक्षको भनाइ चाहिँ के भने, अब पुरानो स्थितिमा आयो कङ्ग्रेसको अवस्था भन्ने छ. त्यसमा बहस होला, कानुनी पक्षहरू होलान्, धारणा होलान्. यदि सहमति खोज्ने हो, काङ्ग्रेस मिलाउने हो भनेपछि त तपाईँहरूले ल ठिक छ नि त, सामूहिक रूपमा एकताको प्रयास गर्ने एउटा वातावरण बनाउने हो भने त यो निर्णायक बिन्दु बन्न सक्थ्यो नि, होइन?
6: होइन, तपाईँले अहिले भन्नुभएको कुरा चाहिँ सत्य हो. पार्टीका नेताहरू बिचमा समझदारी भएर नेताहरूका बिचमा चाहिँ संवादको माध्यमबाट एउटा चाहिँ हामीले एउटा अन्डरस्ट्यान्डिङ समझदारी बनाउने हो भने, जसका लागि हामीले हिजो पनि प्रयत्न गरेका थियौँ, उहाँहरूसँग औपचारिक अनौपचारिक कुराकानी भएको थियो, अहिले पनि त्यो स्पेस बाँकी नै छ, त्यो ठाउँ बाँकी नै छ. यो अहिले नयाँ प्रकरण पुनरावलोकनको प्रकरण आएपछि पनि त्यो ठाउँ बाँकी नै छ. र यसलाई चाहिँ पार्टीका सबै नेताहरू एकै ठाउँ बस्ने एउटा मौकाको रूपमा, अवसरको रूपमा पनि लिनुपर्छ भनेर मैले बोलेको पनि छु, लेखेको पनि छु. त्यसो भएको हुनाले हाम्रो धारणा के हो भने, यो अहिलेको जुन विकसित घटनाक्रमलाई पनि हामीले चाहिँ सबै नेताहरू एकै ठाउँ बसेर पार्टीको 15 महाधिवेशन विधिवत रूपबाट सम्पन्न गर्ने अवसरको रूपबाट उपयोग गर्न सक्छौँ.
7: तर होइन, तपाईँहरूले पनि त पहिले वैशाखमा महाधिवेशन गर्ने भन्नुभयो, भदौमा गर्ने भन्नुभयो, आखिर पुसमा सार्नु भयो. त्यो यदि सहमतिको मिलन मिल्नु हुन सक्छ भने, त्यो सम्भावना छ भने, त्यो रोक्नमा किन प्रतिष्ठा चर्चाको विषय बनाउनु भयो भन्नु खोजेको मैले
6: होइन विगतमा हामीले पन्ध्रौं महाधिवेशनको तिथि तत्कालीन कार्य समितिले सारेको हो. हामी विशेषबाट नेतृत्वमा आइसकेपछि हामीले कुनै मिति सारेको छैन. पन्ध्रौं महाधिवेशनको प्रक्रिया जुन मितिबाट प्रारम्भ गर्छौँ भनेका छौँ हामीले त्यही मितिबाट प्रारम्भ गर्ने तयारीमा हामी छौँ. तपाईँले भन्नुभएको कुरा चाहिँ के हो भने

0: पनि मैले संकेत गरे, नेताहरूको बीचमा बसेर समझदारी भयो भने सबभन्दा ठुलो विधान त्यही हो, सबभन्दा ठुलो कानुन त्यही हो। तर नेताहरूको बीचमा समझदारी नै नभइकन चाहिँ उहाँहरूले पठाउनु भएको सार्वजनिक भएको एउटा चिठीको आधारमा चाहिँ नि हामीले कुनै पनि प्रक्रिया रोक्नै मिल्दैन।
1: नेपाली काङ्ग्रेसका नेता गुरुराज घिमिरे साथी शरद केसीसँग कुरा गर्दै साझा पखमा एउटा विषय संक्षेपमा। सरकारले तराई मधेसमा हालै भएका साम्प्रदायिक तनावका क्रममा ज्यान गुमाएका चारजनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्री परिषदको आज बसेको बैठकले सुनसरीका तीनजना र सिराहाका एकजनालाई शहीद घोषणा गर्ने निर्णय गरेको हो। त्यसै गरी मन्त्री परिषदको बैठकले भूतपूर्व महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने र पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सिलर कार्यालय खोल्ने सहमति दिने निर्णय गरेको प्रवक्ता पोखरेलले बताए। उनका अनुसार बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने निर्णय पनि गरेको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय। सिरियाको एउटा अदालतले अपदस्थ राष्ट्रपति बशर अल असदलाई देशको गृह युद्धका बेला युद्ध अपराध र मानवता विरुद्धका अपराध गरेको ठहर गर्दै उनको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ। सन् 2024 डिसेम्बरमा असदको शासन ढलेपछि उनी आफ्नो परिवारसहित दमास्कसबाट रुसको राजधानी मस्को भागेका थिए। त्यो सँगै उनको परिवारले 5 दशकसम्म सिरियाको सत्तामाथि राखेको नियन्त्रण गुमेको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता धालबाट।
2: दक्षिणी सिरियाको दारा प्रान्तका पूर्व राजनीतिक सुरक्षा प्रमुख अतिफ नाजिबलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ। उनीमाथि अदालतमा मुद्दा चलाइएको थियो र न्यायाधीशले सजाय सुनाउँदा उनी कारागारमा लगाइने लुगा लगाएर अदालतभित्रको कठघरामा उपस्थित थिए। दारालाई असदको शासन विरुद्धको विद्रोह सुरु भएको स्थानका रूपमा व्यापक रूपमा लिइन्छ। सन् 2011 मार्च महिनामा सरकार विरोधी नाराहरू भित्तामा लेखेको आरोपमा केही किशोरहरूलाई पक्राउ गरी यातना दिएको घटनापछि दारा शहरमा विरोध प्रदर्शन सुरु भएको थियो। सुरक्षा बलहरूले ती प्रदर्शनमाथि हिंसात्मक दमन गरे। त्यो दमनले देशभरि विरोध प्रदर्शन फैलिन र अन्ततः गृह युद्धमा परिणत हुन योगदान पुर्यायो। उक्त गृह युद्धमा लाखौं मानिस मारिएका थिए। 50 वर्षभन्दा बढी समयसम्म सिरियामा शासन गरेको असद शासनसँग सम्बन्धित अधिकारीहरूमाथि सिरियाको अन्तरिम सरकारले यसै वर्षको सुरुदेखि मुद्दा चलाउन थालेको हो।
1: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इन्टरनेशनल प्राली फोन 056 9 बजेको छ।
4: 93.2 स्वदेश एफएम
5: प्रमुख समाचार। सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका चारजनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय। प्रतिनिधि सभा बैठकमा सडक पूर्वाधार सामाजिक न्याय र सेवा प्रवाह लगायत विषयमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। रौतहटको लाल बकैया नदीमा नुहाउने क्रममा 3 बालबालिका बेपत्ता र सिरियाली अदालतद्वारा पूर्व राष्ट्रपति बशर अल असदलाई मृत्युदण्डको फैसला। समाचार अब विस्तारमा। सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका चारजनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले नेपालभित्र पैठारी र वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य

0: वृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने पनि निर्णय गरेको प्रवक्ता पोखरेलले बताउनुभयो। मन्त्री पोखरेलले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा बाराका निर्मल कुमार उप्रेतीलाई नियुक्ति गर्ने र पूर्व महालेखा परीक्षक टंकमणि शर्मा डंगालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने लगायतका निर्णय भएको बताउनुभयो। यस्तै पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न सहमति दिने पनि आज बसेको मन्त्री परिषद बैठकले निर्णय गरेको छ। सो अवसरमा सरकारले गठन गरेका विभिन्न आयोग तथा समितिले बुझाएका प्रतिवेदनहरू सार्वजनिक र कार्यान्वयन भएनन् नि भन्ने संचारकर्मीको जिज्ञासामा शिक्षा मन्त्री पोखरेलले सरकारलाई बुझाइएको कतिपय प्रतिवेदनहरू सार्वजनिक भएका र क्रमशः कार्यान्वयन हुने बताउनुभयो। सांसदहरूले महँगी कृत्रिम अभाव र कालोबजारी नियन्त्रण विकास निर्माणमा भइरहेको ढिलासुस्तीको अन्त्य आपूर्ति व्यवस्था सुशासन लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले बजारमा देखिएको एलपी ग्यासको अभाव खाद्यान्न तरकारी फलफूलमा देखिएको कृत्रिम अभाव र कालोबजारी नियन्त्रणका लागि प्रभावकारी बजार अनुगमनको माग गर्नुभयो। सांसदहरूले किसानका लागि समयमा मल सिँचाइ उपलब्ध हुन नसक्दा कृषि उत्पादनमा समस्या देखिएको भन्दै सहज रूपमा मल आपूर्ति र वितरणको व्यवस्था गर्न माग गर्नुभयो। सांसदहरूले आर्थिक क्षेत्रको सुधार र निजी क्षेत्रको आत्मविश्वास बढाउन नीतिगत स्थिरता र लगानी सुरक्षामा जोड दिनुभयो। सांसदहरूले जनताको अपेक्षा अनुसार काम गर्न प्रभावकारी सेवा प्रवाह प्रदान गर्न र नागरिकको सुरक्षाका लागि प्रभावकारी काम गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहलाई लामो समयदेखि संसदमा उपस्थित हुन माग गरिरहेको भए पनि प्रधानमन्त्री सदनमा उपस्थित नभएको तथा उपस्थित हुँदा समेत राष्ट्रिय पोसाक र संसदको मर्यादा कायम राख्ने कुरामा चुकेको आरोप लगाउनुभयो। यसैबीच प्रतिनिधि सभाको आजको बैठकको सुरुमा पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउन र संसदको रेकर्डबाट हटाउन माग गर्दै विरोध गर्नुभयो। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले प्रधानमन्त्री शाहको सीमा सम्बन्धी अभिव्यक्ति अविलम्ब फिर्ता लिन र सच्याउन माग गर्दै गत जेठ 17 गतेदेखि सदनमा विरोध गर्दै आउनु भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारी कागजातलाई डिजिटलाइजेसन गरी सुरक्षित गरिनुपर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभा सार्वजनिक लेखा समितिको आजको बैठकमा गत वर्ष भदौ 23 र 24 गते जलेका श्रेष्ठताका कारण 179 कार्यालयको लेखा परीक्षकको कार्यालयले लेखा परीक्षण गर्न नसकेको विषयको छलफलका क्रममा उहाँले पहिले सरकारी कागजातलाई डिजिटलाइज र डिजिटलाइजेसन गरी सुरक्षित बनाएर राख्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा विज्ञहरूले मुलुकको समृद्धिका लागि डिजिटल अर्थतन्त्रको अवस्था र सम्भावनाबारे अवधारणा पत्र प्रस्तुत गर्नुभएको छ। बैठकमा सूचना प्रविधि विज्ञ रोमकान्त पाण्डेले अहिलेको नयाँ पुस्ताले इन्टरनेटको माध्यमबाट आय आर्जन गर्न रुचाउने गरेको भन्दै डिजिटल प्रणालीको सुरक्षाका लागि आवश्यक नीति र कानून बनाउन सांसदहरूलाई सुझाव दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले समावेशी शिक्षा सञ्चालन तथा व्यवस्थापनका विषयमा सरकारवालासँग छलफल गर्नुभएको छ। सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आज आयोजित छलफलमा सहभागीहरूले अपाङ्गता भएका शिक्षकहरूको पेसागत अधिकार, सेवा सुविधा, विद्यालयमा पहुँच तथा समावेशी शिक्षाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारवालाबाट प्राप्त सुझाव र अनुभवलाई मन्त्रालयले गम्भीरतापूर्वक लिने बताउँदै समावेशी शिक्षालाई प्रभावकारी बनाउन आवश्यक नीतिगत पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। रौतहटको देवाही गोनाही नगरपालिका 2 लक्ष्मीनिया स्थित लालबकैया नदीमा नुहाउने क्रममा आज दिउँसो 3 बालबालिका डुबेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा लक्ष्मीनियाका शेख अमरे आलमका 10 वर्षीय छोरा मोहम्मद रमतुल्लाह, सोही स्थानका शेख खुरुसेदकी 10 वर्षीय छोरी रौशन खातुन र शेख ओसी अख्तरकी 10 वर्षीय छोरी सबरम खातुन रहेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनीहरू दिउँसो करिब 2 बजे लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन्। बालबालिका बेपत्ता भएको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर खोजी तथा उद्धार कार्य सुरु गरेको छ। सुरक्षाकर्मीसँगै स्थानीय बासिन्दा समेत नदीमा बेपत्ता बालबालिकाको खोजीमा जुटेका छन्। साँझसम्म पनि बालबालिकाको अवस्था अज्ञात रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। मेग्दीको अन्नपूर्ण गाउँपालिका 6 पोखरे बगरमा रहेको घारखोला जलविद्युत आयोजनाको विद्युत गृहमा आज पहिरोले पुरिदा 1 जनाको मृत्यु भएको छ। विद्युत गृहमा कार्यरत 1 जना प्राविधिक घाइते भएका छन् भने 1 जनाको सकुशल उद्धार गरिएको छ। मेग्दी हाइड्रो पावर प्रवर्धक रहेको 14 मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको विद्युत गृहका उपकरणमा क्षति पुगेपछि उत्पादन पनि बन्द भएको छ। समाचार रेडियो नेपालबाट एकैछिन विज्ञापन र सन्देश।
1: हजुर दर्शन,
2: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
1: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
3: नमस्ते बाबुजू।
2: नमस्ते, आउनु न भित्रै।
3: हुन्छ बाबुजू।
1: अनि दादा त अफिस गइसक्नु भयो होला है?
2: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
1: हस् हस् बाबुजू।
4: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
1: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
5: ए हो र,
1: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। प्रमुख निर्वाचन आयुक्त मान बहादुर कार्की सहित आयुक्तहरू र नेपाल प्रहरीका महानिरीक्षक धन बहादुर कार्की बीच निर्वाचन र सुरक्षाका विविध विषयमा छलफल भएको छ। कान्तिपथ स्थित आयोगको कार्यालयमा भएको भेटमा आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तथा निर्वाचनका क्रममा नेपाल प्रहरीको भूमिका लगायतका विषयमा छलफल भएको हो। महानिरीक्षक कार्कीले विद्यमान कानून र आयोगको निर्देशनमा रही निर्वाचन सुरक्षाका सम्बन्धमा आफ्नो संगठनको निर्वाह गर्नुपर्ने दायित्वप्रति सदैव कटिबद्ध रहने स्पष्ट गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेश सरकारमा सहकार्य गर्ने सन्दर्भमा भएको 3 बुँदे सहमति कार्यान्वयन गर्न मन्त्रालय भरफाटको प्रस्तावित आधार तय गरेको छ। एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रदेश सरकार गठन गर्दा सम्बन्धित प्रदेश सभामा सामान्यतया प्रत्येक दलको सिट संख्यालाई मुख्य आधार मानिने जनाइएको छ। साहित्यका अग्रणी स्रष्टा, भाषाविद तथा शिक्षाविद डाक्टर राजेन्द्र प्रसाद विमलको आज जनकपुर धामस्थित स्वर्गद्वारीमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित डाक्टर विमलको गैराति 1:15 बजेतिर जनकपुर धामस्थित प्रादेशिक अस्पतालमा निधन भएको थियो। अन्तर्राष्ट्रिय समाचार। सिरियाली अदालतले पूर्व राष्ट्रपति बसर अल असदलाई करिब 14 वर्ष लामो गृहयुद्धका क्रममा भएका अत्याचारमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको छ। अदालतले आज असदको अनुपस्थितिमा सुनवाई गरेको हो। December 2024 उहाँ सत्ताच्युत भएपछि गठन भएको अन्तरिम सरकार अन्तर्गत असद शासनकालमा भएका अपराधका लागि सुनाइएको यो पहिलो ठूलो फैसला हो। इस्लामवादी नेतृत्व को विद्रोही समूहले तीव्र आक्रमण गर्दै दमस्कस तर्फ अघि बढेपछि असद सिरियाबाट भागेर रुस पुग्नु भएको थियो। फिलिपिन्समा उष्ण कटिबन्धीय चक्रवात लुइस र मेमेका साथै दक्षिण पश्चिम क्षेत्रमा मनसुनले निम्त्याएको भारी वर्षाका कारण 19 जनाको मृत्यु हुनुका साथै अन्य 15 जना घाइते भएको फिलिपिन्स सरकारले जनाएको छ। फिलिपिन्स राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदले भारी वर्षाका कारण पहिरो जाँदा विभिन्न स्थानमा हताहत भएको बताइएको छ। अब आर्थिक समाचार।
7: सवारी साधनहरूको मेला नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 मंगलबारबाट काठमाडौँमा शुरू भएको छ। साउन 31 गतेसम्म सञ्चालन हुने एक्सपोको मंगलबार नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले शुभारम्भ गर्नु भएको छ। काठमाडौँको भिरकुटी मण्डपमा आयोजना भएको एक्सपोमा 55 ब्रान्डका 40 भन्दा बढी मोडेलका नयाँ सवारी साधनहरू सार्वजनिक गरिएका छन्। मेलामा 28 लाखदेखि 1 करोड 30 लाखसम्म मूल्य पर्ने विभिन्न सवारी साधन वाहनहरू रहेको आयोजक संस्थाले जनाएको छ। एक्सपोमा हुन्डाई, टाटा, टोयटा, महिन्द्रा, म्याक्स, किया लगायतका विभिन्न ब्रान्डका चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी साधन

0: राखिएको छ। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन राज पाण्डे, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौला, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल लगायतले यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनु पर्ने धारणा व्यक्त गर्नु भएको थियो। 828 मेगावाट क्षमताको उत्तर गंगा जलाशय युक्त जल विद्युत आयोजना निर्माणको लागि प्रक्रिया अघि बढेको छ। विद्युत विकास विभागले आयोजनालाई विद्युत उत्पादन अनुमति पत्र प्रदान गरेसँगै निर्माणको प्रक्रिया बढेको हो। विभागले यी साउन 20 गते आयोजनालाई उत्पादन अनुमति पत्र प्रदान गरेको छ। बागलुङको ढोरपाटन नगरपालिका स्थित ढोरपाटन उपत्यकामा उत्तर गंगाको पानी जम्मा गरी निसी खोलामा झारेर विद्युत उत्पादन गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरिएको छ। नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य बढेको छ। सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा 6400 रुपियाँले बढेको छ भने चाँदी 110 रुपियाँले बढेको छ। मूल्य वृद्धिसँगै मंगलबार छाप भएको सुन प्रति तोला 3,07,900 र त्यति नै परिणामको चाँदीको मूल्य 4,780 कायम भई कारोबार भएको छ। सोमबार छाप भएको सुन प्रति तोला 3,01,500 र चाँदीको मूल्य 4,670 कायम भई कारोबार भएको थियो। रूपन्देहीको बजारमा खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै गएपछि नेपाल आयल निगमले बुटवल र भैरुवामा आफै ग्यास वितरण शुरू गरेको छ। जिल्ला प्रशासन कार्यालय रूपन्देही, नेपाल आयल निगम, ग्यास उद्योगी तथा ग्यास विक्रेता संघ बीच भएको निर्णय अनुसार बुटवल र भैरुवामा वितरण केन्द्र स्थापना गरी मंगलबारदेखि ग्यास वितरण शुरू गरिएको हो। बुटवल हाट बजार लाइन स्थित बाल मन्दिरमा वितरण केन्द्र स्थापना गरिएको छ भने भैरुवामा राष्ट्रिय खाद्य तथा व्यापार कम्पनी लिमिटेडको परिसरबाट ग्यास वितरण गर्न शुरू गरिएको छ। नेपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालयले आवश्यकता अनुसार लक्षित वर्ग निर्धारण गरी ग्यास वितरण शुरू गरेको जनाएको छ।
1: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
2: राष्ट्रिय खेलकुद परिषद राखेपको बोर्ड सदस्यमा एथलेटिक्सका धनीराम चौधरी र भलिबलकी ललिता नाथलाई मनोनित गरिएको छ। राष्ट्रिय खेलकुद विकास ऐन 2077 दफा 3 उपदफा 2 को खण्ड ट बमोजिम राखेपको रिक्त सदस्य पदमा शिक्षा तथा खेलकुद मन्त्री स्तरीय निर्णयबाट दुवैजनालाई मनोनयन गरिएको हो। दुवैको कार्यकाल 4 वर्षको हुनेछ। नवनियुक्त राखेप बोर्ड सदस्यलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबार स्थित मन्त्रालयमा मनोनयन पत्र हस्तान्तरण गर्नुभयो। गत जुन 10 राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्षमा नियुक्त हुनुभएको थियो। सरकारले 2 महिना अघि बोर्ड सदस्यमा टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ, क्रिकेटका शक्ति गौचन, बुद्धिशालकी मोनालिसा खुम्बु र फुटबलका पवन साईलाई नियुक्त गरेको थियो। नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय पुरुष क्रिकेट टोलीका पूर्व कप्तान रोहित पौडेललाई उनको नेतृत्वकालमा पुर्याएको योगदानका लागि धन्यवाद दिएको छ। क्यानले सामाजिक सञ्जाल मार्फत सन्देश जारी गर्दै रोहितको कप्तानीमा नेपाली क्रिकेटले महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरेको छ। ती उपलब्धिहरू नेपालको क्रिकेट यात्रामा सदैव गौरवका क्षणका रूपमा रहने क्यानको भनाइ छ। क्यानले नेपाली क्रिकेट प्रति रोहितले देखाएको लगनशीलता, समर्पण र दिन संकल्पको प्रशंसा गर्दै देश टोली र खेल प्रतिको उनको प्रतिबद्धता प्रेरणादायक रहेको जनाएको छ। क्यानले एक दिवसीय अन्तर्राष्ट्रिय ओडीआई टोलीको नयाँ कप्तानमा लिग स्पिनर सन्दीप लामिछानेलाई नियुक्त गरेको हो। आगामी अगस्त 30 मलेसियामा हुने एसिसी प्रिमियर कपमा नेपालले सन्दीपको नेतृत्वमा प्रतिस्पर्धा गर्नेछ।
1: खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बुम। अब बसौँ। आज राति देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। साथै देशका तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका 4 शहीद घोषणा गर्ने सरकारको निर्णय। प्रतिनिधि सभा बैठकमा सड़क पूर्वाधार, सामाजिक न्याय र सेवा प्रवाह लगायत विषयमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। रौतहटको लाल बकैया नदीमा नुहाउने क्रममा 3 बालबालिका बेपत्ता। र सिरियाली अदालतद्वारा पूर्व राष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला। हवस् त, राति 9 समाचार सकियो। 10 हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार। खहरी खोला।

0: सबै भाँचे जस्तो छ ल होस् पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर
3: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर
3: प्रमाण पत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर बसन्तपुर बजार माडी फोन 056-50-10-60
6: यो मैलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
7: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमा चित्त बुझाउनु त होला नि
8: के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ लहिर जाऊ त्यतैतिर
9: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97-45-23-91-63
10: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
11: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
10: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 98-042-21-343 र 98-184-29-230
12: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
13: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
12: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
14: पदम हार्डवेयर बसन्तपुर बजार माडी
15: हामी कहाँ निर्माण जन्ने कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
10: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 98-550-63-938 र 98-550-65-42

Swadesh FM, Tirana Pithuplo, 2 MHz.

नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोड श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म श्रीजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अध्ययन र वैदेशिक रोजगारीका निम्ति हाल मालदिव्समा रहनुभएका पत्रकार एवं महिला नेत्री सरिता महतोले माडी पौहारीका बाल बालिकालाई स्टेसनरी सहयोग गर्नुभएको छ। महतोले आफू जन्मेको र बाल्यकाल बिताएको माडी तीन पौहारी गाउँ हाल शिविर टोलमा रहेका कक्षा एकदेखि चारमा अध्ययन गर्ने बाल बालिकाहरूलाई स्टेसनरी सामग्री वितरण गर्नुभएको हो। महतोका 8 वर्षका छोरा स्वराज शाह एवं माडी तीनका वडाध्यक्ष पुरन महतोले संयुक्त रूपमा स्टेसनरी सामग्रीको झोला अभिभावकको उपस्थितिमा 10 जना बाल बालिकाहरूलाई वितरण गर्नुभयो। त्यसक्रममा बोल्दै पौहारी शिविर टोलका अगुवा राजकुमार नेपालीले आफू जन्म हुर्केको गाउँलाई नबिर्सेकोमा महत्त्वलाई धन्यवाद व्यक्त गर्दै यथासम्म सहयोग एवं सम्झना व्यक्त गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सम्बन्ध माडीनगर यार्ड समितिको आयोजनामा 12 विश्व युवा दिवसको अवसर पारेर बादरमुडे स्मारक क्षेत्र सरसफाई गरिएको छ। माडीनगर यार्डका सदस्यहरू एवं स्थानीयवासीहरूको समेत सहभागितामा बादरमुडे स्मारक क्षेत्रमा सरसफाई गरिएको थियो। स्मारकको सरसफाई लगत्तै युवा सम्वाद कार्यक्रम समेत सम्पन्न भएको छ। सरसफाईबाट सुरुवात सम्बन्धबाट समाधान भन्ने नारासहित आयोजित कार्यक्रममा स्थानीय अभिभावकहरूले स्थानीय युवाहरूले माडीका समसामयिक समस्या युवा पलायन लागू औषध मानसिक स्वास्थ्य कृषि तथा मानव वन्यजन्तु द्वन्द लगायतका विषयमा आफ्नो धारणा र सुझाव प्रस्तुत गरेका थिए। माडीनगर यार्डका विभाग संयोजक अच्युत कार्कीको सभापतित्व तथा रासपा माडीनगर सभापति नारायण दत्त रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा चितवन जिल्ला यार्ड र संयोजक आशिष सापकोटा यसै गरी माडीनगर संयोजक भरत ढकाल विशेष अतिथिका रूपमा रहनु भएको थियो। युवा सम्वाद का क्रममा हनुमानसुलामा खानेपानी तथा विद्युत विस्तार युवामा बढ्दो लागू औषध दुर्व्यसन र सामाजिक असुरक्षा दक्ष युवा तथा वैज्ञानिकहरूको विदेश पलायन र अनुसन्धान क्षेत्रको उपेक्षा युवामा बढ्दो निराशा तथा मानसिक स्वास्थ्यका समस्या लगायतका विषय उठेका थिए। यस्तै कृषकहरूले उत्पादनको उचित मूल्य नपाउने दाना तथा कृषि सामग्रीको मूल्य बढ्ने तर दूधको उचित मूल्य नपाउने गुणस्तरीय बिउ बिजनको अभाव तथा कृषि क्षेत्रमा देखिएको विभेद र कालाबजारीका विषयमा समेत युवाहरूले प्रश्न उठाएका थिए। माडीमा लामो समयदेखि चुनौतीका रूपमा रहेको मानव वन्यजन्तु द्वन्द पनि युवा सम्वादको प्रमुख विषय बन्यो। ध्रुवेहाती लगायत जङ्गली जनावरबाट स्थानीय भोग्नु परेको धन जनको क्षति तथा निकुञ्ज पीडितका समस्यालाई सम्बोधन गर्न ठोस पहल आवश्यक रहेको सहयोगीहरूले बताएका थिए। हनुमान जिल्लामा खानेपानी र विद्युत विस्तारका लागि सम्बन्धित मन्त्री समक्ष पहल तथा समन्वय गर्नुपर्ने सुझाव समेत उहाँहरूले दिएका छन्। संवादबाट संकलित समस्या तथा सुझावहरूलाई गम्भीरतापूर्वक अध्ययन गरी नीतिगत समाधानका लागि सम्बन्धित निकाय तथा मन्त्री समक्ष पहल गर्ने प्रतिबद्धता ऱ्याटले जनाएको छ। कार्यक्रममा विभिन्न वडा समितिका तर्फबाट हरिराणा भाट तथा रासपाका निवर्तमान जिल्ला सभापति कृष्ण प्रसाद भूषाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। अन्तर्राष्ट्रिय युवा दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी रासपा माडीनगर र्याट विभागको आयोजनामा माडीमा युवा केन्द्रित कार्यक्रम तथा युवा सम्वाद सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएका माडीका 6 जना युवाहरूलाई सम्मान गरिएको छ। युवा व्यवसाय कृषि खेलकुद तथा उद्यमशीलता मार्फत योगदान पुर्याएका युवालाई सम्मान गरिएको हो। सम्मानित हुनेमा सफल तथा व्यवसायी रामचन्द्र लम्साल, कृषि व्यवसायी कृष्ण पौडेल, माछापालन कृषक तथा युवा व्यवसायी रोशन पौडेल, माछापालन कृषक तथा युवा व्यवसायी गोपाल बहादुर नेपाल, फुटबल खेलप्रेमी तथा प्रशिक्षक नवीन बस्याल र सर्टफुट तथा डिस्कर्स थ्रु एथलेटिक ललित राउत रहनु भएको थियो। कार्यक्रममा युवाका सम्भावना, चुनौती, उद्यमशीलता, खेलकुद तथा स्थानीय विकासमा युवाको भूमिकाका विषयमा युवा सम्वाद समेत गरिएको थियो। कार्यक्रममा युवाहरूको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ। माडी नगरपालिका एक बनकटा बोटे गाउँमा 2 दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। बोटे समाज नेपाल जनजागरण टोल विकास संस्था बनकटाको आयोजनामा साउन 26 र 27 गते बोटे समाजको भवनमा स्वास्थ्य शिविर सञ्चालन गर्न लागि हो। रेस्क्यू नेपाल काठमाडौँको सहयोगमा आयोजना हुने शिविरमा स्थानीय बोटे गाउँ तथा आसपासका बासिन्दाले निशुल्क स्वास्थ्य सेवा लिन सक्ने आयोजकले जनाएको छ। ग्रामीण तथा आर्थिक रूपमा कमजोर समुदायलाई लक्षित गरी आयोजना गर्न लागि शिविरबाट स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउन उद्देश्य पनि रहेको आयोजकको भनाइ छ। आयोजकले स्वास्थ्य सम्बन्धी समस्या भएका स्थानीय बासिन्दालाई शिविरमा सहभागी भई निशुल्क स्वास्थ्य सेवा लिन आग्रह गरेको छ।
ग्यास अभाव र उपभोक्ताको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले भूगोलका आधारमा क्लस्टर प्रणाली मार्फत ग्यास वितरण गर्ने व्यवस्था गरेको छ। साउन 24 गते ग्यास उद्योगी तथा डिलरसँगको छलफलपछि पश्चिमी चितवन, माडी र भरतपुरका विभिन्न वडालाई छुट्टा छुट्टै क्लस्टरमा विभाजन गरी फरक फरक दिन ग्यास वितरण गर्ने कार्यतालिका बनाइएको हो। पूर्वी चितवनमा भने साबिकको व्यवस्था कायम रहनेछ। यसैबीच प्रशासनले पछिल्लो एक सातामा ग्यास अभावको गुनासो गरेका 802 घरधुरीमा सिलिण्डर पुर्याउन सहजीकरण गरेको छ। असहाय, अशक्त, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगी, सुत्केरी, एकल महिला, ज्येष्ठ नागरिक तथा विद्यार्थीहरूलाई प्राथमिकतामा राखिएको प्रशासनले जनाएको छ। उद्योगबाट पर्याप्त ग्यास आए पनि उपभोक्ताले लाइन बस्नुपर्ने अवस्था देखिएपछि प्रशासनले ग्यास उद्योगदेखि डिपो र खुद्रा व्यापारीसम्म अनुगमन शुरू गरेको छ। यस्तै ग्यास वितरण सम्बन्धी गुनासो व्यवस्थापनका लागि सहायक प्रमुख जिल्लाधिकारी चुडामणि शर्मा गौतमको संयोजकत्वमा क्विक रेस्पोन्स टिम पनि गठन गरिएको छ। ग्यास सम्बन्धी सूचना, सुझाव र गुनासाका लागि जिल्ला सहायक प्रजीय चुडामणि शर्मा गौतम, यस्तै गरी प्रशासकीय अधिकृत मदन लामा थिङ र प्रहरी नायब उपरीक्षक एम प्रसाद सापकोटालाई सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ। पालिका 28 मेगोलीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेगोलीका 65 वर्षीय मंगलले बोटे रहेका छन्। बिहान मर्निङ वाकका लागि घरबाट निस्केका बोटेलाई बाघले आक्रमण गरेको हो र उनको शव मेगोली विमानस्थल नजिकैको जंगलमा फेला परेको भरतपुर 28 वडा अध्यक्ष नन्नपानी रिजालले जानकारी दिनुभयो। वडा अध्यक्ष रिजालका अनुसार बोटेले आक्रमण गर्ने बाघ घटनास्थल नजिकैको झाडीमा रहेको आशंका गरिएको छ। भरतपुरका मुख्य चोकहरूमा ट्राफिक लाइट जडान गर्न ठडाइएका पुलहरू अलपत्र परेका छन्। बजार क्षेत्रलाई व्यवस्थित बनाउन ट्राफिक लाइट जडान गर्न खोजिएको थियो तर लामो समयदेखि ठेकेदार कम्पनीले ट्राफिक लाइट जडान गर्न सकेको छैन। ठेकेदारलाई दैनिक 5,400 रुपियाँ जरिवाना लगाउँदा पनि ट्राफिक लाइट बल्न सकेका छैनन्। मालपो चोक, केन्द्रीय बस पार्क चोक, हाकिम चोक, 24 कोटी, सहित चोक र पुल चोकमा गाडिएका पुलहरू अलपत्र परेका हुन्। नेपाल निर्माण व्यवसाय महासंघले निर्माण क्षेत्रमा देखिएका समसामयिक समस्या, चुनौती तथा समाधानका उपायबारे छलफल गर्न राष्ट्रिय सम्मेलन 2083 आयोजना गर्ने भएको छ। महासंघका अनुसार सम्मेलन भदौ 15 गते चितवनको सौरास्थित होटल रोयल टुलिपमा आयोजना हुनेछ। सम्मेलनमा महासंघ अन्तर्गतका 7 प्रदेश महासंघ, 77 जिल्ला निर्माण व्यवसाय संघ एसोसिएट सदस्य तथा वस्तुगत संघका प्रतिनिधिहरू सहभागी हुनेछन्। तथा जग्गा व्यवसायलाई प्रबन्धन गर्ने उद्देश्यसहित बिल्ड नेपाल एक्सपो 2026 हुने भएको छ। निर्माण कम्पनी S1 होम्स र भी ग्रुप इभेन्ट्स प्रालीको संयुक्त आयोजनामा चितवन उद्योग संघ स्थित चितवन प्रदर्शनी केन्द्रमा यही आउँदो मङ्सिर 11 गतेदेखि 13 गतेसम्म उक्त एक्सपो सञ्चालन हुन लागेको हो। नगरपालिका एक स्थित कैर खोलाको किनारमा मंगलबार बिहान एकजना पुरुष मृत अवस्थामा फेला परेका छन्। अन्दाजी 11:45 बजे खोलाको पानीमा पुरुष व्यक्ति मृत अवस्थामा रहेको खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय खैरेनीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनास्थल पुगी प्रारम्भिक सोधपुछ तथा बुझारथ गर्दा मृतकको पहिचान खुलेको छ। मृत हुनेमा जिल्ला चितवन रत्नगर नगरपालिका 14 लालीगुरा स्टोल बस्ने 68 वर्षीय होमबहादुर परियार रहेका छन्। नेपाली कंग्रेसका सभापति गगन थापा र नेता डाक्टर शेखर कोइराला बीच मंगलबार बिहान भेटवार्ता भएको छ। कोइरालाको विशालनगर स्थित सम्पर्क कार्यालयमा भएको भेटमा पार्टीभित्रको आन्तरिक विवाद समाधानका विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो। मंगलबार बिहान 9:45 बजे शुरू भएको भेटघाट 10:15 बजेसम्म चलेको डाक्टर कोइरालाका स्वकीय सचिव दिनेश चन्द्र थपलियाले जानकारी दिनुभयो। अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकार गठन तथा मन्त्रालय बाँडफाँडका लागि 5 बजे विशेष निर्देशन जारी गर्नुभएको छ। गत साउन 9 गते दुई पार्टीबीच प्रदेश सरकारमा सहकारी गर्ने सम्बन्धमा भएको 3 बुधे सहमतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न शीर्ष नेता दुवैले यस्तो निर्देशन दिएका हुन्। आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपाका सहसंयोजक माधव कुमार नेपाल सहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश भएको छ। विशेष अदालतका सदस्य द्वय नारायण प्रसाद पौडेल उमेश कोइरालाको इजलासमा मंगलबार पतञ्जलि योगपीठ भ्रष्टाचार प्रकरणमा विशेष अदालतमा पेशी तोकिएको थियो। उक्त मुद्दामा सुनवाईपछि इजलासले सरकारी साक्षी झिकाउने आदेश भएको विशेष अदालतका प्रवक्ता पार्वती हितानले जनाउनुभयो। कांग्रेसका इतर सम्भले आयोजना गरेको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डाक्टर शशाङ्क कोइरालाले पार्टीको 15 महाधिवेशन सम्बन्धी सम्पूर्ण गतिविधि र दीर्घकालीन निर्णयहरू तत्काल रोक्न माग गर्दै पार्टी केन्द्रीय कार्यालय र निर्वाचन आयोगलाई पत्र पठाउनु भएको छ।
सामाजिक सञ्जाल मार्फत फैलिने मिथ्या सूचना, भ्रामक सूचना, डिप फेक र हेट स्पिच तथा साइबर ठगीका घटना बढ्दै गएपछि नेपाल प्रहरीले त्यस्ता गतिविधि नियन्त्रणका लागि प्रविधि मैत्री अनुसन्धान र निगरानी प्रणालीलाई प्राथमिकता दिएको छ। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोगबाट नागरिक बीचको सद्भाव खलबयल लिन सक्ने तथा शान्ति सुरक्षामा चुनौती उत्पन्न हुन सक्ने भएकाले त्यसप्रति प्रहरी सचेत रहेको बताएको हो। सरकारले हालै भएको प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरी र सिराहाका चारजना व्यक्तिहरूलाई सहित घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्री परिषद बैठकले सुनसरी जिल्लाका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गणेश कुमार यादवलाई सहित घोषणा गर्ने निर्णय गरेको शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जनाउनुभयो। र यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र लगायत यातायात सम्बन्धी सेवालाई थप व्यवस्थित गर्न नयाँ अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएको छ। साउन 1 गतेदेखि लागू भएको नयाँ प्रणालीमा लाइसेन्सको नयाँ फारम भर्न र विवरण अध्यावधि गर्न राष्ट्रिय परिचय पत्र, आफ्नै नाममा रहेको मोबाइल नम्बर र इमेल अनिवार्य गरेको हो। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

मुखे खोल्न पर्ने हो कि आफै बुझी ए जानी, मुखे खोल्न पर्ने हो कि आफै बुझी जानी, रामै राजा थिए र पोसी त

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश एफएम 93.5।

0: यो त धेरै रिसाइसन बोलेनन् खै
1: खै यति करलान्दैन नगाउने के हो गठे
2: मुहा बिराली छ क्या
3: हे के भनम खै हे

0: केटाले फकाउन नसके जस्तो छ है।
1: गाउँदिनु म।

0: 너벅쳐 너벅쳐 너비벅쳐 서대인디스벅쳐
1: 소디스 FM 3&B2 블루 2메가헤르츠

0: पक्ष नौकरी पक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: на бипокс. Сладай и спокс. Сладай СФМ. Тирана бетопло, дуй мегахерц.
1: आज विक्रम सम्वत 2083 साल साउन 27 गते बुधबार श्रावण कृष्ण औँसी 12 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री समीसा मोतेसँगै सरोज कोइरालाको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेक उत्पादन च्याउ भनेकै राजा च्याउ।
3: सरकारी स्वास्थ्य संस्थामै अत्यावश्यक खोप र औषधि अभाव। पछिल्लो छ वर्षमा 5.5 लाख विद्यार्थीसँगै बाहिरियो 5.5 खर्ब। देश युवामय भए पनि नीति र व्यवहारमा पुरानै ढर्रा। महाधिवेशन सम्बन्धी गतिविधि अगाडि नबढाउन कंग्रेसको असन्तुष्ट पक्षको पत्राचार लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको सफ्टवेयरबाटै स्वास्थ्य संस्था अनुगमन शीर्षकको शुभ समाचार।
1: सूर्योदय नगरपालिकाले स्वास्थ्य क्षेत्रको सुधार गरी स्थानीयलाई घर गाउँमै प्रभावकारी सेवा दिने उद्देश्यले भौतिक पूर्वाधार सुधार, जनशक्ति व्यवस्थापन र डिजिटल अनलाइन प्रणालीलाई प्राथमिकता दिएको छ। नगरले कार्यालयमै बसेर नगरभरिका सबै स्वास्थ्य संस्था औषधि लगायत अनुगमन गर्ने व्यवस्था समेत गरेको छ। नगरले स्वास्थ्य शाखामै बसेर नगरभरिका स्वास्थ्य संस्थामा औषधिको पर्याप्तता, बिरामीको अभिलेख अनुगमन गर्ने गरी अनलाइन प्रणाली विकास गरेको छ। त्यही सफ्टवेयर मार्फत नगरभरिका स्वास्थ्य संस्थामा उपचार सेवा लिनेको दैनिक विवरण समेत शाखामा आउने व्यवस्था मिलाइएको स्वास्थ्य शाखा प्रमुख विपुल अधिकारीले जानकारी दिनुभयो। स्वास्थ्य सेवालाई सकेसम्म प्रविधि मैत्री बनाउने र छिटो छरितो बनाउने प्रयास गरिएको छ। उनले भने अहिले नगरको शाखामै बसेर कुन स्वास्थ्य संस्थामा औषधिको अवस्था कस्तो छ भन्ने बारे अनुगमन गर्न सकिन्छ। नगरले नसर्ने रोग खोज पड़ताल गरी नसर्ने रोगका 25,000 बिरामीको नियमित उपचार सेवाको व्यवस्था समेत मिलाएको छ। तराईका ठूला र सुविधा सम्पन्न अस्पताल नजिकै भए पनि सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल स्थित सूर्योदय नगर अस्पतालमा बिरामीको भीड लाग्ने गरेको छ।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
6: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
7: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
6: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
7: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
5: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
2: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। उत्पादन
6: राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली network.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। सरकारले लामो समयसम्म खरिद प्रक्रिया अघि नबढाउँदा सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक खोप, औषधि र स्वास्थ्य सामग्रीको चरम अभाव देखिएको छ। औषधि नभएकै कारण सर्पले टोकेका बिरामीको ज्यान समेत जोखिममा परेको छ। गर्भवती सुत्केरी तथा किशोरीका लागि रक्त अल्पता कम गर्न दिने अत्यावश्यक आइरन चक्की समेत महिनौदेखि सरकारी स्वास्थ्य संस्थाहरूमा छैनन्। यसअघि महिनौसम्म देशव्यापी रूपमै अभाव रहेको रेबिस विरूद्धको खोप गत साताको अन्त्यतिर मात्र आपूर्ति गरिएको छ। बागमती प्रदेशका अधिकांश सरकारी स्वास्थ्य संस्थामा सर्पदंशका औषधि र आइरन सकिन नभएको महिनौ बितिसकेको छ। केन्द्र सरकारले आपूर्ति गर्न नसकेपछि अन्य प्रदेश सरकार र स्थानीय तहले आफै खरिद गरेर आइरन सकी बाँडे पनि पर्याप्त रूपमा उपलब्ध गराउन नसकिएको उनीहरूको भनाई छ। सर्पदंशको औषधिको अभाव भने सबै प्रदेशमा छ। जापानी इन्सेफ्लाइटिसको संक्रमण बढ्दो छ। जापानी इन्सेफ्लाइटिसबाट एक महिनाको अवधिमा 9 जनाको ज्यान गइसकेको छ भने अन्य 37 जना संक्रमित रहेका छन्। सरकारी स्वास्थ्य संस्थामै अत्यावश्यक खोप र औषधि अभाव आजको कान्तिपुर दैनिकले यो खबर छापेको छ।
1: 5.5 लाख विद्यार्थी सँगै बाहिरियो 5.5 खर्ब शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। उच्च शिक्षा अध्ययनका लागि नेपालबाट विदेशी नै विद्यार्थीको संख्या पछिल्ला 6 वर्षमा तीव्र रूपमा बढेको छ। कोरोना महामारीका बेला केही वर्ष बढे पनि त्यसपछिका दिनमा विद्यार्थी विदेशी नै क्रम झनै तीव्र बनेको सरकारी तथ्याङ्कले देखाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाबाट जारी नो अब्जेक्सन सर्टिफिकेट एन ओसीको तथ्याङ्क हेर्दा आर्थिक वर्ष 2077-78 देखि 2082-83 सम्म 5,48,717 जनाले विश्वका 83 देशमा अध्ययनका लागि एनओसी लिएका छन्। यही अवधिमा नेपालबाट शिक्षाका लागि 5,56,68 करोड रुपियाँ बाहिरिएको सरकारी तथ्याङ्क छ। यसले युवा पुस्तामा पढाइसँगै कार्यको अवसरका लागि पनि विदेशी नै लहर बढ्दै गएको देखाउँछ। तथ्याङ्कले आर्थिक वर्ष 2078-79 पछि विदेशी नैको संख्या बढ्न थालेको देखाउँछ। आर्थिक वर्ष 2077-78 27,211 जनाले एनओसी लिएकोमा 2078-79 यो संख्या एकैपटक बढेर 91,221 पुगेको थियो। त्यसपछि हरेक वर्ष 1 लाख भन्दा बढी विद्यार्थीले एनओसी लिँदै आएका छन्। यससँगै युवा प्रधानमन्त्रीलाई युवा आकांक्षा चुनौती उपशीर्षकमा नागरिक दैनिकमै खबर छ। संयुक्त राष्ट्रसंघले तय गरेको फरक पृष्ठभूमि साझा आकांक्षा भन्ने नारासहित बुधबार विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ। यो नाराले विश्वका विभिन्न सामाजिक आर्थिक र भौगोलिक परिस्थितिमा रहेका युवाका साझा आकांक्षा गुणस्तरीय शिक्षा मर्यादित रोजगारी निर्णय प्रक्रियामा सहभागिता र राम्रो भविष्य निर्णयको निर्माणको चाहना र अवसरलाई केन्द्रमा राखेको छ। नेपालमा गत भदौमा जेनजी युवाको सहभागितामा आन्दोलन भयो। त्यसपछि फागुनमा भएको संघीय प्रतिनिधि सभाको निर्वाचनले मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी युवा पुस्तामा पुर्याएको छ। नेता बन्नु र नेतृत्वमा पुग्नु ठूलो कुरा होइन, तर युवाको आकांक्षा विभिन्न क्षेत्रमा सहभागिता क्षमता विकास र अवसरको समान वितरणलाई व्यवहारमा उतार्नु वर्तमान सरकार र प्रधानमन्त्रीको मुख्य चुनौती बनेको छ। 36 वर्षीय बालेन्द्र शाह प्रधानमन्त्री छन्। उनीबाट नयाँ पुस्ताले सुशासन रोजगारी भ्रष्टाचार नियन्त्रण प्रविधि मैत्री शासन अवसरको समान वितरण जस्ता विषय कार्यान्वयन तहमा आउने अपेक्षा गरेको छ। युवाले अत्यन्त नजिकबाट सरकारका गतिविधिहरूलाई हेरिरहेको छ।
3: युवामय देश नीति र व्यवहारमा पुरानै ढरा शीर्षकमा मध्याह राष्ट्रिय दैनिक खबर लेख्छ। सिंहदरबारको शासन सत्ताको नेतृत्व 36 वर्षीय युवा नेता बालेन्द्र शाह बालेनले गरेका छन्। 3 दशक भन्दा बढी पुरानो पुस्ताको नियन्त्रणमा रहेको राज्य सत्ता अघिल्लो वर्ष भदौ 23-24 जेनजी आन्दोलनबाट ढलेसँगै सत्ता संरचनाको चाबी युवाको हातमा आइपुगेको हो। फागुन 21 सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट संसदमा युवाहरूको शानदार सहभागिताले सरकारमा पनि युवा पुस्ताकै वर्चस्व स्थापित हुन पुग्यो। जेनजी आन्दोलनको जगमा उभिएको राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा समेत वैकल्पिक राजनैतिक शक्तिका रूपमा उदायो। निर्वाचन मार्फत करिब 2/3 बहुमत पाएको राष्ट्रपा र सरकार हाँकिरहेका सोही दलका वरिष्ठ नेता बालेन शाहप्रति युवा आकर्षण अझै लोभलाग्दो छ। राष्ट्रिय युवा परिषद ऐनले 16-40 वर्ष उमेर समूहलाई युवाको परिभाषामा समेटेको छ। 75 सदस्यीय प्रतिनिधि सभामा 40 वर्ष मुनिका 102 जना सांसद छन्। प्रत्यक्ष निर्वाचन प्रणाली तर्फबाट 61 जना र समानुपातिकबाट 41 जना युवा सदनमा पुगेका छन्। तीमध्ये अधिकांश राष्ट्रपा सांसदकी छन्। यी सांसद र मन्त्रीसँग युवा आकर्षणसँगै अपेक्षा समेत जोडिएको छ। यद्यपि राज्यको नेतृत्व तहमा युवाको उपस्थिति भए पनि युवा मैत्री कानून निर्माण र समृद्धि समृद्धि युवा शक्तिको परिचालनमा अपेक्षित उपलब्धि भने भएको देखिँदैन। 36 वर्षका प्रधानमन्त्री बालेन नेतृत्वको सरकारमा विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुन, अर्थमन्त्री स्वर्णिम वाग्ले र ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ बाहेक अधिकांश मन्त्री 40 वर्ष मुनिकै छन्। सुशासन, रोजगारी, देश विकासका पक्षमा प्रश्न गर्ने युवा आफै सत्ता सम्हाल्ने ठाउँमा पुगेपछि युवा पुस्तामा बढेको उत्साह र सरकारप्रतिको जनविश्वास चार महिनामै ओह्रालो लागेको विज्ञ बताउँछन्। कुल जनसंख्याको 42% युवा रहेको देशको शासन सत्ता युवाकै हातमा रहे पनि कता कता तालमेल नमिलेको नेपाली युवा परिषदका अध्यक्ष सरोज बानियाले बताउनुहुन्छ।
1: नेपाली कंग्रेसमा जारी आन्तरिक विवाद झनझन गहिरिँदै गएको छ। गत पुषमा भएको विशेष महाधिवेशनबाट शुरू भएको कंग्रेसको आन्तरिक किचलो विभाजनको संघारमा पुगेको छ। गत बिहिबार सर्वोच्च अदालतले आधिकारिकता विवादमा यसअघि गरेको फैसला पुनरावलोकनको लागि अनुमति दिएसँगै संस्थापन र इतर समूह थप आम्ने सामने भएका छन्। इतर समूहले यसअघि तय गरेको राष्ट्रिय भेलाको तयारी तीव्र पारेको छ। संस्थापन पक्षले पनि पार्टीको 15 महाधिवेशनको तयारी अघि बढाएको छ। सर्वोच्च अदालतले 21 साउनमा कंग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दाको पुनरावलोकनका लागि अनुमति प्रदान गरेसँगै संस्थापन इतर समूहले महाधिवेशन सम्बन्धी गतिविधि अघि नबढाउन आग्रह गर्दै निर्वाचन आयोग र पार्टीलाई पत्राचार गरेको छ। इतर समूहको राष्ट्रिय भेला मूल आयोजक समितिका संयोजक डाक्टर शशांक कोइरालाले मंगलबार आयोग र पार्टी केन्द्रीय कार्यालयलाई पत्राचार गर्नुभएको हो। इतर समूहका नेता दीपक खड्काले सर्वोच्च अदालतको निश्चयलाई आधार मानेर पार्टीका गतिविधि स्थगित गर्न दुवै निकायलाई पत्राचार गरिएको जानकारी दिँदै भन्नुभयो, अदालतको निश्चयलाई आधार मानेर पार्टीका गतिविधि स्थगित गर्नलाई आयोग र पार्टी कार्यालयलाई अनुरोध गरेर डाक्टर शशांकले चिठी पठाउनु भएको हो। इतर समूहले पठाएको पत्रमा निर्णयहरू रोका गर्न, दुर्गामी निर्णयहरू नगर्न र विधिको शासनको सम्मान गर्न आग्रह गरिएको छ। डाक्टर शेखर समूह पनि राष्ट्रिय भेलामा सहभागी हुने। नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइराला साउन 29 गतेबाट काठमाडौँमा शुरू हुने संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने हुनुभएको छ। राष्ट्रिय भेला पार्टी विभाजनका लागि नभएकाले डाक्टर कोइराला सहभागी हुने कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिनुभयो। संस्थापन इतर फेरि सर्वोच्च जाने तयारी। आधिकारिकता दावी गर्दै दोस्रो पटक सर्वोच्च अदालत पुगेको नेपाली कंग्रेसको संस्थापन इतर पक्षले फेरि अदालत जाने तयारी गरेको छ। गत पुष अन्तिममा भएको विशेष महाधिवेशनलाई वैधता दिँदै गगन थापा नेतृत्वको कार्य समितिलाई सर्वोच्च अदालतले दिएको आदेश पुनरावलोकन माग गर्दै इतर समूह दोस्रो पटक सर्वोच्च पुगेको थियो। प्रधान न्यायाधीश डाक्टर मनोज शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले 21 साउनमा पुनरावलोकन अनुमतिका लागि निशा प्रदान गरेको छ। कंग्रेस विवाद महाधिवेशन सम्बन्धी गतिविधि अघि नबढाउन आयोग र पार्टीलाई पत्र शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
3: काठमाडौँका नदी किनारबाट विस्थापित सुकुम्बासीहरूलाई सरकारले गृह जिल्ला पठाउने तयारी गरेको छ। भूमि समस्या समाधान समितिले 58 जना विस्थापित परिवारलाई नागरिकता लिएको जिल्ला पठाउने तयारी थालेको हो। उपत्यकाका नदी किनारमा बसोबास गरी विस्थापित भएका परिवारहरूको सम्बन्धमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले संकलन गरेको डिजिटल विवरणका आधारमा गृह जिल्ला पठाउने प्रक्रिया थालेको समितिले जनाएको छ। सुकुम्बासी व्यवस्थापनको जिम्मेवारी लिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार 2608 सुकुम्बासीले लगत संकलन गरेको गरिएको थियो। त्यसमध्ये 2220 होल्डिङ सेन्टर बाहिरै छन्। तर समितिले पटक पटक सूचना जारी गर्दा पनि होल्डिङ सेन्टर नछाडेका 388 जना मध्ये 58 जनालाई गृह जिल्ला पठाउनका लागि सम्बन्धित जिल्लामा जग्गा उपलब्ध गराउन भन्दै फाइल पठाइसकिएको छ। विस्थापित परिवारका लागि काठमाडौँमा खाली जग्गा नभएपछि गृह जिल्ला पठाउन लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष डाक्टर आनन्द सिंह भाटले बताउनु भएको छ। यता उपत्यका नदी किनारबाट हटाइएका भूमिहीन सुकुम्बासीले भने कुनै स्पष्ट पुनर्स्थापना योजना र सहमति बिना जबरजस्ती सम्बन्धित जिल्लामा फर्काउन लागि भन्दै आपत्ति जनाएका छन्। दशकौंदेखि काठमाडौँमा बसोबास गर्दै आएका सुकुम्बासी परिवारको रोजगारी, बालबालिकाको शिक्षा, स्वास्थ्य र सामाजिक सम्बन्ध यही जोडिएकाले बिना योजना जिल्ला फर्काउनु पुनः विस्थापन मात्र हुने सुकुम्बासी अधिकार कर्मीहरूको तर्क रहेको छ। सुकुम्बासीलाई फर्काइँदै गाउँ काठमाडौँमा छैन ठाउँ, मध्याह राष्ट्रिय दैनिकले यो खबर छापेको छ।
1: सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिमा पहिलो प्राथमिकता उच्च अदालतका न्यायाधीशहरूलाई दिन गृह कार्य शुरू भएको छ। विगतमा कानून व्यवसाय पृष्ठभूमिबाट सर्वोच्च अदालतमा सिधै न्यायाधीश नियुक्ति गर्दा विवाद उत्पन्न भएको भन्दै यसपटक न्याय परिषदले उच्च अदालतका न्यायाधीशलाई सर्वोच्चमा नियुक्ति दिन गृह कार्य गरेको हो। विगतमा राजनीतिक पृष्ठभूमि जोडिएका कानून व्यवसायलाई सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्दा निष्पक्षताको प्रश्न उठ्ने गरेको थियो। त्यसैले पनि करियर जजलाई प्राथमिकता दिँदै उच्चबाटै सर्वोच्चमा न्यायाधीश लैजाने तयारी थालिएको हो। के छ न्यायाधीश नियुक्ति सम्बन्धी कानूनी व्यवस्था? संविधानको धारा 129 उपधारा 5 कानूनमा स्नातक उपाधि प्राप्त गरी उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीश पदमा कम्तीमा 5 काम गरेको वा कानूनमा स्नातक उपाधि प्राप्त गरी वरिष्ठ अधिवक्ता वा अधिवक्ताका रूपमा कम्तीमा 15 निरन्तर वकालत गरेको वा कम्तीमा 15 न्याय वा कानूनको क्षेत्रमा निरन्तर काम गरी विशिष्ट कानूनविदका रूपमा ख्याति प्राप्त गरेको वा न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा सोभन्दा माथिल्लो पदमा कम्तीमा 12 काम गरेको नेपाली नागरिक सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि योग्य मानिने उल्लेख छ। सर्वोच्चको न्यायाधीश नियुक्तिमा उच्चका न्यायाधीशलाई प्राथमिकता शीर्षकमा हिमालय टाइम्समा यो खबर छाप